0: एक कलेज हो लामो समय देखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
1: डाक्टर कृष्ण तिमल सिन्हा द्वारा दिइने सेवाहरू
0: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
1: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
0: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
1: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
0: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
1: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
0: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
1: कान पाक्ने कानबाट पिप बगिरहने कान गडा हुने
0: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
1: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98-478-26001
3: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
4: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
5: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
6: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
3: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
7: इन्डोस्कोपी सेवा
3: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्
8: नोट यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ
3: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराइदान फोन नम्बर 082-560-734 र 082-560-138
9: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सड़क विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्
10: डाक्टरद्वारा दिइने सेवाहरू
9: सुगर रोग सम्बन्धी उपचार
10: हर्मोन सम्बन्धी समस्याको उपचार
9: लामो समयदेखि थाइराइड सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा
10: हुनबाट पनि नाम दर्ता गर्न
1: बिरामी जाँच निमिति यही ज्येष्ठ 31 गते आइतबार
11: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98-478-28913 र 98-095-12871
12: एक हप्तादेखि यो दाँत दुखेको दुखी छ फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ अब यसको उपचारको लागि कहाँ जाने होला
1: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
13: डाक्टरद्वारा दिने सेवाहरू
7: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा
13: बाङ्गा टिङ्गा दाँत मिलाउने
7: शल्यक्रिया गरेर दाँत निकाल्ने
13: खाली ठाउँमा दाँत भर्ने
7: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने
13: मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने श्वास गनाउने दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
7: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दाङ सम्पर्क फोन नम्बर 082-595-350 र सम्पर्क मोबाइल नम्बर 98-578-43-123
14: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा
8: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
14: अन्य सेवाहरू
1: हाट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
15: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएम यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
1: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-6994। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
16: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
1: उपचार हुने रोगहरू
16: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
1: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
16: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
1: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
16: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
1: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
16: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
2: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपिसोक दाङ। सम्पर्क फोन नम्बर 98-686-61-694। विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
14: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
2: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825। होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
17: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
2: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
17: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
2: ए कुराही, ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
17: ल ल काका, गइहाले म।
18: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
1: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
18: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98-498-87-741। सूचना आदरणीय आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, यही मिति 2083 साल असार 1 गतेदेखि 5 गतेसम्म लुम्बिनी प्रदेशको राजधानी देउखरी उपत्यका स्थित राप्ती गाउँपालिका वडा नम्बर 3 श्री चौरमा भूमि पर्व भव्य तथा सभ्य रूपमा धूमधामका साथ आयोजना गरिँदैछ। उक्त कार्यक्रममा हरेक दिन बिहान 11 बजेदेखि साँझ 7 बजेसम्म भूमि नाच प्रस्तुत गरिनुका साथै मगर भाषा, कला, संस्कृति, परम्परा तथा संस्कार सम्बन्धी विशेष प्रस्तुति छलफल र विविध सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिनेछन्। साथै मगर समुदायको पहिचान र संस्कृतिको संरक्षणका लागि मगर सांस्कृतिक भवन निर्माण अभियानमा समेत सबैको साथ सहयोग र हातीमालो रहने विश्वास लिएका छौं। तसर्थ सम्पूर्ण मगर समुदाय तथा संस्कृति प्रेमी महानुभावहरूलाई उपस्थिति भई कार्यक्रमलाई सभ्य भव्य र सफल बनाउन हार्दिक अनुरोध गर्दछौ। भाषा कला र संस्कृतिको संरक्षण गरौं, मगर सांस्कृतिक भवन निर्माणमा हातीमालो गरौं। आयोजक नेपाल मगर संघ लुम्बिनी प्रदेश समिति, सह आयोजक नेपाल मगर संघ राप्ती गाउँपालिका समिति, तेउखुरीदाङ।
19: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ
20: के हुनु नि? बिहे भएको छ, छ वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आशै मरिसक्यो।
19: के कुरा गर्छ निनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
20: ए ठिकै छ, म जान त धेरै गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
21: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको बिपी चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
18: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
21: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
22: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
23: मध्य पश्चिम ट्याङ च्याक, यति बेला बिहानको 6 बजेको छ।
24: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।
25: चकुसान किसान,
26: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
27: आज वार्षिक उत्सव मनाउँदै गरेको कपिल वस्तुको रेडियो बुद्ध आवाज 89.6 MHz बधाई तथा शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट,
28: नवनियुक्त मन्त्री गुरूङ र पुनद्वारा पदभार ग्रहण, दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्री गुरूङको घोषणा, विज्ञान र प्रविधिको विकासमा काम गर्ने पुनको प्रतिबद्धता।
27: रेमिट्यान्स बढ़ेको बढ़ै, वैशाखसम्म भित्रियो 19 खर्ब। आन्तरिक अर्थतन्त्र चुनौतीमै, एकै पटक झण्डै 10,000 कर्मचारीलाई विदा गरिँदै।
28: फोहोर व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने अनौपचारिक क्षेत्रका सफाई कर्मीहरू अत्यधिक समस्या भोग्न बाध्य, तथ्याङ्क संकलन सहित कामको मापदण्ड तोकेर कार्यान्वयन गर्नुपर्ने विज्ञको भनाई।
29: डेटासँगै उहाँहरूको बीमाको सुविधाहरू हुनु पर्यो, मापदण्ड जारी गर्नु पर्यो, त्यो मापदण्ड अनुसार नै रिसाइक्लिङ सेन्टरहरू काम गरिरहेको छ कि छैन मनिटरिङ लेभलमा हेर्नु पर्यो।
27: एआई पूर्वाधार विस्तारका लागि ओपन एआईको ठूलो वित्तीय योजना सार्वजनिक, ओपन एआईको सम्भावित सार्वजनिक निष्कासनलाई विश्व प्रविधि र वित्तीय बजारको चासो।
28: र एसीसी महिला टी20 प्रिमियर कपको क्वार्टर फाइनलमा नेपालले आज थाइल्याण्डसँग खेल्दै। नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिनभन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघु वित्तीय संस्था लिमिटेड।
30: सुन त,
3: मेरो कपड़ा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
8: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
9: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
10: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
27: काया कहिरनमा अब खबरको सिलसिला। नवनियुक्त मन्त्रीद्वय सुदन गुरूङ र महावीर पुनले पदभार ग्रहण गर्नुभएको छ। पदभार ग्रहण गर्दै नवनियुक्त गृहमन्त्री गुरूङले दरबार हत्याकाण्डको फाइल खोल्ने घोषणा पनि गर्नुभएको छ। राजीनामा दिएको 49 दिनमा गृह मन्त्रालयमा पुनरागमन गरेका उहाँले हिजो पदभार ग्रहण गर्ने क्रममा दरबार हत्याकाण्डको फाइल ब्युत्याउने घोषणा गर्नुभएको हो। गृहमन्त्री गुरूङले 2058 सालको दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने निर्णयमा हस्ताक्षर गर्दै अनुसन्धानको क्रममा यसअघि तयार पारिएका प्रतिवेदनको समेत अध्ययन गरिने बताउनुभयो। कार्यभार सम्हाल्दै उहाँले नवयुवा आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिने विषयमा पनि अध्ययन गर्ने बताउनु भएको छ। साथै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीलाई अझै बलियो बनाउने र छानबिनमा रहेका अनुसन्धान प्रक्रिया टुंगोमा पुर्याउने निर्णय गर्नुभयो। पदभार ग्रहणकै क्रममा गृहमन्त्री गुरूङले आफूमाथि जस्तोसुकै आरोप लगाए पनि थेग्न सक्ने तर नेपाली चेलीहरूलाई दुःख दिएको सहन नसक्ने बताउनु भएको थियो। आफूले सार्वजनिक गरेको सम्पत्ति विवरणमा स्रोत सम्बन्धी प्रश्न उठेपछि गएको वैशाख 9 उहाँले गृहमन्त्री पदबाट राजीनामा दिनुभएको थियो। त्यसपछि उहाँको सम्पत्तिको स्रोतमाथि छानबिन गर्न सरकारले सर्वोच्च अदालतका पूर्व न्यायाधीश अच्युतम प्रसाद भण्डारीको संयोजकत्वमा 3 सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिले अस्ति शुक्रबार नै प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रतिवेदन बुझाइसकेको छ। प्रतिवेदन बुझाएको 4 दिनमा गुरूङलाई गृहको जिम्मेवारी दिएको हो। यसैबीच स्वतन्त्र सांसद महावीर पुन पनि दोस्रो पटक मन्त्री बन्नुभएको छ। विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्रीको जिम्मेवारी पाएका पुनले पनि हिजो शपथ ग्रहण गरे लगत्तै सिंहदरबार पुगेर मन्त्रालयमा पदभार ग्रहण गर्नुभयो। उहाँले विज्ञान र प्रविधिको विकासलाई द्रुत गतिमा अगाडि बढ़ाउन रात दिन काम गरेर अघि बढ़ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
11: चालू आर्थिक वर्षको 10 महिनामा 19,16,90,00,00,000 रूपियाँ वित्त प्रेषण भित्रिएको छ। नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको चालू आर्थिक वर्षको 10 महिनाको देशको वर्तमान तथा आर्थिक वित्तीय स्थितिले यो तथ्याङ्क सार्वजनिक गरेको हो। वैशाख मसान्तसम्म रेमिटेन्स 24.2% बढ़ेर 19,16,90,00,000,000 रूपियाँ पुगेको छ। वैशाख 1 महिनामा मात्रै रेमिटेन्स 2,57,00,00,000,000 रूपियाँ भित्रिएको हो। यो अघिल्लो वर्षको तुलनामा 41.2% बढ़ी देखिन्छ। वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्यामा भने कमी देखिएको छ। 10 महिनामा नयाँ श्रम स्वीकृति लिनेको संख्या 3,35,510 रहेको छ, जुन अघिल्लो वर्ष 4,05,610 थियो। यसै गरी पुनः श्रम स्वीकृति लिनेको संख्या पनि घटेर 2,26,364 पुगेको छ। अघिल्लो वर्ष यो संख्या 2,80,314 थियो। समग्रमा श्रम स्वीकृति लिनेको संख्या घटे पनि रेमिटेन्स आप्रवाह निरन्तर बढ़िरहेको छ। डलर बलियो बन्दा रेमिट्यान्स आप्रवाह बढ़न सहयोग पुगेको देखिन्छ। यसै गरी चालू आर्थिक वर्ष 2082-83 को 10 महीनामा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप 9.4% वृद्धि भई 79.49 अर्ब 28 करोड़ पुगेको छ। अघिल्लो वर्षको त्यही अवधिमा यस्तो निक्षेप 6.2% बढ़ेको थियो। वार्षिक बिन्दुगत आधारमा 2083 वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप 16% बढ़ेको छ। यसै गरी नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 को 10 महीनाको आर्थिक तथा वित्तीय प्रतिवेदनले बाह्य सूचकमा रेकर्ड ब्रेक गरेको छ, तर आन्तरिक उत्पादन, बजार माग र सरकारी वित्त व्यवस्थापनमा भने संरचनात्मक चुनौतीहरू कायम रहेको छ। आजका विभिन्न पत्र पत्रिकामा खबर छ।
27: सरकारले एकैसाथ झण्डै 10,000 निजामती कर्मचारीलाई अवकाशमा पठाउने गरी कानून ल्याउने तयारी गरेको छ। 55 वर्ष उमेर वा सेवा अवधि 30 वर्ष पूरा गरेका निजामती कर्मचारीलाई अवकाशमा पठाउने गृह कार्यमा सरकार लागेको हो। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको निजामती सेवा विधेयकको मस्यौदामा कर्मचारीलाई अवकाशमा पठाउन एकपटकलाई विशेष प्रावधान राखिएको छ। ऐन लागू हुने मितिमा 55 वर्ष उमेर पूरा भएका वा सेवा अवधि 30 वर्ष पूरा भएका कर्मचारीलाई अनिवार्य अवकाशको प्रावधान मस्यौदामा राखिएको मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन्। विधेयकले ऐनको रूप लिए एकैपटक 10,000 हाराहारी कर्मचारी अवकाशमा जाने निजामती किताब खानाले सरकारलाई जानकारी दिएको छ। हरेक आर्थिक वर्षमा नियमित अवकाशमा जाने कर्मचारीको संख्या 2,000-3,000 हुन्छ। किताब खानाको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष 82-83 अनिवार्य अवकाशमा जाने कर्मचारीको संख्या 2,211 छ। 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई अवकाश दिने कानून आए ती बाहेक 10,000 कर्मचारीले विदा पाउनेछन्। एकै पटक झण्डै 10,000 सरकारी कर्मचारी विदा गरिँदै शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
11: रसुवा र मुस्ताङबाट भित्रिएका विद्युतीय सवारी साधन ईभीका सम्बन्धमा छानबिन चलिरहँदा अर्थ मन्त्रालयले भने सबै सवारी साधन नियमसंगत रूपमै जाँच पास भएको स्पष्टीकरण दिएको छ। अर्थकै मातहत रहेको भन्सार विभागका निर्देशक भूपाल राज साक्यको संयोजकत्वमा मुस्ताङको कोरला र अर्का निर्देशक सुरेन्द्र पाण्डेको संयोजकत्वमा रसुवाबाट भित्रिएका गाड़ीका सन्दर्भमा छानबिन समितिले काम गरिरहेको छ। प्रतिवेदन आइसकेको छैन। स्रोतका अनुसार अध्ययन प्रतिवेदन तयार हुँदैछ, तर समितिले प्रतिवेदन नबुझाउँदै अर्थमन्त्री स्वर्णिम वाग्लेका स्वकीय उपसचिव एवं जनसम्पर्क सल्लाहकार नवीन ढुंगानाले विज्ञप्ति मार्फत सबै विद्युतीय गाड़ी नियमसंगत तरिकाले जाँच पास भएको उल्लेख गर्नुभएको छ। बजेटको मुखैमा रसुवाबाट 200 भन्दा बढ़ी र कोरालाबाट 649 वटा विद्युतीय गाड़ी पुरानै र नियमित आयात प्रक्रियाबाट नेपाल भित्रिएका हुन् जारी विज्ञप्तिमा भनिएको छ। यी गाड़ी आयात गर्ने व्यवसायहरूले बजेट बनाउने निकायबाट भन्सार महसुल बढ़ने वा घट्ने सूचना पाएको भन्ने विषय निराधार छ। अर्थमन्त्रीका स्वकीय उपसचिव ढुंगानाले जारी गरेको विज्ञप्ति अनुसार कोरला नाकाबाट बीवाईडी गाड़ी जेठ 8-13 गतेसम्म जाँच पास भएर नेपाल भित्रिएका हुन्। कान्तिपुरमा खबर छ।
27: कायाकैरनमा अनौपचारिक क्षेत्रका सफाईकर्मीको अवस्थाबारे सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
29: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवाज हुन्छ आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भई प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घर, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: एयरटेल अप्लायन्सेस का एसी कूलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नवनियुक्त मन्त्री गुरूङ र पुनद्वारा पदभार ग्रहण, दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्री गुरूङको घोषणा, विज्ञान र प्रविधिको विकासमा काम गर्ने पुनको प्रतिबद्धता, रेमिट्यान्स बढ़ेको बढ़ै, वैशाखसम्म भित्रियो सभा 19 खर्ब, आन्तरिक अर्थतन्त्र चुनौतीमै एकैपटक झण्डै 10,000 कर्मचारीलाई विदा गरिदै, छानबिन समितिले प्रतिवेदन नबुझाउँदै सबै विद्युतीय गाड़ी नियमसंगत तरिकाले जाँच पास भएको अर्थ मन्त्रालयको भनाई लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी प्रसंग। शहरी क्षेत्रको फोहोर व्यवस्थापनका लागि अनौपचारिक क्षेत्रका सफाई कर्मीहरूले महत्वपूर्ण भूमिका खेल्दै आएका छन्। साइकल दोड्याएर खाली सिसी पुराना कागज भन्दै घर घरमा डुल्ने संकलकहरूदेखि ठूलो बोरा बोकेर सड़क तथा नदी किनार र फोहोर थुपारेको ठाउँमा काम लाग्ने फोहोर खोज्नेहरू ले फोहोरको पुनः प्रयोगमा महत्वपूर्ण भूमिका खेलिरहेका छन्। उनीहरूको कामले लुकेको फोहोर निकालेर पर्यावरण सुधारमा भूमिका खेल्छ भने फोहोरलाई आमदानीको स्रोत पनि बनाउँछ। तर यो काम गर्नेहरू भने आर्थिक, सामाजिक र व्यावसायिक समस्यासँग जुधिरहेका छन्। थप चर्चा साथी भोजेन्द्र बस्नेतबाट।
4: फोहोर कपड़ा लगाएका, साइकल डोड्याउने, ठूलो बोरामा फोहोर बोक्ने वा फोहोरको थुप्रोमा गएर फोहोर छान्ने, उनीहरू कैयौं समस्यामाथि अरूको गाली खाएर पनि चुपचाप काम गरिरहेका हुन्छन्। घर घरमा फोहोर किन्न जाँदा 5 रूपियाँमा बार्गेनिङ गर्नुपर्छ, सड़कमा हप्काई खान्नुपर्छ। उनीहरूको पेसाबारे अध्ययन गर्नुभएकी फोहोर व्यवस्थापन नीति तथा चक्रीय अर्थतन्त्र विज्ञ प्रियसमा श्रेष्ठ उनीहरू सामाजिक रूपमा निकै पीड़ित रहेका बताउनुहुन्छ।
5: सामाजिक रूपमा चाहिँ उहाँले धेरै हेलाहरू भोग्नु भइरहेको छ। इकोनोमिक ब्याकग्राउण्ड र सोसियल ब्याकग्राउण्डबाट अलिकति कमजोर वा नाजुक स्थितिमा भएर नै फोहोरको पेसामा काम गरिराख्नु भएको छ। फोहोरको पेसालाई त हामीले सम्मानजनक काम त भनेर मानिलाएको छैन नि त, होइन? त्यसले गरेर चाहिँ उहाँहरूले धेरै हेप पाए भोगिराख्नु भएको छ।
4: आर्थिक रूपमा कमजोर, प्राय कम शिक्षित अनि फोहोरको पेसा धेरैले सम्मान गर्नुपर्छ भन्ने नै ठान्दैनन्। त्यो सँगै व्यावसायिक समस्या पनि उस्तै छ। आमदानी कम, शौचालय खाने पानी जस्ता आधारभूत सुविधा छैन अनि दुर्घटनाको जोखिम पनि उत्तिकै हुन्छ।
5: चप्पल आएर फोहोर कलेक्ट गर्न जानुहुन्छ, कति ठाउँमा सिसाहरूले काटेको छ, पन्जा छैन, डोरी बाँधेर त्यो ब्यान्डेजहरू बाँधेर उहाँले फोहोर कलेक्ट गर्नु भइरहेको छ। रिसर्च गर्न जाँदाखेरि मेरो दाहिने हात त फोहोर कलेक्ट गर्दाखेरि काटेको थियो, अहिलेसम्म सिधै हुन सकेको छैन, यसरी नै काम गर्छौँ हामी त भन्ने समेत छ, होइन? एकदम खट्नुपर्ने काम छ, होइन? तर उहाँहरूलाई बेसिक फेसिलिटी, पानीको उपलब्धि छैन, वासरुम जानको लागि सुविधा छैन। सो यो भनेको त एकदम नराम्रो।
4: उनीहरू समस्या भोगेर पनि रोजीरोटीका लागि खटिरहेका छन्। उनीहरूले गरेको कामबाट पर्यावरण सुधार अनि फोहोरलाई आर्थिक स्रोत बनाउन खेलेको भूमिका बारे धेरैले वास्ता गरेको पाइँदैन। त्यसैले न त समाजले सम्मान गर्छ, न त पालिकाहरूले उनीहरूको तथ्याङ्क लिनुपर्छ भन्ने समेत ठान्छन्।
5: इन्भाइरोमेन्ट सेक्टरमा त उहाँले एकदम ठूलो योगदान दिँदै आइराख्नु भएको छ, त्यो सँगैसँगै आर्थिक रूपमा पनि सपोर्ट गरिरहेछ के। अब मानिलिउँ 9-10% मात्रै रिसाइकल भइरहेको छ है नेपालमा भनेर हामीले भनिरहेको छौँ, होइन? तर त्यो 9-10% पनि सक्सेसफुल बनाउनको लागि इन्फर्मल वेस्ट वर्करले वेस्ट कलेक्ट गरेर त्यसलाई रिसाइक्लिङ सेन्टरमा लगेर त्यसबाट कच्चा पदार्थ बनिरहेको हो नि त। उहाँहरूले त आफूलाई रोजीरोटी खानको लागि काम गर्दा गर्दा त्यसबाट एउटा इन्टायर रोज कार्यको लागि कत्रो ठूलो अवसर पनि क्रिएट गरिराख्नु भएको छ, होइन? तर हामीले चाहिँ यो नोटिसै गर्न सकेको छैनौँ।
4: अनौपचारिक क्षेत्रका सरसफाई कर्मीहरू आर्थिक, सामाजिक, व्यावसायिक सुरक्षा लगायतका जोखिममा छन्। सबैले उनीहरूको भूमिका बुझेर सम्मान गर्नुका साथै पालिकाहरूले मापदण्ड बनाएर कार्यान्वयन गर्नुपर्ने फोहोर व्यवस्थापन नीति तथा चक्रीय अर्थतन्त्र विज्ञ प्रियसमा श्रेष्ठ बताउनुहुन्छ।
5: सर्वप्रथम डेटा हुनु पर्यो, डेटा सँगै उहाँहरूको बीमाको सुविधाहरू हुनु पर्यो, मापदण्ड जारी गर्नु पर्यो, त्यो मापदण्ड अनुसार नै रिसाइक्लिङ सेन्टरहरू काम गरिरहेको छ कि छैन त्यसलाई मनिटरिङ लेभलमा हेर्नु पर्यो होइन। अर्को भनेको चाहिँ कतिजना वेस्ट वर्करहरू फोहोरमा काम गरिराख्नु भएको हुन्छ तर त्यसले गरेर त कति हाम्रो स्वास्थ्यमा हानि पुर्याइरहेको हुन्छ होइन, त्यही पनि उहाँहरू एभ्रिडे काम गर्न जरुरी नै छ। किन भन्दा एक दिन बिदा लियो भने त्यो दिन खाना कसरी खाने थाहा हुँदैन, त्यही भएर चाहिँ एउटा महिनामा यति तल चाहिँ हुनै पर्छ भनेर चाहिँ उहाँलाई टोक दियो भने र एक दिन बिदा लिन पाइन्छ भन्ने मात्र भयो भने त उहाँलाई त कति सजिलो भएन।
4: शहरीकरण सँगै फोहोर व्यवस्थापन मुख्य समस्या बन्दै गएको छ अनि शहर सफा गर्ने मान्छेको जीवन नै फोहोर हुनु हाम्रो सामाजिक असफलताको प्रमाण हो। अनौपचारिक सफाई कर्मीहरूको सम्मान, सुरक्षा र समृद्धि मानवीय दायित्व मात्र नभई एउटा स्वस्थ र न्यायपूर्ण समाजको अनिवार्य शर्त पनि हो। पेसालाई सम्मानित बनाउन घर घरमा दृष्टिकोण बदल्नुसँगै पालिकाहरूले मापदण्ड निर्माण र कार्यान्वयन गर्नुपर्छ।
2: फोहोर व्यवस्थापन र अनौपचारिक सफाई कर्मीको अवस्थाबारे फोहोर व्यवस्थापन नीति तथा चक्रीय अर्थतन्त्र विज्ञ प्रियसमा श्रेष्ठसँग गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिटामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
8: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
7: हाम्रा सेवाहरू
8: ओपीडी सेवा,
7: विशेषज्ञ ओपीडी सेवा,
8: निशुल्क औषधि वितरण,
7: सशुल्क फार्मेसी सेवा,
8: फिजियोथेरापी सेवा,
7: अकुपंचर सेवा,
8: योग परामर्श सेवा,
7: क्रियाकल्प सेवा,
8: पूर्वकर्म पञ्चकर्म सेवा,
7: छार सूत्र सेवा,
8: जलौका सेवा,
7: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
8: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
7: विस्तृत जानकारीका लागि
8: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6096, 98-514-2463।
9: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। काठमाडौँ उपत्यका सहित देशका धेरै जसो ठाउँमा गैराती पानी परेको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै झापामा 85 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। झापा सहित दाङ, तनहु, काठमाडौँमा पनि मध्यमसम्म वर्षा भएको छ। पानी परेका क्षेत्रमा केही शीतल महसुस भएको छ। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका थोरै ठाउँमा तातो दिन हुने सम्भावना रहेको छ। आज पनि देशका विभिन्न भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यसैबीच यस वर्षको मनसूनभित्र नै समय आउन अब 4 दिन मात्र बाँकी छ। अघिल्लो वर्षदेखि मनसूनभित्र नै समय केही दिन पर सर्दै जून 13 तारीकमा स्थानान्तरण भएको हो। त्यही अनुसार आउँदो एक साताभित्र मनसून वितरणे वातावरण बन्न सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार भारतको केरलामा जून 4 तारीकमा मनसूनको न्यूनचापीय रेखा प्रवेश गरिसकेको छ। त्यहाँबाट नेपालको पूर्वी भेगसम्म आइपुग्न करिब 10 दिन लाग्छ। मौसमविद रोजन लामिछानेले बंगालको खाड़ीबाट अगाडि बढ़ेको मनसून केरलाबाट अगाडि बढ़ने क्रममा रहेको बताउनु भएको छ। नेपालको पूर्वी भूभागबाट प्रवेश गर्न सक्ने उहाँ बताउनुहुन्छ। शुरूआतमा पूर्वको थोरै भूभागमा मनसून फैलने सम्भावना रहेको छ। मनसूनको नेपाल आगमन बारे यतिखेर मौसमविदहरूको टीमले अध्ययन गरिरहेका छन्। नेपालमा वर्षभरिमा पर्ने वर्षाको 80% वर्षा मनसूनकै समयमा पर्छ। जेठको चौथो साता प्रवेश हुने मनसून असोजको तेस्रो सातामा बाहिरिने गरेको छ। विश्व मौसम संगठन र क्षेत्रीय मनसून फोरमले यस वर्षको मनसूनमा कम वर्षा हुने अनुमान एक महिना अघि नै गरिसकेको छ, जसले दक्षिण एसियाली मुलुकमा कम वर्षासँगै वर्षाको बदलिदो प्रवृत्ति समेत भित्राउन सक्ने भएकाले सचेत रहन विश्व स्वास्थ्य संगठनले अनुरोध गरेको छ। गोर्खा पत्रमा खबर छ।
2: अब विदेशको खबर। विश्वकै अग्रणी कृत्रिम बुद्धिमत्ता एआई कम्पनी मध्ये एक ओपनएआईले सम्भावित सार्वजनिक शेयर निष्कासन आईपीओ तर्फ महत्वपूर्ण कदम चालेको छ। कम्पनीले अमेरिकी धितोपत्र तथा विनिमय आयोग समक्ष आवश्यक दर्ता विवरणको प्रारम्भिक मस्यौदा गोप्य रूपमा पेश गरेको जनाएको छ। कम्पनीले अहिलेसम्म सार्वजनिक रूपमा शेयर बिक्री गर्ने समयबारे कुनै निर्णय नभएको जनाएको छ। यो प्रक्रिया पूरा भएपछि आवश्यक परे कम्पनीले छिट्टै शेयर बजारमा प्रवेश गर्न सक्ने बाटो खुल्ला हुनेछ। ओपनएआईले जारी गरेको विज्ञप्तीमा यो घोषणा अमेरिकी धितोपत्र ऐन अन्तर्गतको सम्बन्धित व्यवस्था अनुसार गरिएको र यसलाई शेयर बिक्रीको प्रस्ताव वा खरिदका लागि आह्वानका रूपमा लिन नहुने उल्लेख गरेको छ। कम्पनीका अनुसार भविष्यमा कुनै पनि प्रकारको शेयर निष्कासन गरिए त्यसका लागि आयोगमा औपचारिक दर्ता विवरण पेश गरिनेछ र कानूनी प्रक्रिया पूरा गरिनेछ। कृत्रिम बुद्धिमत्ता क्षेत्रको तीव्र विस्तारका बीच ओपनएआईको सम्भावित सार्वजनिक निष्कासनलाई विश्व प्रविधि र वित्तीय बजारले चासोका साथ हेरिरहेको
3: अब खेल खबर। एसीसी महिला टी20 प्रीमियर कप क्रिकेट अन्तर्गत पहिलो क्वार्टर फाइनल खेलमा नेपालले आज थाइल्याण्डसँग खेल्दैछ। खेल मलेसियाको बायुमास ओभलमा नेपाली समय अनुसार बिहान 7:15 शुरू हुनेछ। समूह ए को विजेताका रूपमा थाइल्याण्ड तथा समूह डी को उपविजेताका रूपमा नेपाल क्वार्टर फाइनलमा पुगेका हुन्। सेमी फाइनलमा पुग्ने नेपालले यो प्रतियोगिताको बलियो टोली थाइल्याण्डलाई हराउनु पर्नेछ। नेपाल समूह चरणको अन्तिम खेलमा हङकङसँग 69 रनले पराजित भएको थियो। त्यसअघि नेपालले कतारलाई 8 विकेट र भूटानलाई 51 रनले हराउँदै अन्तिम 8 स्थान बनाएको हो। थाइल्याण्डले जापान, म्यानमार, मंगोलिया र बहराइनलाई पराजित गर्दै समूह विजेता बनेको हो। नेपाल र थाइल्याण्डबीच अहिलेसम्म 6 टी20 अन्तर्राष्ट्रिय खेल भएका छन्। ती सबै खेलमा नेपाल पराजित भएको छ।
2: एउटा विश्वकप फुटबलको खबर। विश्वकप फुटबलको सबैभन्दा ठूलो उत्सव हो फिफा विश्वकप, जसको 23 संस्करण भोलि रातीदेखि उत्तर अमेरिकामा शुरू हुँदैछ। अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको यो विश्वकप धेरै अर्थमा ऐतिहासिक पनि बन्दैछ। पहिलो पटक 48 देश सहभागी विश्वकपमा उज्बेकिस्तान, जोर्डन, केप भेर्दे र कुरा साहले डेब्यू गर्दैछन् भने 5 पटकको विश्व विजेता ब्राजिलले लगातार 23 संस्करणमा सहभागिता जनाउँदै आफ्नो अद्वितीय कीर्तिमानलाई निरन्तरता दिनेछ। तीन देशका 16 शहरमा हुने रोमाञ्चक 104 खेलपछि एक टोलीले विश्वकप फुटबलको सर्वोच्च उपाधि उचाल्नेछ। अब केही खबर संक्षेपमा। इजरायल जानका लागि लिँदै आएको अंग्रेजी भाषा परीक्षा अनिश्चितकालका लागि स्थगित भएको छ। परीक्षा व्यवस्थापन राम्रो नभएको र परीक्षा शुल्क समेत बढ़ी लिएको विरोधका स्वरूप हिजो भएको झडपका कारण परीक्षा स्थगित गरिएको हो। परीक्षा दिन गएका र परीक्षा दिएका विद्यार्थीले विभिन्न माग राख्दै विरोध गरेपछि इन्टरनेशनल क्वालिफिकेशन प्रणाली सीआईआईएनले सूचना निकालेर भाषा परीक्षा अर्को सूचना नआएसम्म स्थगन गरिएको जनाएको खबर कारोबार दैनिकले छापेको छ।
3: दैनिक उपभोग्य वस्तु लगायत 25 सेवा क्षेत्रमा हड़ताल गर्न नपाइने भएको छ। सरकारले हिजो राजपत्रमा सूचना प्रकाशित गरी विभिन्न 25 क्षेत्रमा आम हड़ताल गर्न नपाइने बनाएको हो। आवश्यक सेवा संचालन ऐन 2014 दफा 3 उपदफा 1 दिएको अधिकार प्रयोग गरी ती क्षेत्रमा हड़ताल निषेध गरिएको राजपत्रमा उल्लेख छ। तोलाको वचन खोलामा
2: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौ। आजका मुख्य खबर फेरि एकपटक।
3: नवनियुक्त मन्त्री गुरूङ र पुनद्वारा पदभार ग्रहण। दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्री गुरूङको घोषणा। विज्ञान र प्रविधिको विकासमा काम गर्ने पुनको प्रतिबद्धता।
2: रेमिट्यान्स बढ़ेको बढ़ै, वैशाखसम्म भित्रियो 19 खर्ब। आन्तरिक अर्थतन्त्र चुनौतीमै, एकैपटक झण्डै 10,000 कर्मचारीलाई विदा गरिँदै।
3: फोहोर व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने अनौपचारिक क्षेत्रका सफाई कर्मीहरू अत्यधिक समस्या भोग्न बाध्य। तथ्याङ्क संकलन सहित कामको मापदण्ड तोकेर कार्यान्वयन गर्नुपर्ने विज्ञको भनाई।
2: एआई पूर्वाधार विस्तारका लागि ओपन एआईको ठूलो वित्तीय योजना सार्वजनिक। ओपन एआईको सम्भावित सार्वजनिक निष्कासनलाई विश्व प्रविधि र वित्तीय बजारको पनि चासो।
3: र एसीसी महिला T20 प्रिमियर कपको क्वार्टर फाइनलमा नेपालले आज थाइल्याण्डसँग खेल्दै।
2: र अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन सुदन गुरूङ फेरि गृह मन्त्रालयमा फर्किएको विषयसँग सम्बन्धित छ। यहाँ गृह मन्त्रालयको कार्यालयमा गृहमन्त्री भित्र लेखिएको प्लेट छ। त्यहीनिर ढोकाबाट दुईजनाले भित्र हेर्दै भन्दैछन्, उहाँ त भूतपूर्व हुनुहुन्थ्यो नि होइन र? हेर्दा हेर्दै अभूतपूर्व पो हुनुभयो अघि।
10: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
11: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
12: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र ₹50 मा।
13: खुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड खुराही दान। फोन नम्बर 082-585-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
14: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक खुराही दाङमा।
15: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
14: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
16: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
17: नेपाली जुत्ता घर
18: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
17: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट।
18: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
17: स्वदेशी उत्पादनको प्रवर्धन गरौ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली घुराही दाङ।
18: सम्पर्क मोबाइल नम्बर 98-577-71-546।
19: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: नमस्कार, पत्र पत्रिका को संगालो कार्यक्रम खबर पत्रिका मा प्रविधि का मित्र शालिग्राम चौधरी र सहकर्मी देवा भूषाल संगै अमर क्षितिज को तपाईलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलासुली तीन कमेरी चौरमा रहेको रेडियो बंगलासुली र गढवामा रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा तथा इन्टरनेट अनलाइन मार्फत www.radioMP.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रबाट पनि संसारभर सुन्न सक्नुहुन्छ।
0: को समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: नार्क प्रविधि गाउँ किसानको सहयात्री बन्दै कृषि तथा पशु प्राविधिकहरूको लुम्बिनी प्रदेश परिसरमा धरना।
0: दाङका 10 स्थानीय तहलाई 4 अर्ब बढ़ी अनुदान। नौमती बाजाको संरक्षण सँगै आमदानी गर्दै महिलाहरू।
1: र कमी कमजोरी सच्याएर संचार क्षेत्रसँग सहकार्य गर्दै अघि बढ़ने लुम्बिनीका नवनियुक्त मन्त्री अहिरको भनाई।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराईदाङ बिरामी भए गोर्खा हस्पिटल जाऊ फोन नम्बर टिप्नुस् 082-563-414
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका चारवटा दैनिक पत्रिका हातमा परेका छन् नयाँ युगपोत राष्ट्रिय दैनिक गोरक्षी राष्ट्रिय दैनिक गणतन्त्र राष्ट्रिय दैनिक र राप्ती पोस्ट राष्ट्रिय दैनिक यी चारवटै पत्रिकाले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेका छन् आजको पहिलो समाचार लिएका छौं युगबोध दैनिकबाट
2: राप्ती गाउँपालिका छ निवासी श्याम चौधरी मकै उत्पादन किसान हुनुहुन्छ उहाँले धेरै पटक भारतीय वर्णशंकर जातको मकै खेती गर्नुभयो तर कहिले घोगा नलाग्ने उत्पादन राम्रो नदिने जस्ता समस्या भोग्नु परेको थियो तर नार्क प्रविधि गाउँको कार्यक्रम विस्तार भएपछि उहाँले नेपाली वर्णशंकर जातको बिउहरू लगाउन थाल्नुभयो जसबाट ढुक्कको अवस्था तयार भएको छ चौधरीले 5 कट्ठा जग्गामा सीएएच 15-11 मकैको हाइब्रिड अर्थात वर्णशंकर जातको बिउ छर्नु भएको हो जसलाई मकैको जातीय प्रदर्शनीको रूपमा प्रस्तुत गरिएको छ राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम रामपुर चितवन अन्तर्गत नार्क प्रविधि गाउँ कार्यक्रम कार्यान्वयन भइरहेको छ पहिले नेपाली भन्दा बाहिर तयार भएका मकैका बिउ प्रयोग गर्दा समस्या थियो अहिले स्वदेशी बिउ नै प्रयोग गर्दा उत्पादन समेत बढ़ेको छ भने किसानलाई ढुक्कको वातावरण बनेको छ उहाँले भन्नुभयो किसानहरूलाई खेती प्रणालीमै सुधार गर्न सहयोग मिलेको महसुस गरेका छौ लमहीको केरुनियामा नार्क प्रविधि गाउँ स्थापना भएपछि खेतीपाती प्रणालीमा सुधार भएको छ विभिन्न बालिका उन्नत जात तथा आधुनिक प्रविधिमा किसान अभ्यस्त हुन थालेका छन् अहिले किसानहरूले खेती प्रणालीमा सुधार गरेर उत्पादन र आमदानी दुवै बढ़ाउन सफल भएका छन् नार्क प्रविधि गाउँले लमही क्षेत्रको खेती प्रणालीमा सुधार ल्याएको छ धान मकै गहुँ तोरी लगायतका उत्पादनमा सुधार ल्याएको छ यसबाट किसानहरूले उत्पादन बढ़नुका साथै आमदानीमा पनि सुधार ल्याएका छन् मकै उत्पादनका हिसाबले यो क्षेत्र उर्वर मानिएको छ हिउँदे र वसन्ते मकै खेतीमा नार्क प्रविधिबाट प्रदर्शनी गर्दै किसानहरूको संलग्नता बढ़ाइएको छ केरुनियामा स्थापना भएको यस कार्यक्रम वडा नम्बर 1-2 र राप्ती गाउँपालिकाको वडा नम्बर 6 समेटिएको छ यो कार्यक्रमको प्रभावले गर्दा किसानहरूले अहिले कम उत्पादन दिने जातहरू विस्थापित गर्दै विभिन्न उन्नत जातका मकै खेती गर्न थालेका छन् यसका साथै परम्परागत खेती गर्दै आएका किसानहरूलाई खेतीपातीका क्रममा आउने विभिन्न समस्या रोग तथा किराहरूको पहिचान र तिनको जैविक एवं रासायनिक समाधानका उपाय

0: समेत व्यावहारिक रूपमा सिकाइएको छ। नार्क प्रविधि गाउँको यस प्रयासले स्थानीय स्तरमा खाद्य सुरक्षा र किसानको आर्थिक जीवन स्तर उकास्न ठूलो मदत पुर्याएको नार्क प्रविधि गाउँका प्रतिनिधि शिर अधिकारीले जानकारी दिनुभएको छ। आजको यो खबर नयाँ युगबोध राष्ट्रिय दैनिकमा दशरथ घिमिरेले लेख्नु भएको छ।
1: संघीय सरकारले दाङका स्थानीय तहलाई आगामी आर्थिक वर्ष 2083-84 लागि करिब 4 अर्ब बढ़ी अनुदान रकम दिने भएको छ। अर्थ मन्त्रालय अन्तर्गत सरकारी वित्तीय हस्तान्तरण मार्फत आगामी आर्थिक वर्षमा 4,89,30,00,000 रूपियाँ अनुदान दिने भएको हो। जिल्लाका 10 स्थानीय तहलाई यसरी दिइएको अनुदान रकम मध्ये घोराई उपमहानगरपालिकाले सबैभन्दा बढ़ी पाउने भएको छ। घोराई उपमहानगरपालिकाले 1,09,40,00,000 रूपियाँ अनुदान पाउनेछ, जसमा चालू तर्फ 1,07,05,00,000 र पूँजीगत तर्फ 2,35,00,000 बढ़ी रूपैयाँ अनुदान पाउनेछ। त्यसरी पाउने अनुदान मध्ये समानीकरण अनुदान तर्फ 31,55,00,000, सशर्त अनुदान तर्फ 77,10,00,000, विशेष अनुदान तर्फ 45,00,000, समपूरक अनुदान तर्फ 30,00,000 रूपैयाँ रहेको छ। यसै गरी तुलसीपुर उपमहानगरपालिकाले 97,48,00,000 अनुदान रकम पाउने भएको छ, जसमा चालू तर्फ 25,24,00,000 र पूँजीगत तर्फ 2,24,00,000 रूपियाँ पाउने भएको छ। यसरी पाउने अनुदान मध्ये समानीकरण अनुदान तर्फ 28,77,00,000, सशर्त अनुदान तर्फ 67,23,00,000, विशेष अनुदान तर्फ 82,00,000, समपूरक अनुदान तर्फ 60,00,000 रूपियाँ रहेको छ। लमही नगरपालिकाले 41,35,00,000 अनुदान रकम प्राप्त गर्ने भएको छ, जसमा चालू तर्फ 38,66,00,000 र पूँजीगत तर्फ 2,69,00,000 रूपियाँ पाउने भएको हो। समानीकरण अनुदान तर्फ 15,35,00,000, सशर्त अनुदान तर्फ 23,94,00,000, विशेष अनुदान तर्फ 1,80,00,000, समपूरक अनुदान तर्फ 26,00,000 रूपियाँ रहेको छ। दाङका स्थानीय तहलाई 4 अर्ब बढ़ी अनुदान। आजको गोरक्ष दैनिकमा अमरराज आचार्यले यो खबर लेख्नु भएको छ।
0: लुम्बिनी प्रदेशका स्थानीय तहमा कार्यरत करार कृषि तथा पशु सेवा प्राविधिकहरूले सेवा निरन्तरता, सेवा सुविधा तथा पेशागत सुरक्षाको माग गर्दै प्रदेश प्रशासनिक केन्द्र परिसरको मूल गेटमा धरना दिएका छन्। साबिक कृषि तथा भूमि व्यवस्था मन्त्रालय अन्तर्गत सेवा करारमा कृषि तथा पशु सेवा प्राविधिक छनौट सम्बन्धी कार्यविधि 2078 अनुसार नियुक्त भए विभिन्न पालिकामा कार्यरत प्राविधिकहरूले मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय सहित कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयलाई ज्ञापन पत्र बुझाउँदै आफ्ना माग तत्काल सम्बोधन गर्न आग्रह गरेका हुन्। ज्ञापन पत्रमा विगत लामो समयदेखि कृषकको प्रत्यक्ष सम्पर्कमा रहेर कृषि तथा पशु सेवा प्रवाह गर्दै आए पनि आफ्नो सेवा निरन्तरता र सेवा सुविधाको विषय कानूनी तथा नीतिगत व्यवस्थामा समेटिन नसकेको गुनासो गरिएको छ। उनीहरूको लुम्बिनी प्रदेश निजामती सेवा ऐन 2080 तथा स्थानीय तहमा कार्यरत करार प्राविधिक कर्मचारी परिचालन विधि 2080 समेत आफ्नो निरन्तरता र सेवा सुविधाको विषय उल्लेख नगरिएको बताएका छन्। करार प्राविधिकहरूले चाडपर्व खर्च, पोशाक भत्ता, विदा, सामाजिक सुरक्षा कोषमा आबद्धता, समान तहका कर्मचारी सरह तलब तथा सुविधा, श्रम अधिकारको सुनिश्चितता तथा आन्तरिक प्रतिस्पर्धा मार्फत स्थायी सेवामा जाने व्यवस्था गर्न माग गरेका छन्। साथै विगतदेखि कार्यरत कर्मचारीलाई प्राथमिकता दिनुपर्ने, बिना कारण करार अन्त्य गर्न नपाइने व्यवस्था गर्नुपर्ने तथा अस्थायी दरबन्दी वा दरबन्दी मिलानको व्यवस्था गर्नुपर्ने माग पनि राखेका छन्। धरनामा सहभागी कर्मचारीहरूले आफूहरू कृषकका समस्या समाधान गर्नका लागि अग्रपंक्तिमा रहेर काम गर्दै आएको भए पनि न्यूनतम सेवा सुविधाबाट समेत वञ्चित हुनु परेको बताएका छन्। समस्या समाधान नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूको चेतावनी छ। यसैबीच मुख्यमन्त्री चेतनारायण आचार्यले करार प्राविधिकहरूसँगको छलफलमा समस्या केन्द्र सरकारको परिपत्रका कारण उत्पन्न भएको स्पष्ट पार्नु भएको छ। प्रदेश सरकारले कर्मचारी हटाउने सम्बन्धमा कुनै निर्णय नगरेको बताउँदै उहाँले समस्या समाधानका लागि आवश्यक निकास खोज्न प्रमुख सचिव तथा सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइसकेको जानकारी दिनुभयो। आजको युगबोध राष्ट्रिय दैनिकमा खबर छ।
1: तुलनात्मक रूपमा देउखुरी क्षेत्र बढ़ी गर्मी हुने क्षेत्रका रूपमा रहेको छ। दाङ उपत्यकाको तुलनामा देउखुरी क्षेत्रमा बढ़ी गर्मी हुने गरेको छ। केही दिन यता पानी नपरेपछि गर्मी बढ़दो रहेको छ, जसका कारणले गर्दा स्वास्थ्य समस्या लिएर लमई अस्पतालमा आउने बिरामीको संख्या उल्लेख्य रूपमा बढ़ेको छ। तापक्रम वृद्धि र मौसमी परिवर्तनसँगै ज्वरो, झाडा पखाला, रुगाखोकी लगायतका समस्या लिएर अस्पताल पुग्ने बिरामीहरूको चाप दैनिक बढ़दै गएको अस्पताल प्रशासनले जनाएको छ। लमही अस्पतालका अनुसार हरेक दिन 100 भन्दा बढ़ी बिरामी उपचारका लागि आउने गरेका छन्। केही दिन यता यो संख्यामा दैनिक रूपमा बढ़िरहेको छ। अस्पतालले बहिरंग सेवा मार्फत स्वास्थ्य सेवा लिनेहरूको संख्या बढ़दै गएको अस्पतालले जनाएको छ। अस्पतालका निमित्त मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर सुदीप चौधरीका अनुसार गर्मीको तीव्र प्रभावले विशेष गरी बाल बालिका, ज्येष्ठ नागरिक तथा दीर्घ रोगीहरू बढ़ी प्रभावित भइरहेका छन्। उहाँले मौसमी परिवर्तनको कारण शरीरमा पानीको कमी, झाडा पखाला, भाइरल ज्वरो तथा सामान्य रुगाखोकीका बिरामीहरू बढ़िरहेको जानकारी दिनुभयो। अत्यधिक गर्मीले अस्पतालमा बिरामी बढ़दै आजको राप्ती पोस्ट दैनिकबाट खबर लिएका छौं।
0: लुम्बिनी प्रदेशका नवनियुक्त आन्तरिक मामिला तथा कानून मन्त्री भण्डारीलाल अहिरले विगतमा मन्त्रालयबाट भएका कमी कमजोरीलाई सुधार गर्दै संचार क्षेत्रसँग सहकार्य गरेर अघि बढ़ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले संचार क्षेत्रका लागि विनियोजन गरिएका कार्यक्रम तथा बजेट कार्यान्वयनमा देखिएका समस्या समाधान गर्दै पत्रकारिता क्षेत्रको विकास र सुदृढीकरणमा प्रदेश सरकार गम्भीर रहेको बताउनुभयो। लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना तथा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको समन्वयमा अर्घा खासीको सिद्धगंगा नगरपालिका 8-7 मारामा आयोजित 3 दिने क्षमता विकास कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री अहिरले संचार क्षेत्रका लागि विनियोजित बजेट कार्यान्वयन हुन नसक्नु दुःखद विषय रहेको बताउनु भएको छ। आजको युगबोध राष्ट्रिय दैनिकमा आजको गणतन्त्र दैनिकमा ओम प्रकाश गुप्ताले खबर लेख्नु भएको छ।
1: घोराई उपमहानगरपालिका वडा नम्बर 13 डुमर गाउँका महिलाले लोपोन्मुख नौमती बाजा संरक्षणसँगै आमदानी गर्दै आएका छन्। युनिक नौमती बाजा संरक्षण संस्था दर्ता गरेर दमाहा, झ्याली, ट्याम्को, ढोलक, सनाई, कर्नाल, नरसिंगा बाजा बजाउँदै मौलिक संस्कृति जोगाउने अभियानमा जुटेका महिलाहरूले बाजा बजाएर आमदानी समेत गर्दै आएका छन्। नौमती बाजा बजाएर परम्परागत कला संस्कृतिको संरक्षणसँगै आर्थिक रूपमा आमदानी समेत भइरहेको नौमती बाजा संरक्षण संस्थाकी अध्यक्ष दिलकुमारी घरती मगरले बताउनुभयो। अध्यक्ष घरती मगरका अनुसार गाउँघरसँगै घोराईका विभिन्न क्षेत्रमा हुने मेला, महोत्सव, धार्मिक कार्यक्रम, विवाह, व्रतबन्ध लगायतका शुभ कार्यहरू मार्फत विगत 4 वर्षदेखि नौमती बाजा बजाउँदै आएका छन्। मोबाइलमा युट्युब मार्फत महिलाहरूले हेरेर बाजा बजाउन सिकेको पनि बताएका छन्। आजको गोरक्ष दैनिकमा लीलाधर ओलीले यो खबर लेख्नु भएको छ। प्रसंग अझै बाजाकै नेपाली लोक संस्कृति र गन्धर्व समुदायको पहिचान बोकेको सारङ्गीको बिक्री पछिल्ला समयहरूमा घट्दै गइरहेको छ। पुस्तौंदेखि सारङ्गी निर्माण गर्दै आएका कारीगरहरू बजार अभावका कारण पेसा नै संकटमा पर्न थालेको बताउँछन्। एक रिपोर्ट।
2: नेपाली लोक संस्कृति र गन्धर्व समुदायको पहिचान बोकेको सारंगीको बिक्री पछिल्ला वर्षहरूमा घट्दै गएको छ। 17 वर्षदेखि सारंगी उत्पादन र बिक्री गर्दै आए पनि अहिले पहिले भन्दा निकै कम बिक्री हुने गरेको बताउनुहुन्छ खोराई उपमहानगरपालिका 11 का ड्राइभर गन्धर्व।
3: विदेशी बजारले हामीलाई अलि माग दिएको भैलम गिटारहरू अब अन्य अन्य चिजहरू होइन बनाइदिन्छन् अरूले होइन उनलाई 20-25 हजार आन्न भने केही मान्दैन।
2: परम्परागत बाजाप्रति घट्दो रुचिले पनि सारङ्गीको माग घटाएको बताउनुहुन्छ सोही ठाउँ निवासी दीपक गन्धर्व।
4: पछाडिका पिँढीले बनाउनै खोज्दैनन्, हामीले छोराछोरीले पनि बजाउ बाउ भन्ने बनाउनु खोज्दैनन्। फेरि यो सारी कस्तो भने एकचोटि किनेपछि लगभग 10-15 वर्षलाई ढुक्क हुन्छ होइन, त्यही बनाउनु हुन्छ नि। अरू जस्तो त्यो गिटार गिटार जस्ता त्यो किरो लागिहाल्ने चाँचहरू जाने कुनै भयो मान्छेले किनिहाल्छ। अब यो हजुरको एकचोटि किन्नु लगभग 15 वर्ष त ढुक्क हुन्छ, त्यही पनि हुँदैन।
2: सारङ्गी बनाउन प्रयोग हुने काठ तार र अन्य सामग्रीको मूल्य बढ्दै गए पनि त्यस अनुसार मूल्य लिन नसकिएको कारिगरहरूको गुनासो छ। तर आफूले स्थानीय काठ प्रयोग गर्दै आइरहेको बताउनुहुन्छ पुनः ड्राइभर गन्धर्व।
3: हामीसँग प्योर खमारी भन्ने दार हुन्छ नि, एउटा खमारीको फ्राक्ने पाइन्छ, तपाईँको पुरानो बाजा हो खमारी भनेको भन्दा अरूको बस्दैन, राम्रो सो हुन्छ खमारीको दार, मादल सारिङ्गी बनाउने दार खमारी होइन। अहिले त अन्य अन्य चिजको बनाउँछ अरूले होइन, अब तर मेरो यहाँ तपाईँको धेरै जस्तो खमारी पाइन्छ।
2: संस्कृत विदहरूका अनुसार सारङ्गी नेपाली लोक संस्कृतिको महत्वपूर्ण सम्पदा हो, यसको संरक्षणका लागि स्थानीय सरकार र सम्बन्धित निकायले प्रशिक्षण प्रदर्शनी तथा बजार व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ। तर स्थानीय सरकार भने यसप्रति उदासीन रहेको गन्धर्वहरूको गुनासो छ। सरकारले के गर्यो भने यसको संरक्षण र सम्वर्धन हुन सक्ला त? पुनः दीपक गन्धर्व।
4: अवसर भएपछि एउटा स्कुलमा एउटा गन्धर्वले सारी सिकाउने अवसर, सारी पनि क्षति बिक्री हुने अनि अन्य विद्यार्थीले पनि सिप सिक्ने अवसर पाउँथे जस्तो लाग्छ राज्यले। त्यसो मात्रै गरेपछि, त्यति मात्रै गर्दै पनि एक स्कुल एक सारी एक मास्टर भनेर जस्तै गरेपछि उहाँले जानुहुन्न, उहाँले बनाउनुहुन्छ, उहाँको सारी बिक्री भयो, मैले जान्छु, मैले एउटा स्कुलमा।
2: आधुनिकताको प्रभावसँगै बजार खुम्चिँदै जाँदा नेपाली मौलिक पहिचान बोकेको सारङ्गी संकटमा परेको देखिन्छ। समयमै संरक्षण र प्रवर्धनका कार्यक्रम सञ्चालन गर्न नसके यस्ता परम्परागत सिप र संस्कृति लोप हुने जोखिम बढ्दै जाने सरकारवालाहरू बताउँछन्।
5: पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा,
6: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिइने सेवाहरू,
5: दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच उपचार तथा अपरेशन सेवा,
7: बाङ्गो टिङ्गो नमिलेको दाँत मिलाउने,
5: सास गन्नाउने, गिजा दुख्ने, गिजा सुनिने समस्याको चेक जाँच तथा सफल उपचार,
7: मुख सम्बन्धी सम्पूर्ण समस्याको अपरेशन सेवा
5: र मुखको स्वास्थ्यको सुधार।
8: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो घोराई दाँत, फोन नम्बर 082-83-218।
9: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
11: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
12: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
13: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
14: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
15: इन्डोस्कोपी सेवा
14: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
16: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
17: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
18: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौं। थप जानकारी का लागि नया बजार हाट जोड़नी नशा तथा मेरुदंड उपचार केन्द्र घोराई 14 नया बजार दांग शहीद लखन पार्क देखि 50 मीटर उत्तर पुरानो घोराई हॉस्पिटल को ठीक अगाड़ी फोन 082-563-509 र मोबाइल 98453-0653-23।
1: अब बाँकी प्रसंगहरू। गृहमन्त्रीमा गुरुङ र नवप्रवर्तन मन्त्रीमा पुनले लिनुभयो शपथ भनेर आजका पत्र पत्रिकाले खबर छापेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री परिषद विस्तार गर्नुभएको छ। मंगलबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष गृहमन्त्री सुदन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले पद तथा गोपनीयताको शपथ लिनुभएको हो। राष्ट्रपति कार्यालयमा आयोजित शपथ समारोहमा नेपालको संविधानको धारा 80 बमोजिम राष्ट्रपति पौडेल समक्ष मन्त्रीद्वयले पद तथा गोपनीयताको शपथ लिनुभएको हो। आजको गणतन्त्र दैनिकबाट यो खबर लिएका छौं।
0: नेपाल संस्कृत विश्वविद्यालय बनारस हिन्दू विश्वविद्यालय विद्यालय भारतको बनारस हिन्दू विश्वविद्यालय बीचको प्राज्ञिक ज्ञान आदान प्रदानका लागि सम्झौता भएको छ। संस्कृत विश्वविद्यालयका कुतल सचिव माधव अधिकारी संस्कृत अध्ययन केन्द्रका कार्यकारी निर्देशक टीकाराम बुढा र बनारस हिन्दू विश्वविद्यालयका संस्कृत विद्याधर्म विज्ञान संकायका डीन राजाराम शुक्लाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ। दुवै विश्वविद्यालय बीच विभिन्न अध्ययन अनुसन्धानका काममा सहयोग र सहकार्य गर्ने गरी मंगलबार दाङको बेलझुण्डीमा सम्झौता पत्र आदर प्रदान गरिएको छ। संस्कृत शिक्षा तथा साथै अन्य विभिन्न प्राज्ञिक काममा मिलेर काम गर्दै संस्कृत शिक्षाको प्रवर्धनमा योगदान दिन सम्झौताले सहयोग पुर्याउने संस्कृत विश्वविद्यालयका उपकुलपति सुदन कुमार पौडेलले बताउनुभयो। संस्कृत विश्वविद्यालयले यसअघि पनि भारतका विभिन्न विश्वविद्यालयसँग सम्झौता गरी अध्ययन अनुसन्धानमा सहकार्य गर्दै आएको संस्कृत विश्वविद्यालयका कुल सचिव अधिकारीले बताउनुभयो। यस सम्झौताबाट दुई देशको विश्वविद्यालयमा रहेको ज्ञानको भण्डार उपयोग गर्न सहज हुने बनारस हिन्दू विश्वविद्यालय विद्यालयका डीन शुक्लाले बताउनुभयो। आजको गणतन्त्र राष्ट्रिय दैनिकमा खबर छ।
1: घोराई उपमहानगरपालिका 14 रहेको शुभ सन्देश शिक्षा सदनले तेस्रो राष्ट्रिय प्रोफेशनल ह्याप्किडो च्याम्पियनशीप 2083 विजेता खेलाड़ीहरूलाई सम्मान गरेको छ। बाँकेको नेपालगंजमा सम्पन्न प्रतियोगितामा दोस्रो स्थान हासिल गर्न सफल विद्यालयका खेलाड़ीहरूलाई मंगलबार कार्यक्रमको आयोजना गरेर सम्मान गरिएको हो। विद्यालयका प्रिन्सिपल थमन बहादुर बस्नेतको अध्यक्षता एवं विद्यालय संचालन समितिका अध्यक्ष डाक्टर शिवकुमार सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विजेता खेलाड़ीहरूलाई टीका खादा लगाएर सम्मान गरिएको थियो। आजको गोरक्षा दैनिकबाट खबर लिएका छौं। अब लागौं यिनै पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार र टिप्पणीहरूतर्फ। आजको युगबोध राष्ट्रिय दैनिकमा खुम्च्याइँदै प्रादेशिक मर्म सोमत घिमिरेको विचारलाई छापेको छ। त्यसै गरेर न्यायको पर्खाईमा भूमिहीन बस्ती गोपाल विकको विचारलाई आजको युगबोध दैनिकले छापेको छ भने राजनीतिक प्रणाली सुधार निर्वाचन सुधार अपरिहार्य शीर्षकमा चाहिँ युगबोध दैनिकले सम्पादकीय लेखेको छ।
0: यसै गरी आजको गोरक्ष राष्ट्रिय दैनिकमा स्वार्थ र अहंकारले आफैले क्षति पुर्याउँछ शीर्षकमा नारायण प्रसाद श्रेष्ठको विचार छापेको छ। लाली गुराँसको फुल ट्रेक्टर भाडा शीर्षकमा मेरो खुशी यसपटक भक्तबहादुर जीसीसँग प्रस्तुति खेमराज रिजालको विचार छापेको छ। मध्यस्थता साता वार्ता कराते खेलको विकास र खेलाड़ीको क्षमता अभिवृद्धिका लागि प्रतियोगिता अध्यक्ष बस्नेतको साता वार्ता छापेको छ।
1: त्यसै गरेर आजको गणतन्त्र राष्ट्रिय दैनिकले बबई नदीको मुहानलाई विश्व स्तरीय धार्मिक तथा पर्यटक प्राकृतिक पर्यटन गन्तव्य बनाऊ सबिन प्रियासनको विचारलाई छापेको छ। प्राकृतिक भूकम्प असहाय मानव समाज सुरेश कुमार पाण्डेको विचार छापेको छ भने संचार माध्यमहरूलाई टिकाउन स्थानीय सरकारले विशेष योजना ल्याउनुपर्छ शीर्षकमा सम्पादकीय छापेको छ।
0: यसैगरी आजको राप्ती पोस्ट दैनिकमा रेडियो मध्यपश्चिम संघको यात्रा तुफान बाबु श्रेष्ठको विचार छापेको छ भने कूटनीतिक विश्वसनीयता शीर्षकमा सम्पादकीय छापेको छ।
1: यिनै विचारहरूसँगै हामी मध्यपश्चिम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। एटिन्जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र शालिक राम चौधरी र कार्यक्रम सुनिदिने तपाई सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौं। आजका लागि भने म अमर क्षितिज
0: अनि म देवा भूषाल पनि बिदा हुन्छौ। नमस्कार,
1: नमस्कार।

0: तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2000 सेवा खरीद कर सुई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको एक महीना फ्री इंटरनेट वायनेट अब सब कनेक्टेड
1: संघीय संसद का दुवै सदन को बैठक स्थगित नागडुंगा सुरुङ मार्ग निर्माण को काम अंतिम चरण में संचालन का लागि प्रक्रिया अघि बढ़ो र हर्मुज जलमार्ग नजिकै अमेरिकी हेलिकप्टर खसालिएपछि इरान विरूद्ध अमेरिकाको जवाफ शुरू।
2: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरु थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 9843008804 9843008804 www.pashupatiicare.com।
1: समाचार विस्तारमा, नवनियुक्त गृहमन्त्री सुदन गुरुङले पदभार ग्रहण गर्नुभएको छ। हिजो सिंहदरबार स्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उहाँले अबदेखि कुनै पनि नेपाली नागरिकको अपमान गर्न, चरित्र हत्या गर्न कसैले प्रयास गरेको खण्डमा गृह मन्त्रालय यसमा संवेदनशील भएर लाग्ने बताउनुभयो। मन्त्री गुरुङले जेएनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोग भएका मुद्दा फिर्ता गर्न सकिने नसकिने सम्बन्धमा छानबिन गरी सिफारिश सेटको प्रतिवेदन पेश गर्न विशेष कार्यदल गठन गर्ने निर्णय गर्नुभएको छ। त्यस्तै उहाँले विक्रम सम्बत 2058 जेठ 19 गते भएको नारायण हिटी राजदरबार हत्याकाण्डका सम्बन्धमा यसअघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिन प्रक्रिया अगाडि बढ़ाउने निर्णय गर्नुभएको छ। गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहावटको घटना हुन नदिन सूक्ष्म निगरानी गरी कार्यवाही गरी सुरक्षा निकायमा सेन्सिटिभ इन्फर्मेशन भिजिलेन्स टीम एसआईभीटी गठन गर्ने उहाँले बताउनुभयो। उहाँले नेपाल प्रहरी अन्तर्गत रहेको केन्द्रीय अनुसन्धान ब्यूरोलाई थप सशक्त र प्रभावकारी बनाउने र हाल प्रक्रियामा रहेका अनुसन्धानका फाइललाई शीघ्र टुंगोमा पुर्याउन निर्देशन दिने, ब्यूरोमा रहेका जघन्य आर्थिक संगठित अपराध लगायत गम्भीर प्रकृतिका मुद्दा अनुसन्धान गर्न ब्यूरोमा मुद्दाको प्रकृति अनुरूप विशिष्टीकृत समूह गठन गर्ने निर्णय गर्नुभएको छ। यसअघि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नवनियुक्त गृहमन्त्री सुदन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले पद तथा गोपनीयताको शपथ लिनुभएको थियो। नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनले राष्ट्रपतिको कार्यालयमा हिजो आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेल समक्ष शपथ लिनुभएको हो। प्रधानमन्त्री बालेन्द्र शाहले हिजै मन्त्री परिषद विस्तार गरी गुरुङलाई गृह र पुनलाई नवप्रवर्तन मन्त्री नियुक्त गर्नुभएको थियो। सरकारले निजामती सेवा 16 संशोधन नियमावली 2083 स्वीकृत गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकको निर्णयहरू सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले निजामती सेवा 16 संशोधन नियमावली स्वीकृत गरिएको जानकारी दिनुभयो।
3: निजामती सेवा 16 संशोधन नियमावली 2083 स्वीकृत गर्ने
1: सरकारले तल्लो अरूण जलविद्युत आयोजना, लोअर न्यादी खोला जलविद्युत आयोजना, घुन्सा खोला जलविद्युत आयोजना र तादी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्रदान गरेको पनि मन्त्री पोखरेलले जानकारी दिनुभयो। बैठकमा विशाल कुमार भण्डारीको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको 9 सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय भएको पनि मन्त्री पोखरेलले बताउनुभयो। मन्त्री परिषद बैठकको निर्णयहरू सार्वजनिक गर्ने क्रममा संचारकर्मीहरूको एक जिज्ञासामा मन्त्री पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह आवश्यक परेको खण्डमा प्रश्नहरूको जवाफ दिन सदनमा उपस्थित हुने बताउनुभयो।
3: यदि आवश्यक पर्यो भने आवश्यकता अनुसार प्रधानमन्त्रीजीले सदनमा सम्बोधन गरेर केही उहाँलाई अप्ठ्यारो छैन भन्ने कुरा त अस्तिको सम्बोधनबाट पनि देखिहाले नि।
1: यस्तै मन्त्री पोखरेलले त्रिभुवन विश्वविद्यालयमा बजेट अभाव नहुने गरी आवश्यक बजेट विनियोजन गरिएको र शिक्षा क्षेत्रमा पर्याप्त बजेट छुट्याइएको जानकारी दिनुभयो। प्रतिपक्षी सांसदहरूको निरन्तर अवरोधका कारण हिजो पनि प्रतिनिधि सभाको बैठक बस्न सकेन। प्रतिनिधि सभाको हिजोको बैठक शुरू हुनासाथ प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले सत्तापक्ष र विपक्षी दलहरूसँग संवाद शुरू भइसकेकाले सदनको काम कार्यवाही अघि बढ़ाउन सांसदहरूलाई आग्रह गर्नुभएको थियो। बैठकको शुरूआतमा नेकपा एमालेका सांसद क्षितिज थेबेले राष्ट्रियताका सवालमा सिंगो प्रतिनिधि सभा एक ठाउँमा हुनुपर्ने भन्दै प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति नसच्याएसम्म सदन चल्न नदिने बताउनुभयो। त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले संसदमा प्रस्तुत भएको बजेटमा भन्सार दरका विषयमा उठेको प्रश्नको पनि सरकारले जवाफ दिनुपर्ने बताउनुभयो। नेपाली कांग्रेसका सांसद निष्कल राईले प्रतिपक्ष दलले विरोधका लागि मात्रै विरोध गरेको नभई राष्ट्रिय हितका पक्षमा आफूहरू सधैँ उभिरहने बताउनुभयो। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुशबु ओलीले लामो समयदेखिको सदनमा अवरोध तत्काल हटाउन नेपालले पनि भारतको सीमा मिचेको छ भनेर हस्ताक्षरसहित सरकारले पुष्टि गर्नुपर्ने विचार व्यक्त गर्नुभयो। बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले राष्ट्रहित विपरीत संसदमा प्रधानमन्त्रीले बोल्नु भएको कुरा रेकर्डबाट हटाउँदै आइन्दा यस्ता अभिव्यक्ति कसैले पनि व्यक्त गर्न नमिल्ने गरी प्रतिबद्धता पत्र प्रस्तावका रूपमा सदनबाट पास गर्न प्रस्ताव गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक आज बिहान 11 बजे बस्नेछ। राष्ट्रिय सभाको हिजोको बैठक पनि प्रतिपक्षी दलका सांसदहरूको अवरोधका कारण जेठ 28 गते बिहिबार भोलि 1:15 बजे बस्ने गरी स्थगित भएको छ। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले कार्यसूची अनुसार बैठक अगाडि बढ़ाउन आग्रह गर्नु भए पनि प्रतिपक्षी दलका सांसदहरूको विरोध जारी रहेकाले बैठक स्थगित भएको हो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले खर्च व्यवस्थापन र अन्तर निकाय समन्वयलाई प्रभावकारी बनाउनुपर्ने बताउनु भएको छ। आर्थिक वर्ष 2082-83 को तेस्रो त्रैमासिक समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको हिजो बसेको बैठकमा संचार मन्त्री डाक्टर तिमिल सिन्हाले आगामी आर्थिक वर्षमा बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै निर्धारित उद्देश्य पूरा गर्नुपर्ने बताउनुभयो।
4: सरकार अन्तर्गतका निकायहरूले चाहिँ क्लेरिटी सहित आफ्नो स्कोपमा पर्ने काम टाइमली सक्न सकियो भनेदेखि सरकार सफल हुने हो। राष्ट्र र जनता विकास केन्द्रमा हुने जुनसुकै समस्या समाधान गर्नको लागि सरकार कटिबद्ध छ। इन्टर एजेन्सी कोअर्डिनेसन कोलाबोरेसनमा हामी चुकिरहेका छौँ जस्तो लाग्छ। हामी बसेर ती समस्याहरूको समाधान गर्न सक्छौँ।
1: बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य तथा सूचना तथा संचार मन्त्रालय अन्तर्गतका विभाग र कार्यालयहरूका प्रमुखहरूले आ आफ्ना कार्यालयका योजना तथा कार्यक्रम कार्यान्वयनका बारेमा जानकारी गराउनु भएको थियो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ समक्ष विद्युत विकास विभागबाट जारी भएका जलविद्युत आयोजना सम्बन्धी अनुमति पत्रहरूको वर्तमान अवस्था प्रगति तथा प्रभावकारिताको समीक्षा गर्न गठित उच्च स्तरीय समितिले हिजो प्रतिवेदन पेश गरेको छ। समितिको प्रतिवेदन बुझ्दै मन्त्री श्रेष्ठले आफ्नो जिम्मेवारी अनुसार गहन ढंगले पूरा गरेकोमा समितिका सदस्यहरूलाई धन्यवाद दिनुभयो। काठमाडौँ उपत्यका भित्रिने नागडुङ्गा सिस्ने खोला सुरुङ मार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ। आयोजनाका अनुसार सुरुङ मार्ग सञ्चालनका लागि प्रक्रिया अघि बढ़िसकेको छ। सहकर्मी यशोदा अधिकारीको रिपोर्ट।
5: कुनै बेला भौगोलिक विविधता रहेको नेपाल जस्तो मुलुकमा सुरुङ मार्ग बन्छ भन्दा अनौठो लाग्ने गर्दथ्यो। तर अहिले नागडुङ्गा सिस्ने खोला सुरुङ मार्ग निर्माण भएर व्यावसायिक रूपमा संचालनमा आउन लागेको सुन्दा विकासले फड्को मारेको भान हुन्छ। अत्याधुनिक प्रविधिको प्रयोग गरी निर्माण गरिएको नागडुङ्गा सुरुङ मार्गमा विभिन्न यन्त्रहरू जडान, ट्राफिक अवस्थाको जानकारीका लागि कन्ट्रोल रूम, सीसी क्यामेरा जडान गरिसकिएको छ। त्यसै गरी सवारी साधनबाट निस्कने हानिकारक ग्यासको फिल्टरका लागि सुरुङ मार्गमा अक्सिजनको प्रभावलाई कायम राख्न 15 जेट फ्यानको प्रयोग गरिएको छ भने भिजिबिलिटी मिटर र आपतकालीन संचारका लागि टेलिफोन जडान पनि गरिएको छ। काठमाडौँ भित्रिने मुख्य नाकाबाट आवाज जावत गर्न सहज हुने उद्देश्यका साथ निर्माण गरिएको करिब 3 किलोमिटर दूरी रहेको सुरुङ मार्ग निर्माणको 99% काम सकिएको बताउनुहुन्छ आयोजना प्रमुख सौजन्य नेपाल।
6: अहिले हस्तान्तरणको प्रक्रियामा रहेको छ। हालसम्म भौतिक प्रगति करिब 99.5% केही छिटपुट कार्य कार्यहरू मात्रै बाँकी रहेको छ। साउन महिनाभित्रबाट हामीले सञ्चालन गर्ने गरेर तयारी गरेका छौँ।
5: सवारी साधन सञ्चालनका लागि मुख्य सुरुङ मार्ग निर्माण गरिएको छ भने आपतकालीन समयमा प्रयोग गर्ने गरी सँगै सहायक मार्ग पनि निर्माण गरिएको छ। सरकारले सुरुङ मार्ग प्रयोग गर्दा बचत हुने इन्धन र समयका हिसाबले सवारी साधनले तिर्नुपर्ने शुल्क निर्धारण पनि गरिसकेको छ। जस अनुसार काठमाडौँ प्रवेश गर्दा साना सवारी साधनलाई 65 रूपियाँ र काठमाडौँबाट फर्कदा 60 रूपियाँ शुल्क लाग्नेछ भने ठूला सवारी साधनलाई काठमाडौँ प्रवेश गर्दा 600 रूपियाँ र फर्कदा 250 रूपियाँ शुल्क लाग्ने आयोजना प्रमुख नेपाल बताउनुहुन्छ।
6: टोल निर्धारण गर्दाखेरि सवारी साधनको फ्यूल बचत, समयको बचत र भेहिकल मेन्टेनेन्स कस्ट वारेन्टीहरूमा हुने बचतलाई आधार मानेर चाहिँ माथिको बाटोबाट जाँदा र सुरुङ मार्ग प्रयोग गर्दाखेरि त्यसको चाहिँ 30% टोल रेट मानेर साना सवारी साधनहरू काठमाडौँ तर्फ आउँदाखेरि 65 रूपियाँ निर्धारण गरेका छौँ। काठमाडौँबाट बाहिरिँदाखेरि ओह्रालो पनि पर्ने र लोडेड सवारी साधनहरू त्यति नहुने हुँदा उहाँहरूको बचत पनि कम हुन्छ, फ्युल कन्जम्सन पनि कम हुने भएकाले त्यसलाई इक्वेलेन्ट रूपमा चाहिँ 600 रूपियाँ उकालोमा तिर्ने सवारी साधनले ओह्रालोमा झर्दाखेरि भने 250 रूपियाँ मात्रै तिर्नुपर्नेछ।
5: इतिहासमै पहिलोचोटि सुरुङ मार्ग निर्माण गर्दा विभिन्न समस्याहरू नआएका भने होइनन्। निर्माण सामग्री अभावदेखि स्थानीयको अवरोध समेत सामना गरेर निर्माणको अन्तिम चरणमा पुगेको सुरुङ मार्ग आयोजनामा अझै केही बाहिरी समस्या यथावत छन्। अहिले सरकार ती समस्यालाई सम्बोधन गर्ने गरी अघि बढेको आयोजना प्रमुख नेपालले जानकारी दिनुभयो।
6: पश्चिम पोर्टल भन्दा बाहिरपट्टि रोड साइड सर्भिस स्टेशन भन्ने निर्माण गर्नुपर्ने थियो, त्यसमा चाहिँ जग्गा विवाद भएको कारणले गर्दाखेरि आयोजनाले त्यसलाई चाहिँ तत्कालको लागि अगाडि नबढाउने भन्ने निर्णय गरेको छ। स्पेसल एम्बुलेन्स सुरक्षा संयन्त्रका रेस्क्यूको लागि जान लागेका सवारी साधनहरूलाई जस्तो लिने कि नलिने एउटा निर्णय गर्न बाँकी रहेको छ।
5: सुरुङ मार्ग भूमिगत संरचना हो। सुरुङ मार्गलाई आर्थिक विकासको महत्वपूर्ण पूर्वाधारका रूपमा पनि लिने गरिन्छ। परिकल्पना गरिएको टोखा छ रे सुरुङ मार्ग होस् वा निर्माणको अन्तिम चरणमा पुगेको नागढुङ्गा सुरुङ मार्ग सँगै बन्दै गरेको सिद्ध बाबा सुरुङ मार्गले नेपाल अब सुरुङ मार्गको युगमा प्रवेश गर्दै गरेको भान्नुहुन्छ। यसुदा अधिकारी, रेडियो नेपाल काठमाडौँ।
1: बाँकी समाचार। नवलपरासी बर्दघाट सुस्तापूर्वकको विनय त्रिवेणी गाउँपालिका एक सिसनी क्षेत्रमा हिजो अपराह आएको वर्षा सहितको हुरीले 17 घर र 2 गोठमा क्षति पुर्याएको प्रहरीले जनाएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता कार्यकर्तालाई एकताबद्ध भएर जनतामा जान निर्देशन दिनुभएको छ। एमाले उपाध्यक्ष रामबहादुर थापा बादल नेतृत्वको निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी संगठन सुदृढीकरण, निर्वाचन समीक्षा तथा आगामी कार्यदिशाबारे धारणा राख्नुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले 11 स्वास्थ्य संस्थालाई कार्यवाही गर्ने निर्णय गरेको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सयया संख्या अनुसार बुझाउनु पर्ने शुल्क नतिर्ने 11 स्वास्थ्य संस्थालाई कार्यवाही गर्ने निर्णय गरिएको जानकारी दिनुभयो। गर्मी अत्यधिक बढ़ेपछि बाँकेका 2 स्थानीय तहले विद्यालयमा गर्मी विदा दिएका छन्। नेपालगंज उपमहानगरपालिका र खजुरा गाउँपालिकाले संस्थागत तथा सामुदायिक विद्यालयमा गर्मी विदा दिएका हुन्। हिजोदेखि 29 गतेसम्म विद्यालय बन्द गरिएको शिक्षा महाशाखा उपसचिव गोर्खा बहादुर थापाले जानकारी दिनुभयो। खजुरा गाउँपालिकामा पनि आजदेखि 31 गतेसम्म गर्मी विदा दिएको खजुरा गाउँपालिकाका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले जानकारी दिनुभयो। पोखरा महानगरपालिका 31 स्थित भेगनास तालमा यही जेठ 27 छैटौं संस्करणको खुला पुरूष तथा महिला डुंगा दौड़ प्रतियोगिता आयोजना हुने भएको छ। आज विश्वभर सभ्यता बीच संवाद सम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ। विश्वमा बढ़दो द्वन्द्व, असमानता, अविश्वास तथा विकास सम्बन्धी चुनौतीहरूका बीच सभ्यता र संस्कृतिहरू बीच आपसी समझदारी, सम्मान र सहकार्य प्रवर्धन गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो। सुदूरपश्चिम प्रदेशको विकट हिमाली जिल्ला कर्णाली प्रदेशको विकट हिमाली जिल्ला हुम्लामा लामो समयदेखि पानी नपरेपछि स्थानीय बासिन्दा परम्परागत रूपमा देवताको प्रार्थना गर्दै वर्षाको कामना गरिरहेका छन्। मौसमविदहरूले भने यस क्षेत्रमा केही दिनमा वर्षा हुने सम्भावना रहेको बताएका छन्। हुम्लाबाट संवाददाता काली बहादुर थापाको रिपोर्ट।
7: खेतबारीमा बाली लगाउनै नपाएको र रोपाईको तयारी समेत प्रभावित भएपछि यहाँका नागरिकहरू चिन्तित बनेको र जसरी पनि वर्षा गराउनै पर्ने बाध्यता भएको बताउँदै मदना देवताका पुजारी औंसी रोकायाले बोल बिन्ती गर्दै भन्नुभयो। अवस्थालाई मध्यनजर गर्दै स्थानीय बासिन्दाहरूले सामूहिक रूपमा पूजा आराधना गरी मदना देवतालाई वर्षा गराइदिन प्रार्थना गरेका हुन्। स्थानीय परम्परा अनुसार देवता हेराउने क्रममा गाउँका ज्येष्ठ नागरिक धामी तथा श्रद्धालुहरूको सहभागितामा मदनालाई वर्षा गराइदिन काले देवताले आफ्नै भाषामा आग्रह गर्दै बिन्ती चढाउनु भयो। यस किसिमको अवस्थामा वर्षा गराउन नसक्ने बताउँदै गर्दा स्थानीय नागरिकले भने वर्षा नगराए हामीलाई बाँच्न गाह्रो भइसकेको बताउँदै बिन्ती चढाए पश्चात आफ्नै भाषामा भन्नुभयो। स्थानीय वासीका अनुसार विगतदेखि नै प्राकृतिक विपत्ति रोग व्याधि वा लामो खडेरी पर्दा मदना देवताको पूजा गर्ने चलन रहँदै आएको छ। यता कृषि क्षेत्रमा निर्भर अधिकांश किसानहरू समयमै वर्षा नभए खाद्यान्न उत्पादनमा असर पर्ने चिन्तामा रहेका छन्। रोपाईको समय नजिकै जाँदा पनि पानी नपरेको भन्दै किसानहरूले वर्षाका लागि कामना गरिरहेका छन्। मौसमविदहरूले भने मनसुनी प्रणाली कर्मश सक्रिय हुँदै गएकाले आगामी दिनमा वर्षाको सम्भावना भएको बताएका छन्। तर स्थानीय स्तरमा भने परम्परागत विश्वास र आस्था अनुसार वर्षाका लागि धार्मिक अनुष्ठानहरू जारी रहेका छन्। काली बहादुर थापा, रेडियो नेपाल, हुम्ला।
8: अन्तर्राष्ट्रिय समाचार। हर्मुज जलमार्ग नजिकै अमेरिकी हेलिकप्टर खसालिएपछि अमेरिकाले इरानमाथि जवाफी हवाई आक्रमण शुरू गरेको छ। अमेरिकी अधिकारीहरूका अनुसार एपासे हेलिकप्टरलाई इरानी ड्रोनले खसालेको थियो। हेलिकप्टरका दुई चालक दलका सदस्यलाई अमेरिकी समुद्री ड्रोन मार्फत उद्धार गरिएको जनाइएको छ। अमेरिकी केन्द्रीय कमाण्ड सेन्टकमका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले यो कार्यवाहीलाई अत्यन्त शक्तिशाली भन्नुभएको छ। यता इरानले अमेरिकी आक्रमण निस्तेज पार्न क्षेप्यास्त्र र ड्रोन प्रहार शुरू गरेको जनाएको छ। इरानी विदेश मन्त्री अब्बास अरगासीले अमेरिकाबाट भएको कुनै पनि आक्रमणको गतिलो जवाफ दिने चेतावनी दिनुभएको छ। इरानका तटीय क्षेत्र सिरिक बन्दर अब्बास र केस्ममा विस्फोटका आवाज सुनिएको प्राप्त समाचारमा जनाइएको छ।
9: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक। चालु आर्थिक वर्षको वैशाख महिनामा नेपालमा हालसम्मकै धेरै रेमिटेन्स रकम भित्रिएको छ। 2083 वैशाख महिनामा मात्रै 2,57,00,000,000,000 रूपियाँ रेमिटेन्स रकम नेपाल भित्रिएको नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनमा उल्लेख छ। वैशाख महिनाको रेमिटेन्स मासिक रूपमा भित्रिने रेमिटेन्स रकमका आधारमा पनि हालसम्मकै उच्च हो। चालु आर्थिक वर्षको 10 महिनामा रेमिटेन्सका प्रभाव गत आर्थिक वर्षको सोही अवधिको तुलनामा 41.2% बढेको छ। चालु आर्थिक वर्षको वैशाखसम्ममा 19,16,90,00,000,000 रूपियाँ रेमिटेन्स नेपालमा भित्रिएको छ। गत आर्थिक वर्षको सोही अवधिमा 13,57,00,000,000 रूपियाँ बराबर रेमिटेन्स नेपालमा भित्रिएको थियो। अघिल्लो आर्थिक वर्षको वैशाख महिनामा रेमिटेन्स आप्रवाह 1,65,30,00,000,000 रूपियाँ बराबर भएको थियो। चालू आर्थिक वर्षको वैशाखसम्ममा अमेरिकी डलरमा रेमिटेन्स आप्रवाह 13,26,00,000,000 रूपियाँ बराबर पुगेको छ। स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवर्धन गर्न सरकारले विशेष अग्रसरता देखाएको छ। मन्त्री परिषदको मंगलबारको बैठकमा सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान डीडीसीका उत्पादनको देशव्यापी प्रवर्धन तथा बजार विस्तार गर्ने विषयमा छलफल भएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्री परिषद बैठकमा डीडीसीको उत्पादन प्रवर्धनको विषयलाई मुख्य रूपमा उठाउनु भएको छ। बैठकमा मन्त्री चौधरीले स्वदेशी दुग्ध उत्पादनहरूको संरक्षण, किसानको हित प्रवर्धन तथा संस्थानको व्यावसायिक सुदृढीकरणका लागि डीडीसीका उत्पादनको प्रयोग र प्रवर्धनलाई प्राथमिकता दिनुपर्ने कुरामा जोड़ दिनुभएको जानकारी दिनुभयो। उहाँले डीडीसीलाई थप प्रतिस्पर्धी गुणस्तरीय आत्मनिर्भर संस्थाका रूपमा विकास गर्न सरकारका विभिन्न निकाय बीच आपसी समन्वय आवश्यक रहेको उल्लेख गरेको जानकारी दिनुभयो। सरकारले आगामी 10 वर्षको अवधिलाई आन्तरिक रोजगारी प्रवर्धनको दशकको रूपमा मनाउने तयारी अघि बढ़ाएको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले आगामी 10 वर्षलाई आन्तरिक रोजगार प्रवर्धनको दशकका रूपमा मनाउने जानकारी गराउनु भएको छ। स्विजरल्याण्डको जेनेभामा आयोजित 114 अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओको सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री यादवले नेपाली युवाहरूको आकांक्षा पूरा गर्न एक उत्पादनशील र समावेशी श्रम बजार निर्माण गर्ने गरी 10 वर्षे कार्ययोजना बनाएको जानकारी गराउनुभयो। मेन्ती जिल्लामा 180 मेगावाट क्षमताको काली गण्डकी गर्ज जलविद्युत आयोजना निर्माण शुरू भएको छ। काली गण्डकी गर्ज हाइड्रो पावर प्राली प्रवर्धक रहेको आयोजनाले मेग्दीको अन्नपूर्ण गाउँपालिका 4 भाले बासमा सोमबारदेखि सुरुङ खन्ने काम शुरू गरेको छ। आयोजना निर्देशक रमण सिंहले आगामी 4 वर्षमा आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ आयोजनाले छिट्टै बाँध प्रस्तावित विद्युत गृह निर्माण स्थलबाट गरी 4 ठाउँबाट सुरुङ निर्माणको तयारी गरेको जानकारी दिनुभयो। 40 अर्ब लागत अनुमान गरिएको आयोजनामा ग्लोबल आईएमई ब्याङ्कको नेतृत्वमा विभिन्न ब्याङ्कहरूको लगानी रहेको वरिष्ठ प्रबन्धक कृष्णदास श्रेष्ठले जानकारी दिनुभयो।
10: कस्तो राम्रो जुत्ता लगाएको,
11: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
10: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
11: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ, दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
10: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
11: एकपटक दङ्गालीबाट किनेर हेर न।
10: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहालेँ है।
12: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
11: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
13: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
14: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
11: प्रोप्राइटर सोमराज रैदास।
15: सम्पर्क फोन नम्बर 082-5635-775।
11: सम्पर्क नम्बर 98-478-26-873।
16: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
17: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
18: किराले खाएको दाँत निकाल्ने,
19: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
18: खाली ठाउँमा दाँत राख्ने,
19: दाँतको जरैदेखि उपचार गर्ने,
18: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
19: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
20: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
17: सम्पर्क फोन नम्बर 082-5905-466 98-29-81-50-53।
21: आया, मम्मी मम्मी दाँत दुख्यो।
22: मम्मी मेरो दाँत भङ्ग आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
23: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
24: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
22: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल घोराईमा
24: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
17: लामो समय फिलिपिन्स, बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
25: सावधान, उस्ता उस्तै नामबाट नझुकिनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
26: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
25: सम्पर्क फोन नम्बर 082-5905-222।
22: सुरोट, सुटी, पुकार, खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
0: मह सेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
2: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
0: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
3: शुद्ध महका लागि कहाँ जाने त?
4: ल घोराही 16 सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि।
3: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
5: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सर्रा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
6: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440।
5: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
15: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
27: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
15: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
28: होइन कसलाई के भयो?
29: हजुर बुबा अलि सिरियस हुनुभयो, आइसियू चाहिन्छ रे, त्यसैले नेपालगञ्ज लैजान हिँडेको।
28: कहाँ नेपालगञ्ज दौडाउन लागेको? हाम्रै दाङ घोराईको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आइसियूहरू छन् नि, अनि किन कुरै नबुझी दौडेको?
29: ल ल एम्बुलेन्सलाई घोराही गोगली भानपुरतिर मोड्नुहोस् त, यही यस्तो आइसियू सेवा भएको थाहा नभएर धन्न हजुर बुबाको ज्यान समय र पैसा बर्बाद नभएको।
28: घोराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआइसियू, बच्चाका लागि पीआईसीयू लगायत 60 आइसियू सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्।
29: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घोराही बर्गदुवा दाङ। सम्पर्क फोन नम्बर 082-595-101 र मोबाइल नम्बर 97-090-65-255।
30: सीता के भयो तिमीलाई? गुम्सेर बसी छौ
31: के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही सिप चलेन, अब त आशै मरिसक्यो।
30: के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
31: ए ठिकै छ, म जान त धेरै गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
32: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहीको बिति चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
15: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
32: शिशु क्लिनिक फर्टिलिटी बिचो खोराइदान, सडक विभागको अगाडि एड्रेस्ट बैङ्क भएको भवनमा। सम्पर्क मोबाइल 98-478-23-572।
33: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
34: हाम्रा सेवाहरू
33: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
34: छाती, दम, निमोनिया, खोकी, छेरो,
33: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
34: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
33: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
34: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
33: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
34: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
33: युरिक एसिड, बाथ भएको हड्डी खिएको, ढाड कम्बर दुख्ने।
34: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू।
33: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी।
34: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने।
33: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श।
34: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गड्डा हुने,
33: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिल्थाहरू आउने तथा थाइराइड।
34: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
28: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98-478-26001।
1: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराही दाङमा।
7: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू।
7: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
1: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
7: सम्पर्क मोबाइल नम्बर 98-578-44-722, 98-578-35-060। सम्पर्क सिभिल फर्मा घुराही 15 सडक विभाग रोड दान।
8: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
9: क्षेत्रीभित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
8: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
9: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट: क्षेत्र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
8: तालिममा दिइने विषयहरू:
9: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
8: स्पेशल सेफ तालिम,
9: जापानिज सुशी तालिम,
8: र वेट्रेस,
9: टुरिस्ट गाइड।
8: हाम्रा विशेषताहरू:
9: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
8: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
9: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
8: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
9: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
8: सम्पर्क मोबाइल 98-410-17-09, 98-410-17-09।
9: आयोजक: नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
10: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
11: उपचार हुने रोगहरू:
10: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
11: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
10: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
11: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
10: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसा पोल्ने, दुख्ने,
11: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
10: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
28: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, घोराही 15, बिपी चोक, दाङ। सम्पर्क फोन नम्बर 98-686-61-694।

0: नमस्कार, अनि हार्दिक स्वागत गर्न चाहन्छौ। हामी डिप प्रस्तुता, म सदीक्षा
1: अनि म शारदा।
0: आदरणीय श्रोता, हरेक बुधबार चाहिँ आज पनि हामी कार्यक्रम समता लिएर तपाईँहरूमा आइसकेका छौं। आशा गर्छौ यो आधा घण्टा तपाईँ हामी सँगसँगै रहनेछौ। यो कार्यक्रम प्रति बुधबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म रेडियो मध्यपश्चिमबाट प्रसारण हुने गर्दछ। साथै इन्टरनेटबाट पनि www.radioMP.org मा लगइन गरी संसारभरि सुन्न सकिन्छ। कार्यक्रम समता महिला समानताको पक्षमा संचालित कार्यक्रम हो। सामान्यत यस कार्यक्रममा हामीले

कानमा सुनिन्छन्। तर धेरै पटक ती आवाजहरू गाउँ बस्ती र जीवनको वास्तविकतासम्म पुग्दैनन्। त्यही दूरीलाई बुझ्ने प्रश्न गर्ने र यथार्थलाई सुन्ने प्रयास स्वरूप हामी प्रत्येक श्रृङ्खला मार्फत समाजका विविध पक्षलाई तपाईहरू समक्ष ल्याउने गर्छौ। आजको श्रृङ्खला पनि त्यही निरन्तर यात्राको एउटा महत्वपूर्ण अध्याय हो। आज हामीले विशेष रूपमा हालै सार्वजनिक भएको बजेटसँग सम्बन्धित विषयवस्तुलाई केन्द्रितमा राखेका छौ। यसै सन्दर्भमा आजको पहिलो भागमा हामी बजेट र महिला बीचको सम्बन्ध, लैंगिक उत्तरदायी बजेटको यथार्थ र नीति तथा कार्यान्वयन बीच देखिने दूरी बारे गहिरो विश्लेषणात्मक चर्चा प्रस्तुत गर्नेछौ। कार्यक्रमको दोस्रो भागमा हामी तपाईलाई नेपालको एक दुर्गम जिल्ला रुकुम पश्चिमको शैक्षिक र सामाजिक यथार्थ तर्फ लैजानेछौ। त्यहाँ कार्यरत एक शिक्षिकासँग गरिएको विशेष कुराकानी समावेश गरिएको छ। उहाँले आफ्नो अनुभव मार्फत ग्रामीण क्षेत्रका महिलाहरू विद्यालयहरूको अवस्था, शिक्षकहरूको चुनौती, बालबालिकाहरू शिक्षामा देखिएका वास्तविक समस्या र महिला शिक्षाको रूपमा भोग्नु परेका सामाजिक तथा व्यावसायिक अनुभवहरू खुलस्त रूपमा प्रस्तुत गर्नुहुनेछ। र कार्यक्रमको अन्तिम भागमा हामी तपाईलाई एक प्रेरणादायी सफलताको कथातर्फ लैजानेछौ, एक वास्तविक महिलाको संघर्ष, यात्रा र उपलब्धिको कथा। आजको सम्पूर्ण कार्यक्रमले बजेटदेखि गाउँको शिक्षासम्म र नीतिदेखि जीवनको वास्तविक कथासम्मको एउटा सशक्त सेतु निर्माण गर्ने प्रयास गर्नेछ। तपाईहरूलाई फेरि एकपटक स्वागत गर्न चाहन्छु आजको कार्यक्रम समताको श्रृंखलामा। अब आजको कार्यक्रमको पहिलो खण्डमा हामी एउटा महत्वपूर्ण विषयतर्फ प्रवेश गर्दैछौ। नेपालको आर्थिक नीति निर्माणको केन्द्रमा प्रत्येक वर्ष प्रस्तुत हुने बजेट केवल अंश र शीर्षकहरूको सूची मात्र होइन, यो राज्यको दृष्टिकोण, प्राथमिकता र सामाजिक सोचको प्रतिबिम्ब पनि हो। तर जब यही बजेट महिलाको जीवनसँग जोडिन्छ, तब प्रश्न अझै गहिरो बन्छ। के नीतिले साँच्चीकै जीवन बदलिरहेको छ त, वा परिवर्तनको आशा अझै पनि कागजमै सीमित छ त? आज हामीले यही प्रश्नको वरिपरि आधारित रहेर कान्तिपुरमा प्रकाशित एक आलेख तपाईहरूमा पस्किँदैछौ। नेपालको राजनीतिक र आर्थिक इतिहासमा प्रत्येक वर्ष एउटा दिन आउँछ जब संसद भवनभित्र अर्थमन्त्रीको आवाजले देशको भविष्यको खाका कोर्छ। त्यो दिन हो बजेट प्रस्तुत हुने दिन। यस वर्ष पनि बजेट आएको छ। भाषणमा शब्दहरू सुन्दर छन्, समावेशी विकास, सामाजिक न्याय, लैंगिक समानता, महिला सशक्तिकरण, गरीबी न्यूनीकरण। तर फेरि प्रश्न उही हो, यी शब्दहरू कागजमा मात्र सीमित छन् कि महिलाको जीवनमा वास्तविक परिवर्तन ल्याउँदैछन्? नेपालको आर्थिक वर्ष 2083-84 बजेटमा महिला शब्द बारम्बार दोहोरिन्छ, कहिले उद्यमशीलताको सन्दर्भमा, कहिले सिप विकासमा, कहिले स्वास्थ्य र मातृत्व सुरक्षामा, त कहिले सामाजिक सुरक्षा भत्तामा। सरकारले भनेको छ महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने, वित्तीय पहुँच विस्तार गर्ने र सामाजिक रूपमा सशक्त बनाउने। कागजमा हेर्दा त यो एउटा प्रगतिशील दृष्टिकोण हो, तर व्यवहारमा प्रश्न उठ्छ कि नीति बनाउने तहबाट गाउँको महिलासम्म पुग्ने बाटो साँच्चीकै बनेको छ त? नेपालको गाउँ घरमा बिहान सबैले सुरु हुन्छ महिलाको दिन। दाउरा बोक्ने, पानी ल्याउने, खेतमा काम गर्ने, पशुपालन गर्ने, घर सम्हाल्ने, बच्चा हुर्काउने, यी सबै कामहरू देशको अर्थतन्त्रको मेरुदण्ड हुन्। तर यी कामहरूको कुनै मूल्याङ्कन हुँदैन। अर्थशास्त्रको भाषामा यो अवैधानिक श्रम हो, तर जीवनको भाषामा यो पूरा अर्थतन्त्र चलाउने श्रम हो। यही ठाउँबाट बजेट र यथार्थ बीच गहिरो दूरी देखिन्छ, किनकि बजेटले महिलालाई धेरै जसो लाभग्राही मात्र देख्छ, तर अर्थतन्त्रको आधार भनेर पर्याप्त रूपमा स्वीकार गर्दैन। सरकारले महिला सशक्तिकरणका लागि विभिन्न कार्यक्रमहरू घोषणा गरेको छ। महिला उद्यमशीलताको ऋण कार्यक्रम, शिप विकास तालिम, हिंसा प्रभावित महिलाका लागि पुनर्स्थापना, मातृत्व स्वास्थ्य सेवा विस्तार, ग्रामीण आयमूलक कार्यक्रम, यी सबै कार्यक्रमहरू सुन्दा सकारात्मक लाग्छन्।
ऋण लिने महिला सम्म तर व्यवहारिक प्रश्नहरू उठ्छन्। ऋण लिने महिला सम्म बैंक पुग्छ कि पुग्दैन, तालिम पछि रोजगारी पाइन्छ कि पाइँदैन, कार्यक्रम गाउँपालिका स्तरमा प्रभावकारी छ कि छैन, नीति कति केन्द्रमा केन्द्रित छ। अधिकांश विश्लेषकहरू भन्छन् नेपालमा समस्या कार्यक्रमको अभाव होइन, कार्यान्वयनको कमजोरी हो। नेपालले लामो समयदेखि जेन्डर रेस्पोन्सिभ

0: सेटिङ अप्नाएको छ। यसको उद्देश्य हो सरकारी खर्चलाई महिला पुरुष समानता प्रबन्धन गर्ने दिशामा प्रयोग गर्नु। बजेटलाई तीन भागमा वर्गीकरण गरिन्छ, प्रत्यक्ष महिला लाभ, अप्रत्यक्ष महिला लाभ, लैंगिक समानता सहयोगी खर्च। तर समस्या के छ भने यो वर्गीकरण धेरै जसो कागजमा राम्रो देखिने अभ्यास बनेको छ, किनकि लाभ मापन प्रणाली कमजोर छ, स्थानीय तहमा डेटा अपुरो छ, कार्यक्रम दोहोरिन्छ तर सुधार हुँदैन, बजेट खर्च हुन्छ तर परिणाम अस्पष्ट रहन्छ। त्यसैले प्रश्न उठ्छ, के हामी लैंगिक बजेट बनाइरहेका छौ वा लैंगिक शब्दावली मात्र? बजेटमा महिला स्वास्थ्यलाई प्राथमिकता दिएको छ, मातृत्व सेवा सुधार, सुरक्षित प्रसूति कार्यक्रम, पोषण अभियान, ग्रामीण स्वास्थ्य विस्तार, तर ग्रामीण क्षेत्रमा यथार्थ फरक छ। अस्पताल टाढा, दक्ष स्वास्थ्य कर्मीको कमी, आपतकालीन सेवा कमजोर, प्रसूति जोखिम अझै उच्च। यसले देखाउँछ नीति र पहुँच बीच अझै ठूलो खाडल छ। महिला उद्यमशीलता आजको बजेट भाषणमा लोकप्रिय शब्द बनेको छ, तर उद्यमशीलता केवल ऋण होइन, यसका लागि चाहिन्छ बजार पहुँच, उत्पादन क्षमता, ब्रान्डिङ ज्ञान, डिजिटल सिप, निरन्तर मार्गदर्शन। तर धेरै महिला उद्यमीहरू ऋण लिएपछि बजार नपाएर संघर्ष गर्छन्। यसले देखाउँछ आर्थिक सशक्तिकरण केवल पैसा होइन, प्रणाली हो। नेपालको महिला नीति समस्या नयाँ कार्यक्रम नहुनु होइन, मुख्य समस्या हो नीति र कार्यान्वयन बीचको दूरी। यी दूरीका कारण बजेट प्रभावकारी हुँदैन, कार्यक्रम कागजमा सीमित हुन्छन्, ग्रामीण महिला लाभबाट टाढा रहन्छन्। बजेट फेरि आएको छ, घोषणाहरू फेरि सुन्दर छन्, भाषण फेरि आशावादी छ, तर वास्तविक प्रश्न अझै बाँकी छ। के महिला केवल योजना सूचीमा रहनेछन्? के उनीहरूको जीवनमा साँच्चै के परिवर्तन आउँछ? के नीति निर्णय गर्ने ठाउँमा महिलाको आवाज बलियो हुन्छ? यदि यी प्रश्नहरूको उत्तर सकारात्मक हुन सकेन भने बजेट केवल आर्थिक दस्तावेज रहन्छ, परिवर्तनको साधन होइन। नेपालको विकास यात्रामा महिला कुनै सहायक पात्र होइनन्, उनीहरू कथाले मुख्य पात्र हुन्। त्यसैले बजेटले उनीहरूलाई केवल देख्नु हुँदैन, सुन्नु पनि पर्छ, किनकि जहाँ महिला सशक्त हुन्छन् त्यहाँ समाज सशक्त हुन्छ। श्रोता, यो थियो आजको विशेष आलेख जसले बजेटका नीति उद्देश्य र महिलाको वास्तविक जीवन बीच देखिने दूरीलाई उजागर गर्ने प्रयास गरेको छ। अब हामी कार्यक्रमको अर्को खण्डतर्फ प्रवेश गर्दैछौ, जहाँ हामी तपाईँहरूलाई प्रत्यक्ष रूपमा गाउँको अनुभवसँग जोड्नेछौ। आजको यस खण्डमा हामी तपाईहरूलाई लैजान चाहन्छौ नेपालको पश्चिमी पहाड़ी जिल्ला रुकुम पश्चिम तर्फ, जहाँ शिक्षा, संघर्ष र समर्पणसँग जोडिएको एउटा प्रेरणादायी यात्रा लुकेको छ। हामीसँग आज विशेष कुराकानीका लागि जोडिनु भएको छ रुकुम पश्चिम मुसिकोट निवासी एक अनुभवी शिक्षिका विमला गौतम। उहाँ लामो समयदेखि श्री शिव आधारभूत विद्यालय रुकुम पश्चिममा शिक्षण पेसामा संलग्न रहँदै आउनु भएको छ। ग्रामीण क्षेत्रको विद्यालयमा शिक्षकको रूपमा काम गर्नु केवल पढाउने जिम्मेवारी मात्र होइन, यो समाज परिवर्तनको मौन नेतृत्व पनि हो। कठिन भौगोलिक अवस्था, सीमित स्रोत साधन, विद्यार्थीहरूको चुनौतीपूर्ण सामाजिक परिवेश, शिक्षाको पहुँचसँग सम्बन्धित वास्तविक अवस्था बीच उहाँले वर्षौंदेखि आफ्नो सेवा दिँदै आउनु भएको छ। आज हामी उहाँसँग उहाँको शिक्षण पेसाको अनुभव, ग्रामीण शिक्षाको यथार्थ, महिला शिक्षिकाको रूपमा भोग्नु परेका चुनौतीहरू, विद्यार्थीको अवस्था र भविष्य प्रति उहाँको दृष्टिकोण बारे विस्तृत कुराकानी गर्नेछौ। अब हामी स्वागत गर्छौ शिक्षिका विमला गौतमलाई।
1: मेरो नाम विमला गौतम, मेरो घर रुकुम पश्चिम भाग मुसिकोट नगरपालिका एक बाग बजार श्री शिव आधारभूत विद्यालय पल्नेटा रुकुम पश्चिम भागमै काम गरिराखेको। 26 वर्षमा मैले अध्ययन पेसामा लागेको। 2057 साल वैशाख 25 गतेदेखि शुरू गरेकी हुँ। 7 वर्ष अस्थायी खाएर अहिले 19 वर्ष भयो मैले थाई जागिर खान लागेको। 20 वर्ष पुग्छ जागिर खाएदेखि। धेरै स्कुलहरूमा मैले अहिलेसम्म सुरुमा अस्थायीमा हुँदाखेरि म श्री प्राथमिक विद्यालय डाङडुङ रुकुम पश्चिममै भएँ। त्यसपछि त्यहाँ अस्थायी खाँदाखेरि आन्तरिक परीक्षाबाट थाई गर्ने हाम्रो 2060 सालमा आन्तरिक खुल्यो आन्तरिकमा परीक्षा दिएपछि 50% आन्तरिक खुल्या थियो। त्यस बेलामा मेरो नाम निस्क्यो। नाम निस्किएपछि त्यहाँबाट मलाई धेरै टाढा फालियो। यहाँबाट उसको गाविसको एकदम विगत ठाउँ धेरै माथिको विगत ठाउँमा सहरे प्राथमिक विद्यालय सहरे भन्ने ठाउँमा म गएँ। त्यसपछि त्यहाँ मैले धेरै लामो समयसम्म दुःख गरेर बसे। त्यसपछि फेरि म यहाँ नन्द नमुना मावि सेरी गाउँ स्कुलमा 5 वर्ष पढाए। त्यसपछि फेरि त्यहाँबाट 16 भयो। अहिले शिव आधारभूत विद्यालय पिपल नेटामा भएको अहिले 12 वर्ष भयो। त्यहाँ जाँदाखेरि मैले पहिला सुरुमा जागिर खाँदा त छोरी मान्छेले धेरै पढ्नुहुन्न भन्ने समय थियो। केटाहरू धेरै केटीहरू थोरै हुने विद्यालयहरूमा पढाए। अलि जाँदाखेरि झन् सहरे भन्ने त अलि विगत हाम्रो जिल्लाको पनि विगत ठाउँ हो। त्यहाँ जाँदाखेरि झन् केटीहरू थोरै 2-3 जना मात्रै केटीहरू धेरै केटाहरू मात्रै पढ्ने त्यहाँ एकदम बिगड थियो। त्यहाँको विद्यालयमा भवनहरू थिएनन्। थोरै कोठा थोरै भावनाले गाउँका मान्छेहरू मिटिङ गरेर कतिजना विद्यार्थीलाई यो वर्ष भर्ना गर्ने त्यस्तो अवस्था थियो। कक्षा कोठामा नअट्ने भावनाले 5 वर्ष 6 वर्ष पुगेका बच्चाहरूलाई पनि अहिले भर्ना नगर्ने अब आइसेल गर्ने अहिले किनभने बस्ने ठाउँ हुन्न भन्ने त्यस्तो ठाउँमा पढाएको हो। त्यहाँ पनि गर्दाखेरि मैले त्यहाँ धेरै सङ्घर्ष गरेँ। त्यहाँका समितिहरूसँग भएर म यहाँ सदरमुकाम नजिक बस्ने भावनाले यहाँ आउँदाखेरि हामीलाई भवनहरू चाहिन्छन् भनेर लडेर बच्चाहरूको यस्तो अवस्था छ पढ्नै पाउन्नन् भने र 2-3 वटा भवनहरू पनि त्यहाँ पारेँ मैले। धेरै प्रयास गरेँ। त्यहाँका मान्छेहरूले अहिले पनि मलाई सम्झिराखेछन्। म आफ्नै घरैछी व्यस्तताको कारण बच्चाहरू साना बुढाबुढी सासूससँग बस्ने भावनाले म त्यहाँ स्कुलमा धेरै लामो समयसम्म बस्न सकेन र यहाँ यता सोरुङगाम नजिकै सोरो भएर आएकी हुँ। 1 घण्टा लाग्छ मेरो घरबाट पैदल हिँडेर 1 घण्टा लाग्छ। त्यहीलाई पनि सहरेको अनुपातमा अहिलेको 1 घण्टा हिँड्नेलाई पनि मलाई नजिक लागेर छोरी र मेरो बुढो चाहिँ काठमाडौँ बस्नुहुन्छ। अहिले उतै छोराछोरी पढ्ने बुढोको जागिर उतै 87 वर्षको भए पनि बिस्तारै हिँड्न घुम्न सक्ने बोल्न सक्ने आफै खाना खान सक्ने हुनुहुन्छ। अनि बजारसम्म पनि बिस्तारै गएर आउन सक्ने पनि हुनुहुन्छ। तर कहिलेकाहीँ स्कुलमा मिटिङहरू हुँदा साँझ पर्यो भने आउने समयभन्दा केही ढिलो भयो भने बुढाबुढी मान्छेलाई अप्ठ्यारो भएको हुन्छ आत्तिन भएको हुन्छ आएर फेरि पकाएर तातो खानदिन्छु। जस उहाँसँग बस्दाखेरि मलाई सजिलो भएको छ। घरमा आउँदाखेरि ढोका उकारो भए हुन्छ। उहाँहरूलाई म एकदमै नराम्रो गरेर बुझ्छु किनभने हाम्रो जन्म दिने बाबा आमा र आफ्नो बुढोलाई जन्म दिने बाबा आमा एउटै हुनुहुन्छ। हामीले विदासम्म कुनै हालतमा राख्न हुँदैन। भोलि हामी पनि बुढो हुने हो हाम्रा पनि छोराछोरी हुन्छन्। हामीले हाम्रो सासु ससुरालाई हाम्रो बुवा आमालाई विदासम्म राख्यौँ भने त भोलि हामीलाई पनि त विदासम्म जानु पर्ला। त्यही हाम्रा छोराछोरीले पनि त्यही सिक्ने हुन् बाबा आमाले जस्तो सिकायो त्यस्तै सिक्ने हुन् भनेर मलाई चाहिँ त्यो एकदम त्यतातिर मेरो मनै जान्न त्यो कतै देखेँ सुने भने मलाई एकदम नराम्रो लाग्छ। मेरा वरिपरि गाउँ घरका दिदी बहिनीहरूले त्यस्तो सोचे भने पनि म कुनै हातमा त्यस्तो गर्नु हुँदैन त्यो वृद्धाश्रम राख्ने कुरा चाहिँ नराम्रो हो भनेर सन्देश दिन्छु। मलाई देखेर पनि धेरै दिदी बहिनीहरूले त्यस्तो राख्ने मन बनाएकोले पनि यो चाहिँ गल्ती रहेछ भनेर के खाने मन पराउनुहुन्छ एकदम नरम बनाएर दिने धेरै चिल्लो पिरो उहाँहरूले खान सक्नुहुन्न अनि कतिसम्म खान सक्नुहुन्छ भनेर मलाई चाहिँ एकदम सजिलो लाग्छ। मैले माइतमा पनि बुवा आमा बुढा बुढी बुवा आमासँग बसेकी हुँ र अहिले पनि बुवासँग आमासँग बस्दाखेरि मलाई त्यो कुनै अप्ठ्यारो लाग्दैन। मलाई सजिलो लाग्छ आनन्द लाग्छ ढुक्क लाग्छ। छोराछोरी टाढा भए पनि ससुरा बुवासँग बस्दाखेरि हाम्रो सदरमुकामको नजिकै भएको स्कुल हो। हाम्रो ठाउँमा के छ भने अलिकति 2 रुपियाँमा बोर्डिङहरू ठुल्ठुला राम्रा राम्रा बोर्डिङहरू छन्। बोर्डिङहरूमा 1400-1500 जना विद्यार्थीहरू छन्। त्यहाँको अभिभावकहरूको ऊ के छ भने मान्छेहरू अलिअलि विदेश जाने अलिअलि पैसा कमायो भने बोर्डिङ पढाएपछि बच्चा बच्ची एकदम ठुला हुन्छन् भन्ने त्यो बच्चाले पढेका छन् कि छैनन् जानेका छन् कि छैनन् भन्ने बुझ्ने छैनन्। बोर्डिङ मात्रै पढाएपछि पुग्छ भन्ने छ अनि स्कुलमा पढाउन हुन्न भन्ने छ। हाम्रो विद्यालयमा दलित बस्ती छ। दलित बस्ती भएको हुनाले त्यही दलितका पनि अलिअलि मिस्त्री काम गर्नेहरूले 2 रुपियाँ कमाउनेहरूले बोर्डिङमा ल्याउँछन् बोकेर ल्याउँछन्। नसक्ने बोर्डिङमा कति पनि पढाउन नसक्ने जो जाँड रक्सी खाएर दिनभरि डुल्ने साँझ के खाऊ बिहान के खाऊ भन्नेका छोराछोरी मात्रै त्यो विद्यालयमा पढ्छन्। ती बच्चाहरू कहिल्यै पनि ड्रेस लगाएर आउँदैनन्, आफ्ना भाइ बहिनी बोकेर आउँछन्, ड्रेस लगाउँदैनन् बाबा आमाले। अनि हाम्रो विद्यालयमा छात्रवृत्ति पाइन्छ वर्षका, त्यो लगेको छात्रवृत्तिले बाबा आमा त्यो लिन आउनुहुन्छ। अहिलेको भेला राख्दाखेरि कहिल्यै पनि आउनुहुन्न, अहिलेको भेला राख्छन्, राख्ने मात्रै हो, उहाँहरू आउनुहुन्न। अनि छात्रवृत्ति वितरण छ भनेपछि उहाँहरू आउनुहुन्छ, छात्रवृत्ति बाबा आमाले लग्नुहुन्छ। अनि अर्को दिन पनि बच्चाले कापी कलम किन ल्याएन बाबु नानी भन्यो भने बाबाले रक्सी खानुभयो त्यो मेरो लगाए पैसाले भन्छन्। अनि त्यस्तो गर्ने बच्चालाई हामी त शिक्षिकाहरूले ड्रेस पनि कहिल्यै लगाउँदैनौँ, पैसा छैन भन्छन्। अनि त्यही आउट ड्रेसमा भए पनि हामी किन ड्रेस लगाइनौ भन्दैनौँ, कहिल्यै पनि ड्रेस लगाऊ भन्दैनौँ, किनभने उनीहरूको ड्रेस किन्न सक्ने अवस्थै हुन्न। त्यही भएर कतिपटक त हामी ओडालाई गुहारेर ओडाले पनि ड्रेस दियो। अनि कोही विदेश गएका अमेरिका गएका व्यक्तिहरूकाले पनि हामीले त्यहाँहरूलाई यो अनलाइनबाट फोन गरी गरी ड्रेस दिन पठायौँ एक दुई पटक त, त्यसरी लगाउँछन्। अनि धरालो गर्ने बच्चा बच्ची नभएर आमा काममा जाने, बाउ रक्सी खाएर डुल्ने, आमा चाहिँ काममा जाने, अनि बच्चाले सानो बच्चालाई ल्याएर, ठुलो बच्चाले सानो बच्चालाई ल्याएर धरालो गर्ने, त्यस्ता बच्चा बच्ची पढाउने पढाउँछौ हामी। अनि बोर्डिङकै भन्ने छ, सबै बोर्डिङै हो, सरकारी स्कुल त केही पनि होइन भन्ने छ। अनि बोर्डिङ ल्याउँदाखेरि उनै अभिभावकले बोर्डिङ ल्याउँदाखेरि बोकेर ल्याउने, टाई बेल्ट किनिदिने, ड्रेस किनिदिने, नास्ता दिने, अनि साँझ लिन जाने, बिहान पुर्याउन जाने हुन्छ त्यही बच्चालाई। त्यही बच्चालाई हामीले कन्भिन्स गरेर स्कुल पनि राम्रो, हामी पनि स्कुलमै पढेर जागिरी खाएका हौ, बोर्डिङ मात्रै केही होइन, स्कुल पढाउनुहोस् नजिक छ भनेर कन्भिन्स गरेर ल्याउँदाखेरि त्यो बच्चालाई बिहे गरेपछि जस्तो गर्ने, बिहान स्कुल घरबाटै पठाउने, ड्रेस पनि नलगाउने, टिफिन पनि नदिने। टिफिन त हाम्रो सरकारले अहिले प्रति विद्यार्थी 15 रुपियाँ दरले टिफिन दिएको छ, अनि त्यही टिफिन खुवाउँछौँ हामी, त्यही टिफिन खान्छन्। हामी त घरमा भन्दा यहीँ स्कुलमा आउने राम्रो मान्छौँ, हामीलाई त स्कुल अगाडि खान पाइन्छ भन्छन् बरु तिनी बच्चाहरूले। त्यही भएर हामी ड्रेस अनि कापी कलम पनि तिनले ल्याउँदैनन्, कापी कलम पनि कहिले हामी स्टाफले पैसा उठाएर किनेर पेन्सिललाई काटेर दुईटा बनाएर दिन्छौँ, हामीले दिन्नौ। स्रोत त हाम्रो आफ्नै तलबबाट कहिले सधैँ नल्याएपछि त हामीले केमा पढाउने, केमा होमवर्क गरेर ल्याउँछन् भनेर स्टाफले सल्लाह गरेर पैसा उठाएर कापी किनेर दिन्छौँ। कहिले त पात तानेर पनि बाँडेर भए पनि लेख्न दिन्छौँ। अलिअलि गर्दा गर्दा शिक्षित भएर अरू सबै त त्यस्तो हुनुहुन्न, दुई चारजनाले त्यस्तो भयो भने त अब
2: छात्राको संख्या बढी छ कि छात्राको संख्या?
1: हाम्रो छात्र र छात्रामा त त्यस्तो छैन, संख्या बढेको छात्र छात्र त्यस्तो पढाउन हुन्न भन्ने चाहिँ छैन। जन्मिएपछि पढाउनु त पढाउने, तर पढाउनलाई बच्चा बच्चीलाई के चाहिन्छ, कसरी हामीले गर्नुपर्छ भन्ने विकास चाहिँ प्राय हाम्रो त्यस्तै जस्तो लाग्छ मलाई। म गएको स्कुलहरूमा जस्तो मैले अघि भने सिमलीको स्कुलमा त अलि टाढा थियो, त्यहाँ बोर्डिङहरू टाढा भएनल, त्यहाँ चाहिँ त्यस्तो थिएन त्यति बेलाको समयमा। म त्यहाँ त 63-64 सालको कुरा हो, अहिले त्यहाँ पनि छ होला सायद। तर यहाँ हाम्रो यो सदरमुकामको आसपासको ठाउँहरूमा त प्राय विद्यालयहरूमा त्यही हो, बोर्डिङ नै हो। बोर्डिङकै मास्टर ठुला हुन्, बोर्डिङकै पढेपछि छोराछोरी ठुला हुन्छन्, बोर्डिङ नै पढेपछि विदेश जान्छन्, सरकारी स्कुलमा पढेपछि त नेपालमा हुन्छन्, नेपालकोमा बसेर केही काम छैन भन्ने अभिभावकको त अहिले त्यस्तो भएको छ। अनि पढ्ने बच्चाहरूको पनि अलिकति 8-10 वर्ष भएपछि अमेरिका र क्यानाडाकै कुरा त्यही हुन्छ। विदेश जान रोक्नलाई त सरकारले नै रोक्न पर्यो, नेपालमा रोजगारीको अवसर दिन पर्यो, विभिन्न किसिमको कल कारखाना सब। मेरो भनाइमा त विदेश जाने चाहिँ रोक्नुपर्छ जस्तो लाग्छ।
2: विद्यालयबाट जो विस्थापित भइसक्यो, कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ, तपाईँलाई भन्न मन लागेको अथवा मैले भन्न सोध्न छुटाएको के छ भने,
1: सबै गाउँघरका दाजुभाइ दिदीबहिनीहरूलाई सकेसम्म बच्चा बच्चीलाई सरकारी स्कुलमा पढाउनुहोस्, कम खर्चमा हुन्छ। कम खर्च भयो भने हामी विदेश जानु पर्दैन, आफ्नै नेपालमै गरेर हुन्छ। सानो तिनो काम भए पनि नेपालमै गरौँ, अर्काको देशमा गएर धेरै कमाएको भन्दा आफ्नै देशमा बसेर सबै परिवारसँगै बसेर थोरै कमाएको भए पनि बरु थोरै खाउँ, थोरै कमाऊ।
0: श्रोता, यति बेर हामीले सुनायौं रुकुम पश्चिम मुसिकोटकी शिक्षिका विमला गौतमसँग सहकर्मी शारदा शर्माले गर्नुभएको कुराकानी। उहाँको कुराबाट यो कुरा भनी स्पष्ट हुन्छ कि ग्रामीण क्षेत्रमा शिक्षाको गुणस्तर सुधार गर्न केवल नीति होइन, व्यवहारिक सहयोग, पूर्वाधार विकास र निरन्तर ध्यान आवश्यक छ। हामी शिक्षिका विमला गौतमज्यू प्रति हार्दिक धन्यवाद व्यक्त गर्दै उहाँको समय र अनुभव हाम्रा श्रोताहरूलाई सुनाउनु भएकोमा आभार प्रकट गर्दछौ। श्रोता, यति बेला हामी रेडियो मध्य पश्चिम 91.4 बोलिरहेका छौ। हामीलाई प्राविधिक कक्षबाट सहयोग गर्दै हुनुहुन्छ शालिग्राम। हामी कार्यक्रमको अन्तिम खण्डमा आइसकेका छौ। कार्यक्रमको अन्तिम खण्डमा हामी तपाईँलाई लैजान चाहन्छौ एउटा प्रेरणादायी वास्तविक यात्रातर्फ, जहाँ संघर्ष, धैर्यता र आत्मविश्वासले जीवनलाई नयाँ दिशा दिएको छ। यो कथा हो एक ग्रामीण महिलाको, जसले कठिन परिस्थितिबाट शुरू गरेर आज आफ्नै पहिचान बनाउन सफल भएकी छन्। जब कमला रायमाझीसँग न त स्थायी आमदानी थियो, न त आर्थिक स्वतन्त्रताको आधार, घरायसी जिम्मेवारी, सानो परिवार र सीमित अवसर बीच उनको जीवन चलिरहेको थियो। समाजमा धेरै जसो महिला जस्तै उनको सपना पनि कहिलेकाहीँ परिस्थितिको भारले दबिन्थ्यो, तर उनले हार मानिनन्। घोडाए 18 बस्ने कमला रायमाझीले स्थानीय स्तरमा सञ्चालन भएको शिव विकास तालिम मार्फत सिलाई कटाई सिकिन्। शुरूमा सानो कोठाबाट शुरू भएको उनको काम बिस्तारै उनको आत्मविश्वासमा बदलिँदै गयो। उनले बिस्तारै आफ्नै सिलाई पसल शुरू गरिन्। पहिलो कमाई सानो थियो, तर आत्मसम्मान ठूलो। समयसँगै उनले आफ्नो सिपलाई अझै परिष्कृत गरिन्। अन्य महिलाहरूलाई पनि तालिम दिन थालिन् र आज उनी केवल एक उद्यमी मात्र होइन, आफ्नै गाउँमा धेरै महिलाहरूलाई रोजगारी र प्रेरणा दिने स्रोत बनेकी छन्। आज उनी भन्छिन्, आर्थिक स्वतन्त्रता भनेको पैसा मात्र होइन, आफ्नै निर्णय गर्ने शक्ति पनि रहेछ। उनले यो यात्रा केवल व्यक्तिगत सफलता होइन, धेरै ग्रामीण महिलाहरूका लागि सम्भावनाको संकेत हो भनेर बुझाउँछिन्। परिस्थिति जति कठिन भए तापनि यदि आत्मविश्वास र अवसर भेटियो भने परिवर्तन अवश्य सम्भव छ। यही प्रेरणादायी सफलताको कथा सहित हामी कार्यक्रमको अन्तिम चरणमा आइपुग्यौं। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? यहाँहरूको सल्लाह, सुझाव र प्रतिक्रियाको अपेक्षा गर्दै प्राविधिक कक्षबाट हामीलाई सहयोग गर्नुहुने शालिग्राम धन्यवाद दिँदै आजको आधा घण्टा हामीलाई साथ दिनुभएकोमा सम्पूर्ण श्रोतालाई पनि धन्यवाद। पत्राचारको लागि कार्यक्रम समता, रेडियो मध्यपश्चिम 91.4 MHz, शहीद उमेश मार्ग, घोराईदाङ। तपाईँहरू रेडियो मध्यपश्चिमको फेसबुक पेजको मार्फतबाट पनि हामीलाई प्रतिक्रिया दिन सक्नुहुनेछ। हवस् त, आजको तपाईँ हाम्रो साथ यही भेट मार्दै अर्को बुधबार फेरि भेट्ने बाचा गर्दै हामी दुई प्रस्तुता, म सदीक्षा
3: अनि म शारदा,
0: बिदा हुन्छौं। नमस्कार।
4: यो दाँत दुख्यो,
5: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
4: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
5: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
4: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
5: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
6: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
7: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
8: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसी टीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
10: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराईदाङ।
11: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
10: 98-41-68-47-46।
11: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
12: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
13: कहाँ हुनु हो काका?
3: यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
12: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
3: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
12: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो घरे काइलो पनि त्यही बाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
3: ल ल काका, गइहाले म।
13: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
14: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
13: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498871।
15: मध्यपश्चिम ट्याङ च्याक यति बेला बिहानको 8 बजेको छ।

बिहान 8 बजेको मध्यपश्चिम हाइलाइट खबरबाट देवा भुसालको नमस्कार। नेपाल पत्रकार महासंघ दाङ शाखाले जिल्ला प्रशासन कार्यालय दाङको कार्यालयमा एक घण्टा धरना दिने भएको छ। सरकारी विज्ञापन सरकारी संचार माध्यममा मात्र प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णयको विरोधमा जिल्ला प्रशासन कार्यालय दाङमा जेठ 27 गते आज एक घण्टा धरना दिने भएको हो। सरकारको उक्त निर्णयले नागरिकको सहज रूपमा सूचना प्राप्त गर्ने संवैधानिक अधिकारलाई अंकुश लगाउने काम गरेको भन्दै नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यक्रम अनुसार जेठ 27 गते बिहान 11 बजेदेखि 12 बजेसम्म जिल्ला प्रशासन कार्यालय परिसरमा धरना कार्यक्रम गर्न लागेको हो। धरना कार्यक्रममा सहभागी हुन महासंघ दाङले कार्य समिति सल्लाहकार पूर्व अध्यक्ष तथा पदाधिकारी साधारण सदस्य संचारकर्मी र शुभेच्छक सबैलाई आग्रह गरेको छ। महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले सहभागीलाई बिहान 10:45 बजेभित्र नेपाल पत्रकार महासंघ दाङ शाखाको कार्यालयमा उपस्थित हुन तथा 11 बजेभित्र जिल्ला प्रशासन कार्यालय परिसरमा पुग्न अनुरोध गरेका छन्। गृहमन्त्री सुदन गुरूङले दरबार हत्याकाण्डको अनुसन्धान प्रक्रिया अघि बढ़ाउने निर्णय गर्नुभएको छ। हिजो पद तथा गोपनीयताको शपथ ग्रहण गरे लगत्तै सिंहदरबार पुगेर मन्त्रालयमा पदभार ग्रहण गर्दै उहाँले दरबार हत्याकाण्ड सम्बन्धी यसअघि भएका अनुसन्धान प्रतिवेदनको अध्ययन गरी आवश्यक थप छानबिन प्रक्रिया अघि बढ़ाउने घोषणा गर्नुभएको हो। उहाँले नवयुवा आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन गरिएका मुद्दा फिर्ता गर्न सकिने वा नसकिने विषयमा अध्ययन गरी सिफारिश सहित प्रतिवेदन पेश गर्न विशेष कार्यदल गठन गर्ने समेत बताउनुभयो। गुरूङले गृह मन्त्रालय र नेपाल प्रहरीबाट संवेदनशील सूचना चुहावट रोक्न सूक्ष्म अध्ययन गरी दोषीमाथि कार्यवाही सिफारिश गर्न सुरक्षा निकायमा विशेष अनुसन्धान टोली एसआईटी गठन गर्ने घोषणा गर्नुभयो। उहाँले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीलाई थप प्रभावकारी बनाउँदै अहिले प्रक्रियामा रहेका जघन्य अपराधका अनुसन्धान फाइलहरू शीघ्र टुंगोमा पुर्याउन निर्देशन समेत दिनुभयो। मन्त्री गुरूङले पनि नागरिकमाथि चरित्र हत्या गर्ने किसिमको व्यवहारको समेत मन्त्रालयले गम्भीरताका साथ हेर्ने बताउनु भएको छ। नवनियुक्त विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले पदभार ग्रहण गर्नुभएको छ। राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिए लगत्तै सिंहदरबारमा रहेको कार्यकक्षमा पुगेर हिजो मन्त्री पुनले पदभार ग्रहण गर्नुभएको हो। पदभार ग्रहण गर्दै मन्त्री पुनले मन्त्रालयको संगठन तथा व्यवस्थापन ओएनएम तयार गर्ने निर्णयमा हस्ताक्षर गर्नुभयो। उहाँले संरचना र कार्यदिशा तय गर्ने बाँकी रहेको भन्दै शून्यबाट अगाडि बढ़ने बताउनु भएको छ। मन्त्री पुनले विज्ञान तथा प्रविधि क्षेत्रको विकासका लागि आफूले पूर्ण समर्पणका साथ काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। मन्त्री पुनले आफू 3 वर्षसम्म मात्र मन्त्रालयको नेतृत्व गर्ने र मन्त्रालयलाई संस्थागत आधारमा अघि बढ़ाएर नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने योजना रहेको पनि बताउनु भएको छ। स्वतन्त्र सांसद पुन दोस्रो पटक मन्त्री बन्नुभएको हो। अघि उहाँ तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा तथा विज्ञान प्रविधि मन्त्री बन्नुभएको थियो। काठमाण्डुमा राष्ट्रिय स्पोर्ट क्लाइम्बिङ च्याम्पियनशीप हुने भएको छ। नेपाल क्लाइम्बिङ स्पोर्ट संघको आयोजनामा आउँदो शनिबारदेखि नेशनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनशीप हुन लागेको हो। प्रतियोगिता काठमाण्डुको कालोपुलमा रहेको स्पोर्ट क्लाइम्बिङ सेन्टरमा सञ्चालन हुने पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी दिएका छन्। संघले विश्व क्लाइम्बिङ महासंघको सदस्यता समेत रहेको प्रतियोगिता अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप हुने भएको छ। यस प्रतियोगितामा बोल्डरिङ विधामा मात्र प्रतिशत हुनेछ। आर्थिक समस्या र छोटो तयारीका कारण एउटा मात्र विधामा समावेश गर्नु परेको संघका अध्यक्ष रमेश पौडेलले जानकारी दिनुभयो। देशका 7 वटै प्रदेशबाट 17 वर्ष भन्दा माथिका खेलाड़ीहरूले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता अन्तर्गत महिला तथा पुरूष दुवै विधाका छनौट चरण शुरू हुनेछ। छनौट चरणबाट उत्कृष्ट प्रदर्शन गर्ने महिला र पुरूष गरी समान 8 खेलाड़ी फाइनल चरणका लागि छनौट हुनेछन्। दुवै विधाकामा शीर्षक 3 स्थान प्राप्त गर्ने खेलाड़ीले नगद पुरस्कार पाउनेछन्। पहिलो हुने खेलाड़ीले 30,000, दोस्रो 20,000 र तेस्रो हुनेले 10,000 रूपियाँ पुरस्कार पाउनेछन्। प्रतियोगितामा 50 खेलाड़ीले प्रतिस्पर्धा गर्ने र अहिलेसम्म 23 जना खेलाड़ी नाम दर्ता गराइसकेका छन्। नेपालमा क्लाइम्बिङ खेलको विकास र प्रवर्धन गर्न खेलको आयोजना गरिएको संघले जनाएको छ।
दुबई तथा उत्तरी इमिरेट्समा रोजगारीका लागि जानेहरू र त्यहाँका कार्यरत नेपाली नागरिकहरूका लागि दुबई स्थित नेपाली महावाणिज्य दूतावासले आफ्ना महत्वपूर्ण कागजात आफैसँग सुरक्षित राख्न सूचना जारी गरेको छ। महावाणिज्य दूतावासका अनुसार यूएईमा कार्यरत केही नेपाली नागरिक सम्पर्कविहीन हुने वा थुनामा पर्ने घटनाबारे परिवारबाट निरन्तर खोजी हुने अनुरोध आउने गरेको छ, तर आवश्यक कागजात अभावका कारण खोजी कार्य कठिन हुने भएकाले विदेश जानु अघि राहदानी, भिसा, श्रम अनुमति लगायतका कागजातको प्रतिलिपि परिवारलाई सुरक्षित रूपमा उपलब्ध गराउन अनुरोध गरिएको छ। यसै गरी यूएई आएपछि काम गर्ने कम्पनीको नाम, ठेगाना, सम्पर्क व्यक्ति, बसवास क्याम्पको विवरण तथा इमिरेट्स आईडीको प्रतिलिपि परिवारलाई पठाउन पनि आग्रह गरेको छ। यी विवरण बिना खोजी प्रक्रिया जटिल हुने भन्दै आफ्ना कागजातहरू सुरक्षित राख्न दूतावासले सूचना जारी गरेको हो। दोस्रो सूचनामा इमिरेट्स आईडी तथा मोबाइल सिमको दुरूपयोग हुने ठगी तथा कानूनी समस्याबारे सचेत गराइएको छ। दूतावासका अनुसार विभिन्न प्रलोभनमा परि आफ्नो इमिरेट्स आईडी वा सिम कार्ड अरूलाई दिने वा व्यक्तिगत बैंक विवरण, ओटीपी तथा कार्ड नम्बर फोन मार्फत साझा गर्ने घटनाबाट धेरै नेपाली समस्यामा परिरहेका छन्। यसरी हुने अनाधिकृत प्रयोगबाट बैंक ऋण, ठगी तथा कानूनी कार्यवाही सम्मका समस्या देखिएको भन्दै कुनै पनि हालतमा व्यक्तिगत कागजात तथा विवरण अरूलाई नदिन आग्रह गरिएको छ। दूतावासले बैंक खातामा स्रोत नखुलेको रकम आएमा तत्काल सम्बन्धित बैंकमा जानकारी दिन पनि सुझाव दिएको छ। आवश्यक सेवा सञ्चालन ऐन 2014 दफा 3 उपदफा 1 दिएको अधिकार प्रयोग गरी 25 आवश्यक सेवामा हड़ताल गर्न निषेध गरिएको सोमबार गृह मन्त्रालयद्वारा नेपाल राजपत्रमा प्रकाशित सूचनामा उल्लेख गरिएको छ। बन्द हड़तालका कार्यक्रममा कारण सेवामा प्रभाव परेको भन्दै सरकारले टेलिफोन सेवा, यात्री वा माल सामान ओसार पसार गर्ने यातायात सेवा, प्रिन्ट वा सरकारी छापाखाना सम्बन्धी सेवा, हात हतियार, खरखाजना वा अरू कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्काउने, विवरण वितरण गर्ने कामसँग सम्बन्धित नेपाल सरकार रक्षा व्यवस्थाको सेवा, संचार सेवा, आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा, खानेपानीको सञ्चालन तथा वितरण सेवामा बन्द हड़ताल गर्न निषेध गरिएको छ। यसै गरी पर्यटन आवास, होटल, रेस्टुरेन्ट, पेट्रोलियम पदार्थको पैठारी, ढुवानी, भण्डारण तथा वितरण सम्बन्धी सेवा, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धी सेवा, फोहोर मैलाको संकलन, ढुवानी प्रशोधन विसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण र संकलन स्थल एवं व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवा, बैंकिङ, बीमा, विद्युत, दैनिक उपभोग्य वस्तुहरू, खाद्यान्न, दाल, चामल, नुन, तेलको पैठारी, ढुवानी भण्डारण तथा वितरण सम्बन्धी सेवामा पनि बन्द हड़ताल गर्न नपाइने भएको छ। र गैराती दाङसहित देशका धेरै जसो ठाउँमा पानी परेको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै झापामा 85 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दाङसहित झापा, तनहु, काठमाण्डुमा पनि मध्यमसम्म वर्षा भएको छ। पानी परेका क्षेत्रमा केही शीतल महसुस भएको छ। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका थोरै ठाउँमा तातो दिन हुने सम्भावना रहेको छ। आज पनि देशका धेरै जसो भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा तथा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै ठाउँहरू तथा सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक दुई ठाउँहरूमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। आउने शुक्रबार र शनिबार भने ठूलो पानी पर्ने महाशाखाले जनाएको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद रोजन लामिसानेका अनुसार वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै गएको छ। नेपालमा अहिले उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। हवस् त, बिहान 8 बजेको मध्य पश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।

0: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा टिचिङ अस्पताल काठमाडौँ र नेपालगञ्ज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
0: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया,
1: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
0: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
1: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
0: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
1: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि। मोबाइल नम्बर 98494-67487।
2: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना
3: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर घोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
2: डाक्टरद्वारा दिइने सेवाहरू
3: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, हाच्छ्यु आइरहने, गन्ध थाहा नपाउने, नाक भित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
2: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
3: घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटी भित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, टन्सिल आइरहने,
2: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
4: नोट, धेरै ठाउँ जताएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
3: बिरामी जाँच हुने मिति यही जेठ 30 गते शनिबार, समय बिहान 10 बजेदेखि।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: नोट, सर्जन डाक्टर राजीव ढकालद्वारा हरेक दिन चेक जाँच गरिन्छ र साथै कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
2: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9928।
5: खुल्यो परिचित फार्मेसी घोराही दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
2: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू,
5: बिस्तारै जोर्नीहरू र औँलाहरू बाँगिँदै जाने,
2: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
5: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने,
2: छालामा दागहरू आउने, कपाल झर्ने,
5: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा,
2: औलाहरू निलो भएमा, धेरै कालो भई कुहिन खोजेमा,
5: बारम्बार गर्भपतन भएमा,
2: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
5: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
2: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
5: बिना कारण शरीरको तौल घटेमा,
2: ढाड दुखेमा, कम्मर दुखेमा,
5: गाउट तथा युरिक एसिडको समस्या,
2: बारम्बार आँखा रातो भएमा,
5: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
2: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
5: छालामा दाग, अल्सर, सोरियासिसको दाग भएमा,
2: लामो समयदेखि छाला कडा भएमा,
5: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
2: युवा अवस्थामा पक्षघात भएमा,
5: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
2: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
5: कम उमेरमा हृदयघात, मुटु रोग भएमा,
2: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
5: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
2: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: फोन नम्बर 0825-91-6-77,
5: मोबाइल नम्बर 98578 43 143 1 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट को 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया चलान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड
1: हमी जन्मदात नहीं शिकारियों शिकारी
2: पूरे टैलेंट मलाई चाहिए
3: VFX सिनेमाज कोराही दश नारायणपुर सौडीकुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य
4: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस्ट डब्लु बस हेलो हेलो हेलो
3: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
6: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
5: हुलासले बनाउँदैछ परिवार एक साथ
7: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र रोल नम्बर वान
8: अर्को वर्ष यसलाई अष्ट बनाएर तपाईँकै हातबाट छात्रवृत्ति लिन आउँदैछ
7: लाली बजार र मिज्यू
9: तपाईँहरूको जुन मितेरी सानो छ नि त्यसलाई त्यति हल्का रूपले चाहिँ नलिनुहुन्छ है म
10: के टेन्सन लिएर
11: खुसीको खबर खुसीको खबर खुसीको खबर
12: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
11: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
13: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज
14: प्रणाली पूर्ण चक्रणको प्रणालीमा ल्याउन सक्नु नै चक्रीय अर्थतन्त्र हो अब नेपालमा चाहिँ यो लागू गर्न किन महत्व छ भनेर हेर्दाखेरि चाहिँ मैले अघि पनि भने हाम्रो जति पनि घरबाट फोहोर कलेक्ट भइरहेको छ त्यो त 90% हाम्रो ल्यान्डफिल साइटमा गइरहेको छ त्यो भनेको त मानिलियो अबको धेरै 5-10 वर्षमा जुन बन्सरी डाँडा छ त्यो पनि फुल हुने भयो होइन पुरै फिल हुने भयो त्यसलाई हुनबाट बच्नको लागि चाहिँ हाम्रो जति पनि पोटेन्सियल छ जुन हामीले यो जैविक मल बनाउने पोटेन्सियल छ जुन एउटा सक्रिय अर्थतन्त्रमा रहेर प्लास्टिकको पूर्ण प्रयोगका पारदर्शीमा चाहिँ हामीले कसरी अझै राम्रोसँग काम गर्न सकिन्छ भन्ने जुन एउटा चक्रण छ त्यसलाई चाहिँ अझै फस्टाउन सक्नलाई चाहिँ मदत गर्छ अब सक्रिय अर्थतन्त्रले चाहिँ मेन फोकस गर्ने भनेको जुन कवाडी सेन्टर हामीले बुझिनौँ होइन कवाडी सेन्टर भयो त्यो सँगैसँगै आएर हाम्रो जति पनि इन्फर्मल वेज वर्कर्सहरू हुन्छ उहाँहरूलाई मान्यता दिन्छ मान्यता कसरी दिन्छ भनेर भन्दाखेरि त्यो फोहोरलाई चाहिँ मूल्यमा त उहाँले बदल्नु भइरहेको छ नि त उहाँहरूको कवाडी सेन्टरमा फोहोर आइसकेपछि त्यसलाई हामीले इन्डस्ट्रियल साइटमा लग्छौँ त्यो इन्डस्ट्रियल साइटबाट गएपछि बल्ल कच्चा पदार्थ बन्छ सो यसले चाहिँ हामीलाई मूल्यमा मेन त यसलाई प्राइसेसन वा मूल्यमा चाहिँ यसलाई बदल्नलाई मद्दत गर्छ त्यस्तै गरेर जुन यो धेरै विगत केही वर्षदेखि यो फर्मलाइज गर्नको लागि हाम्रो नेपालको वेस्ट म्यानेजमेन्ट सिस्टम अगाडि बढिरहेको छ त्यसलाई पनि एउटा बेटर फेसिलिटीसँग चाहिँ अगाडि बढ्नलाई हेल्प गर्छ
15: यति फोहोरलाई चाहिँ आमदानीको स्रोतकै रूपमा हेर्ने सोच हामीले विकास गर्न चाह्यौँ भने त्यो कसरी गर्न सकिन्छ त त्यसमा चाहिँ घर घरमा नै आमदानीसँग जोड्ने अथवा अरू के विकल्पहरू हुन सक्छन्
14: हामीले विदेशमा गएर हेर्नु भने चाहिँ होइन, हामीले प्लास्टिकको बोतल अनि सिसाको बोतललाई चाहिँ हामीले डिपार्टमेन्ट स्टोरमै दियो भने त्यसबाट पैसा आउँछ के होइन, तर हामीसँग त अब त्यो लागू गर्नलाई त्यस्तो मसिन्सहरू त छैन, तर हाम्रो त एभ्री डे घरमा आइरहेको कवाडी खालि सिसी बोतल भन्दा आइराख्नु भएको इन्फर्मल वेस्ट वर्कर्सहरू हुनुहुन्छ होइन, हामी चाहिँ अलिकति हिचकिचाउँछौँ कि उहाँहरूलाई दिनको लागि होइन, सो हामीले उहाँहरूलाई चाहिँ सक्दो हाम्रो जति पनि प्लास्टिकको बोतल हुन्छ, फलामहरू भयो, सिसाहरू भयो, इभन कागजहरू उहाँहरूलाई दिएपछि के हुन्छ बुझ्न जरुरी भयो कि, उहाँलाई दिइसकेपछि त्यो कवाडी सेन्टरमा जान्छ, कवाडी सेन्टरमा काम गरिराख्नु भएको इन्फर्मल वेस्ट वर्करलाई त्यो आय आर्जनको काम भयो होइन, त्यो सँगै गरेर त्यहाँ उहाँहरूले वर्गीकरण गरिसकेपछि हरेक चिजको मोल हुन्छ, प्लास्टिकको ग्लास प्लास्टिकको बोतलहरूको छुट्टै मोल हुने भयो, प्लास्टिकमा पनि थरी थरीको प्लास्टिकहरू छ होइन, त्यो थरी थरी प्लास्टिक अनुसारको त्यसको पूर्ण चक्रणमा ल्याउने प्रक्रिया पनि छुट्टै भयो र त्यसको मूल्य पनि छुट्टै भयो, सो अब त्यस्तै ग्लास फलामहरूको पनि छुट्टै प्रोसिजर हुन्छ जब हामीले सर्कुलर इकोनोमीमा जोड्छौँ, जब हामीले घरैबाट इन्फर्मल वेस्ट वर्कर वा बिहान बिहान खाली सिसी बोतलको लागि लिन आउनुहुन्छ, हामीले उहाँलाई दियो भने त एउटा इन्टायर इन्डस्ट्रियल साइटलाई सपोर्ट गरेको भयो नि त, त्यसबाट त्यो त एउटा फर्स्ट स्टेप भयो सर्कुलर इकोनोमीमा जाने होइन, सो त्यो फर्स्ट स्टेप ल्यान्डफिलमा जानु बाहेक हामीले त त्यो डिरेक्टली इन्डस्ट्रियल साइटमा जानको लागि सपोर्ट गर्यो र त्यो बापत हामीले थोरै थोरै पैसा पनि त पाउँछौँ नि होइन, सो त्यसको लागि चाहिँ हामीले यो साइड चाहिँ हामीले अलिकति अगाडि बढाउन सक्नु पर्यो,
15: नकुइने फोहोरलाई त्यसरी जोड्यो, यदि हामीले कुइने फोहोरलाई चाहिँ यो प्रणालीसँग जोड्न सकिन्छ कि छैन, जस्तो फोहोरबाट मल उत्पादन होला होइन, बायोग्यास होला, कतिपय कुरा त पशु पंक्षीहरूलाई खान दिने कुरा पनि हुन सक्ला, यी कुराहरू चाहिँ यो चक्रीय अर्थतन्त्रमा जोडिन्छ कि जोडिन्छ, जोडियो भने घर घरमा कसरी
14: जोडिन्छ, जोडिन्छ चक्रीय अर्थतन्त्रले चाहिँ जुन पनि फोहोरलाई चाहिँ हामीले कसरी स्रोतमा बदल्न सक्छ भनेर हामीले लग्ने प्रयासलाई नै सर्कुलर इकोनोमी भनेर मानिन्छ होइन, अब यसमा प्लास्टिक पनि भयो र कुइने फोहोर पनि भयो, फोहोरमा त हामीले हेर्नु भने प्लास्टिक सँगै सँगै कुइने फोहोर त झन बढी निस्किरहेको छ नि त होइन, मानिलियो हाम्रो सामान्य घरको परिवेशमा हामीले सर्कुलर इकोनोमी अप्नाउन सक्ने भनेको नै कौशी खेती हो, कौशी खेतीको मार्फत चाहिँ हामीले घर घरमा कुइने र नकुइने फोहोरलाई छुट्याएर होइन घरबाट नै एउटा जैविक मल तयार गर्न सक्यौँ भने त जुन हाम्रो 50-60% यति धेरै अर्ग्यानिक वेस्ट गइरहेको छ त्यसबाट त हामीले तरकारी फलाउन सक्यो नि त होइन, त्यो पनि त एउटा स्रोत भयो नि त हाम्रो खानको लागि,
15: त्यस्ता कुराहरू चाहिँ हामीले घर घरमा अहिले तपाईँले भन्नु हामीले कतिपय कुरा बुझाउने प्रयास कार्यालय तर्फबाट क्लाइमेट एक्सनको तर्फबाट गर्दैछौँ भनेर हाम्रा पालिकाहरू अथवा हाम्रा सरकारहरूले पनि त्यो काम चाहिँ गर्नु जरुरी देखिन्छ,
14: हो एकदमै, स्पेसली मलाई चाहिँ के लाग्छ भन्दाखेरि सानो बच्चाहरूले चाहिँ स्कूलबाट नै यो सिस्टम सिकाउनु पर्छ जस्तो लाग्छ कि, स्कूलमा नै फोहोरको वर्गीकरण किन गर्न जरुरी छ, फोहोर वर्गीकरण गर्यो भने के हुन्छ, फोहोर हामीले फालेपछि त्यसको यात्रा के हो त, त्यसको बारेमा बुझाउन चाहिँ स्कूलमा स्कूलको बच्चाहरूलाई बुझाउन जरुरी छ, त्यो सँगैसँगै हामी जस्तो युथहरूलाई पनि यो इनिसिएटिभमा चाहिँ गभर्मेन्टले नै वा नगरपालिकाले नै यस्तो इनिसिएटिभमा हामीलाई अगाडि पुस गर्न पनि जरुरी छ, त्यसै गरेर नगरपालिका वा वडा कार्यालयहरूबाट चाहिँ अब जस्तो हामीले कौशी खेती गर्नुपर्छ भनेर त भनिरहेको छैन, तर यसलाई कसरी कौशी खेती गर्ने त, कुन तरिकाले गर्ने त, यसलाई कसरी हामीले अगाडि बढाउन सक्छ त, अब कौशी खेतीबाटै राम्रो उत्पादन भयो भने हामीले कसरी मार्केटसम्म लग्न सक्छौँ त भनेर तालिम जस्तो यस्तो कार्यक्रमहरू चाहिँ वडा कार्यालयहरूबाट राख्यो भने अझै हामीले राम्रोसँग गर्न सक्छौँ।
15: पानीको पर्वत विशेष बदलियो नेपालमा अहिले हामी फोहोर व्यवस्थापनको चुनौती तथा सरसफाईमा काम गर्ने कामदारहरूको अवस्था बारेमा फोहोर व्यवस्थापन नीति तथा चक्रीय अर्थतन्त्र विज्ञ पीएसमा श्रेष्ठसँग कुराकानी गरिरहेका छौं। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
10: प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा, नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ, तर अब चिन्ता गर्न पर्दैन, तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार 81 बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर, पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-0653।
16: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
17: हाम्रा सेवाहरू
16: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
17: छाती, दम, निमोनिया, खोकी, छेरो,
16: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
17: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
16: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
17: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
16: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
17: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
16: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
17: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
16: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
17: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
16: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
17: कान पाक्ने, कानबाट पिस बगिरहने, कान गड्ढा हुने,
16: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
17: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
18: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 82-560-196 र मोबाइल नम्बर 98-478-26001।
19: हेलो पिङ्की,
20: बोल दिन।
19: एलईडी टिभी किन नजाने?
20: जान्न।
19: फ्रिज, डिप फ्रिज किन्न जाउन भने होइन?
20: जान्न।
19: घरमा एसी, कुलर, पंखा चाहियो भने होइन त?
20: जान्न।
19: किन?
20: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के?
19: अनि यतिका सामान एउटै थलोमा पाइनु पनि त पर्यो नि।
20: पाइने भएर त जान लाग्यो नि।
19: हो र, कहाँ
20: भन्दिन के?
19: सत्य भन्दिनौ?
20: आई लभ यु पिङ्कुली भनेको
19: हो। एसी, कुलर, पंखा, फ्रिज, डिप फ्रिज, रेफ्रिजरेटर, भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
20: बन्जार इलेक्ट्रोनिक घुराई दाङ।
19: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
21: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
20: बन्जार इलेक्ट्रोनिक घुराई दाङ।
19: फोन नम्बर
20: 082-562-452
19: 082-562-452। पुनश्च अब बन्जार इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
22: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक टी। लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्ध, जिउ दुखेको आदि सबैका लागि एक मात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक टी मात्र रु 50 मा।
19: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, कुराहीदान। फोन नम्बर 082-561-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश शृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।

0: प्रोडक्टहरु कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव कुकी छ है नाइस
0: अड्गुरी
2: अब पक्कै पनि इन्भाइरोमेन्ट सेक्टरमा त उहाँले एकदम ठूलो योगदान दिँदै आइराख्नु भएको छ तर उहाँहरूको लागि त होइन उहाँले आफ्नो रोजीरोटीको लागि काम गर्नु भइरहेको छ है त्यो सँगै सँगै हामीले वातावरणमा सपोर्ट गर्नुको साथसाथ उनीहरूले आर्थिक रूपमा पनि सपोर्ट गरिरहेछ कि अब मानिलिउँ 9-10% मात्रै रिसाइकल भइरहेको छ है नेपालमा भनेर हामीले भनिरहेको छौँ होइन तर त्यो 9-10% पनि सक्सेसफुल बनाउनको लागि इन्फर्मल वेस्ट वर्करले वेस्ट कलेक्ट गरेर त्यसलाई रिसाइक्लिङ सेन्टरमा लगेर त्यसबाट कच्चा पदार्थ बनिरहेको हो नि त उहाँहरूले त आफूले काम आफूलाई रोजीरोटी खानको लागि काम गर्दा गर्दा त्यसबाट एउटा इन्टायर रोजगारीको लागि कत्रो ठुलो अवसर पनि क्रिएट गरिराख्नु भएको छ होइन तर हामीले चाहिँ यो नोटिसै गर्न सकेको छैनौँ
3: ती अनौपचारिक क्षेत्रका सरसफाई कर्मीहरूले आफ्नो दैनिक जीवनमा भोगिरहेका एकदम प्रमुख समस्याहरू चाहिँ तपाईँले आफ्नो रिसर्चको अवस्थामा के देख्नुभयो विशेष गरी सामाजिक आर्थिक पेसागत यी सबै चुनौतीहरूलाई हेर्दाखेरि
2: अब हामीले फोहोर भन्न बित्तिकै सर्वप्रथम त नाके खुन्छौँ किनभने फोहोर भनेर भयो नि त होइन हामीले जब फोहोरमा काम गरेको वेस्ट वर्करहरूसँग इन्टरभ्यूहरू लिन गयो सामाजिक रूपमा चाहिँ उहाँले धेरै हेलाहरू भोग्नु भइरहेको छ किनभने फर्स्ट अफ अल त वी सेक्टरमा काम गर्ने वर्कर्सहरू इकोनोमिक ब्याकग्राउन्ड र सोसियल ब्याकग्राउन्डबाट अलिकति कमजोर वा नाजुक स्थितिमा भएर नै फोहोरको पेसामा काम गरिराख्नु भएको छ तर फोहोरको पेसालाई त हामीले सम्मानजनक काम त भनेर मानिरहेको छैन नि त होइन त्यसले गरेर चाहिँ उहाँहरूले धेरै हेपाई भोगाई चाहिँ भोगिराख्नु भएको छ एउटा इक्जाम्पल पनि दिन चाहिँ कोभिडको बेलामा पनि वेस्ट कलेक्सन त भइरहेको थियो हाम्रो घरमा हामी घरमा बसिरहेको थियौँ बिहान बिहान फोहोर कलेक्ट गर्न आइरहेको थियो सेनिटाइज्ड वाला वेबाट कलेक्ट भइरहेको थिएन तर वान अफ द वेस्ट वर्करले चाहिँ के भन्नुभएको थियो भनेर भन्दाखेरि म बिहान बिहान फोहोर कलेक्ट गर्न जाँदाखेरि मेरो टोल छिमेकीले चाहिँ मैले यहाँ कोरोना वा कोभिड लिएर आउँछु भनेर बिहान उहाँहरूको गेटमा नै धागो लाइक डोरी बाँधेको थियो कि बाहिर निस्किन पाउँदैन तिमीले गरेर चाहिँ यहाँ कोभिड फैलिरहेको छ भनेर उहाँलाई त्यस्तो अपहेलना गरेको थियो होइन त्यो भनेको त एकदमै हामीले सोच्दै नसोचेको यदि हामीले कोभिडको बेलामा उहाँहरूले वेस्ट कलेक्ट गर्न नआउने हो भने त हाम्रो कति वेस्ट हुन्थ्यो भन्नु त तर पनि उहाँहरूले त गएर रिक्स लिएर उहाँले वेस्ट कलेक्ट गर्नुभयो तर हाम्रो सोसाइटीले त उहाँलाई त एकदमै हेला गर्नुभयो नि त होइन उहाँलाई घरमा डोरी बाँधेर उहाँहरूलाई बाहिर निस्किन नदिने भनेपछि त्यो त एकदमै लास्टमा कसैले त्यस्तो गर्ने सोध्छ त्यो सँगै सँगै अब आर्थिक कुरा जोड्ने हो भने हाम्रो त अब तलब आउँछ महिना तलब भनेर हुन्छ उहाँहरूको त तलब भनेको नै कति केजी फोहोर जोडे मैले आज भनेर हुन्छ त्यो फोहोरमा पनि राम्रो फोहोर छ भने र ठिक छ अलिकति पैसा आउला तर त्यो फोहोरमा मिसेको खाना भातहरू छ भने त्यो फोहोरको अझ मूल्य घट्ने भयो अहिले गर्मीको बेलामा ल ठिक छ धेरैजनाले पानी जुसहरू खान्छ अलिकति फोहोर बढी भनेको उहाँहरूले धेरै अलिकति पैसा बढी कमाउन सक्नुहुन्छ तर पानी परेको बेला त उहाँहरू त कसरी जानुहुन्छ फोहोर कलेक्ट गर्नलाई त्यो बेलामा त उहाँहरूसँग दिनमा खाने के भनेर सुता समस्या देख्न परेको छ हामीले होइन फिल्डमा जाँदाखेरि सो त्यो आर्थिक कुरा भयो अब हामीले पेसागत सुरक्षा भन्ने हो भने त मैले अघि पनि भने फोहोरमा किसिम किसिमको फोहोर हुन्छ कुनै सिसाको फुटेको बोतलको फोहोर हुन्छ कुनैमा एकदम मिसिएर कस्तो कुहिन लगाइसकेको फोहोर पनि त हुन्छ नि त होइन अब उहाँहरूले त्यो कुहिन लगाइसकेको फोहोरलाई छुट्टाएर त्यसलाई सफा गरेर फेरि पुनचक्रणमा लिएर आउँदा त उहाँको स्वास्थ्यमा कति हानि भयो कस्तोसम्म पनि थियो भन्दाखेरि फिल्डमा जाँदाखेरि त उहाँहरूले त्यो फोहोर अब चप्पल आएर फोहोर कलेक्ट गर्न जानुहुन्छ कति ठाउँमा सिसाहरूले काटेको छ उहाँले जुन फोहोरमा फाल्दाखेरि जुन जुत्ता भेट्नुभयो एउटा खुट्टामा अर्को जुत्ता अर्को खुट्टामा अर्को जुत्ता लगाएर हिँड्ने समेत हामीले देखेको थियौँ कि पन्जा छैन के भन्छ डोरी बाँधेर त्यो ब्यान्डेजहरू बाँधेर उहाँले फोहोर कलेक्ट गर्नु भइरहेको छ कति ठाउँमा त हामीले रिसर्च गर्न जाँदाखेरि मेरो दाहिने हात त फोहोर कलेक्ट गर्दाखेरि काटेको थियो अहिलेसम्म सिधै हुन सकेको छैन यसरी नै काम गर्छौँ हामी त भन्ने भन्ने समेत छ होइन. सो यस्तो बेलामा चाहिँ अलिकति गभर्मेन्टले नै सपोर्ट गरेर एउटा स्ट्रिक्ट मापदण्ड नै तयार गरे भए मात्रै यो चाहिँ अलि राम्रो हुनसक्छ.
3: जस्तो अनौपचारिक रूपमा घर घरमा फोहोर संकलन गर्न विशेष गरी जो आउनुहुन्छ उहाँहरूसँग चाहिँ कतिपय घरबाट फोहोर दिने बेलामा मानिलियो कागजको 10 रुपियाँ, फलामको 15 रुपियाँ दिन्छ त्यो कबाडी सामानको भनेदेखि एकदमै धेरै बार्गेनिङ 10 रुपियाँ 15 रुपियाँ एकदम धेरै बार्गेनिङ गरेको हामीले नै देख्न सकिन्छ. उनीहरूले साँच्चै कति नाफा खान्छन् कि

0: तर खालि सर्भाइभलको लागि काम गरिरहेको चाहिँ हामीले देख्न सकिन्छ।
1: तपाईँले त्यो अनुसन्धान गर्दै गर्दा तिनीहरूसँग कुराकानी गर्दै गर्दा उनीहरूको पेसालाई अलिकति सम्मानित बनाउन र अझ प्रभावकारी बनाउन के गरिदिए हुन्थ्यो भन्ने लाग्छ तपाईँलाई, तपाईँको सुझाव के छ यहाँनिर?
0: सर्वप्रथम त मापदण्ड नै बनाउनु पर्छ एउटा स्ट्रिक्ट, किनभने सबै वेस्ट वर्कर लास्टमा गएर कबाडी सेन्टरमै गएर काम गर्नुहुन्छ वा त्यही फोहोर संकलन गर्नलाई आबद्ध भएर काम गरिराख्नु भएको छ। त्यहाँ जाँदाखेरि समथिङ एज सिम्पल एज पिपी पनि छैन, उहाँले भने त्यही फोहोरमा भेटाउनु भएको जुत्ता लगाएर उहाँले संकलन गरिराख्नु भएको छ। त्यो मापदण्डमा चाहिँ पीपी को व्यवस्था कसरी हामीले उचित वर्गीकरण गर्न सक्छ सेफ्टीको आधारमा त्यो वाला भयो। अब यस्तै काम गर्दाखेरि महिला र पुरुषको लागि छुट्टै भोगाइ छ के। अब महिलाको लागि महिला मैत्री शौचालय नै छैन, वासरूम पनि छैन, कति त्यसले गरेर युटीआई जस्तो समस्याहरू हामीले देखि परिरहेको छ। सो त्यो मापदण्डमा नै एउटा चेन्जिङ रूम, महिला मैत्री शौचालय त्यस्तै गरेर के भन्छ उहाँको सेफ्टी पीपीको लागि कसरी वर्गीकरण गर्न सकिन्छ त्यो पुरै मापदण्डलाई मध्यनजर गरेर चाहिँ लागू गर्नको लागि त्यो गर्नुपर्ने एउटा भयो। अर्को भनेको वार्ड लेभलबाट नै कतिजना वेस्ट वर्कर छ त त्यो पत्ता लगाउनु पर्यो, त्यो पत्ता नलगाएसम्म चाहिँ हामीले यो अगाडि बढ्नै सक्दैन। सो रेजिस्टर गराएर उहाँहरूलाई आइडी कार्ड वितरण गर्ने हो कि के गर्ने त्यो गर्नु पर्यो। त्यो सँगैसँगै त्यो आइडी कार्ड दिइसकेपछि उहाँहरूको स्वास्थ्यको बिमा वा त्यस्तै गरेर दुर्घटना बिमा त्यो जस्तो उहाँहरूले सपोर्ट गरिदिनु पर्यो। र अर्को एउटा एकदम मुख्य भनेको चाहिँ अब अहिले भर्खरै हाम्रो यो मिनिमम वेज भनेर तोकेको छ नि, वेस्ट वर्कर्सहरूलाई पनि एउटा मिनिमम वेज तोक्यो भने चाहिँ उहाँलाई काम गर्न अझै फ्री र सजिलो हुन्छ। र त्यो हुन बित्तिकै हाम्रो यो जुन वेस्ट सेक्टरलाई फर्मलाइज गर्ने हाम्रो अभियान छ त्यो पनि अगाडि छिटो बढ्न सक्छ।
1: तपाईँले जोडिहाल्नुभयो महिला र पुरुषको सँगै काम गर्ने अथवा स्वास्थ्यका जोखिमहरूको कुरा। फोहोर व्यवस्थापन क्षेत्रमा चाहिँ यो महिला र पुरुषको जिम्मेवारी लगभग फरक नै देखिन्छ, एउटा काम महिलाले अर्को काम पुरुषले गरिरहेको छ। उनीहरूको स्वास्थ्य र सुरक्षामा चाहिँ कति अन्तर छ, फरक छ अथवा कस्तो प्रभाव छ र यसलाई सुधार गर्न चाहिँ के गर्न सक्छ?
0: हामीले हेर्ने हो भने अहिले चाहिँ पुरुषहरूले धेरै जसो ट्रान्सपोर्टेसन वेस्ट कलेक्सन र त्यसको ट्रान्सपोर्टेसनमा चाहिँ धेरै हामीले काम गरिरहेको देख्न सक्छौँ। हाम्रो एभ्रिडे घरमा पुरुषहरूले नै ठुलो ठुलो ट्रकमा ठुलो ठुलो बोराहरूबाट फोहोरहरू हाम्रो घरबाट लिएर पुर्याइराख्नु भएको देख्न सकिन्छ। सो उहाँहरूको काममा चाहिँ धेरै अलि स्ट्रेन्थवाला काम चाहिँ बढी देखियो, तर त्यो सँगैसँगै दुर्घटनाको जोखिम पनि धेरै भयो, किनभने उहाँहरूले त ट्रकमा बसेर कुना काप्चामा गएर फोहोर कलेक्ट गरेर त्यो फोहोरको डङ्गुरमा आफू पनि सेफली बसेर त्यहाँ संकलन गर्नको केन्द्रसम्म पुर्याउन त उहाँहरूले धेरै काम गरिराख्नु भएको छ होइन। तर मैले अघि भनिए नै हाले बालकुमारीको पुल मुनि चाहिँ तल गएर त्यो सबै वेस्ट कलेक्ट गरेर त्यहाँ राख्छ, त्यहाँ चाहिँ वर्गीकरण गर्छ। उहाँहरू बिहानको 4 बजे घरबाट निस्किनुहुन्छ अनि 7 बजेसम्म सबै वेस्ट कलेक्ट गरेर 8 बजेसम्म उहाँ त्यहाँ पुग्नुहुन्छ, त्यहाँ पछि सेग्रिगेसन गर्नुहुन्छ होइन। तर यो 6 घण्टाको दौरानमा उहाँलाई वासरूम जानलाई पनि कहाँ जाने थाहा छैन, किनभने उहाँ त पुलको मुनि गर्नुहुन्छ, न शौचालय छ न पानी खानको लागि व्यवस्था छ। सो उहाँहरूको काम यस्तो खटाइपूर्वक एकदम खट्नुपर्ने काम छ होइन, तर उहाँहरूलाई बेसिक फेसिलिटी पानीको उपलब्ध छैन, वासरूम जानको लागि सुविधा छैन। सो यो भनेको त एकदम नराम्रो हो नि त होइन। त्यस्तै गरी हामीले महिलाको हेर्ने हो भने चाहिँ उहाँहरूको मेनली काम चाहिँ फोहोरलाई वर्गीकरण गर्ने नै हुन्छ। हामीले वेस्ट फेसिलिटी वा वेस्ट सेन्टर्सहरूमा जाँदाखेरि चाहिँ उहाँ दिनभरि दिनको 8-9 घण्टा नै एउटै ठाउँमा बसेर त्यही फोहोर जहाँ कुहिएको खानाहरू मिक्स भएको हुन्छ, जहाँ कुहिएको पानी के मिक्स भएर आएको फोहोरलाई चाहिँ उहाँले वर्गीकरण गरेर अनि त्यसलाई एउटा रिसाइक्लिङ सेन्टरसम्म लग्नलाई हेल्प गर्नुहुन्छ। तर त्यसरी धेरै बेरसम्म बस्दाखेरि चाहिँ उहाँहरूको मेन समस्या भनेको पाथी घरमा समस्या देखि परेको छ, युटीआई जस्तो समस्याहरू देखि परेको छ। अनि कति धेरै त अब केमिकल मिक्स भएर आएको फोहोर हुन्छ होइन, त्यसलाई सफा गर्दाखेरि चाहिँ ठ्याक्क श्वास प्रश्वासनमा नै डिरेक्टली अफेक्ट गरिरहेको छ कि कतिलाई अस्थमाहरू भइरहेको छ होइन, कतिलाई खोचिरहेको छ तर उहाँले टिटानसको सुई लाउनु पर्छ भनेर पनि उहाँ सचेत हुनुहुन्न होइन, वा उहाँहरूसँग त्यो जानको लागि पनि एउटा कस्तो भन्ने यस्तो पनि भनेको थियो कि मलाई त्यहाँसम्म जान लाज लाग्छ दिदी, मलाई हस्पिटलसम्म सुई लाउन जान लाज लाग्छ भन्ने पनि कुराहरू आएको छ होइन, हेपाटाइटिस बीको सुईहरू भयो, टिटानसको सुईहरू भयो।

0: सो यो सबै कुरालाई मध्यनजर गर्ने हो भने त एकदमै अन्तर छ काममा, तर उहाँहरूको काम चाहिँ एकदम जोखिमपूर्ण छ। र अर्को एउटा चाहिँ के पनि हामीले पाएको थियौँ भन्दाखेरि, महिनावारी हुँदाखेरि महिलालाई चाहिँ झन गाह्रो हुन्छ। किन भनेर भन्दाखेरि, फर्स्ट अफ अल त उहाँहरूको काम दिनभरि भुइँमा बसेर फोहोरलाई वर्गीकरण गर्ने छ काम। एउटै ठाउँमा 8 घण्टासम्म ढाड दुखाई र हाम्रो महिनावारीको बेलामा त छुट्टै हामीलाई गाह्रो भइरहेको हुन्छ हाम्रो हेल्थको लागि, होइन। वासरूम जान्छु भन्दाखेरि पनि वासरूमको सुविधा छैन, र वासरूम छैन त्यो सँगैसँगै के भन्छ चेन्जिङ रूमको पनि सुविधा छैन। त्यो भनेको त उहाँको सेफ्टीमा पनि त उहाँलाई धेरै क्वेसन मार्क भयो नि त, होइन। सो हामीले चाहिँ यदि महिला र पुरुषलाई समावेश गरेर एउटा राम्रो गरी काम गर्नको लागि स्पेस दिने हो भने चाहिँ महिला मैत्री शौचालय, चेन्जिङ रूम, पानी खाने सुविधा, उहाँहरूको बिमा, त्यो गर्न चाहिँ एकदम आवश्यक छ।
1: अघि पनि तपाईँले भन्नुभयो नगरपालिकाहरूले प्रमाणपत्र दिएर हुन्छ अथवा उनीहरूको आधिकारिक तथ्याङ्क राखेर यी सुविधाहरू दिन सक्नुपर्छ भनेर, यिनै कुराहरूलाई जोड्दै गर्दा सरकार पालिकाहरूले अनौपचारिक क्षेत्रका सरसफाई कर्मीहरूको योगदानलाई कुन रूपमा हेर्नुपर्छ र यी कुराहरूलाई प्रभावकारी बनाउने के गर्नै पर्ने, अहिले नै गर्नुपर्ने कुरा चाहिँ के देख्नुहुन्छ तपाईँ?
0: अहिले नै गर्नुपर्ने कुरा भनेको त त्यही नै हो, डेटा कलेक्सन। हामीसँग डेटा नै छैन, डेटा नभइकन त हामीले कसरी मूल्याङ्कन गर्न सक्छ कि उहाँहरूले काम गर्नु भइरहेको, उहाँले वातावरणमा सहयोग गर्नु भइरहेको, हाम्रो आर्थिक उसमा सहयोग गर्नको लागि त डेटा चाहिने भयो, होइन। सो त्यसको लागि चाहिँ सर्वप्रथम डेटा हुनु पर्यो, डेटासँगै उहाँहरूको बिमाको सुविधाहरू हुनु पर्यो, मापदण्ड जारी गर्नु पर्यो, त्यो मापदण्ड अनुसार नै रिसाइक्लिङ सेन्टरहरू काम गरिरहेको छ कि छैन त्यसलाई मोनिटरिङ लेभल हेर्नु पर्यो, होइन। अर्को भनेको चाहिँ मैले अघि भनिहालेँ, होइन, कतिजना वेस्ट वर्करहरू फोहोरमा काम गरिराख्नु भएको हुन्छ तर त्यसले गरेर त कति हाम्रो स्वास्थ्यमा हानि पुर्याइरहेको हुन्छ, होइन। त्यही पनि उहाँहरू एभ्रिडे काम गर्न जरुरी नै छ, किन भन्दा एक दिन बिदा लियो भने त्यो दिन खाना कसरी खाने थाहा हुँदैन। सो त्यही भएर चाहिँ एउटा मिनिमल वेज एउटा महिनामा यति तलब चाहिँ हुनै पर्छ भनेर चाहिँ उहाँलाई टोक दियो भने र एक दिन बिदा लिन पाइन्छ भन्ने मात्र भयो भने त उहाँलाई त कति सजिलो भयो, होइन। त्यो पनि छैन कि, त्यही भएर चाहिँ यो वेस्ट सेक्टरमा चाहिँ अहिले मेन भनेको मापदण्ड अनि डेटा कलेक्सन र बिमा सुविधा।
1: कार्यक्रममा हामी फोहोर व्यवस्थापन नीति तथा चक्रीय अर्थतन्त्र विज्ञ पीएसमा श्रेष्ठसँग कुराकानी गरिरहेका छौं। अब चाहिँ अलिकति यो यस वर्षको विश्व वातावरण दिवसले जोडिएको कुरालाई पनि गरौं। प्रकृति संरक्षण र जलवायु चुनौतीहरूको सामना गर्न आवश्यकता अनुसार जोड़ दिएको छ यसपालि विश्व वातावरण दिवसले। यस सन्दर्भमा चाहिँ सफा, स्वस्थ र जलवायु उत्थानशील नेपाल निर्माण गर्न फोहोर व्यवस्थापनको भूमिका चाहिँ कस्तो हुन्छ?
0: अब यसपालिको हाम्रो इन्भाइरोमेन्ट डेको थिम नै त्यही हो, क्लाइमेटलाई हामीले कसरी, जलवायु परिवर्तनलाई हामीले कसरी अगाडि बढाउन सकिन्छ र जोगाउन सकिन्छ, हाम्रो प्राकृतिक जति पनि सम्पदाहरू छ त्यसलाई हामीले कसरी संरक्षण गर्न सकिन्छ र प्लास्टिक वेस्ट म्यानेजमेन्टलाई चाहिँ कसरी हामीले तीव्र रूपमा घटाएर यसलाई राम्रो रूपमा सस्टेनेबल बनाउन सक्छ भन्ने नै प्लान हो, होइन। अब हामीले हेर्ने हो भने प्लास्टिक केबाट बनेको त बुझ्न जरुरी छ, होइन। प्लास्टिक भनेको चाहिँ पेट्रोलियम प्रडक्टबाट बनेको वा हाम्रो जति पनि प्राकृतिक ग्यासहरूबाट छ त्योबाट बढ़िरहेको छ। अब हामीले भनि नै रहेछौँ शहरीकरणले गरेर मान्छेको पपुलेसन पनि बढ्दैछ, पपुलेसन बढ्नुको सहित हाम्रो फोहोर पनि मात्रा बढ़िरहेको छ, होइन। अब यो फोहोरसँग चाहिँ जलवायु कसरी एक आपसमा जुडियो त भनेर पनि धेरै क्वेसनहरू छ। अब हामीले टाढाबाट सुन्दाखेरि त ओहो जलवायु परिवर्तन र प्लास्टिक वेस्ट म्यानेजमेन्ट भनेर भन्छ, तर हामीले नजिकले निहाल्ने हो भने हाम्रो जुन घरबाट निस्किरहेको फोहोर छ, कुहिने फोहोर र नकुहिने फोहोर, जब त्यो कुहिने फोहोर प्लास्टिकसँग मिसेर बन्सरी डाँडासम्म पुग्छ, त्यो फोहोर केही हदसम्म कुहिन्छ तर त्यो प्रपरली कुहिँदैन, होइन। त्यसबाट चाहिँ मिथेन ग्यास निस्किने गर्छ। सो त्यो मिथेन ग्यासले चाहिँ हाम्रो हरित ग्यास भन्छ, होइन, त्यसले चाहिँ हाम्रो जलवायु परिवर्तनमा ठूलो भूमिका खेलेको छ, जसले चाहिँ हामीलाई एकदम नकारात्मक रूपबाट अफेक्ट गरिरहेको छ। नम्बर वान त्यो भयो। नम्बर टू भनेर हामीले हेर्दाखेरि प्लास्टिकलाई घटाउनको लागि मान्छेहरूले चाहिँ प्लास्टिक बढी जलाइरहेको देख्न सक्छौँ कि, त्यो एउटा समस्या छ, होइन। सो प्लास्टिक जलाउँदाखेरि त त्यसबाट त झन् तीव्र रूपमा हाम्रो स्वास्थ्यमा पनि हानि गर्ने भयो र जलवायु परिवर्तनमा पनि ठूलो हानि पुर्याउने भयो, होइन। र अर्को भनेको चाहिँ हामीले चाहिँ नचाहि देखि नदेखि धेरै फोहोरहरू चाहिँ पानीमा मिसिएर गइरहेको छ, त्यसले गरेर वाटर पल्युसन भइरहेको छ, एउटा इन्टायर इकोसिस्टममा अफेक्ट भइरहेको छ। अब यो चाहिँ हामीले खासै नेग्लेक्ट गरिराख्ने चिज हो कि खोलामा त आफै त्यो प्राकृतिक रूपमा नै त्यो खोलाले आफूलाई ऊ गर्छ भनेर हामीले भनेर पढ्ने गरिरहेको छ। तर हामीले ठ्याक्क आजको 2 वर्ष अगाडिको सानेपाको बाढी याद गर्ने हो भने बाढी त आयो, त्यो धेरै वर्षपछि बाढी आएको भनेर पनि भन्ने गर्छ, जुन चाहिँ जलवायु परिवर्तनको वान अफ द रिजन्सले भन्यो। तर त्यो बाढी आइसकेपछि हामीले एक हप्तासम्म त भएको इलेक्ट्रिक पोलमा पनि प्लास्टिक नै देख्यौँ, बाटोमा पनि प्लास्टिक नै देख्यौँ, तारहरूमा पनि प्लास्टिक देख्यौँ। भनेपछि जलवायु परिवर्तन र प्लास्टिक वेस्ट म्यानेजमेन्ट एक आपसमा एकदमै जुडेको छ नि त।
1: यही कुरालाई जोड्दै गर्दा बर्खायाम अहिले अलिकति यो सन्दर्भ जोडेर कुरा गर्नु, काठमाडौँ उपत्यकामा प्राय जसो बर्खायामको बेलामा कुनै न कुनै बेलामा सिस्टोल अथवा बन्सरी डाँडाका बासिन्दाहरूले फोहोर रोग दिनुहुन्छ। विगतका 3-4 वर्षको उदाहरण हेर्दाखेरि त्यही बेलामा उहाँहरूले भन्नुहुन्छ यो बेलामा एकदमै धेरै झिङ्गा आउँछ, एकदमै धेरै दुर्गन्ध हुन्छ, अनि रिस उठेर पनि हामीले गर्नुपर्ने बाध्यता हुन्छ भन्नुहुन्छ होइन। त्यो किसिमले भयो फोहोर व्यवस्थापनको चुनौतीहरू चाहिँ मौसम अनुसार कतिको फरक हुन्छन्, गर्मी वर्षा र जाडो मौसमले चाहिँ फोहोर व्यवस्थापन अथवा फोहोरको संकलन पुनर्चक्रण यसमा चाहिँ कतिको असर गर्छ यो मौसमले चाहिँ?
0: यो चाहिँ एकदम महत्वपूर्ण क्वेसन हो किनभने मान्छेलाई यो बारेमा धेरै ज्ञानै छैन वा मान्छेहरू सचेत नै छैन भनेर भनौँ होइन। अब हामीले गर्मीको मौसम हेर्ने हो भने गर्मीको मौसममा फोहोरहरू एकदम छिटो कुहिन्छ, त्यो कुहिने फोहोर भनेपछि जब त्यो प्लास्टिकसँग मिसेको हुन्छ त्यसबाट छुट्टै दुर्गन्ध आउँछ, त्योसँगै झिङ्गाहरू आउँछ, किरा फट्याङ्ग्राहरू आउँछ। त्यो फोहोरलाई फेरि वेस्ट वर्करले सफा गरेर वर्गीकरण गर्दाखेरि उहाँहरूको हेल्थमा कतिको अफेक्ट गरे त, न उहाँहरूले पन्जा लगाएको हुन्छ, न पिपी लगाएको हुन्छ, न मास्क लगाएको हुन्छ, न चस्मा लगाएको हुन्छ, कति फोहोर आँखामा गइरहेको हुन्छ, कति फोहोर श्वास प्रश्वासले मुखमा सासमा गइरहेको हुन्छ होइन। सो त्यसले गरेर चाहिँ गर्मीको मौसममा एक त फोहोर पनि धेरै हुन्छ, फोहोर सँगैसँगै प्लास्टिकमा धेरै के भन्छ कुहिने फोहोर पनि टाँसेर गइरहेको हुन्छ, त्यो सँगैसँगै धेरै कुहिन्छ पनि छिटो फोहोर, जसले गरेर प्लास्टिकको मोल पनि कम भयो, त्यो सँगैसँगै पूर्ण चक्रणमा ल्याउन गाह्रो पनि भयो र कामदारहरूको काम पनि बेसी हुने भयो। त्यो त गर्मी मौसमको भयो। अब बर्खायामको बेलाको त झनै छुट्टै छ, त्यो त झन कठिन छ। बर्खायामको बेलामा चाहिँ प्राय जस्तो प्लास्टिकहरू नदीमा मिसिएर गएको हामीले धेरै देखिरहेको हुन्छ होइन। नदीमा मिसिनु त एउटा च्यालेन्जै छ होइन, त्यो सँगैसँगै ढलमा मिसिएर पनि गइरहेको छ। अब ढलमा मिसिएर त ढल बन्द भएपछि त त्यहाँ त वाटर क्लगिङ भयो, पानी त जम्मा हुने भयो, त्यसले गरेर हाम्रो इन्टायर काठमाडौँ भ्याली वा सहरमा मेन प्रब्लम भनेको बर्खायाममा ढल बन्द हुनु। त्यो ढल कसरी बन्द हुनु त प्लास्टिक फोहोरहरू वा फोहोरहरूको वर्गीकरण नभइकन त्यहाँ पानीमा फालेर त्यसपछि त्यो वाटर क्लगिङ हुने हो नि त होइन। त्यो सँगैसँगै अर्को एउटा भनेको पानीसँगै अर्को एउटा समस्या भनेको चाहिँ वेस्ट वर्करहरूलाई चाहिँ फोहोर कलेक्ट गर्न समस्या आइरहेको छ, किनभने यसले गर्मीमा त फोहोर कलेक्ट भइरहेछ तर पानी परेको बेला फोहोर कसरी कलेक्ट गर्ने, उहाँहरूको त रोजीरोटी नै किलोको फोहोर अनुसारमा थाहा हुन्छ। सो त्यसले गरेर चाहिँ एभ्री डे पानी परिरहेको बेला फोहोर पनि कम हुने भयो, फोहोर किनभने त्यो त पानीसँग मिसिएर बढी जाने भयो नि त होइन। त्यसले गरेर बाटोमा फोहोर हुने कम हुने भयो, उहाँहरूलाई फोहोर कलेक्ट गर्नको लागि माध्यम नहुने भयो र उहाँहरूको रोजीरोटीमा डिरेक्टली अफेक्ट हुने भयो। र विन्टरमा देखेको मेन समस्या भनेको चाहिँ के हो भन्दाखेरि फोहोर त अलिक कमै हुन्छ, प्लास्टिकहरू अलिक कम हुन्छ किनभने हामीले पानीको बोतल कम खान्छ होइन, पानी कम खान्छ र जुसहरू पनि अलिक कम खाने हुन्छ, त्यसले गर्दा फोहोर त कम भएको हुन्छ। तर मेन च्यालेन्ज भनेको चाहिँ मान्छेहरूले दाउरा बाल्नलाई मजाले प्लास्टिक राखेर बाल्छन् दाउरा, त्यसले गरेर चाहिँ हाम्रो मौसम अनुसार नै त्यही अनुसारको नीति नियमहरू हुनु पर्यो, त्यही अनुसारको कार्यक्रमहरू हुनु पर्यो, कार्य पनि त्यही अनुसारले अगाडि बढे मात्रै प्लास्टिक वेस्ट चाहिँ हामीले
1: मौसम अनुसार आउने चुनौतीहरू समाधानको लागि समुदाय स्थानीय सरकार वा निजी क्षेत्रहरू व्यावहारिक रूपमा गर्न सकिने त्यस्ता कुराहरू केही छन्? हामीले यस्तो गर्यो भने चाहिँ चुनौतीहरू अलिकति कम गर्न घटाउन सकिन्छ भने
0: स्थानीय रूपबाट चाहिँ त्यही नै हो। सर्वप्रथम त वर्गीकरणको लागि जोड दिनु पर्यो, घर घरबाट नै वर्गीकरण गर्नुपर्छ र एकदम नियमित रूपमा वर्गीकरण गर्नुपर्छ, नोटिस जारी गरेर मात्र होइन कि घर घरमा सचेतना पुर्याएर चाहिँ उहाँलाई कसरी व्यवहारिक रूपमा हामीले बदल्न सक्छ त्यो एउटा चाहिँ गर्न एकदमै जरुरी छ। त्यो नभइकन हामीले त्यो चाहिँ हाम्रो फर्स्ट लेभल फर्स्ट स्टेप हो भनौँ न होइन, हामीले वेस्ट म्यानेजमेन्टको लागि फर्स्ट स्टेप त्यो भयो। सेकेन्ड भनेको चाहिँ जति पनि प्राइभेट सेक्टर्सहरू छ उहाँहरूले चाहिँ जति आफूले वेस्ट प्रड्युस गरिरहेको छ, अब एउटा काम गर्दाखेरि त उत्पादन क्षेत्रमा त कति धेरै वेस्टहरू प्रड्युस भइरहेको हुन्छ वा उत्पादनमा नै कति धेरै प्लास्टिकहरूको प्रयोग भइरहेको हुन्छ, प्लास्टिकको उत्पादन भइरहन्छ, जति प्लास्टिक उत्पादन भयो त्यही अनुसारको चाहिँ उहाँहरूले नै त्यसको व्यवस्था गर्ने जिम्मेवारी लिनुपर्ने भयो। त्यो नीति लागू गर्नको लागि हामीलाई स्थानीय तहबाट प्रेसरहरू प्रोभाइड गर्नुपर्ने भयो होइन। सो स्थानीय तहबाट त्यो नीति लागू गर्नको लागि कडा कारवाही सहितको जरिवाना सहित गर्नुपर्ने भयो र जति पनि प्राइभेट सेक्टरहरू यो वेस्ट वा उत्पादनमा काम गर्ने भइरहेछ, जति पनि फोहोर कलेक्ट भइरहेछ त्यसको एउटा नियमित रूपमा चाहिँ उहाँहरूले नै त्यसको व्यवस्थापन गर्नुपर्छ भनेर निश्चित रूपमा जारी गर्नुपर्ने भयो। अर्को भनेको चाहिँ हाम्रो लोकल कम्युनिटीबाट नै हामीहरूले चाहिँ ल ठिक छ हामी स्थानीय तहमा किन कुर्नु पर्यो, हामी आफैले नै आफ्नो साथीलाई दिदी भाइलाई दाजुलाई सबैलाई चाहिँ अबबाट हामीले फोहोर वर्गीकरण गर्नुपर्छ, यसमा कोही विज्ञहरू हुनुहुन्छ भने उहाँबाट ज्ञान लिएर आफ्नो दाजुभाइहरूलाई चाहिँ यो कौशी खेतीको पालनको बारेमा अझै ज्ञान दिन सक्यो भने त्यो अझै अगाडि बढ्न सक्यो नि त।
1: बदलिलो नेपालमा हामी फोहोर व्यवस्थापन नीति तथा सक्रिय अर्थतन्त्र विज्ञ पीएसमा श्रेष्ठसँग कुराकानी गरिरहेका छौँ। कार्यक्रमको हामी अब अन्तिम चरणमा आएका छौँ। अन्तिम चरणमा जस्तो अहिले प्रविधिमय भएको छ हाम्रो जीवनशैली अथवा हाम्रो संसार प्रविधिसँग एकदमै धेरै नजिकेको छ, फोहोर व्यवस्थापनको क्षेत्रमा चाहिँ प्रविधि अथवा डिजिटल समाधानको कस्तो भूमिका रहन सक्छ? स्मार्ट बिन होला, मोबाइल एप, अन्य नवीन प्रविधिहरू नेपालको सन्दर्भमा चाहिँ कतिको प्रभावकारी हुन सक्छ र प्रयोग गर्न थालिएको तपाईँले पाउनु भएको छ?
0: अहिले चाहिँ खासै यो प्रयोगमा आइरहेको छैन, तर यो चाहिँ अवसरको स्टेप पनि हामीले देख्न सक्छ होइन। अब कति धेरैजनाहरू चाहिँ वेस्ट स्मार्ट वेस्ट कलेक्ट गर्नलाई चाहिँ अगाडि बढ़िरहेको छ, जस्तै यो प्लास्टिक वेस्टबाट हामीले कसरी इँटाहरू बनाउन सक्छ भनेर, प्लास्टिक वेस्टले हामीले कसरी फेरि के भन्छ प्लाईहरू बनाउन सकिन्छ भनेर त अगाडि बढ्दैछ। अब मेन हाम्रो समस्या जुन संकलनमा छ त्यो संकलनमा आधारित रहेर चाहिँ उहाँले जुन यो स्मार्ट कलेक्सनको कुराहरू भयो, स्मार्ट बिनको हजुरले कुरा गर्नुभयो, त्यसमा चाहिँ अब नयाँ एप सिस्टम होइन हाम्रो फोनैबाट कहिले आउँदैछ फोहोरको गाडी त्यो त्यस्तो सिस्टमहरू जस्तै गरेर अरू अन्य सिस्टम कति फोहोर कलेक्ट भइरहेछ, मैले वर्गीकरण गरेको फोहोर कहाँ गइरहेको छ, महिनामा कति प्रतिशत फोहोर चाहिँ मैले दिएँ भने त्यो एउटा डेटा एउटा एप सिस्टमबाट नै आउन सक्यो भने चाहिँ एक त मान्छे सचेत पनि भयो, त्यो सँगै आफूले फोहोर जुन दिइरहेको छ हामीले कलेक्ट गर्न आउनेलाई, सो त्यो फोहोरबाट चाहिँ कति वर्गीकरण भएर त्यसले कसरी कवाडी सेन्टर वा रिसाइक्लिङ इन्डस्ट्रीलाई सपोर्ट गरे त्यो डेटा पनि त हामीसँग रह्यो होइन।
1: यो काममा चाहिँ विशेष गरी पालिकाहरू सचेत
0: हो पालिका।
1: अब कार्यक्रमको अन्तिममा जाँदै
2: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
3: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उठिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
2: अनुहारका हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
2: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
2: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत फरिने,
2: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
2: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
3: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गो चिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक ट्राफिक रोड घोराही दान दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 082-5562-707।
4: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
2: विशेषज्ञ डाक्टरी सेवाहरू
4: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
2: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
6: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
7: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्य में पाइन
4: फोनबाट पनि नाम दर्ता गर्न सकिने छ
7: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान
4: सम्पर्क फोन 082-590-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
8: एमबीबीएस एमडी न्यूरोसाइकाट्रिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराहीदाङमा आउँदै हुनुहुन्छ
9: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
8: डाक्टरद्वारा दिइने सेवाहरू
9: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
8: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
9: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
8: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
9: जाड रक्सी चुरोट गाजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
10: बिरामी जाँच निमिति यही असार 13 गते शनिबार
11: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-590-410 मोबाइल नम्बर 98478-28913 र 98095-12871
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
12: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com
13: सीता के भयो तिमीलाई गुम्सेर बसेछौ
14: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आश्रै मरिसक्यो
13: के कुरा गर्छ निनले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
14: ए ठिकै छ म जान त धेरै गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
15: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
16: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
15: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा सम्पर्क मोबाइल 98478-23572
17: सक्कु बुढी बुबा दाई बाबा दादु भैया दिदी बाबु उक्र लौ खबर सुनी
18: सक्कुजे लौ खबर सुनी
17: 300 सयकी संजीवनी टिचिङ अस्पताल आप अपने कनक सेवा म
18: आप बिराम पर्नु से बिरुवा करक लाग डांग से बाहर जाई नि पर्ना
17: छुटी छुटी से भारी हो सक्कु मेरक रुवागक बिरुवा करक लाग ई संजीवनी टिचिङ अस्पताल हन सक्कु जन समझी
18: हमार संजीवनी टिचिङ अस्पताल के सेवा करना असिमित के बा
17: ओपीडी सेवा भर्ना सेवा
18: सक्कु मेरिक अपरेशन सेवा
17: आईसीयू सेवा रेडियोलोजी सेवा
18: अस्तके रात दिन 24 घण्टा इमर्जेन्सी ल्याब हो फार्मेसी सेवा सम्पर्क गर्न अस्पताल के ठेगाना
17: संजीवनी टिचिङ हस्पिटल घोराई उपमहानगरपालिका वडा नम्बर 3 वर्गदुवा दाङ सम्पर्क फोन नम्बर 97090-65225
18: 082-591-101
17: 591-102
18: 082-591-103
17: 591-104 ओ 591-105
19: मध्यपश्चिम टाइम चेक यति बेला बिहानको 9 बजेको छ

बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भसालको नमस्कार। हिमाली जिल्ला जुम्लामा उत्पादित कृषि उपज बिक्रीबाट गत आर्थिक वर्ष 2080-81 69,15,61,000 रूपियाँ आमदानी भएको छ। कृषि विकास कार्यालय जुम्लाको तथ्याङ्क अनुसार जिल्लामा उत्पादन हुने अर्गानिक कृषि उपजको बजारमा उच्च माग रहेकाले किसानहरूले उल्लेखनीय आमदानी गर्न सफल भएका हुन्। कृषि विकास कार्यालय जुम्लाका प्रमुख राम भक्त अधिकारीका अनुसार कुल आमदानी मध्ये सबैभन्दा ठूलो हिस्सा स्याउ बिक्रीबाट आएको छ। गत आर्थिक वर्षमा 9,331 मेट्रिक टन स्याउ बिक्री हुँदा 66,31,00,000 रूपियाँ आमदानी भएको छ। स्याउपछि सिमी बिक्रीबाट राम्रो आमदानी भएको छ। 55,803 किलोग्राम सिमी बिक्रीबाट 1,33,92,000 रूपियाँ आमदानी भएको कार्यालयले जनाएको छ। यसै गरी आलुबाट 37,17,000 रूपियाँ, फापरको पिठो बिक्रीबाट 15,37,000 रूपियाँ तथा कोदोको पिठो बिक्रीबाट 24,60,000 रूपियाँ आमदानी भएको छ। यस्तै स्याउको चाना बिक्रीबाट 11,20,000 रूपियाँ, ओखरका दाना बिक्रीबाट 2,59,000 रूपियाँ तथा 2,000 र भटमास बिक्रीबाट 3,61,000 रूपियाँ आमदानी भएको छ। मार्सी चामल, चिनो, कागुनो र जौका परिकारको बिक्रीबाट पनि उल्लेखनीय आमदानी भएको तथ्याङ्कमा उल्लेख गरिएको छ। मनसूनजन्य विपदको सम्भावित जोखिम पूर्वानुमान, पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धी प्रथम कर्णाली प्रदेश मनसून फोरम 2026 सम्पन्न भएको छ। जल तथा मौसम विज्ञान कार्यालय सुर्खेत र पीपल इन निड प्रतिबद्ध तीन परियोजनाको सहकार्यमा मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा उक्त फोरम सम्पन्न भएको हो। फोरममा कर्णाली प्रदेशका प्रमुख सचिव वीरेन्द्र कुमार यादवले कर्णालीका 30 स्थानीय तहमा अझै मौसम मापन केन्द्र नभएकाले प्रदेश सरकारले त्यसको व्यवस्थापनका लागि आवश्यक उपकरणमा सहयोग गर्ने बताउनुभयो। पीपल इन निड प्रतिबद्ध तीन परियोजना पिनका कर्णाली प्रदेश संयोजक उज्जवल अधिकारीले मनसून पूर्व तयारी तथा सम्भावित प्रभावबारे प्रस्तुतिकरण गर्दै 2083 सालमा मनसून जन्य विपदबाट देशभर 59,868 घर परिवारका 2,26,661 जनसंख्या प्रभावित हुने जनाउनु भएको छ। उहाँले भन्नुभयो, मनसून जन्य विपद बाट 51.10% महिला र 48.90% पुरूष प्रभावित हुने आकलन गरिएको छ, जसमा 21% वृद्ध वृद्ध, 8% बालबालिका, 2.5% अपाङ्गता भएका व्यक्ति र 2% प्रजनन उमेर समूहका महिला समेत प्रभावित हुने देखिन्छ। यसबाट सबैभन्दा बढ़ी लुम्बिनीमा 51,626 र कर्णालीमा सबैभन्दा कम 13,175 जनसंख्या प्रभावित हुने तथ्याङ्कमा उल्लेख गरिएको छ। नेपाल पत्रकार महासंघ दाङ शाखाले जिल्ला प्रशासन कार्यालय दाङको कार्यालयमा 1 घण्टा धरना दिने भएको छ। सरकारी विज्ञापन सरकारी संचार माध्यममा मात्र प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णयको विरोधमा जिल्ला प्रशासन कार्यालय दाङमा जेठ 27 गते आज 1 घण्टा धरना दिने भएको हो। सरकारको उक्त निर्णयले नागरिकको सहज रूपमा सूचना प्राप्त गर्ने संवैधानिक अधिकारलाई अंकुश लगाउने काम गरेको भन्दै नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यक्रम अनुसार जेठ 27 गते बिहान 11 बजेदेखि 12 बजेसम्म जिल्ला प्रशासन कार्यालय परिसरमा धरना कार्यक्रम गर्न लागेको हो। धरना कार्यक्रममा सहभागी हुन महासंघ दाङले कार्य समिति सल्लाहकार पूर्व अध्यक्ष तथा पदाधिकारी साधारण सदस्य संचारकर्मी र शुभेच्छुक सबैलाई आग्रह गरेको छ। महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले सहभागीहरूलाई बिहान 10:45 बजेभित्र नेपाल पत्रकार महासंघ दाङ शाखाको कार्यालयमा उपस्थित हुन तथा 11 बजेभित्र जिल्ला प्रशासन कार्यालय परिसरमा पुग्न अनुरोध गरेका छन्। र काठमाण्डुमा शनिबारदेखि राष्ट्रिय स्पोर्ट क्लाइम्बिङ च्याम्पियनशीप हुने भएको छ। नेपाल क्लाइम्बिङ स्पोर्ट संघको आयोजनामा आउँदो शनिबारदेखि नेशनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनशीप हुन लागेको हो। प्रतियोगिता काठमाण्डुको कालो पुलमा रहेको स्पोर्ट क्लाइम्बिङ सेन्टरमा सञ्चालन हुने पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी दिएका छन्। संघले विश्व क्लाइम्बिङ महासंघको सदस्य समेत रहेको प्रतियोगिता अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप हुने भएको छ। यस प्रतियोगितामा
बोल रिंग विधामा मात्र प्रतिस्पर्धा हुनेछ। आर्थिक समस्या र छोटो तयारीका कारण एउटा मात्र विधामा समावेश गर्नुपरेको संघका अध्यक्ष रमेश पौडेलले जानकारी दिनुभयो। देशका सातवटै प्रदेशबाट 17 वर्षभन्दा माथिका खेलाड़ीहरूले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता अन्तर्गत महिला तथा पुरूष दुवै विधाको छनौट चरण शुरू हुनेछ। छनौट चरणबाट उत्कृष्ट प्रदर्शन गर्ने महिला र पुरूष गरी समान 8 खेलाड़ी फाइनल चरणका लागि छनौट हुनेछन्। दुवै विधाका शीर्ष 3 स्थान प्राप्त गर्ने खेलाड़ीले नगद पुरस्कार पाउनेछन्। पहिलो हुने खेलाड़ीले 30,000, दोस्रो हुनेले 20,000 र तेस्रो हुनेले 10,000 रूपियाँ पुरस्कार पाउनेछन्। प्रतियोगितामा 50 खेलाड़ीले प्रतिस्पर्धा गर्ने र अहिलेसम्म 23 जना खेलाड़ी नाम दर्ता गराइसकेका छन्। नेपालमा क्लाइम्बिङ खेलको विकास र प्रवर्धन गर्न खेल आयोजना गरिएको संघले जनाएको छ। हवस्त, बिहान 9 बजेको मध्यपश्चिम हाईलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94 मेगाहर्ज मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्राली दिवित रोड खोराहीदाङ
4: फोन 562-521
1: सम्पर्क मोबाइल
3: 98578-32-819 र 98578-32-223।
5: नमस्ते दाइ भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
6: नमस्ते नमस्ते,
1: कता हिँड्नु नि बाबु? बजारतिर नि
7: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
8: साइकल चढेर
9: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाइ, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
9: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
10: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाङ,
11: सम्पर्क मोबाइल 98478-27-977
12: र 98578-30-689।
13: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
14: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
13: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
14: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
13: हुलासले बनाउँदैछ परिवार एक साथ।
15: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
16: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवाली आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
15: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
10: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ, सम्पर्क फोन नम्बर 082-595-829, सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
17: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराहिदाङमा।
18: उपचार हुने रोगहरू पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत, चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
17: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
18: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
17: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
18: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
17: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
15: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक घोराई 15 बीटी चौक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
12: दिनेश सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
19: बीमा गराउन जाँदैछु।
12: बीमा किन गर्नु पर्यो सर? बीमा
19: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बीमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकहरूको पनि बीमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बीमा गराउँदा लाग्ने बीमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
12: बीमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
19: नेपाल बीमा प्राधिकरणबाट इजाजत प्राप्त बीमा कम्पनीहरूमा बीमा गराउनु पर्दछ। बीमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बीमा गराउन सकिन्छ।
12: अनि बीमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
20: बीमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बीमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बीमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बीमा गर्ने, सकेसम्म बीमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बीमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बीमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बीमा लेखको बीमा शुल्क समयमै तिर्ने, अन्यथा बीमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
12: क्षति भई बीमा दाबी परेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
19: दाबी परेमा बीमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दाबी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दाबी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बीमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
12: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बीमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बीमा गराउँछु र अरूलाई पनि बीमा गराउन अनुरोध गर्छु।
21: नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 सम्पर्क गर्नुहुन अनुरोध छ।
22: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
23: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
22: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
23: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
22: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
23: ल ल काका, गइहाले म।
24: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
25: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
24: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98-498-87-741।
26: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
27: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
28: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
29: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ।
30: नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
28: तालिममा दिइने विषयहरू
30: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
28: स्पेशल सेफ तालिम,
30: जापानिज सुशी तालिम,
28: र वेट्रेस,
30: टुरिस्ट गाइड।
0: हाम्रा विशेषताहरू
30: स्वदेश तथा विदेशका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
0: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
30: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
0: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
30: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
0: सम्पर्क मोबाइल 9841170909
30: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल
1: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz
2: नमस्कार यो बसमा म यहाँहरूलाई हार्दिक स्वागत गर्दछु जीवराम भण्डारी आज यहाँहरू सामुन्ने उपस्थित हुनुहुन्छ प्राध्यापक प्रेम शर्मा उहाँ पीएचडी हुनुहुन्छ स्थानीय विकास योजनामा जनताको सहभागिता यही विषयमा उहाँले विद्यावारिधि गर्नुभएको उहाँ ग्रामीण पर्यटनमा जोड़ दिने त्यस्तो प्राध्यापक हुनुहुन्छ हो चाहिँ उहाँ राजनीति शास्त्रको प्राध्यापक उहाँ अहिले पनि एमफिल पढाउनुहोस् र विद्यावारिधि गर्ने विद्यार्थीहरूलाई निरन्तर गाइड गर्ने त्यो काम निरन्तरता छ त्रिभुवन विश्वविद्यालयमा मूलत उहाँ निवृत्त प्राध्यापक हुनुहुन्छ आज म उहाँसँग विकसित नेपालको राजनीतिक घटनाक्रम आम मानिसका कैयौं त्यस्ता जिज्ञासाहरू त्यसलाई सम्बोधन गराउने मेरो प्रयत्न रहनेछ सर्वप्रथम म उहाँलाई स्वागत गर्छु सर स्वागत छ कार्यक्रममा
3: धन्यवाद
2: अब म कहाँबाट प्रवेश गर्न चाहे भने नि स्थानीय विकास योजनामा जनताको सहभागिता सुन्दर राम्रो विषयमा तपाईँले विद्यावारिधि गर्नुभएको छ भनिन्छ नेपाल भ्रष्टहरूको देश विकास निर्माणमा व्यापक भ्रष्टाचार छ आम मानिसले भनेको र कैयौं त्यस्ता अनौपचारिक कैयौं त्यस्ता त्यो अध्ययन अनुसन्धान गर्ने निकायहरूले यसतर्फ इंगित गरेका छन् र अन्तर्राष्ट्रिय क्रेडिबल संस्थाहरूले पनि नेपाललाई त्यही कोटीमा राखेको छ तपाईँले मेन ढंगले बुझ्ने प्रयास पनि गर्नुभएको होला हाम्रो अवस्था स्थानीय स्तरको विकास जस्तो भन्छ नि सिंहदरबारको अधिकार गाउँमा पुर्यायौं संघीयता ल्यायौं गणतन्त्र धर्मनिरपेक्षता ल्यायौं भयानक ठूलो उपलब्धि भयो अधिकार गाउँ गाउँमा घर घरमा पुग्यो सिंहदरबार गाउँमा पुग्यो भन्छ यो विषयलाई चाहिँ तपाईँले कसरी हेर्नुभयो लोकल डेभलपमेन्टको सवाल र करप्सनको विषय
3: यो तपाईँको शब्दमा करप्सन भन्ने शब्द अलि कठिन शब्द हो निर्दयी शब्द म त्यो प्रयोजन अलि रुचाउँदिन विकास निर्माणको क्षेत्रमा विकृति विसङ्गति भन्ने शब्द राख्दछु जस्तै यो अहिले कहाँ हामी पुगेका छौँ भन्दाखेरि अहिले भर्खरै म आज बिहान मात्रै सुदूरपश्चिमबाट आइपुगेको व्यक्ति हुँ 60-40 भएको छ
2: 60 के भने त्यो 60-40
3: 60 सरकार चलाउने इस्टाब्लिसमेन्ट संस्थामा छ जनप्रतिनिधिहरू कर्मचारीमा 40 भनेको त्यो कार्यान्वयन गर्ने जुन ठेकदार अथवा जनसहभागिताका हिस्सेदारहरू अथवा उपभोक्ता समितिहरू छ यस्तो किसिमको हजुर
2: मतलब त्यो विकासमा ठ्याक्कै खर्च चाहिँ कति हुन्छ 60-40 भने
3: त्यो
2: 100% गयो त
3: अब त्यही त 100% बजेट छ भने यदि 10,000 को तपाईँले परिचालन गर्नुभयो पुँजीगत खर्च परिचालन गरिराख्नु भएको छ भने 60-40 भनेको 6,000 चाहिँ ती सरकारका अथवा जनप्रतिनिधिहरूका मूलक संस्थाहरूतिर डाइभर्ट हुन्छ सिम्पली त्यो कार्यान्वयन गर्ने अथवा ठेकदारहरूको मुखमा पर्छ जम्मा 4,000 यसरी विकासको विकृति र विसङ्गतितर्फ हुनुपर्छ यो कुरो
2: मतलब विकासमा तपाईँ कति लगानी हुन्छ कति प्रतिशत
3: अब विकासमा वास्तवमा गुणस्तरीय
2: 100% रुपियाँ त्यो पुँजी छुट्याइयो बजेट छुट्याइयो 60-40 भने त 16 डोलो सबै सिद्ध्याइदियो के मतलब सरकारी कर्मचारी र ठेकेदार मार्फत सिद्ध्याइयो भन्ने अर्थ लाग्छ कति चाहिँ विकास प्रतिशत विकासमा खर्च हुन्छ कति चाहिँ बाँडचुँडी झन पार्छन् भनेको
3: सिधै हाम्रो नियम अनुसार के देख्यो भने पहिला के थियो भने यो मल्टिपार्टी आउनुभन्दा अगाडिका कुरा र अथवा बहुदल आउँदासम्म पनि भन्छु म 47 पछि पनि केही थियो भने 60-40 हुन्थ्यो 60% सरकारले अनुदान दिन्थ्यो 40% जनसहभागिता भन्ने चलन थियो तर अहिले त्यो जनसहभागिता हुँदैन जस्तै त्यसैमा
2: मतलब जनताले केही लगानी गर्दैन सरकारले मात्रै
3: दिन्छ बरु त्यसमा चाहिँ जनताकै प्रतिनिधि जनताकै संस्था जनताकै व्यक्तिहरूको निकाय भनेको स्थानीय तह अथवा सरकार या प्रदेश सरकार या केही भन्छु म भने तपाईँले फेरिस्त गरिसक्नु भएको छ यो बजेटको दुरुपयोग अथवा बजेटको बाँडफाँड यस्तो तरिकाले अहिले देखिन्छ ठिक उल्टो छ 40% त्यो कार्यान्वयन गर्ने अथवा उपभोक्ता समिति होस् वा त्यसको हिस्सेदारहरूको हातमा पुग्छ तर साँच्चै नै विकास हुने तल प्राविधिक रूपबाट एसेस अथवा मूल्याङ्कन गर्ने हो भने मुस्किलले 33% भन्दा बढी ठाउँमा पुग्दैन
2: त्यो स्थानीय स्तर भन्छ नि अधिकार सम्पन्न स्थानीय
3: सरकार
2: अनि सर्वाधिकार सम्पन्न प्रदेश सरकार केन्द्र सरकार भाषाहरू यो प्रयोग हुन्छ
3: यो तहको कुरा नगरौँ
2: स्थानीय तहलाई चाहिँ सालखाला जो बजेटको प्रतिशतको हिसाबले कति छुट्याइएको छ
3: धेरै थोरै छ देख्नु भन्न कति अरब खरब बजेट छ नि
2: 21 अर्ब 24 अर्ब लगभग
3: 8 भन्दा माथि छ र छैन भने अब कहाँ किन त्यो अझ त्यसमा पनि के हुन्छ 60% मात्रै पुँजीगत खर्च भएको आँकडा निकालिन्छ अर्को तपाईँले हेर्नुहोस् त्यो संस्था महालेखा परीक्षकको प्रतिवेदन हेर्नुहोस् त त्यसलाई तपाईँले अन्दाज गर्नुहुन्न नजरअन्दाज गर्नै मिल्दैन त्यो प्रष्ट प्रमाणहरू त्यहाँ आइराखेको छ बेरोजगार किन भइरहेछ अनि त्यो फर्स्युट किन हुँदैन कुरा यावत कुरालाई गाँसिन जाँदाखेरिमा हामी हाम्रो होल पिक्चर्स अथवा पार्श्वचित्रै स्पष्ट देखिन्छ कि कुन तरिकाले अगाडि गइरहेको छ र तपाईँ विकास नियन्त्रण क्षेत्रमा स्थलगत तरिकै गएर हेर्नुहोस् धेरै योजना किन अधुरा हुन्छ र गुणस्तरीय हुँदैनन् पुल बनाउँछ भत्किन्छ होइन अब बाटोमा पिच गरिन्छ 2 महिनापछि उक्किन्छ भने गुणस्तर मापन गर्ने प्राविधिकहरू समेत त्यसको
2: त्यो निकाय किन त्यो त पढे लेखेका मानिसहरू छन् संयन्त्र राज्यका अङ्ग प्रत्यङ्ग पनि
3: भन्छु नि
2: तर त्यो किन त्यो त्यो तहमा जस्तो पुल भन्छ तपाईँले भन्नुभयो भत्किन्छ मतलब जान्छ ढल लड्छ बाटो सडक बन्छ भवनहरू बन्छ 1-2 वर्षमा समाप्त हुन्छ अर्थात् एकदम कमजोर ढङ्गले बनाएको त्यो किन के कुनको कमी
3: यहाँ यसो छ नि तपाईँ 40 लिने ए तपाईँ 60 लिने मैले 40 काम गर्ने तपाईँले मलाई बुझ्नु आएछ मैले तपाईँलाई बुझ्छु यसरी तपाईँ र मेरो बिचमा पारदर्शिता छ तपाईँ कुन क्वालिटी गर्नु मैले आँखा चिम्लिदिन्छु तपाईँ मेरो बारेमा तपाईँले आँखा चिम्लिनु राम्रो क्षमता छ
2: अनि त्यो करप्सन भएको हुन सक्ने अनुमान गर्ने अनुगमन गर्ने बुझ्ने विभिन्न निकायहरू छ त्यसमध्ये संवैधानिक निकाय जस्तो तपाईँलाई उदाहरणको लागि भने अख्तियार दुरुपयोग अनुसन्धान आयो कसैको जीवनशैलीमा भयानक ठूलो परिवर्तन आएको छ भने यसको स्रोत के हो भनेर खोज्ने सम्पत्ति शुद्धिकरण विभाग मतलब अतुलनीय एकदम अस्वाभाविक उसले फूर्तिफार्ती गर्यो लगानी गर्यो मोज मस्ती गर्यो भने कहाँबाट ल्यायो यसले भन्दा हेर्ने निकाय त्यसै गरी प्रहरीको अर्को सीआईबी भन्ने एउटा संयन्त्र पनि छ उसले पनि हेर्छ राष्ट्रिय सतर्कता केन्द्र भन्ने अर्को छ
3: संविधान
2: सबै विभिन्न निकायहरू सबै छ यी चाहिँ के भए फजुल भए
3: किसिमले उहाँहरूमा त्यहाँ एउटा कुरो के भएको छ भने राजनीति हावी भएको छ ती संघ संस्थाहरू आफ्नो नियम कानुनभित्र चल्ने छन् मेकानिजम छ
2: तर मतलब संयन्त्र संस्थाहरू छ
3: तर ती सबै हावी भएको छ जस्तै दुःख साथमा भन्नुपर्छ कुनै जिल्लाको नाम नलिउँ त्यहाँ मैले कुनै बेलामा नेपालको प्रमुख एलजिएएफ भन्ने एउटा स्थानीय सरकारमा जवाबदेही संयन्त्र भन्ने थियो जस जुन बेला स्थानीय सरकार निर्वाचन भएको थिएन त्यस्तो बेला मैले देख्थेँ उपभोक्ता पनि मिले हुन्छ ठेकदार पनि मिले हुन्छ स्थानीय पालिकाको सचिवदेखि पूर्व पदाधिकारी मिल्याउँछ र हामीले नियुक्ति गरेको एनजिएलाई हामीले जुन एसाइन गरेर काम दिएर त्यसो फरफारा गराउनुहोस् पब्लिक सार्वजनिक सुनवाई गराएर हेर्नुहोस् र जनतापट्टि उत्तरदायी बनाउने तरिकाको योजनापट्टि कार्यान्वयन गर्ने निकायहरू व्यक्तिहरू उत्तरदायी बनाउनुहोस् भन्ने पठाउँदा यी सबै मिल्याउँछ
2: सबै सबै
3: मिल्ने म आफू कारवाही गर्ने केन्द्रीय अध्यक्ष छुइनँ म कुनै बेला
2: मतलब मिलेको हुन्छ एकलो बृहस्पति
3: त्यति त्यति मात्र हो र म एन स्थल त्यो योजना कहाँ छ भने हेर्न एउटा पोखरीलाई 16 लाख पैसा छुट्याएर यो सानो पोख के अरे 6-7 फिटको वाल बनाउन चाइनिज इँटाको वाल अनि यो 4 पाटे पोखरीमा एउटा या लगाएर यति मात्रै गुम्नाएर बाँकी रहेछ अनि त्यसमा के उहाँहरूको गुनासो थियो भने ओभरसेट साहबले हाम्रो 40 ओभरसेट ने नै दिएपछि योजना चाहिँ अधुरा हुआ भनेर आयो अनि मैले कहाँ रहेछ त्यस्तो हेर्न पाइन्छ भने नजिकै छ त भने तर देखाउन रुचाएन तर म आफ्नै इनिसिएटिभले गएर हेर्दा त जम्मा त्यो 16 लाख होइन 60 हजार भन्दा धेरै काम भएकै छ
2: मतलब कागजमा डकुमेन्टमा सबै काम भएको
3: छ
2: फिल्डमा केही छैन मतलब यसरी
3: यसरी त्यो सबै मेकानिजम मिलिया छ तपाईँले मलाई चिन्नु भएको छ मैले तपाईँलाई चिनेको छु के यहाँ मलाई हिजो र गर्नु पर्यो
2: एउटा आम दर्शकलाई बुझ्ने गरेर बताइदिनुहोस् कयौं मसँग सूचना त होला कि जस्तो हामी कहाँ 21 खर्ब प्लस बजेट आइभएको मतलब वार्षिक बजेट प्रस्तुत गर्यो स्वर्णिम वागीले त्यो बजेटको विकासका लागि कति प्रतिशत छुट्याइयो
3: र 6-8 करोड के अरे छ भने कति पर्सेन्ट 6-3-18 7-7% गरेर यस्तै भएन 70% हुनुपर्ने आएन यस्तो बजेट अनि किन हुँदैन भन्दा त्यही फेरि प्रोक्योरमेन्ट एक्ट अथवा त्यसलाई कार्यान्वयन गर्ने कानुन पनि अलि ढिला सुस्ती घुमाउरो पाराको छ फेरि त्यसलाई अपडेट गरेर नयाँ छिटो छरितो पाराले जाने हाम्रो मेकानिजम पनि छैन तिनवटा टेन्डर गर्दा तिनवटा पत्रहरू आउनुपर्छ टेन्डर फाइटर्स आउनुपर्छ भनिन्छ निवेदक आउनुपर्छ भने त्यो सबै मिलाउने हो
2: सर मैले यो दर्शकले पनि बुझ्ने तपाईँले अलिक बुझाइदिने मैले अनुरोध गरेँ है त 21 खर्ब प्लसको बजेट प्रस्तुत गर्यो भनिन्छ राजस्व उठ्छ अर्थात् आन्तरिक स्रोतबाट लगभग 11 खर्ब हगि अनि त्यसमध्येमा हाम्रो लगभग 31 खर्ब लगभग ऋणमा हामी छौं राज्य 31 खर्ब ऋणमा छ अब यो वर्ष एक वर्ष यो बालेन्द्र सरकार चल्दा 35 खर्ब लगभग ऋण हुन्छ भन्छन् मतलब इकोनोमिस्ट अर्थविदहरूको भनाइअनुसार किनभने हामीसँग त्यो अवस्था त्यस्तो अवस्थामा हामी छौं भन्छ 35 खर्ब है सरी मैले अर्ब होइन 35 खर्ब 21 खर्ब प्लस बजेट छुट्याइयो 35 खर्ब अब एक वर्षसम्म राज्य सञ्चालन यही ढङ्गले हुन 35 खर्ब पुग्छ हाम्रो ऋण त्यसमध्येमा 4 खर्ब र थोरै यति विकासका लागि बजेट छुट्याइएको छ ऋणको सावा र ब्याज त्यो विकासका लागि जति छुट्याइएको छ लगभग त्यही 4 खर्ब प्लस अर्थात् त्योभन्दा अलि बढी त्यति चाहिँ हामीले ऋण तिर्दै जानुपर्छ ब्याज त्यो साउ प्रायः छ कट्दैन अलिअलि मात्रै कट्छ त्यो तिर्नुपर्छ अनि 11 खर्ब लगभग वार्षिक राजस्व उठ्छ तर यो कर्मचारी तलब भत्ता नेताजीहरूको लत्ता भत्ता फुर्ती
3: साधारण खर्च
2: सब साधारण खर्च चाहिँ झन्नै 14 खर्ब प्लसको हुन्छ भन्छ त यो अब यस्तो अवस्थामा नि 21 खर्ब प्लस छुट्याइएको छ यति छ बजेट भनिया छ अनि उठ्छ 11 खर्ब अब खर्च हुन्छ 15 खर्ब भन्दा बढी 14-15 खर्ब खर्च हुन्छ त्यो चाहिँ तलब भत्ता लत्ता यस्तै उस्तैमा
3: अनिवार्य पर्यो
2: अनि यो
3: यो यसो चितले खान्छ त्यो
2: त यो कसरी हाम्रो देश यो कसरी अघि बढ्छ के हुन सक्छ यो आर्थिक हिसाबको
3: यो बारेमा यो प्राविधिक मेकानिजमको बारेमा मलाई नसोध्नु भएको ठिक हुन्छ किनभने त्यो भित्री यो बजेट बनाउने तरिका तौर तरिका त्यही हो न्यून बजेटदेखि लिएर सापाटी गर्नेदेखि लिएर ऋण ल्याउनेदेखि लिएर अनि ऋण तिर्नै सक्दैन भनेर मिना गरिदिने दाताहरूबाट मिना हुनेदेखि दिएर अथवा त्यसलाई अनुदानमा परिणत गर्नेदेखि लिएर धेरै किसिमका भित्री सञ्जालहरू विभिन्न प्रविधि अथवा विभिन्न प्रोसेस प्रक्रियाहरू हुन्छन् ती कुरामा मलाई नै सोध्नुहोस् त्यो जसरी तसरी टर्छ अथवा यस्तै तरिकाले गुज्रदै जान्छ अनि बिस्तारै बिस्तारै बिर्सँदै जान्छ फलम सेलाउँदै जान्छ तातो भए पनि सेलाउँदै जान्छ यस्तै प्रक्रिया हुन् त्यसभित्र कुरा बढी नगरौं म त प्रत्यक्ष रूपमा जनताको सहभागिता कस्तो छ त भन्दाखेरि हेर्दाखेरिमा अहिले जनतालाई पनि के छ भने ट्र्याकमा राख्ने हाम्रो सरकार असक्षम छ
2: के तर यो जो नयाँ सरकार आयो नि त विगतमा पो 37 वर्षसम्म काङ्ग्रेस थियो कम्युनिस्ट थियो
3: 35-36 वर्ष
2: उनीहरूले लुटे भनेर विद्रोह भयो गत यसो सम्झनुहोस् त्यो विशाल विद्रोह भदौ 23 27 बीचको फेरि सुशीलाको नेतृत्वमा सरकार बन्यो त्यसले चुनाव गनायो चुनाव पछि बालेन्द्र शाह नेतृत्वमा सरकार बन्यो अब 3 महिना लगभग पुग्न लाग्यो त यो सरकार आएपछि तात्विक हिजोका 36-37 वर्षे भन्दा यसको के फरक देखियो एउटा राजनीति शास्त्रको प्राध्यापकको हिसाबले सुनाउन भन्नुभयो
3: यो अहिले नि त्यो तपाईँले चाहेको आशा गरेको अवस्थामा हामी पुगेका छैनौँ
2: किनभने
3: सरकार नयाँ छ उहाँहरूले ल्याएका 100 दिने कार्यक्रमका योजनाहरू पनि छन् र साझा योजना 18 सबै राजनीतिक दलले प्रतिबद्धता जाहेर गरेकालाई कमन एजेन्डामा आएको छ ती कार्यान्वयनमा जाँदाखेरि उहाँहरूका केही कमी कमजोरी केटाकेटी पनि अलि परिपक्वता नभएका कुरा पनि छासासुस देखिँदैछ त्यो कुराको बेला भएको छैन मैले बताउने तर उहाँहरूले देखेका अहिलेसम्म प्रयास चाहिँ सकारात्मक दिशातिर हो कि भन्ने नै लाग्छ मलाई
2: जस्तै
3: अब अहिले मितव्ययिताका मामलामा अनि योजनाहरूका ढिलास्वीकृति भएको मामलामा र उहाँहरूले गरेका अहिले प्राविधिक रूपबाट डिजिटलाइजेसन गरेका मामलामा सायद त्यो भ्रष्टाचारलाई न्यूनीकरण गर्नेको मामलामा बीचबीचमा कोराका बोकामा पोकालाई खोलेर मोठ हेर्ने चलनको बारेमा होइन धेरै परिवर्तन भएका छन् त्यसलाई मैले
2: मतलब पाइला चालेको
3: चालेको सकारात्मक छन् आशा जगाउँदा खालका छन् जस्तै अहिले सुकुम्बासी अन्नामा भएका धेरै कुरा छन् यो त विकराल देखेको छु मैले
2: जस्तै
3: यस्तो छ कि त्राही त्राही भइरहेको छ भर्खरै मैले अब करिब 300 घर धुरीहरू रहेछन् चिसा पानीको जुन ठूलो पुल छ नेपालको होइन एसियाकै नमुनाको भूल देशको अगाडि छ उहाँहरूको कुनै सिधा लाल पुल छैन अब त्यसलाई पनि राम्रो
2: चिसा पानीमा बस्छन्
3: चिसा पानीमा बस्छन् व्यवसाय गरेछन् अरबौं कमाएका छन्देखि अब झुब्राखि थरी थरीका छन्
2: मतलब लाल पूजा छैन
3: छैन एउटा उदाहरण मात्रै बनाएछु यस्तो चिज ठाउँ ठाउँमै छ नेपालमा
2: त्यो त सार्वजनिक जमिन होला नि कसरी
3: त्यो सार्वजनिक जमिन भयो भने त्यसलाई म्यानेजमेन्ट गर्ने सरकारसित मेकानिजम त हुनु पर्ने नीति नियम ल्याउनु परेन र जस्तै म देखेको छु इजरायलमा जग्गा सरकारको हुन्छ होइन उपभोग गर्ने जनता हुन्छन् उपभोग गर्ने जनता गर्ने केही कन्डिसन्सहरू अथवा शर्तहरू पालन गर्छन् र त्यसो हुन सरकारले सब्सिडी पनि दिन्छ अथवा फाइनेन्सियल सपोर्ट गरेर दिन्छ अनि उनीहरूले तिर्छन् रिटर्न गर्छन् त्यो तरिकाले चल्छ त त्यो त व्यवस्थापन गर्ने नियम बनाउने तह हो नि त हाम्रो सरकार त अनि त्यसलाई कार्यान्वयन गर्ने तह हो नि त हाम्रो सरकार त हामी त लाभान्वित वर्ग हौ अथवा उपभोक्ता हौ अनि हामीलाई ठिक ठाउँमा राख्ने त उहाँहरूको कर्तव्य हुन्छ नि त हामीले त 5 हाम्रो अधिकार सम्पन्न दिएका हुने सार्वभौम सत्ता दिएको हो नि 5 त्यसो भने तपाईँहरूले हामी माथि शासन गर भने हाम्रो ऊ हो नि त कम्प्रोमाइज हो नि त यो त सन्धि हो कि टेम्पोरेरी सन्धि हो 5 भने उहाँलाई छोडाएको छ 5 हेरौँ हामी त म त्यति पर्खनमा पनि धेरै त गर्दछु किन आज 35 पनि पर्खियो धेरै कुराहरू नराम्रा कुरा मात्रै भएको छैनन् राम्रा कुराहरू नै थुप्रै भएका छन् नेपालमा होइन देखिन्छ बाटोघाटाका कुराहरू हेर्दाखेरि कस्तो छ बिजुलीका कुराहरू हेर्दा खाने
2: राम्रो छ
3: क्वालिटी भएको छैन जस्तै नेपालको बिजुली उत्पादन धेरै भएर भारमा बेचेछ तर नेपालको तराईतिर सबै लोड सेडिङ हुन आउँछ बत्ती घरिघरि जाने किन त्यो प्रसारण लाइनको डिफेक्ट छ उहाँहरू रिनिभेट ऊ गर्नुहुन्न, नवीकरण गर्नुहुन्न, त्यसलाई अपडेटेड गर्नुहुन्न, अनि पति गइरहेको छ। जहाँ गर्मी धेरै हुन्छ नि एसी चलाउनु पर्छ, अन्त कुलर चलाउनु पर्छ।

0: जस्तो छन् ती पनि एक हिसाबले सुकुम्बाही जस्तो अथवा केही छैन, उनीहरूको त्यो गुजाराको पनि आधार कमजोर छ, कुनै पनि बेला खतरामा उनीहरू छन्। दोस्रो, कतिपयको जग्गा जमिनै छैन रहेछ। त तपाईँले अघि चिसा पानीको कुरा गर्नुभयो, हामी नै काठमाडौँ आउँदा कैयौं सार्वजनिक यी सबै सरकारी जमिन हुन् भनेर भन्थे। दुई खालको जमिन देखिन्छ, एउटा मतलब एउटा जो मानिसको व्यक्तिगत जमिन देखिन्छ जसमा
1: पैसा परेको
0: लालपूर्जा सहितको, अर्को खाले यसो हेर्दाखेरि के देखिन्छ भने होइन त्यो चाहिँ मठ मन्दिर कैयौं ठाउँको छ यो चाहिँ, तर यो खास व्यक्तिको भन्दा पनि यो गुठीको हो भनेर भन्छन्। 25% उसको भोलि बिक्री हुँदा हिस्सा हुन्छ, 75% सरकारवाला गुठीको हुन्छ। अर्को सार्वजनिक जमिन अर्थात् सरकारी जमिन छ जहाँ कसैको व्यक्तिको स्वामित्व छैन, स्टेटको छ होइन। यो जुन ढङ्गले जग्गा वितरण छ, कुकुरा छ, भूमि सुधार ऐन 2021 राजा महेन्द्रको पालामा धेरै जग्गा जमिन भएका मानिसहरूको जमिन एउटा हदबन्दी लाग्यो, फलत त्यो जमिन मोही जो जो कमाउँदथे उनीहरूमा गयो, वा बढ्ता जमिन छ भने त्यो राज्यले लियो र केही वितरणहरू भयो। तर यो पटक पटक जो सुकुम्बासीका नाममा फेरि एउटा आउँछ, अर्को व्यवस्थापन गर्ने भन्छ कार्यकर्तालाई वितरण गर्छ, अर्को आउँछ अर्को वितरण गर्छ, यो सबै जुन ढङ्गले स्वा बनाइएको छ नि, जग्गा वितरण गरेर दिएर सुकुम्बासीको समस्या सुल्झिन्छ कि के हो यो?
1: के तपाईँले भन्न खोजे राजा महेन्द्रले यो पेन्डोरा बक्स खोले भन्न खोज्नुभएको?
0: होइन, मेरो आशय त्यो
1: होइन, त्यहाँबाट सुरु गर्छु
0: सुनाउन।
1: किनभने त्यो बेलामा किन नेपालमा यो जग्गाको हदबन्दी गरियो भन्ने कुराको बारेमा जमिनदारी प्रथा दिएका थिए। अर्कोतर्फ हाम्रा नेपालीहरू विदेशमा थिए, जस्तै बर्मातिर थिए भनौँ न, त्यहाँ बस्न नमिलेर नपाएर धपिएका बर्मेलिज नेपालीहरू पनि छन्।
0: मतलब बर्मेली सरकारले लगाऱ्यो,
1: होइन लगाऱ्यो, जस्तै अहिले भुटानी सरकारले लगाएर जस्तै बर्माको सरकारले लगाएर त्यो नेपालतिर नेपाली बोल्ने आफ्नो पूर्वावस्थामा आए। त्यस्तै गरेर अहिले नेपालमा अरू त्यस्ता थुप्रै चिजहरू छन्, यो विश्वव्यापी बसाइ सराएको एउटा माइग्रेसनको प्याटर्न छ, प्रचलन पनि हो, त्यो आफ्नो ठाउँमा छ। र जति तपाईँले भन्दै हुनुहुन्छ विभिन्न किसिमका पुनर्वास आयोगहरू जग्गा जमिनका बारेमा आए, त्यो त राजा महेन्द्रले तीन चारवटा कुरालाई व्यवस्थापन गर्न गरेका थिए। ट्रान्सपोर्टर्सलाई क्राइमहरू हुन्थे, लुट्ने अपहरण गर्ने पारिपाटिकाबाट भने त्यस्तो गर्थे, एउटा चिज सेक्युरिटीको कुराले गर्थे। दोस्रो कुरो, नेपाली हुन् कुनै कारण विशेष फर्स्ट वार्ड सेकेन्ड वार्डमा बाहिर गएर बसेका तिनीहरूका सन्तान त्यति बिहा भएर भएकालाई तिनीहरूलाई पनि व्यवस्थापन गर्ने एउटा मानवता तरिकाले गरिएको कुरा तिनीहरू छ। र जमिन आफूले नकमाउने खालि मैयालाई कमाउन लगाएर अब कुतिर्न लगाएर त्यसरी एउटा ठालो भनेर जमिनदारी प्रथा थियो भने त्यसलाई पनि आफ्नो काबुभित्र व्यवस्थापन गरेर जहिलेसी हलिया चाहिँ के अरे उहरू भएर यस्ताहरू मान्छेहरूलाई पनि एउटा न्यायचित तरिकाले जग्गा वितरण गर्ने अवधारणाका साथ आएको। तर पछिल्लो पटकमा ठाउँमा कहाँ पुग्यो त भन्दा गर्दा गर्दा पुनर्वासको अवधारणा पनि छ, अनि यहाँ आयोगहरू पनि छन्। ती आयोगहरू के भने आफ्नो पार्टी कार्यकर्तालाई जग्गा बाँध्नेमा भए त्यो प्रश्न भयो। र तपाईँले एउटा कुरा हेर्नुहोस् कि म त्यो सम्बन्धमा राम्रै तरिकाले ज्ञान राख्दछु कि राज्यको हुन्छ सम्पूर्ण जमिन, तपाईँ त क्षणिक उपभोक्ता हो कि, तपाईँ बाँच्दासम्म होला, तपाईँ पछि अर्को मोही सुरु हुन्छ, तपाईँ छोरो होला या नाति पनाति हुँदै जाला। यो त राज्यको सम्पत्ति हो भने राज्यले प्रयोग गर्न जनताले दिन्छ, जनताले प्रयोग गर्छ आफ्नो सुविधा अनुसार गर्छ। तर न्यूनतम त्यसो, जस्तै म आफै छु, मेरो 25 कट्ठा जग्गा मधेसमा छ, तर त्यो 25 कट्ठा जग्गा न म 1 रुपियाँ ल्याएको छु, न एक एउटा धान चामल ल्याएको छ, त्यो सिर्फ कसैले कमाएर खाइरहेको छ, मलाई लापर मलाई आवश्यक नभएको जग्गा मैले होड अकुपाई गरेर बसेको छु। यस्ता कुराहरू छन् कि छन्, नीति त स्पष्ट तरिका ल्याउन परेको अहिले 21 शताब्दीमा। हिजोको परम्परा शैलीबाट जुनलाई व्यवस्थापन गर्न खोजिएको थियो त्यो विगतलाई साहस भनौँ भने अहिलेको सरकार बालिन सरकारलाई, यो पछिल्लो सरकार भन्छु म, अब 3 महिनामा पुगेको छैन, त्यसपछि कुरा गरौँला, अलिअलि लक्षण छाँट्दै हुँदै देखाउँला, पछि कुरा गरौँला। तर यो पनि एउटा अवसर हो, त्यसो हुँदा त्यसपछि नयाँ पुरुष सिकेर अगाडि जानलाई व्यवस्थापन गर्ने कुरा हामीले सिक्नुपर्छ, त्यो सिक्ने अवसर हो। त्यसो हुँदा अहिले विकराल समस्या छ,
0: रैकर एउटा जग्गा, अर्को गुठी

0: वाला हुन्छ।
1: प्राण हरियो
0: मैले कब्जा गरेको नाममा मान्छे अझै पनि त्यो पीडा बेहोरिरहेको बताउँछन् के। त अर्को जो राज्यको जो जमिन छ नि, मेरो प्रश्न मूलत के हो भने, के सुकुम्बासीहरूलाई पटक पटक जग्गा दिँदै लाल पूर्जा तपाईँले बाँडेको देख्नुभयो होला नि, अनि धाप मार्छ ल पाउनुभयो है तपाईँ मालिक हुनुभयो भन्छ मन्त्रीले, धाप दिन्छ अनि यो बाँड्दा बाँड्दा बाँड्दा
1: कहिले
0: कहिले टुङ्गिन्छ, कसरी व्यवस्थापन भन्ने मेरो प्रश्न के
1: हो बुझ्नुहोस् न। त्यसो भने त्यसभन्दा लाल पूर्जा दिने होइन, ती खेती किसानी गरेर बसेका त्यो व्यवसाय गरेर चिसा पानी गरेर दिने होइन, तर उहाँलाई लिजमा दिने, राज्यले लिजमा दिनुहोस्, आफ्नो व्यवसाय चलाउनुहोस्,
0: काम पास गरेर लाल पूर्जा दिनु होइन।
1: किनभने त्यो जमिन त स्टेटको हुन्छ राज्यको हुन्छ भने त्यसलाई न्यूनतम उसले चाहिँ ऊ दिनुपर्छ, कुद तिर्नुपर्छ अथवा लिजमा हामी दिन सकिन्छ व्यवसाय गर्नको लागि प्रोत्साहन गरौँ। अहिले के भएको छ भने सुकुम्बासीको नाममा जग्गा प्राप्त गर्ने अनि बेचेर नापाको हार अर्को ठाउँमा जाने, अहिले त्यही काठमाडौँभरि फैलिएको यही चिज होइन। यहाँ काठमाडौँमा के छ, विस्थापितको मेयरसिपको टाइममा 7,000 पहिला निवेदन ल्याएका थिए सुकुम्बासी भनेर, पछि उहाँले एउटा क्राइटेरिया बनाउनु भएको थियो, क्राइटेरिया बनाउँदै के राख्नु भने नेपाल अधिराज्यभरि मेरो नाममा मेरो भाउको नाममा बाजेको नाममा कहीँ पनि जग्गा छैन, यदि छ भने त्यो राष्ट्रियकरण भएर राज्यमा जान्छ भनेपछि जम्मा 7 जना 8 जनाले बल्ल फारम भयो। किनभने जसो यहाँ त त्यो छिपिरहेको किसिमको भित्र अन्डर करेन्टको समस्या के हो भन्ने कुरा नबुझ्ने, समस्याको नेटवर्क कहाँ गाँठो कहाँ छ भने नबुझ्ने। अहिले लाल पूर्जा दिएपछि मजाले बेचेर हुन्छ, मेरै घरमा बस्ने एकजना ड्राइभरको कुरा गर्छु, मन्त्रीको ड्राइभर हो उहाँ, 5 कट्ठा जग्गा पाउनुभयो कैलालीमा अनि उहाँले दर्ता गर्नु बगाई छ, अनि त्यो भने अनि त्यो सुकुम्बासीहरू पाउनु भएको रहेछ अनि उहाँले त्यो बेच्नु भयो, अहिले भक्तपुरमा घर बनाएर बस्नुभएको छ, यही हो तरिका
0: त्यो बेच्नुभयो।
1: अनि तपाईँले उपभोग गर्न दिनुहोस् जग्गा, लिजमा दिनुहोस् या उपभोग गर्न दिनुहोस्। जस्तै इजरायली मोडेलहरू छ, मोडेलहरू बाहिर बाहिरको अभ्यास राम्रो चल्ती चलनको अभ्यासहरू नेपालमा कार्यान्वयन गरे हुँदैन, यो किसिमको अलिक बुझसुझ गरौँ न। यो अहिले सुकुम्बासी जसरी हटायो नि,
0: यो हटाएको सवाल
1: यो सुकुम्बासी हटायो होइन, अहिले गार्बेज एकछिनलाई तह लगाएको, किनभने यो आएर सबै
0: गार्बेज,
1: मलाई त डर लाग्छ रत्नपार भन्ने एउटा अझै खाली ठाउँ छ, फुलसुल के के रोपेपछि उता टुरी खेल्छ आर्मीले परेड सुरु गर्ने, त्यहीमै भोलि आएर बस्लान् भने मलाई त डर लाग्छ,
0: डर लाग्थ्यो
1: त्यो सम्भावना पनि देखिन्छ।
0: मतलब यो हटाएको ठिक गर्यो,
1: त्यो फुटपाथमा व्यापार गर्न लगाएको फुटपाथ र राज्यले बनाएको राजधानीमा घाई यात्रा गर्न, अनि त्यहाँ फलानाको ऊ गरे फाल्यो, त्यो ठेला गाएर फाल्यो फलाना भने कराउँदै हिँड्यो, पत्रकार तपाईँहरू जस्तो पत्रकार पनि त हो नि, अलिक विवेक राखेर कुरा,
0: पत्रकारलाई त भाइरल हुनुपर्छ नि,
1: भाइरल
0: उहाँ डोनाल्ड ट्रम्प र एउटा
1: प्रोपोगान्डा हुन्छ। जस्तै मैले पनि धेरै पत्रकारसित म पीडित भएको छु, मैले बोल्दै नबोलेको शीर्षक राख्नुहुन्छ त, किनभने तपाईँहरूलाई पत्रिका बिकाउनु पढ्यो भने
0: एउटा
1: मूल्य र मान्यता एउटा कुरा आचार संहिता त हुन्छ नि, बोल्दै नबोलेको चिज हाल्दैन शीर्षकमा भने त्यो मिल्दैन।
0: अब
1: त्यो बुझिया छु,
0: राज्यका 3-4 अङ्गले जति मन्त्री गर्छ चौथोले
1: मैले नि किन्न खाने भन्ने कुरो त हुँदैन, यो एउटा मापन त हुनुपर्छ अथवा आचार संहिता हुनुपर्छ, त्योभन्दा बाहिर जानु
0: ठिक हो तपाईँले भनेको होइन। जो खोला किनारमा बसेका र विभिन्न ढङ्गका सुकुम्बासी हामी हो, हाम्रो केही छैन भनेर भनिएका मानिसहरूलाई जसरी सरकारले निकालेर कहाँ कहाँ लग्यो, कोही मरे पनि भन्छन् होइन, होल्डिङ सेन्टर राखे
1: विषयलाई के भन्नुहुन्छ, यो ठिक कि गलत भन्नु, यसलाई व्यवस्थापन गर्नुपर्छ सही छान,
0: व्यवस्थापन चाहिँ कसरी,
1: व्यवस्थापन सजिलो छ, त्यसलाई केही गाह्रै छैन,
0: मतलब लागू नदिने भने तपाईँले
1: हिजो उहाँसित नागरिकताको आधारले उहाँले नागरिकता दिनुभएको छ, देख्नुहुन्छ म आफै अहिलेको 31 नम्बर वडाको नागरिक हुँ, अहिले उतापट्टि 10 नम्बरमा अस्ति उठाइएको छ, त्यो सुकुम्बासीहरू उठाइएको छ, त्यो नदीको किनारा अथवा युएन पार्कको त्यो जग्गा जमिन उठाए, तीको अस्ति पनि मैले भोइसै गरेर मैले सुनाउनु पर्ने तपाईँलाई सुनाइदिनु, के भन्छन् ती सुकुम्बासी थाहा छ, हामीलाई लाल पूर्जा पनि दियो भोट खसाल भन्यो, अहिले लाल पूर्जा दिएर के फाइदा भयो त, अहिले आएर एउटा सरकारले हाम्रो जग्गा जमिन उखेल्यो,
0: लालपूजा जसले त्यो त्यसैलाई लिन जानु पर्यो नि त.
1: अनि अब यो बालनलाई कुनै के हालेर कुकुरलाई दुग्राए जस्तो त गर्नुपर्छ भन्ने क्या त्यस्ता कुराहरू मैले सुने है. अब त्यो कुरो कस्तो छ भने राज्य सञ्चालकले क्षणिक स्वार्थको आधारमा गम्भीर परिणाममुखी क्रियाकलाप गर्नु हुँदैन,
0: मतलब दीर्घकाललाई प्रभाव,
1: दीर्घकाललाई प्रभाव हुने किसिमको काम गर्नु हुँदैन. ती जायज छन् तिनीहरू, तर उहाँ आफ्नो जग्गा अब जग्गा बाँझो भएर बसेछ यहाँ सुकुम्बासी भनेर केही पनि काठमाडौँ नागरिकता पाइन्छ त भने किन लिन्छ नि यहाँबाट. उहाँको नागरिकता मलाई किन चाहिन्छ, मेरो पनि नागरिकता पर्वत जिल्लाको 196 नागरिकता नम्बर हो. अनि त्यो ढड्डा नराख्ने पाहाडिया कागजमा एक पानाको छ थियो मेरो त्यो, अनि अहिले मैले काठमाडौँबाट त्यहीलाई नवीकरण, तर त्यहाँभित्र के हालेको छ भने 196 पर्वत लिएको भन्ने निश्चय प्रमाण चाहिँ छ. त्यो एउटा पाटो राख्न पर्यो, डाटा राख्ने भनेको यही हो, रेकर्ड राख्ने भनेको यही हो. त्यस्तो राख्दै जाने हो भने सबैको छर्लङ्ग पार्श्व चित्र देखा पर्छ, अनि त्यसपछि बल्ल गर्न दिने व्यवस्थापन गर्न सकिन्छ. गाइडर्स प्रयोग गर्न दिनुहोस्, कमाइ गर्न दिनुहोस्, व्यवसाय गर्न दिनुहोस्, जग्गा राज्यको हातमा लिनुहोस्, न्यूनतम गर्दा व्यक्ति वितरण गर्न नपाउने भएपछि जग्गा किन चाहियो तपाईँलाई, मलाई किन चाहियो बद्दियाको जग्गा.
0: त विगतको अपराध विकृति विसङ्गतिको उपचार धेरै धेरै देखियो, त्यसलाई सुधार्नुपर्छ क्रमशः भन्ने तपाईँका. अब तपाईँ स्थानीय विकासकोमा तपाईँ जोड दिने
1: हो,
0: स्थानीयलाई अधिकार सम्पन्न बनाउनु भन्नेमा पनि तपाईँ जोड दिने. अहिलेको अब तन्नेरीहरूको सरकार आएको छ, उनीहरू के भन्छन् भने जुन स्थानीय तह छ सबर यसलाई गैर दलीय बनाऊ, निर्वाचित बलियो सरकार त बनाऊ तर गैर दलीय बनाऊ भन्ने सुन्नमा आएको छ. यिनीहरूका यसो कुरा सुन्दा सत्तारूढ दलका कुरा र कतिपय हो यो ठिक छ भनेर यसो जोड दिएका छन्, कतिपय होइन हाम्रो त आधारै त्यही त्यो गरिका नै संगठन स्वा बनाइदिन्छ भन्दा पुराना पार्टीहरू खास गरी काङ्ग्रेस कम्युनिस्टहरू होइन गहिरो दलीय बनाउँदा त हाम्रो सिद्धिहाल्छ नि भन्ने पनि छन्। यस विषय उप तपाईँको धारणा सुनाउँछ,
1: यो अत्यन्त नेपालको उपज होइन, छिमेकी मुलुकमै छ नि. भारत पञ्चायत राज छ जहाँ दलीयका आधारबाट टिकट दिइँदैन, सिधै लड्छन्, अनि पछि गएर तिनीहरू सरपञ्च भएपछि पञ्च र सरपञ्च भइसकेपछि उहाँहरू आफ्नो ठाउँमा काम गर्नुहुन्छ, दलीयता हुँदैन. जहाँ जहाँ दलीयताको गन्धा आउँदैन त्यो ठाउँ विकास निर्माण र यस्ता विकास निर्माण कामहरू प्रशस्त भएको छ नेपाल ब्यौरी.
0: भनेपछि स्थानीय तहलाई गैर दलीय
1: बनाउँदा मेरो पनि फुल्ली समर्थन
0: भन्छ, त्यो राम्रो हो.
1: यो किनभने अरू देशका
0: राम्रो अभ्यास
1: जरुरी भन्नु त, किन भन्दा अब देख्नु भने विकास बजेट केमा बाँडफाँड गरियो म आफैलाई थाहा छैन. पहिला स्थानीय तहलाई अथवा गाविसलाई सिधै बजेट जान्थ्यो, अनि त्यहाँ बजेट जाने भनेको आवश्यकता प्राथमिकीकरण र त्यसको औचित्यको आधारमा वितरण गर्ने भन्दा 9 वडालाई दामासाहीले बाँड्ने के बाउको सम्पत्ति छोराछोरीले बाँडेको अंश बन्न गरे हो. त्यही कुरामा म विगतदेखि लामो समयसम्म छेडा जस्तो संस्था त्रिभुवन विश्वविद्यालय एउटै मात्र नेपालको अनुसन्धान तथा तालिम केन्द्रमा काम गरेको व्यक्ति हो. मैले नेपालभरि 77 जिल्ला सम्भवतः अहिले भन्ने हो भने म पाइला टेकेर काम गरेर हिँडेको 7 मध्ये 653 घुमिसकेका छु. मलाई थाहा नभएको होइन, त्यस्ता कुरा थाहा छन् काम विशेषले मैले थाहा पाएको छु भने हामी त्यो किसिमको अनुभव लिइसकेका छौँ र हामीलाई जहाँसम्म लाग्छ यो किसिमको अंश बन्ने तरिका होइन. योजनाको पहिला आवश्यकता आइडेन्टिफाई हुन्छ, त्यसको सम्भाव्यता हुन्छ कि हुँदैन, नहुने कुरा नै सुत्छ. जस्तै 14,000 नेपालका स्कुलहरू एक बढीमा 5 नै 1-2 विद्यार्थी मात्रै भएका स्कुलहरू छन्, अनि अहिले सरकार मर्ज गर्नुमा गएको छ. राजनीति नेताहरूलाई सुन्नुहोस् यो प्रश्न, किन तपाईँको कारणले त्यत्रो स्कुलहरू बढ्नु. जस्तै यहीँ नजिकैमा थियो दोलखामा 13 कलेजहरू क्याम्पसहरू छन् जहाँ हामीलाई विद्यार्थी चाहियो भने चाहिँ विद्यार्थीहरू आकाशबाट माग्ने पानी मागेर ल्याए जस्तो चिज होइन नि. म पनि त्यहाँ विज्ञहरूबाट गएको थिएँ, उहाँले भने उहाँको
0: 13
1: क्याम्पस छन्,
0: 13
1: किन पास पनि हुँदैन,
0: त्यो कसले दिन्छ अनुमति यसरी?
1: त्यो सबै राजनीतिक प्रेसरले हुन्छ. वीरेन्द्र मेमोरियल कलेज भने उच्च प्राथमिक विद्यालय थियो धरानमा, मैले त्यसको पूर्वाधार नपाएको कारणले मैले यो पूर्वाधार पुरा भए मात्रै दिन मिल्ने स्वीकृति नमिल्ने भनेर
0: सिफारिस गर्नु हो तपाईँले,
1: तर त्यहीँको कुनै एउटा प्राध्यापक यसो लिएर गएर प्रसाद दिएपछि ऊ तुरन्त त्यसको दिइयो, नहेन भने बङ्गार झार्छ,
0: यो नदी बङ्गार झार्छ।
1: अनि मैले पनि थ्रेटिङ पाएँ, तिमी त्यस्तो रिपोर्ट लेख्ने भन्ने कुरा गरेँ। अब मुसा दौडे छ लाइब्रेरीमा, क्लासमा जाँदै अर्काको उतिर बसेछ, भाडातिर बस्यो, क्लास छ, आफ्नो पनि छैन, ब्याचलर मास्टर लेभल चढाउँछु भने
0: पूर्वाधार केही छैन
1: छैन
0: तर उसले पाइसक्यो।
1: अहिले त्यही भएको होइन, हेर्नुहोस् काठमाडौँ जिल्लाभित्र छ सातवटा स्कुलमा पाँचजना विद्यार्थीभन्दा कम विद्यार्थी भएको छ। मेरो घर छेउमै छ दुईजना विद्यार्थी भएको विजेश्वरी
0: स्कुलमा, विजेश्वरी
1: दुईजना विद्यार्थी गीता माताको हेडमास्टर हो म पनि,
0: मास्टर
1: नजिकै मास्टर तिनजना,
0: दुईजना विद्यार्थी छ तिनजना मास्टर छ,
1: प्रगति त भयो। तपाईँ यहाँ काठमाडौँको कुरो मैले बताइराखेँ, तपाईँले डोल्पा हुम्ला मुगु हुम्लाको कुरा नगर्नुहोस् न।
0: स्थानीय जो पालिका छ यसलाई दलविहीन बनाउनु पर्छ तपाईँको,
1: होइन पालिका जेसुकै होस् तर राजनीति जनप्रतिनिधि भनेको त्यो पार्टीले तोक्ने व्यक्ति होइन, किन जनताले तोक्ने, जनताले तोक्ने हो, जनताले तोक्ने भनेको त हिजो त पालिकाले तोके,
0: सुन्नुहोस्
1: पार्टीले तोकेको केशव विस्थापित र फलान फलानले जितेन नि पहिला, यहाँ काठमाडौँ कसले जित्यो, स्वतन्त्रले जित्यो होइन, लौरोले वर्तमान प्रधानमन्त्रीले जितेको हो कि होइन, जित्दो रहेछ त, काम गरेर देखाउनु पर्दाखेरि पहिला त्यत्रो वाडा आएर अहिले त प्रधानमन्त्री पनि छुट्याउन पुगे त, जनताले रुचाएपछि के रहेछ, राजनीति दलले नेतृत्व गरेको यो अहिलेको 21 गतेको हो भोट हालेको सबैले हाले होइन,
0: स्थानीय तहलाई त्यसरी परिस्थित परिमार्जित आउनु, संविधान संशोधन जानुपर्छ भन्ने
1: साझा बनाउने, सबैलाई मेरो पार्टीमा ल्याउन म प्रयास गर्छु, कसरी गर्छु भने तपाईँ राम्रो काम गर्नुहुन्छ मेरो पार्टीमा, मैले
0: ए त्यो चाहिँ पालिकाको राम्रो रहेछ अध्यक्ष ओहो त्यसलाई चाहिँ मेरो पार्टीमा तानौ भनेर
1: मेरो मत त्यहाँबाट भर्छ,
0: स्थानीयलाई स्वतन्त्र बनाऊ,
1: तपाईँलाई वञ्चित गर्ने उसलाई मैले टिकट दिएर मेरो जनप्रतिनिधि आस्था भएको भोटहरू बढ्दैन, तर काम गर्ने फेटनाले जे जे गर्छ त्यस अनुसार मेरो मत बढ्छ, मैले त्यसलाई पछि लिन्छु,
0: त्यस्तो मतलब विकासका लागि सहायता हुन्छ भन्ने तपाईँको धारणा,
1: किनकि भारतमै छ मित्र,
0: फेरि कति कति भारतको गर्ने
1: राम्रो कुरा बाहिर विश्वभित्रबाटै गर्न
0: मिल्छ पनि गर्न मिल्छ राम्रो कुराको, प्रदेशको हकमा नि
1: प्रदेशले अहिले चाहिँ अलिकति मैले अहिले भने 60-40 होइन 70-30 गरेका छ, अब त्यहाँ मात्रै भन्छु भित्रीपुरमा खोल्दिन, हामी पनि काम गर्नपर्ने व्यक्तिहरू हो, किनभने हामी पनि कोही नै
0: 70 कसले 30 चाहिँ कसले,
1: कोही 60 जसले लिन्थ्यो 70 छ
0: ए झन् बढायो,
1: स्थानीय तहमा 60-40 हुन्छ, अब प्रदेशमा चाहिँ 30-70 हुन्छ।
0: अब प्रदेशको औचित्य कति छ त यो अहिलेको अवस्था हेर्दा,
1: हाँ यसलाई पुनर्संरचनाको लागि पुनर्विचार गरिएन भने औचित्य धेरै कम छ, त्यति मात्रै भनौँ है,
0: त्यो
1: संरचना भने यो त पुनर्संरचना गर्न पर्यो भनेपछि अधिकार पनि अब कहाँ कहाँ लैजाने हो, केन्द्रतिर सङ्घीयतिर लैजाने हो कि अथवा स्थानीय तहतिर लैजाने, स्थानीय तहतिर लैजाने नै क्यापासिटी डेभलप गर्न पर्यो, त्यसै गदाले भारी बोक्छ भने त 150 जुन के अरे किलोको भारी बोकाउनु त भएन, त्यसो भन्दा त्यसलाई बोर्डले क्यापासिटी पनि बनाउनु पर्यो, घिउ दुध के खुवाएर स्ट्रङ बनाउने हो भारी बोकाउने खालको अथवा घाँस हालेर दाना हाले हुन्छ कि त्यो बनाउनु पर्यो, त्यसो भन्दा क्यापासिटी डेभलप गरेर जानुभयो भने काम गर्ने क्षमता छ, क्यापासिटी छैन, टेक्नोलोजी छैन, म्यान पावर छैन, मेसिन किनेको छ कमिसनको कारणले चल्दैन, हस्पिटलमा हेर्नुहोस् कस्ता कता सिटी स्क्यानदेखि दुनियाँ मेसिन एक्सरे मेसिन नचलाएर,
0: अनि त्यो अर्को बताउनुहोस् त जस्तो प्रदेश तहमा र स्थानीय तहको जो सरकारको कुरा छ, म केन्द्रको त्यसपछि जान्छु, त्यहाँ डोजर जोसँग छ
1: उसैले
0: गर्छ भन्छ
1: हो,
0: भ्रष्टाचारको चरम छ भन्छ, दरबारको भ्रष्टाचार चाहिँ गाउँमा पुगेको छ भन्छ, अब अख्तियारवालाहरू पार्टीको भए अब कामसाम केही गर्दैन, ऊ अर्को दलको अर्को खालको भयो भने अलिअलि गर्छ, यो के गर्ने कसरी गर्ने,
1: तपाईँले एउटा कुरा बुझिदिनु भने के नसा कहाँ छ भन्दा, तपाईँले मलाई चिन्नु भएको छ, मैले तपाईँलाई चिनेको छु, हाम्रो बिचको 60-40 हो नि त, मैले सबै कुरो तपाईँको बारेमा थाहा पाएको छु, तपाईँले मेरो बारेमा सबै कुरो थाहा पाउनुहोस्, त्यसो भने अहिले मैले भने नि त्यो जिल्लामा जाँदा जहाँ चाहिँ गाविसको सचिव पनि खुसी छ, पिउन पनि खुसी छ, उपभोक्ता पनि खुसी छ, हामीले मोनिटरिङ गर्न पठाएको एनजिओ पनि गएर संस्था पनि खुसी छ, जनप्रति पनि खुसी छ, मेरो टाउको दुखाउने कहाँ
0: भन्छ, सबै मालामाल छन्, पानी चुनी लाल सलाम जय नेपाल
1: छैन, मैले कला कारवाही गर्ने भन्नु त म खुसी छु, तपाईँ कहीँ उजुरी गर्न रुचाउनु हुँदैन किनभने खुसी हुनुहुन्छ तपाईँ, त्यत्रो 16 लाखको पैसामा 15 लाख 60 हजार
0: विकासका लागि यो जनसहभागिता भन्थे नि जस्तो पूर्व पश्चिम
1: जनसहभागिता भन्ने बित्तिकै तपाईँले यो नबुझिदिनुहोस् कि क्यासै हाल्छ भन्ने कुरा छैन,
0: मतलब विरोध कर्मदान
1: के विरोध गर्नु पनि जनसहभागिता, किनभने त्यो ठाउँ डेट्रिमेन्टल हुन्छ, स्कुल दिन हुँदैन भने जस्तै मेरै के अरे घर छिमेकीमा छ पर्वतमा छ, म अस्ति 10 मिनट दिँदा 3 स्कुल भेट्यो, एउटामा विद्यार्थी छैन, एउटा 2 जना रहेछ, एउटा 4 जना रहेछ, अर्को ठाउँमा के हुन्छ
0: एक कुरा बताए
1: त्यो स्वीकृति दिने कसरी,
0: यो अलि पुरानो कुरा मैले सम्झाउन मतलब यो आम दर्शकले पनि बुझ्नु जरुरी छ, जस्तो महेन्द्र राजमार्ग जुन भन्यो नि पूर्व पश्चिम राजमार्ग मतलब आवाज आवाज होल, अनि त्यसपछि कैयौं उद्योग कल कारखानाहरू र निर्यातका कुराहरू पञ्चायत कालको मानिस अहिले पनि सम्झन्छ, त्यो कसरी, त्यस बेला त बजेट एकदम न्यून थियो, जस्तो डेभलपमेन्टमा चाहिँ त्यत्रो ठूलो प्रतिशत लगानी गर्थे तर यो अरू क्षेत्रमा कम खर्च हुन्थ्यो भनेर कसरी भन्नु,
1: जनसहभागिता थियो पहिला, सुन्नुहोस् नेपालमा विदेशीको सहयोग आउन थाल्यो 2009 सालदेखि अथवा 1953 ब्लक डेभलपमेन्ट ग्रान्ट आयो अमेरिकाबाट, अनि त्यसपछि भारतले नि त्यसलाई सस्टेन गर्न दियो, यी इतिहासको कुरा
0: मतलब सुरुवात क्रम अमेरिका
1: गाउँघरमा गाउँघरमा एउटा मुखिया हुन्थ्यो, अनि पछि मुखिया नै पछि गएर प्रधानमन्त्रीमा परिणत भयो, अहिले पनि हिमाली जिल्लामा छ, मुखिया हुन्छ, मुखिया नै उडाधर चाहिँ हुन्छ, उसको अर्डर चल्छ, उसको अर्डर अनुसार अनि विकासमा गएको बजेट आफ्नो भाइ खलाको फन्डमा हालिन्छ, छँदैछ म देखाइदिन्छु कुनै ठाउँ विषयहरू, मैले किन तोगम फेरि तपाईँहरू मेडियल त खैरो खन्नुहुन्छ, त्यसो भन्दा अनइथिकल काममा चाहिँ गर्दिन, त्यसो भन्दा त्यो अनि उर्दीको आधारबारले त बाटो निर्माण गर्नुहुन्छ, सरसफाई गर्नु, वृक्षारोपण गर्नुहुन्छ, पर्खाल लगाउनुहुन्छ, अनि बजेट त्यहाँ खर्च भएको हिसाब मिलान गर्नुहुन्छ, त्यो उली अनि गुठी एकदम बलियो छ अथवा धनाट्य छ गुठी, त्यसरी नै चलिरहेछ,
0: धन्यवाद,
1: धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो प्राध्यापक प्रेम शर्मा, उहाँ पिएचडी हुनुहुन्छ स्थानीय विकास योजनामा जनताको सहभागिता, राजनीति शास्त्रका प्राध्यापक, समसामयिक विषय केन्द्रित गरिएको संवाद, म सहित मेरो सम्पूर्ण युनिटलाई कार्यक्रमबाट बिदा दिनुहोस्, नमस्कार।
2: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
3: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
4: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी, प्रोस्टेटको अपरेशन सेवा, साथै हर्निया, एपेन्डिसाइटिस, पायल, फिस्टुला, फिसर, स्तनमा आएको गाँठा गुठीको अपरेशन, खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा,
2: अन्य विशेषज्ञ सेवाहरू,
5: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेलद्वारा बिरामी चेक जाँच सेवा,
6: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
6: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
6: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
2: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटिजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू,
7: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो घोराई दाङ, फोन नम्बर 082563218।

0: बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। संघीय सरकारले आर्थिक वर्ष 2083-84 लागि दाङ निर्वाचन क्षेत्र नम्बर 3 अन्तर्गत सड़क पुल तथा शहरी पूर्वाधार विकासका 14 आयोजनाका लागि 70,25,00,000 रूपियाँ बजेट विनियोजन गरेको छ। दाङ क्षेत्र नम्बर 3 निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका प्रतिनिधि सभा सदस्य कमल सुवेदीले उक्त जानकारी दिनुभएको हो। उहाँका अनुसार विनियोजित बजेट मुख्य रूपमा सड़क स्तर उन्नति, पुल निर्माण तथा शहरी पूर्वाधार विकासका मा केन्द्रित छ। उहाँका अनुसार शहरी सड़क स्तर उन्नति, मर्म सुधार तथा सड़क सुरक्षा कार्यक्रम अन्तर्गत तुलसीपुर उपमहानगरपालिका, दंगेश्वरण, बबई र शान्तिनगर गाउँपालिकामा सञ्चालन हुने योजनाका लागि प्रति योजना 1,50,00,000 दरले कुल 10,00,00,000 रूपियाँ बजेट विनियोजन गरिएको छ। यसै गरी शान्तिनगर गाउँपालिकाको बस्ती विकास कार्यक्रम अन्तर्गत पूर्वाधार सुधारका लागि 3,00,00,000 रूपियाँ, दंगेश्वरण गाउँपालिकाको सडकपुर पोटली झोलुङ्गे निर्माणका लागि 50,00,000 रूपियाँ, तुलसीपुरको मनकापुर कुइरेपानी झोलुङ्गे पुलका लागि 20,00,000 रूपियाँ तथा बबई गाउँपालिकाको चरक मटिया झोलुङ्गे पुल निर्माणका लागि 15,00,000 रूपियाँ, त्यस्तै तुलसीपुर 15 स्थित हापुर खोलामा मोटरेबल पुल निर्माणका लागि 3,00,00,000 रूपियाँ तथा शान्तिनगरका बहुला खोला सड़क पुल र चिराघाट खोला मोटरेबल पुल निर्माणका लागि 3,00,00,000 रूपियाँ बजेट विनियोजन गरिएको सांसद सुवेदीले जानकारी दिनुभयो। मुख्य सड़क आयोजना अन्तर्गत चितलपुर अमेलिया तुलसीपुर सड़कका लागि 30,00,00,000 रूपियाँ र घोराई तुलसीपुर सड़कका लागि 20,00,00,000 रूपियाँ बजेट विनियोजन गरिएको छ। त्यसै गरी तुलसीपुर डोघरे प्रतापकोट सल्यान सड़कका लागि 3,00,00,000 रूपियाँ तथा स्वीता सोता गिदनिया पुल निर्माणका लागि 20,00,000 रूपियाँ बजेट छुट्याइएको बताउनुभयो। सांसद सुवेदीले दाङ क्षेत्र नम्बर 3 समग्र विकासलाई गति दिन सड़क सञ्जाल विस्तार, सुरक्षित यातायात तथा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको बताउनु भएको हो। हिमाली जिल्ला जुम्लामा उत्पादित कृषि उपज बिक्रीबाट गत आर्थिक वर्ष 2080-81 69,15,61,000 रूपियाँ आमदानी भएको छ। कृषि विकास कार्यालय जुम्लाको तथ्याङ्क अनुसार जिल्लामा उत्पादन हुने अर्गानिक कृषि उपजको बजारमा उच्च माग रहेकाले किसानहरूले उल्लेखनीय आमदानी गर्न सफल भएका छन्। कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार कुल आमदानी मध्ये सबैभन्दा ठूलो हिस्सा स्याउ बिक्रीबाट आएको छ। गत आर्थिक वर्षमा 9,331 मेट्रिक टन स्याउ बिक्री हुँदा 66,31,00,000 रूपियाँ आमदानी भएको छ। स्याउपछि सिमी बिक्रीबाट राम्रो आमदानी भएको छ। 55,803 किलोग्राम सिमी बिक्रीबाट 1,33,92,000 रूपियाँ आमदानी भएको कार्यालयले जनाएको छ। यसै गरी आलुबाट 37,17,000 रूपियाँ, फापरको पिठो बिक्रीबाट 15,37,000 रूपियाँ तथा कोदोको पिठो बिक्रीबाट 24,60,000 रूपियाँ आमदानी भएको छ। यस्तै स्याउको साना बिक्रीबाट 11,20,000 रूपियाँ, ओखरका दाना बिक्रीबाट 2,59,000 रूपियाँ तथा 2,000 भटमास बिक्रीबाट 3,61,000 रूपियाँ आमदानी भएको छ। मार्सी चामल, चिनो, कागुनो र जौका परिकारको बिक्रीबाट पनि उल्लेखनीय आमदानी भएको तथ्याङ्कमा उल्लेख गरिएको छ। मनसूनजन्य विपदको सम्भावित जोखिम पूर्वानुमान, पूर्व तयारी तथा प्रतिकार सम्बन्धी प्रथम कर्णाली प्रदेश मनसून फोरम 2026 सम्पन्न भएको छ। जल तथा मौसम विज्ञान कार्यालय सुर्खेत र पिपल इन निड पिन प्रतिबद्ध 3 परियोजनाको सहकार्यमा मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा उक्त फोरमको सम्पन्न भएको हो। फोरमका कर्णाली प्रदेशका प्रमुख सचिव वीरेन्द्र कुमार यादवले कर्णालीका 30 स्थानीय तहमा अझै मौसम मापन केन्द्र नभएकाले प्रदेश सरकारले त्यसको व्यवस्थापनका लागि आवश्यक उपकरणमा सहयोग गर्ने बताउनुभयो। पिपल इन निड पिन प्रतिबद्ध 3 परियोजनाका कर्णाली प्रदेश संयोजक उज्जवल अधिकारीले मनसून पूर्व तयारी तथा सम्भावित प्रभावबारे प्रस्तुतिकरण गर्दै 2083 सालमा मनसूनजन्य विपदबाट देशभर 59,868 घर परिवारका 2,26,661 जनसंख्या प्रभावित हुने जनाउनुभयो। उहाँले भन्नुभयो मनसूनजन्य विपदबाट 51.10% महिला र 48.90% पुरूष प्रभावित हुने आकलन गरिएको छ, जसमा 21% वृद्ध वृद्ध, 8% बालबालिका, 2.5% अपाङ्गता भएका व्यक्ति र 2% प्रजनन उमेर समूहका महिला समेत प्रभावित हुने देखिन्छ। यसबाट सबैभन्दा बढ़ी लुम्बिनीमा 51,626 र कर्णालीमा सबैभन्दा कम 13,175 जनसंख्या प्रभावित हुने तथ्याङ्कमा उल्लेख छ। र नेपाल पत्रकार महासंघ दाङ शाखाले जिल्ला प्रशासन कार्यालय दाङको कार्यालयमा एक घण्टा धरना दिने भएको छ। सरकारी विज्ञापन, सरकारी संचार माध्यममा मात्र प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णयको विरोध मा जिल्ला प्रशासन कार्यालय दाङमा जेठ 27 गते आज एक घण्टा धरना दिने भएको हो। सरकारको उक्त निर्णयले नागरिकको सहज रूपमा सूचना प्राप्त गर्ने संवैधानिक अधिकारलाई अंकुश लगाउने काम गरेको भन्दै नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यक्रम अनुसार जेठ 27 गते बिहान 11 बजेदेखि 12 बजेसम्म जिल्ला प्रशासन कार्यालय परिसरमा धरना कार्यक्रम गर्न लागेको हो। धरना कार्यक्रममा सहभागी हुन महासंघ दाङले कार्य समिति, सल्लाहकार, पूर्व अध्यक्ष तथा पदाधिकारी, साधारण सदस्य, संचारकर्मी र शुभेच्छुक सबैलाई आग्रह गरेको छ। महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले सहभागीहरूलाई बिहान 10:45 बजेभित्र नेपाल पत्रकार महासंघ दाङ शाखाको कार्यालयमा उपस्थित हुन तथा 11 बजेभित्र जिल्ला प्रशासन कार्यालय परिसरमा पुग्न अनुरोध गरेका छन्। हस्त बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
3: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
2: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
4: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि।
5: फोन नम्बर 082-5634-479,
4: मोबाइल नम्बर 98-4-94-67-487।
6: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
7: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड।
6: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
7: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
6: हुलासले बनाउँदैछ परिवार एक साथ।
8: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
9: अब हाम्रै दाङको खुराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-5908-47, 082-5908-47।
10: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
11: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
10: बिस्तारै जोर्नीहरू र औलाहरू बाङ्गिँदै जाने,
11: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
10: हात खुट्टा तथा पाइताला झमझम गर्ने, पोल्ने,
11: छालामा दागहरू आउने, कपाल झर्ने,
10: शरीर फुल्ने र चिलाउने, हड्डी घिएमा, खोक्रो भई बारम्बार भाँचिएमा,
11: औलाहरू निलो भएमा, धेरै कालो भई कुहिन खोजेमा,
10: बारम्बार गर्भपतन भएमा,
11: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
10: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
11: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
10: बिना कारण शरीरको तौल घटेमा,
11: ढाड दुखेमा कम्मर दुखेमा
10: गाउट तथा यूरिक एसिड को समस्या
11: बारम्बार आँखा रातो भएमा
10: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
11: बारम्बार लामो समय सम्म ज्वरो आएमा
10: छालामा दाग अल्सर सोरियासिस को दाग भएमा
11: लामो समयदेखि छाला कडा भएमा
10: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
11: युवा अवस्थामा पक्षघात भएमा
10: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
11: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
10: कम उमेरमा हृदयघात मुटु रोग भएमा
11: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
10: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
11: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
11: फोन नम्बर 0825916077
10: मोबाइल नम्बर 98578343 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली
5: होइन माइला लखर लखर कहाँ हिँडिस
12: कहाँ हुनु हो काका यस्तो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
5: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
12: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछले
12: ल ल काका गइहाले म
13: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
12: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
13: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98498887741
5: होइन कसलाई के भयो
14: हजुर बुबा अलि सिरियस हुनुभयो आइसियू चाहिन्छ रे त्यसैले नेपालगञ्ज लैजान हिँडेको
5: कहाँ नेपालगञ्ज दौडाउन लागेको हाम्रै दाङ घुराईको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आइसियूहरू छन् नि अनि किन कुरै नबुझी दौडेको
14: ल ल एम्बुलेन्सलाई घुराही गोगली भानपुरतिर मोड्नुहोस् त यही यस्तो आइसियू सेवा भएको थाहा नभएर धन्न हजुर बुबाको ज्यान समय र पैसा बर्बाद नभएको
5: घुराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआइसियू बच्चाका लागि पीआईसीयू लगायत 60 आइसियू सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्
14: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घुराही बर्गदुवा दाङ सम्पर्क फोन नम्बर 0825991101 र मोबाइल नम्बर 97090065255
15: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
16: छेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो
15: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
16: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ नोट सिट र समय एकदमै सीमित छ आजै सम्पर्क गर्नुहोस्
15: तालिममा दिइने विषयहरू
16: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
15: स्पेशल सेफ तालिम
16: जापानिज सुशी तालिम
15: वेट्रेस
16: टुरिस्ट गाइड
15: हाम्रा विशेषताहरू
16: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
15: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगञ्ज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
16: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
15: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
16: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
15: सम्पर्क मोबाइल 98410-17-09 98410-17-09।
16: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल।

0: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल
1: लामो अनुसंधान पछि आविष्कार भएको
0: रुगा खोकी नाक बन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
2: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराही दान फोन नम्बर 082-585-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ
3: एक हप्तादेखि यो दाँत दुखेको देखि छ फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ अब यसको उपचारको लागि कहाँ जाने होला
4: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
3: डाक्टरद्वारा दिइने सेवाहरू
5: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा
3: बाङ्गा टिङ्गा दाँत मिलाउने
5: शल्यक्रिया गरेर दाँत निकाल्ने
3: खाली ठाउँमा दाँत भर्ने
5: दुखेको दाँतलाई नदुखाई ज्वरैबाट निकालिने
3: मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने श्वास गनाउने दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
5: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दान सम्पर्क फोन नम्बर 082-595-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123

0: बेस्ट प्रोडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर प्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल व्हीट बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोकोको डाइजेस्टिभ र कुकी छ है नाइस अड्गुरी।
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
3: उपचार हुने रोगहरू
2: पायल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
3: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
2: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
3: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का खान्ने तथा सबै किसिमका बाथरोग,
2: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
3: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक, जाँच एवं उपचार सेवा।
2: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
4: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
5: नेपाली जुत्ता घर
3: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
5: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट।
3: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
5: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली भुराही दाङ।
3: सम्पर्क मोबाइल नम्बर 98577 71 546।
6: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
7: ल ल काका गइहाले म।
2: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
3: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
2: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98498 87 741।
8: मध्य पश्चिम टाइम चेक, यति बेला बिहानको 11 बजेको छ।

बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। घोराही उपमहानगरपालिका वडा नम्बर 4 का वडा अध्यक्ष मुनाल घिमिरे पदमुक्त हुनुभएको छ। उहाँलाई निर्वाचन आयोगले पदमुक्त गरेको हो। 2079 को स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्ष निर्वाचित भई अहिले राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभएको थियो। सोही कारण निर्वाचन आयोगले उहाँलाई पदमुक्त गरेको छ। आयोगले आज बुधबार गोर्खापत्र दैनिकमा सार्वजनिक सूचना प्रकाशित गर्दै राजनैतिक दल सम्बन्धी ऐन अनुसार ती जनप्रतिनिधिहरूको पद स्वत रिक्त भएको जानकारी दिएको हो। राजनीतिक दल सम्बन्धी ऐन 2073 को दफा 32 को उपदफा 1 र राजनीतिक दल सम्बन्धी नियमावली 2074 को नियम 22 बमोजिम दल त्याग गरेको बेहोरा एमालेको केन्द्रीय सचिवालयले आयोगलाई बुझाएको सोही सिफारिशका आधारमा निर्वाचन आयोगको जेठ 26 गतेको निर्णय अनुसार घिमिरे लगायतका जनप्रतिनिधिहरूको पद स्वत रिक्त भएको हो। रिक्त भएका सबै पद स्थानीय तह निर्वाचन 2079 निर्वाचित वडा अध्यक्षहरूका हुन्। माटोको भाँडा बनाएर जीविकोपार्जन गर्दै आएका बाँके जिल्लाका रैथाने कुम्हार समुदायले वर्षौंदेखि व्यावसायिक रूपमा प्रयोग गर्दै आएको माटो उत्खननमा रोक लागेपछि परम्परागत पेशा संकटमा परेको छ। माटो अभावले माग अनुसारका भाँडा बनाउन नसकेपछि कुम्हार समुदायको पुर्ख्यौली पेशा नै संकटमा परेको हो। यो समुदायको स्थायी समाधानको माग गर्दै तराई कुम्हार समाज नेपालले नेपालगंज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टलाई ज्ञापन पत्र बुझाउँदै फुलचेक्रा तालबाट माटो उत्खनन गर्न पाउने व्यवस्था मिलाइदिन माग गरेको छ। तराई कुम्हार समाज नेपाल बाँकेका अध्यक्ष रमेश चन्द्र कुमारले तत्काल माटोको व्यवस्था नगरिए समुदायलाई पेट पाल्न समेत समस्या हुने बताउनुभयो। ज्ञापन पत्र बुझ्दै नगर प्रमुख विष्टले माटो उत्खनन सम्बन्धी आवश्यक नियम बनाई समस्याको दीर्घकालीन समाधान गर्ने आश्वासन दिनुभएको छ। यहाँको माटोबाट बनेका भाँडा अत्यन्तै बलिया र गुणस्तरीय हुने भएकाले जुम्ला हुम्ला सल्यान र जाजरकोटसम्म निर्यात हुने गरेको बताइएको छ। तराई कुमार समाज नेपाल का अनुसार हाल बाँके जिल्लाका करिब 50 गाउँका 170 देखि 180 घरधुरी पूर्ण वा आंशिक रूपमा यसै माटोको काममा आश्रित रहने गरेका छन्। कृषि वन तथा पर्यावरण मन्त्रालयको किसान सूचीकरण प्रणालीमा देशभरका करिब 25 लाख किसान आबद्ध भएका छन्। किसानलाई जमीनको विवरण र खेती उत्पादनका आधारमा सूचीकरण गरिएको हो। उत्पादन वृद्धि गर्न आवश्यक सहुलियत तथा सुविधा दिने उद्देश्यले किसानलाई विद्युतीय प्रणाली मार्फत सूचीकृत गरिएको कृषि सूचना केन्द्रका अधिकृत संजीव पण्डितले जानकारी दिनुभयो। कृषि जनगणना 2078 अनुसार 41,30,000 को संख्या रहेकाले बाँकी 16 लाख भन्दा बढ़ी किसानलाई पनि सूचीकृत गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो। सबै किसानलाई सूचीबद्ध गरेपछि निर्वाहमुखी किसान, साना किसान, मझौला किसान र ठूला किसान गरी चार प्रकारका मन्त्रालयले वर्गीकरण गर्ने योजना बनाएको छ। उहाँले भन्नुभयो, वर्गीकरण पश्चात परिचय पत्र वितरण, विद्युतीय सूचना प्रणालीमा जोड्ने लगायत कार्यक्रम गरिनेछ। परिचय पत्रका आधारमा सरकारले अनुदान सहित रासायनिक मल, बिउ, अनुदान, सेवा व्यवस्थापन लगायतका सुविधा सहित उपलब्ध गराउन सहज हुने भएको छ। देशभर स्थानीय तहसँग समन्वय गरी किसानका सूचना तथा तथ्याङ्क संकलन गरिएको हो। केन्द्रले यस कार्यक्रममा आफ्नो नाम दर्ता गराउन किसानलाई आह्वान समेत गरेको छ। र हुम्लाको सिमकोट गाउँपालिकाले आफ्नो कार्यक्षेत्रभित्रका सबै विद्यालयलाई प्रविधि मैत्री बनाउन विद्यालयलाई ल्यापटप र डेस्कटप कम्प्युटर सहयोग गरेको छ। गाउँपालिका अध्यक्ष विजय भण्डारीका अनुसार गाउँपालिकालाई प्रविधि मैत्री र स्मार्ट बनाउनका लागि गाउँपालिकाभित्रका 20 वटै सामुदायिक विद्यालयलाई पहिलो पटक यी सामग्री सहयोग गरेको हो। विद्यालय समायोजनपछि यहाँ 20 वटा मात्र विद्यालय रहेका छन्। ल्यापटप पाउने विद्यालयमा 7 वटा मावि, कक्षा 8 सम्म अध्ययन हुने 2 वटा आधारभूत विद्यालय र 11 वटा कक्षा 5 सम्म अध्ययन हुने आधारभूत विद्यालय रहेका छन्। यसै गरी 7 वटा मावि र कक्षा 8 सम्म अध्ययन हुने 2 वटा विद्यालयलाई डेस्कटप कम्प्युटर पनि सहयोग गरिएको छ। बढ़ी कार्यबोझ हुने मावि र कक्षा 8 सम्म
अध्ययन हुने आधारभूत विद्यालयलाई उक्त सहयोग गरिएको हो। विद्यालयमा शैक्षिक गुणस्तर गर्न, विद्यालयलाई प्रविधिसँग जोड्न, प्रविधि मैत्री बनाउन यी सामग्री आवश्यक रहेकाले सहयोग गरिएको गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख कृष्ण प्रसाद आचार्यले बताउनुभयो। प्रशासकीय काम गर्नलाई मावि र दुईवटा आधारभूत विद्यालय, डेस्कटप कम्प्युटर सहयोग गरिएको र यसबाट एकीकृत शैक्षिक सूचना सुधार व्यवस्थापन प्रणाली ई मिस तथ्याङ्क प्रविष्ट गर्न सहज हुने विश्वास रहेको उहाँले बताउनुभयो। बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 MHz में तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: मध्यपश्चिम। कस्तो राम्रो गीत लगाएको
2: मेड इन दंगाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
2: एकपटक दंगालीबाट किनेर हेर न।
1: लौ त म दंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825567775।
2: सम्पर्क नम्बर 98478826873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा।
8: नाक, कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
9: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
8: डाक्टरद्वारा दिइने सेवाहरू:
9: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, हाच्छ्यु आइरहने, गन्धथा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
8: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
9: घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, तङसिल आइरहने,
8: साथै नाक, कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
10: नोट: धेरै ठाउँ जचाएर पनि निको नभएका नाक, कान, घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
9: बिरामी जाँच हुने मिति: यही जेठ 30 गते शनिबार, समय बिहान 10 बजेदेखि।
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
9: नोट: सर्जन डाक्टर राजीव ढकालद्वारा हरेक दिन चेक जाँच गरिन्छ र साथै कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धित सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
8: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 14 बालमन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9928। भर्ना खुल्यो।
11: ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
8: कार्यक्रमहरू:
11: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे,
12: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना।
13: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज घोराई 16 सानी अम्बापुर सरादाङ।
14: फोन नम्बर 0825-62601, 98578-35990, 98578-31684, 98512-32328
11: र 98578-37255।
15: यो दाँत दुखेर मर्नु भयो।
16: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
15: अस्ति भर्खर त औषधि गरेको, 20-19 भएको होइन।
16: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
15: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ? म
16: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
17: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
18: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने, जनस्वास्थ्य कार्यालय दाङद्वारा
6: सुचिकिरी क्लिनिक
18: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
19: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटिरा आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
20: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
6: सम्पर्क फोन नम्बर 082-5630-027,
20: 98-41-68-47-46।
6: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
21: सीता के भयो तिमीलाई, गुम्सेर बसेछौ
22: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन, अब त आशै मरिसक्यो।
21: के कुरा गर्छ निमले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
22: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
23: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहाको दिति चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
24: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
23: शिशु क्लिनिक फर्टिलिटी बिचिचोक खोराहिदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-4-78-23-572।
25: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-8804, 98-43-00-8804, www.pashupatiicare.com।
26: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
27: क्षेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
26: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
27: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
26: तालिममा दिइने विषयहरू:
27: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
26: स्पेशल सेफ तालिम,
27: जापानिज सुशी तालिम,
26: र वेट्रेस,
27: टुरिस्ट गाइड।
26: हाम्रा विशेषताहरू:
27: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने,
26: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने,
27: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको,
26: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ,
27: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
26: सम्पर्क मोबाइल 98-4-10-17-09, 98-4-10-17-09।
27: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
28: खुल्यो खुल्यो खुल्यो परिचित फार्मेसी घोराही दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
8: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
28: बिस्तारै जोर्नीहरू र औंलाहरू बाँगिँदै जाने,
8: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
28: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने,
8: छालामा दागहरू आउने, कपाल झर्ने,
28: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा,
8: औलाहरू निलो भएमा, धेरै कालो भई कुहिन खोजेमा,
28: बारम्बार गर्भपतन भएमा,
8: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
28: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
8: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
28: बिना कारण शरीरको तौल घटेमा,
8: ढाड दुखेमा, कम्मर दुखेमा,
28: गाउट तथा युरिक एसिडको समस्या,
8: बारम्बार आँखा रातो भएमा,
28: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
8: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
28: छालामा दाग, अल्सर, सोरियासिसको दाग भएमा,
8: लामो समयदेखि छाला कडा भएमा,
28: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
8: युवा अवस्थामा पक्षघात भएमा,
28: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
8: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
28: कम उमेरमा हृदयघात, मुटु रोग भएमा,
8: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
28: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
8: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
28: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
8: फोन नम्बर 0825916770,
28: मोबाइल नम्बर 98578343123। परीक्षित फार्मेसी दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।

6.9 inch को standard display, AI powered camera, 2 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा, Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ, थप अत्याधुनिक विशेषताहरूले, तपाईको मन जित्छ बारम्बार.

0: सेवामा गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
2: डाक्टर मोहम्मद अनुद्दीन बागवानद्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
5: युनिच्यामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
6: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
7: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
8: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-561-683 र सम्पर्क मोबाइल नम्बर 98479-25700।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।
1: मध्य पश्चिम ट्याङ च्याक, यति बेला मध्याह्नको 12 बजेको छ।

0: आउट हुन सकेन। मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले आइसल्याण्डलाई 3 गोलले हरायो। नेपाल खबरमा अब पूरा खबर। अर्थमन्त्री डाक्टर स्वर्णे मुआग्लेले आर्थिक विधेयकमा भन्सार दर हेरफेर गरिएको र दस्तावेजबाट पानाहरू गायब गरिएको आरोपमा कुनै सत्यता नरहेको बताउनु भएको छ। उहाँले यसलाई भ्रामक र अति रञ्जित भन्दै चियाको कपमा तूफान ल्याउन खोजिएको टिप्पणी गर्नुभएको छ। सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले भन्सार दरमा कुनै नीतिगत चलखेल नभएको र प्राविधिक कारणले उत्पन्न विषयलाई अनावश्यक विवाद बनाइएको बताउनुभयो। बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले गएको वर्ष एमाले र कांग्रेसको सरकारले सच्याएका केही दरहरूलाई यसपटक स्पष्ट पारिएको समेत बताउनु भएको छ। विद्युतीय गाड़ीको हकमा 50 लाख रूपियाँ मुनिका गाड़ीको मूल्य नबढ़ोस् भन्ने सरकारको नीति रहेको उल्लेख गर्नुभयो। भन्सार बिन्दुमा 20 लाख रूपियाँसम्म मूल्य भएका गाड़ीहरू जसको बजार मूल्य 50 लाख भन्दा कम हुन्छ तिनलाई सड़क निर्माण दस्तुरमा 5% सट्टा 2.5% मात्र ल्याउने निर्णय भएको अर्थमन्त्रीले बताउनु भएको छ। कानून मन्त्रालयसम्म पुग्दा यो बुँदा छुट्न पुगेकाले त्यसलाई पछि संशोधन मार्फत समावेश गरिएको उहाँको भनाइ छ। साथै जेठ 15 अघि नै भन्सार प्रक्रिया पूरा गरी अन्त शुल्क तिरिसकेका गाड़ीको हकमा थप दस्तुर नलाग्ने गरी स्पष्ट पारिएको उहाँले जानकारी दिनुभयो। कृषि वन तथा पर्यावरण मन्त्रालयको किसान सूचीकरण प्रणालीमा देशभरका झण्डै 25 लाख किसान आबद्ध भएका छन्। किसानलाई जमीनको विवरण र खेती उत्पादनका आधारमा सूचीकरण गरिएको हो। उत्पादन वृद्धि गर्न आवश्यक सहुलियत तथा सुविधा दिने उद्देश्यले किसानलाई विद्युतीय प्रणाली मार्फत सूचीकृत गरिएको कृषि सूचना केन्द्रका अधिकृत संजीव पण्डितले जानकारी दिनुभयो। कृषि जनगणना 2078 अनुसार देशभर 41,30,000 संख्या रहेकाले बाँकी 16 लाख भन्दा धेरै किसान सूचीकृत हुन बाँकी नै छ। सरकारले किसानलाई सूचीकरण गर्न प्रभावकारी काम गर्न सकेको छैन। बाँकीलाई पनि सूचीकृत गर्ने काम भइदिएको अधिकृत पण्डितले बताउनुभयो। सबै किसानलाई सूचीबद्ध गरेपछि निर्वाहमुखी किसान, साना किसान, मझौला किसान र ठूला किसान गरी 4 प्रकारमा वर्गीकरण गर्ने मन्त्रालयको योजना छ। वर्गीकरणपछि परिचय पत्र वितरण, विद्युतीय सूचना प्रणालीमा जोड्ने लगायतका कार्यक्रम गरिनेछ। परिचय पत्रका आधारमा सरकारले अनुदानसहित रासायनिक मल, बिउ अनुदान, सेवा व्यवस्थापन लगायत सुविधासहित उपलब्ध गराउन सहज हुनेछ। केन्द्रले किसानलाई आफ्नो नाम दर्ता गराउन आह्वान समेत गरेको छ। सन् 2026 वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित विभिन्न हिमाल आरोहण गर्ने काम मैजारो अर्थात सम्पन्न भएको छ। सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि यस वर्ष 1,195 स्वदेशी तथा विदेशी आरोहीले अनुमति लिएका थिए। पर्यटन विभागले 6,500 मिटर भन्दा बढ़ी उचाई भएका हिमाल आरोहणका लागि आरोहीलाई अनुमति प्रदान गर्दै आइरहेको छ। त्यसभन्दा सानो हिमाललाई नेपाल पर्वतारोहण संघ एनएमएले अनुमति दिँदै आएको छ। यस वर्ष आरोहणका लागि अनुमति लिनेमा सबैभन्दा धेरै चीनका 159, अमेरिकाका 152, भारतका 101, जर्मनीका 75, बेलायतका 74, रशियाका 70, नेपालका 44, क्यानाडाका 41, पोल्याण्डका 32, फ्रान्सका 27 रहेका थिए। पर्यटन बोर्डका सूचना अधिकारी हिमाल गौतमका अनुसार यस वर्ष सगरमाथामा सबैभन्दा धेरै 109 छिमेकी चीनका आरोही पुगे हुन्। यसबाहेक अमेरिकाका 77, भारतका 61, बेलायतका 32, रशियाका 18, अस्ट्रेलियाका 15, जापानका 14, क्यानाडाका 12, नेपालका 12, आयरल्याण्डका 11 आरोही पुगेका छन्। यस वर्ष सगरमाथाको चुचुरोमा 32 पटक पुगेर कामी रीता शेर्पाले विश्व कीर्तिमान कायम गर्नुभएको छ। यसैगरी महिला आरोहीमा संखुवा सभा मकालुकी लाक्पा शेर्पाले 11 पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएको छ। कामी रीता र लाक्पाले आफ्नै रेकर्ड तोड्नु भएको हो। सरकारले सगरमाथा आरोहण अनुमतिबाट 1,08,10,725 रूपियाँ राजस्व संकलन गरेको छ। यो वर्षको वसन्त ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणको अनुमति दिए बापत सरकारले 1,26,47,41,306 रूपियाँ राजस्व संकलन गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनको भाव आज तोलामै 10,100 रूपियाँले घट्यो। तोलाको 2,91,800 रूपियाँमा कारोबार लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला
1: पीपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस द पीपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
1: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
2: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
1: थप जानकारीका लागि फोन नम्बर 0153591990 53519 मा सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज एथिन्जेल। हामीले भन्सार दर हेरफेर आरोपमा अर्थमन्त्री डाक्टर वाग्लेको स्पष्टीकरण, प्राविधिक कारणले उत्पन्न विषयलाई अनावश्यक विवाद गरिएको टिप्पणी, देशभरका झण्डै 25 लाख किसान सूचीकरण लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज सुनको भाव तोलामै 10,100 रूपियाँले घटेको छ। भाव घटेर सुन आज तोलाको 2,91,800 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि हिजो सुन तोलाको 3,01,900 रूपियाँ रहेको थियो। यसै गरी आज चाँदीको भाव तोलामा 185 रूपियाँले घटेको छ। हिजो तोलाको 4,925 रूपियाँमा कारोबार भएको चाँदी आज भाव घटेर तोलाको 4,740 रूपियाँमा कारोबार भएको महासंघले जनाएको छ। अब विदेशको खबर। इरानले आफ्नो हेलिकप्टर खसालेको र त्यसको बदलामा इरानमाथि जवाफी आक्रमण गरेको अमेरिकाले जनाएको छ। इरानमा श्रृंखलाबद्ध आक्रमण गरेको उसको दावी छ। अमेरिकी सेनाले इरानको हवाई प्रतिरक्षा प्रणाली, नियन्त्रण कक्षहरू र राडार क्षेत्रलाई निशाना बनाएर आक्रमण गरिएको जनाएको बीबीसीले उल्लेख गरेको छ। इरानी सरकारी संचार माध्यमहरूका अनुसार पर्सियन गल्फ क्षेत्रमा विस्फोटनका आवाजहरू सुनिएका थिए। यो मिशन इरानको अनुचित आक्रमण विरूद्धको प्रतिक्रिया मात्रै रहेको अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमले आफ्नो विज्ञप्तिमा जनाएको छ। इरानले होर्मुज जलमार्ग नजिकै आफ्नो हेलिकप्टर खसालिदिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनु भएको छ। अपाचे हेलिकप्टरका दुईजना चालक दलका सदस्यलाई अमेरिकी सामुद्रिक ड्रोनबाट उद्धार गरिएको सेन्टकमले जनाएको छ। यस्तो प्रकारको उपकरण प्रयोग गरिएको अमेरिकी सेनाले पहिलो पटक सार्वजनिक रूपमा पुष्टि गरेको हो। इरानको अर्ध सरकारी समाचार संस्था मेहर न्यूज एजेन्सीले अमेरिकी हेलिकप्टर खसालिएको घटनामा इरानले आफ्नो संलग्नता दावी गरेको भने छैन। अब खेल खबर। नेपाली महिला क्रिकेट टोली एसीसी महिला प्रिमियर कप क्रिकेटको क्वार्टर फाइनलबाट बाहिरिँदै एसिया कपमा छनौट हुन असफल भएको छ। एसियाली खेलकुदमा छनौट हुन नसकेको दशौं दिनमा महिला क्रिकेट टोली एसिया कपमा पनि छनौट हुन नसकेको हो। आज बिहान मलेसियाको बायुमास ओभलमा सम्पन्न पहिलो क्वार्टर फाइनल खेलमा नेपाल थाइल्याण्डसँग 56 रनले पराजित भयो। थाइल्याण्डले दिएको 131 रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 74 रन मात्र बनाउन सक्यो। नेपालका लागि रूबिना छेत्रीले अभिजित 20 रन बनाइन् भने सोनी पाखरिनले 15, सीता राणा मगरले 12 तथा सम्झना खड्काले 11 रनको योगदान दिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले 20 ओभरमा 4 विकेट गुमाउँदै 130 रन बनाएको थियो। फिफा विश्वकप अघिको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले आइसल्याण्डलाई हराएको छ। अमेरिकाको जोर्डन हियर रंगशालामा सम्पन्न खेलमा अर्जेन्टिनाले आइसल्याण्डलाई 3 गोलले पराजित गरेको हो। अर्जेन्टिनाको जितमा भ्यालेन्टिन बार्को, कप्तान लियोनल मेसी र थियागो अल्मान्डाले समान 1-1 गोल गरे। विश्वकप भोलि रातीदेखि शुरू हुँदैछ। अर्जेन्टिनाले असार 3 गते अल्जेरियासँग खेल्दै विश्वकपको शुरूआत गर्नेछ। समूह जेमा रहेको अर्जेन्टिनाले त्यसपछि अस्ट्रिया र जोर्डनसँग प्रतिस्पर्धा गर्ने तालिका छ। अर्जेन्टिना विश्वकपको साबिक उपाधि विजेता टोली हो। आइसल्याण्ड यो विश्वकपमा छनौट भएको छैन। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। भन्सार दर हेरफेर आरोपमा अर्थमन्त्री डाक्टर वाग्लेको स्पष्टीकरण, प्राविधिक कारणले उत्पन्न विषयलाई अनावश्यक विवाद गरिएको टिप्पणी, देशभरका झण्डै 25 लाख किसान सूचीकरण, अझै 16 लाख सूचीकरणमा आबद्ध हुनै बाँकी, वसन्त ऋतुको हिमाल आरोहण सम्पन्न, 1,26,00,000,000 राजस्व संकलन, आफ्नो हेलिकप्टर खसालेपछि इरानमाथि जवाफी आक्रमण गरेको अमेरिकाको दावी, दुईजना चालक दलका सदस्यलाई ड्रोनबाट उद्धार, र नेपालको महिला टोली एसिया कपमा छनौट हुन सकेन। मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले आइसल्याण्डलाई 3 गोलले हरायो।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेक जाँच तथा उपचार सेवा,
3: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेक जाँच तथा उपचार,
2: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेक जाँच तथा उपचार,
3: डेंगु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेक जाँच तथा उपचार सेवा,
2: अन्य विशेषज्ञ सेवाहरू,
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
2: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ। फोन नम्बर 0825 63 218।
6: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
8: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
9: हाडजोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
10: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
7: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
2: इन्डोस्कोपी सेवा
7: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
11: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ। फोन नम्बर 0825607334 र 0825601038।
12: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्। एमबीबीएस एमडी न्यूरोसाइकाट्रिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ।
13: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
12: डाक्टरद्वारा दिइने सेवाहरू,
13: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी,
12: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
13: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
12: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
13: जाड रक्सी चुरोट गाजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा,
14: बिरामी जाँच निमित्त यही असार 13 गते शनिबार।
15: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 0825904010, मोबाइल नम्बर 98478829913 र 98095128171।
16: हुनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
17: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
18: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
17: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 0825908647 0825908447।
19: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने सिल्का हान्ने पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5635-509 र मोबाइल 98453-0653।
20: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
21: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
20: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
21: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
20: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
21: ल ल काका, गइहाले म।
22: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
23: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
22: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498-87741।
24: मध्य पश्चिम FM 91.4 मेगाहर्ट्ज़।

प्रोग्राम फिफ्टिन टाइममा तपाईँ सम्पूर्णलाई अब करिब एक बजेसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अनियरमा सुन्न सक्नुहुनेछ। 082-5584954 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाइको यो गीत तपाईँको लागि

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिस इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायौ यो जुत्ता?
0: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गानी सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
0: एकपटक दङ्गानीबाट किनेर हेर न।
1: लौ त म दङ्गानी सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
0: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
0: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825367775।
0: सम्पर्क नम्बर 98478263।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

0: वन रे पार्लर मा
1: बायनेट को बाय वन गिफ्ट वन फ्री ऑफर मा तीन महीना को 125 एमबीपीएस इंटरनेट 2700 मा खरीद गर्दा सुई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल मा आफ्नो लागि एक महीना फ्री इंटरनेट बायनेट अब सबै कनेक्टेड
2: तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिंग टाइम यदि तपाईं पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5884594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 94 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तीनजेलसम्म हामीलाई साथ दिनुभयो तपाईँ सम्पूर्णलाई हार्दिक थ्याङ्क्स भन्दै बिदा हुन्छौ नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
0: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहार हड्डी भाँचिएको जोड्ने,
0: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
0: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
0: मेसिनबाट जरेदेखि दाँत भरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
0: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
0: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
0: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
3: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि, फोन 082562770।
4: हेलो पिङ्की,
5: बोल्दिन।
4: एलईडी टिभी किन्न नजाने?
5: जान्न।
4: फ्रिज डी फ्रिज किन्न जाउन भने होइन?
5: जान्न।
4: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
5: जान्न।
4: किन?
5: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के?
4: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
5: पाइने भएर त जान लाग्यो नि।
4: हो र, कहाँ
5: भन्दिन के?
4: सत्य भन्दिनौ।
5: आई लभ यू पिङ्कुली भनेको
4: हो। एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
5: बन्जाल इलेक्ट्रोनिक घोराई दान।
4: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
5: बन्जाल इलेक्ट्रोनिक घोराई दान।
4: फोन नम्बर
5: 082562472
4: 082562472 पुनश्च अब बन्जाल इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
6: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
7: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
6: डाक्टरद्वारा दिइने सेवाहरू
7: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
6: नोट, अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
7: सम्पर्क मोबाइल नम्बर 985-78-44-722 985-78-35-060। सम्पर्क सिभिल फर्मा घुराही 15 सडक विभाग रोड दान।
8: मध्यपश्चिम ट्रान्ज यति बेला दिउँसोको 1 बजेको छ।

0: दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। निजी क्षेत्रका संचार माध्यम र संचार कर्मीमाथि सरकारले गरेको विभेदकारी निर्णयको विरोधमा नेपाल पत्रकार महासंघ दान शाखाको अगुवाईमा जिल्लाका सम्पूर्ण क्रियाशील पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय दाङ अगाडि 1 घण्टा धरना दिएका छन्। नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको सर्कुलर अनुसार देशव्यापी आन्दोलन कार्यक्रम अन्तर्गत दाङमा पनि धरना कार्यक्रम आयोजना गरिएको हो। पत्रकारहरूले सरकारले विज्ञापन तथा सार्वजनिक सूचनामाथि नियन्त्रण कायम गर्न खोजेको भन्दै उक्त निर्णय प्रेस स्वतन्त्रता र स्वतन्त्र प्रेस संचार माध्यममाथिको हस्तक्षेप भएको बताएका छन्। उनीहरूले संचार क्षेत्रलाई कमजोर बनाउने तथा निजी मीडियाको अस्तित्वमाथि नै चुनौती सिर्जना गर्ने निर्णय तत्काल सच्याउन सरकारसँग माग गरेका छन्। धरना कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन, महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, पूर्व अध्यक्ष केएल बुढाथोकी, लक्ष्मी आचार्य लगायतको सहभागिता रहेको थियो। धरना कार्यक्रममा सहभागी पत्रकारहरूले सरकार आफ्नो निर्णयबाट पछि नहटे र माग सम्बोधन नभए सम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने चेतावनी दिएका छन्। साथै प्रेस स्वतन्त्रता, नागरिकको सुसूचित हुने अधिकार तथा स्वतन्त्र पत्रकारिताको संरक्षणका लागि एकजुट भएर संघर्ष जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यसबीच सरकारको स्वेच्छाचारी निर्णय विरूद्ध दाङमा संकलन गरिएको हस्ताक्षर सरकारलाई पठाइएको छ। दाङका सहायक प्रमुख जिल्ला अधिकारी पवित्र पुनलाई सो हस्ताक्षर बुझाइएको हो। नेपाल संस्कृत विश्वविद्यालय र भारतको बनारस हिन्दू विश्वविद्यालय बीच प्राज्ञिक ज्ञान आदान प्रदानका लागि सम्झौता भएको छ। संस्कृत विश्वविद्यालयका कुल सचिव माधव अधिकारी, सांस्कृतिक अध्ययन केन्द्रका कार्यकारी निर्देशक टीकाराम बुढा र बनारस हिन्दू विश्वविद्यालयका संस्कृत विद्या धर्म विज्ञान संकायका डिन राजाराम शुक्लाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ। दुवै विश्वविद्यालय बीच विभिन्न अध्ययन अनुसन्धानका काममा सहयोग र सहकार्य गर्ने गरी दाङको बेलजुण्डीमा सम्झौता पत्र आदान प्रदान गरिएको छ। संस्कृत शिक्षाका साथै अन्य विभिन्न प्राज्ञिक काममा मिलेर काम गर्दै संस्कृत शिक्षाको प्रवर्धनमा योगदान दिन सम्झौताले सहयोग पुर्याउने संस्कृत विश्वविद्यालयका उपकुलपति सुदन कुमार पौडेलले बताउनुभयो। संस्कृत विश्वविद्यालयले यसअघि पनि भारतका विभिन्न विद्यालयसँग सम्झौता गरी अध्ययन अनुसन्धानमा सहकार्य गर्दै आएको संस्कृत विश्वविद्यालयका कुल सचिव अधिकारीले बताउनुभयो। यस सम्झौताबाट दुई देशका विश्वविद्यालयमा रहेका ज्ञानको भण्डार उपयोग गर्न सहज हुने बनारस हिन्दू विश्वविद्यालयका डिन शुक्लाले बताउनु भएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयको किसान सूचीकरण प्रणालीमा देशभरका झण्डै 25 लाख किसान आबद्ध भएको जनाएको छ। किसानलाई जमीनको विवरण र खेती उत्पादनका आधारमा सूचीकृत गरिएको हो। उत्पादन वृद्धि गर्न आवश्यक सहुलियत तथा सुविधा दिने उद्देश्यले किसानलाई विद्युतीय प्रणाली मार्फत सूचीकृत गरिएको कृषि सूचना केन्द्रका अधिकृत सञ्जीव पण्डितले जानकारी दिनुभयो। कृषि जनगणना 2078 अनुसार देशभर 41 लाख 30 हजारको संख्या रहेकाले बाँकी 16 लाख भन्दा धेरै किसान सूचीकृत हुन बाँकी नै छ। सरकारले किसानलाई सूचीकरण गर्न प्रभावकारी काम गर्न सकेको छैन। बाँकीलाई पनि सूचीकृत गर्ने काम भइरहेको अधिकृत पण्डितले बताउनु भएको छ। सबै किसानलाई सूचीकृत गरेपछि निर्वाहमुखी किसान, साना किसान, मझौला किसान र ठूला किसान गरी 4 प्रकारका वर्गीकरण गर्ने मन्त्रालयको योजना छ। वर्गीकरणपछि परिचय पत्र वितरण विद्युतीय सूचना प्रणालीमा जोड्ने लगायत कार्यक्रम गरिनेछ। परिचय पत्रका आधारमा सरकारले अनुदान सहित रासायनिक मल, बिउ अनुदान, सेवा व्यवस्थापन लगायत सुविधा सहित उपलब्ध गराउन सहज हुनेछ। केन्द्रले किसानलाई आफ्नो नाम दर्ता गराउन आह्वान समेत गरेको छ। र खोराई उपमहानगरपालिका वडा नम्बर 4 का वडा अध्यक्ष मृणाल घिमिरे पदमुक्त हुनुभएको छ। उहाँलाई निर्वाचन आयोगले पदमुक्त गरेको हो। 2079 को स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्ष निर्वाचित भई अहिले राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभएको थियो। सोही कारण निर्वाचन आयोगले उहाँलाई पदमुक्त गरेको हो। आयोगले आज गोर्खापत्र दैनिकमा सार्वजनिक सूचना प्रकाशित गर्दै राजनीतिक दल सम्बन्धी ऐन अनुसार ती जनप्रतिनिधिहरूको पद स्वतः रिक्त भएको जानकारी गराएको हो। राजनीतिक दल सम्बन्धी एन 2073 दफा 32 उपदफा 1 र राजनीतिक दल सम्बन्धी नियमावली 2074 नियम 22 बमोजिम दल त्याग गरेको बोहरा एमालेको केन्द्रीय सचिवालयले आयोगलाई बुझाएको सिफारिशका आधारमा निर्वाचन आयोगको जेठ 26 गतिको निर्णय अनुसार घिमिरे लगायतका जनप्रतिनिधिहरूको पद स्वतः रिक्त भएको हो। रिक्त भएका सबै पद स्थानीय तह निर्वाचन 2079 निर्वाचित वडा अध्यक्षहरू हुन्। हवस् त दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
2: छेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
1: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
2: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
1: तालिममा दिइने विषयहरू:
2: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
1: स्पेशल सेफ तालिम,
2: जापानिज सुशी तालिम,
1: वेट्रेस,
2: टुरिस्ट गाइड।
1: हाम्रा विशेषताहरू:
2: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
1: एक्स्ट्रा प्राक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
2: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
1: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
2: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
1: सम्पर्क मोबाइल 9841017009, 9841017009।
2: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
3: नमस्ते दाइ भाउजू, होइन घरका तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
4: नमस्ते नमस्ते।
5: कता हिँड्नु नि बाबु? बजारतिर नि
6: अङ्कल। मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
7: साइकल चढेर
3: के गर्ने बाबु? छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
8: लौ हेर, किन नहुनु दाई, हाम्रै घोराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
3: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
9: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड, इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, छोराही, दाङ।
11: सम्पर्क मोबाइल 9847727977
12: र 9585830689।
13: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
14: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको।
13: हाम्रा विशेषताहरू:
14: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
13: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
14: शान्त तथा पारिवारिक वातावरण भएको,
13: स्टेडियम, प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
14: तिहार सुसारको राम्रो व्यवस्था भएको,
13: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
14: घरको जस्तै माया पाउने,
15: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
16: सम्पर्क शिशु आदिशिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15, दाङ, 6 गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
15: सम्पर्क फोन नम्बर 0825 63 387 सम्पर्क मोबाइल नम्बर 98 र 98 6 25 183।

0: प्रोडक्टहरु कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
2: अद्गुरी
3: होइन भाइला लखर लखर कहाँ हिँडिस
4: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
3: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
4: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
3: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको राम्रो पैसा कमाइरहेछले
4: ल ल काका गइहाले म
5: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
4: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
5: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98498877141

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्न बारम्बार।
1: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था
1: अर्डर अनुसार खाली बोतलको उत्पादन
2: 20 लिटर जारमा होम डेलिभरी सेवा
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-5630-021 र होटल डाङगाली नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-377
2: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
3: महासेवन दीर्घ जीवन दैनिक रूपमा महसेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
4: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डीफोर हटाउन अनुहारमा चमक ल्याउन समेत महसेवन अनिवार्य छ
3: हरेक बिहान मनतातो पानी महसेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
5: शुद्ध महका लागि कहाँ जाने त
6: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
5: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
7: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराईश्वर सर्राचो सम्पर्क व्यक्ति रामहरि शर्मा
8: सम्पर्क मोबाइल नम्बर 98578-31840 र 98478-20440
7: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो

सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।

0: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि सेवा सुलभ दरमा प्रदेश नम्बर पाँच कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
1: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
0: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसिटी दाँत तथा हिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
2: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
3: फोन नम्बर 082-563-479
2: मोबाइल नम्बर 98-494-67-487।
4: हामी जन्म जात्ने सिकारी हुँ, सिकारी पुरै टाइलेट मलाई चाहियो।
5: VFX सिनेमाज कुराही दश नारायणपुर सौरी कुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
6: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस्ट डब्लू बस हेलो हेलो हेलो।
5: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड।
7: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र रोल नम्बर वान।
8: अर्को वर्ष यसलाई अष्ट बनाएर तपाईँकै हातबाट छात्रवृत्ति फिल्म लिन आउनेछु।
7: लाली बजार र मिज्जू।
9: तपाईँहरूको जुन मितेरी सानो छ नि त्यसलाई त्यति हल्का रूपले चाहिँ नलिनु भन्छ है मम।
8: के टेन्सन लिएर
10: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pasupatiicare.com।
11: स्वदेश तथा विदेशका फाइभ स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
12: सिसी भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
11: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
12: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
11: तालिममा दिइने विषयहरू
12: स्पेशल कुक तालिम इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
11: स्पेशल सेफ तालिम,
12: जापानिज सुशी तालिम,
11: वेट्रेस,
12: टुरिस्ट गाइड।
11: हाम्रा विशेषताहरू
12: स्वदेश तथा विदेशका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
13: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगञ्ज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
12: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
11: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
12: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ।
11: सम्पर्क मोबाइल 98-410-17-09 98-410-17-09।
12: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल।
14: मध्य पश्चिम चाँड चेक
3: यति बेला दिउँसोको 2 बजेको छ।

दिउँसो दुई बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। दाङ महिला जेसिसले जेसिस सप्ताह 2026 कार्यक्रम अन्तर्गत पाँचौं दिन आज बिहान घोराईमा गरेको सोलो स्कूटी रेस प्रतियोगिता सम्पन्न भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ संघको सहकार्यमा आयोजना गरिएको उक्त कार्यक्रम घोराई 15 स्थित जिल्ला समन्वय समिति अगाडिको सड़कमा भएको थियो। सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा लक्ष्मी गैरी पहिलो, अनिता ढकाल दोस्रो र शीतला मगर तेस्रो हुनुभएको थियो। दाङ महिला जेसिस अध्यक्ष अर्चना शर्माको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक डाक्टर हेमबहादुर केसी र घोराई उपमहानगरपालिका वडा नम्बर 15 का अध्यक्ष रमेश पाण्डे, त्रिभुवन नगर जेसिस अध्यक्ष मिनराज भाटले विजेतालाई पुरस्कार प्रदान गर्नुभएको थियो। पाल्पा अस्पतालमा रेबिज विरूद्धको एन्टी रेबिज भ्याक्सिन एआरभी अभाव भएपछि निशुल्क खोप सेवा प्रभावित भएको छ। खोपको मौजदात सकिएसँगै अस्पतालले उक्त सेवा अस्थायी रूपमा स्थगित गरेको जनाएको छ। अस्पताल विकास समितिका अध्यक्ष अजय कर्माचार्यका अनुसार प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र रूपन्देहीबाट प्राप्त हुँदै आएको एन्टी रेबिज भ्याक्सिन विगत 3 महिनादेखि उपलब्ध हुन सकेको छैन। आपूर्तिमा समस्या आएपछि अस्पताल विकास समितिले करिब 1 लाख रूपियाँ बराबरको खोप खरिद गरी सेवाग्राहीलाई निशुल्क सेवा उपलब्ध गराउँदै आएको थियो। तर खरिद गरिएको खोप समेत सकिएपछि जेठ 26 गतेदेखि एआरभी सेवा स्थगित गर्नु परेको अस्पतालले जनाएको छ। प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रबाट पुनः खोप प्राप्त भएपछि अर्को सूचना जारी गरी सेवा सञ्चालन गरिने अस्पताल प्रशासनले जानकारी दिएको छ। अस्पतालले सेवाग्राही उपचारका लागि अस्पताल पुगेर पनि सेवा नपाई फर्किनुपर्ने अवस्था नआओस् भन्ने उद्देश्यले सूचना जारी गरी हाल खोप सेवा उपलब्ध गराउन नसकेको जानकारी गराएको जनाएको छ। रेबिज संक्रमित जनावरको टोकाईपछि लगाइने एआरभी खोपलाई जीव रक्षक मानिन्छ। खोप अभावका कारण सेवा प्रभावित हुँदा जिल्लाका सेवाग्राही समस्यामा पर्न सक्ने देखिएको छ। स्वास्थ्य कर्मीहरूले आवश्यक खोपको नियमित आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। सरकारले विद्यार्थीहरूको व्यक्तिगत विवरण अनाधिकृत व्यक्ति वा संस्थालाई उपलब्ध नगराउन देशभरका सबै विद्यालयहरूलाई निर्देशन दिएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले हिजो गरेको परिपत्रमा विद्यार्थीको नामथर, जन्ममिति, सम्पर्क नम्बर र इमेल जस्ता व्यक्तिगत विवरण अभिभावकको स्वीकृति बिना कसैलाई पनि नदिन भनेको हो। केन्द्रमा प्राप्त उजुरी र गुनासोहरूमा विद्यालयहरूले विद्यार्थीहरूका व्यक्तिगत विवरण शैक्षिक परामर्शदात्री संस्था, ट्यूशन सेन्टर र विभिन्न व्यापारिक कम्पनीहरूलाई उपलब्ध गराएको र यसले विद्यार्थीमा अनावश्यक मानसिक दबाव परेको उल्लेख थियो। केन्द्रका निर्देशक नीलकण्ठ झाकालले हस्ताक्षर गर्नुभएको विज्ञप्तीमा विद्यार्थीहरूको गोपनीयता, सुरक्षित शैक्षिक वातावरण र अनावश्यक प्रभावबाट संरक्षण गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको भनिएको छ। केन्द्रले यस परिपत्रको प्रभावकारी कार्यान्वयनका लागि सबै पालिका र शिक्षा विकास तथा समन्वय इकाइहरूलाई समेत परिपत्र पठाएको जनाएको छ। र निजी क्षेत्रका संचार माध्यम र संचारकर्मीमाथि सरकारले गरेको विभेदकारी निर्णयको विरोधमा नेपाल पत्रकार महासंघ दाङ शाखाको अगुवाईमा जिल्लाका सम्पूर्ण क्रियाशील पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय दाङ अगाडि 1 घण्टा धरना दिएका छन्। नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको सर्कुलर अनुसार देशव्यापी आन्दोलन कार्यक्रम अन्तर्गत दाङमा पनि धरना कार्यक्रम आयोजन गरिएको हो। पत्रकारहरूले सरकारले विज्ञापन तथा सार्वजनिक सूचनामाथि नियन्त्रण कायम गर्न खोजेको भन्दै उक्त निर्णय प्रेस स्वतन्त्र र स्वतन्त्र संचार माध्यममाथिको हस्तक्षेप भएको बताएका छन्। उनीहरूले संचार क्षेत्रलाई कमजोर बनाउने तथा निजी मीडियाको अस्तित्वमाथि नै चुनौती सिर्जना गर्ने निर्णय तत्काल सच्याउन सरकारसँग माग गरेका छन्। धरना कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन, महासंघ दाङका अध्यक्ष सन्तोष चुवेदी, पूर्व अध्यक्ष केएल बुढाथोकी, लक्ष्मी आचार्य लगायतको सहभागिता रहेको थियो। धरना कार्यक्रममा सहभागी पत्रकारहरूले सरकार आफ्नो निर्णयबाट पछि नहटे र माग सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रमहरूलाई निरन्तरता दिने चेतावनी दिएका छन्। साथै प्रेस स्वतन्त्रता, नागरिकको सुसूचित हुने अधिकार तथा स्वतन्त्र पत्रकारिताको संरक्षणका लागि एकजुट भएर संघर्ष जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यसबीच सरकारको स्वेच्छाचारी निर्णय विरूद्ध दाङमा संकलन गरेको हस्ताक्षर सरकारलाई पठाइएको छ। दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनलाई सो हस्ताक्षर बुझाइएको हो।
हवस् त दिउँसो दुई बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: खुशीको खबर
2: यसी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 का लागि सिटी भिटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
1: हाम्रा विशेषताहरू:
3: आधुनिक प्रयोगशाला,
1: अत्याधुनिक सर्वेक्षण उपकरण,
3: अनुभवी प्रशिक्षक,
1: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
3: नियमित फिल्ड भिजिट र रोजगारीमुखी शिक्षा सहित अध्ययन गराइने
1: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सडक, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
3: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
1: आजै रजना टेक्निकल कलेज घुराए 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावी रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ।
1: सम्पर्क फोन नम्बर 082-562-204,
2: सम्पर्क मोबाइल नम्बर 98578-30672 र 98699-64848।
4: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।
5: के तपाईँलाई हिम पाइप वा पोल चाहिएको छ?
6: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
5: हाम्रा विशेषताहरू:
6: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
5: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
6: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
7: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीबी रोड, खोराही दाङ।
8: फोन 562-521।
5: सम्पर्क मोबाइल
7: 98578-32819 र 98578-32223।

0: प्रेक्षकत्र नो इट लाइक प्रो राशिता पाव फ्रम टू मैन यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
2: महासेवन जीवन दैनिक रूपमा महासेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत महासेवन अनिवार्य छ
2: हरेक बिहान मन तातो पानीमा महसेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराईश्वर सर्राचो सम्पर्क व्यक्ति रामहरि शर्मा
7: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9948720440
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो

0: really hello.
1: Let's go.
2: 6.9 inch ko standard display, AI powered camera, 3 years ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha Redmi A7 Pro ma 6000 mAh powerful battery ko sath thap atyadhunik visheshtaharu le tapai ko man jitcha barambar.
3: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर. तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोर्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोर्नी खिएको समस्या हुन सक्छ. यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ. विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोर्नी, नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि. फोन 082-5563-509 र मोबाइल 98453-0653.
4: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा.
5: विशेषज्ञ डाक्टरी सेवाहरू
4: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकअप तथा उपचार सेवा.
5: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा.
6: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा.
5: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ.
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ.
5: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ.
4: सम्पर्क फोन 082-5590-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555.
7: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा.
8: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ. सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्.
7: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ. सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दान. सम्पर्क फोन नम्बर 082-5590-829. सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825.
9: खुल्यो परिचित फार्मेसी घोराही दाङ. बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो.
10: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लोड्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू.
9: बिस्तारै जोर्नीहरू र औलाहरू बाङ्गिँदै जाने,
10: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
9: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने,
10: छालामा दागहरू आउने, कपाल झर्ने,
9: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा,
10: औलाहरू निलो भएमा, धेरै कालो भई कुहिन खोजेमा,
9: बारम्बार गर्भपतन भएमा,
10: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
9: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
10: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
9: बिना कारण शरीरको तौल घटेमा,
10: ढाड दुखेमा, कम्मर दुखेमा,
9: गाउट तथा युरिक एसिडको समस्या,
10: बारम्बार आँखा रातो भएमा,
9: फोक्सोमा बारम्बार पानी भरिएमा, ILD दम भएमा,
10: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
9: छालामा दाग, अल्सर, सोरियासिसको दाग भएमा,
10: लामो समयदेखि छाला कडा भएमा,
9: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
10: युवा अवस्थामा पक्षघात भएमा,
9: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
10: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
9: कम उमेरमा हृदयघात, मुटु रोग भएमा,
10: सबै समस्याको समाधान हुन्छ. आउनुहोस्
9: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
10: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
10: फोन नम्बर 0825916077।
9: मोबाइल नम्बर 98578343। परीक्षित फार्मेसी दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे कोठा अस्पताल जाऊ, सर्जन फिजिसियन हार्ट जोड्ने नसा प्रसुति रेडियोलोजी एनेस्थेसिया बाल रोग थाइराइड प्रेसर सुगर छाती मुटु नाक कान घाँटी टाउको ग्यास्ट्रिक अल्सर फिजियोथेरापी दूरबीन विधिबाट अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ।

0: गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदाङ, बिरामी भए गोर्खा हस्पिटल जाऊ, फोनमा टिप्नुस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खोलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-590-466, 98-29-81-50-53।

0: तीन महीना को 125 एमबीपीएस इंटरनेट 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया जरान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वायनेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जानी होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर सधैँ छ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
1: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
3: नारायणी टेलर सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ
2: सम्पर्क मोबाइल नम्बर 9822964264
4: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
1: होइन कसलाई के भयो
5: हजुर बुबा अलि सिरियस हुनुभयो आइसियू चाहिन्छ रे त्यसैले नेपालगञ्ज लैजान हिँडेको
1: कहाँ नेपालगञ्ज दौडाउन लागेको हाम्रै दाङ घुराईको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आइसियूहरू छन् नि अनि किन कुरै नबुझी दौडेको
5: ल ल एम्बुलेन्सलाई घुराही गोगली भानपुरतिर मोड्नुहोस् त यही यस्तो आइसियू सेवा भएको थाहा नभएर धन्न हजुर बुबाको ज्यान समय र पैसा बर्बाद नभएको
1: घुराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआइसियू बच्चाका लागि पीआईसीयू लगायत 60 आइसियू सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्
5: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घोराही बर्गदुवा दाङ सम्पर्क फोन नम्बर 0825-91-101 र मोबाइल नम्बर 97-90-65-255
6: खुशीको खबर
7: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
6: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 0825908-47 0825908-47
8: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
9: उपचार हुने रोगहरू पाइल्स फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
8: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
9: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
8: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
9: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
8: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
10: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 ब्रिटिस रोग दाङ सम्पर्क फोन नम्बर 9686-61-694

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम ट्रान्ज चेक। यति बेला दिउँसोको 3 बजेको छ।

0: बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक सूचना टाँसेर दुई बजीसम्मका लागि स्थगित गरेकोमा अझै शुरू भएको छैन। बैठक स्थगित गरेर सभापति लामिछानेले विपक्षी दलका नेताहरूसँग छलफल गर्नुभएको हो। प्रधानमन्त्री बालेन्द्र शाहले जेठ 17 गते संसदमा भारतसँगको सीमा सम्बन्धमा दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले संसद अवरूद्ध गर्दै आएका छन्। सभापति लामिछानेसँगको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री आफू संसदमा आउन नसक्ने हो भने लिखित वक्तव्य कुनै मन्त्री आएर पढे हुन्छ भन्ने विकल्प प्रस्ताव गरे पनि त्यसमा राष्ट्रपतिले सहमति जनाएको छैन। राष्ट्रपति सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकपछि विपक्षी दलका नेताहरू छुट्टै छलफलमा छन्। राष्ट्रपतिले राखेको प्रस्तावमाथि छलफल गर्न र साझा धारणा बनाउन विपक्षीहरूको छलफल भइरहेको हो। विपक्षीहरूको छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र रापरपाका नेताहरू छन्। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद एक महिना थपेर असार मसान्तसम्म कायम गरेको छ। आयोगका अध्यक्ष राजेन्द्र कुमार भण्डारीका अनुसार स्वदेश तथा विदेशमा रहेका पदाधिकारीहरूले विवरण संकलनमा समय अपुग भएको भन्दै बारम्बार आग्रह गरेपछि यो निर्णय लिएको हो। नवयुवा आन्दोलनका क्रममा कतिपय कार्यालयमा आगजनी भएर विवरण संकलनमा कठिनाई भएको पनि उहाँले बताउनुभयो। अध्यक्ष भण्डारीले यो अन्तिम पटकका लागि म्याद थप गरेको र अब पुनः म्याद नथपिने स्पष्ट पार्दै सम्बन्धित सबैले अनिवार्य रूपमा विवरण दाखिल गर्नुपर्ने बताउनुभयो। अहिलेसम्म 3500 भन्दा केही बढ़ीले मात्रै सम्पत्ति विवरण बुझाइसकेका छन् भने 60 भन्दा बढ़ी उजुरी प्राप्त भएका छन्। आयोगले 2048 सालपछि सार्वजनिक पदमा रहेका, सेवानिवृत्त भएका वा हटिसकेका राजपत्रांकित विशिष्ट एवं प्रथम श्रेणीका सबै कर्मचारीहरूले विवरण बुझाउनुपर्ने जनाए आएको छ। आयोगले पछिल्ला 35 वर्षको अवधिलाई दुई चरणमा विभाजन गरी छानबिन अगाडि बढ़ाउने तयारी गरेको छ। अध्यक्ष भण्डारीले 40,000 व्यक्तिको सम्पत्ति विवरण प्राप्त हुने अपेक्षा राख्दै निर्धक्क भएर सम्पत्तिको विवरण पेश गर्न सबैसँग आग्रह गर्नुभएको छ। नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूका लागि सामाजिक सञ्जाल प्रयोग सम्बन्धी 8 बुँदे आचार संहिता जारी गरेको छ। आचार संहिता अनुसार दत्तवाल चिकित्सकले काउन्सिलमा दर्ता भएका उपाधि बाहेक अन्य उपाधि सामाजिक सञ्जालमा प्रयोग गर्न पाउने छैनन्। यस्तै उपचार सम्बन्धी जानकारी दिँदा वैज्ञानिक रूपमा स्थापित तथ्य मात्र लेख्नुपर्ने र सम्भव भएसम्म सन्दर्भ सामग्री उल्लेख गर्नुपर्ने अनिवार्य हुनेछ। बिरामीसँग सम्बन्धित कुनै पनि जानकारी सार्वजनिक गर्दा सुसूचित मंजूरी लिनु अनिवार्य छ। साथै बिरामीको परिचय खुल्ने गरी कुनै पनि भिडियो वा तस्विर सामाजिक सञ्जालमा राख्न निषेध गरिएको छ। अनलाइन परामर्शका हकमा लिखित अभिलेख राख्नु अनिवार्य हुनेछ र भौतिक जाँच आवश्यक देखिएमा बिरामीलाई अनिवार्य रूपमा भेटेर मात्र सुझाव दिनुपर्नेछ। अनलाइन र भौतिक परामर्श दुवैको कानूनी दायित्व बराबर रहने व्यवस्था गरिएको छ। कुनै पनि चिकित्सकले पदीय र पेशागत मर्यादा विपरीतका अभिव्यक्ति सम्प्रेषण गर्न नपाउने स्पष्ट व्यवस्था पनि आचार संहितामा रहेको छ। सरकारले विद्यार्थीहरूको व्यक्तिगत विवरण अनाधिकृत व्यक्ति वा संस्थालाई उपलब्ध नगराउन देशभरका सबै विद्यालयहरूलाई निर्देशन दिएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले हिजो गरेको परिपत्रमा विद्यार्थीको नाम, थर, जन्ममिति, सम्पर्क नम्बर र इमेल जस्ता व्यक्तिगत विवरणहरू अभिभावकको स्वीकृति बिना कसैले पनि नदिन भनेको हो। केन्द्रमा प्राप्त उजुरी र गुनासाहरूमा विद्यालयहरूले विद्यार्थीका व्यक्तिगत विवरण शैक्षिक परामर्शदात्री संस्था, ट्यूशन सेन्टर र विभिन्न व्यापारिक कम्पनीहरूलाई उपलब्ध गराएको र यसले विद्यार्थीहरूमा अनावश्यक मानसिक दबाव परेको उल्लेख छ। केन्द्रले यस परिपत्रको प्रभावकारी कार्यान्वयनका लागि सबै पालिका र शिक्षा विकास तथा समन्वय इकाईहरूलाई समेत परिपत्र पठाएको जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपड़ा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा बागमती प्रदेश अधिवेशनको चुनावी प्रक्रिया स्थगित भएको छ। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतपत्रमा देखिएका केही त्रुटि सच्याउन र मतदाता नामावलीको अन्तिम प्राविधिक प्रमाणीकरण गर्ने प्रक्रिया स्थगित गर्नु परेको हो। केन्द्रीय निर्वाचन आयोगले निकालेको विज्ञप्तिमा मतदान प्रक्रियाको नयाँ मिति र त्यस सम्बन्धी थप विवरण मतदान शुरू हुनुभन्दा कम्तीमा 24 घण्टा अगाडि आधिकारिक सूचना मार्फत सबैलाई जानकारी गराउने उल्लेख छ। बागमती प्रदेशको नेतृत्वका लागि निवर्तमान सभापति उत्तम लामिछाने, उत्सव अरियाल, हरि खत्री र कृष्णमान साक्य प्रतिस्पर्धामा हुनुहुन्छ। निर्वाचन आयोगले 2079 सालको पालिका चुनावमा एमालेबाट जितेर पछि अरू दलमा गएका 8 जना वडा अध्यक्षहरूको पद रिक्त भएको घोषणा गरेको छ। एमाले सचिवालयको पत्रका आधारमा आयोगले यो निर्णय गरेको हो। पदमुक्त हुनेहरूमा ओखलढुङ्गाको मोलुङ गाउँपालिका 1 का वडा अध्यक्ष कमल बहादुर बानिया, मोलुङ गाउँपालिका 6 का वडा अध्यक्ष कमल तामाङ र ओखलढुङ्गाकै चम्पादेवी गाउँपालिका 7 का वडा अध्यक्ष सुरेश कुमार थापा रहनु भएको छ। यस्तै पाल्पाको माथागढ़ी गाउँपालिका 1 का वडा अध्यक्ष राजकुमार पन्ती, ललितपुरको बागमती गाउँपालिका 7 का वडा अध्यक्ष होमप्रसाद बजगाई, मोरङको लेटाङ नगरपालिका 4 का वडा अध्यक्ष राम कुमार श्रेष्ठ, मोरङकै रंगेली नगरपालिका 1 का वडा अध्यक्ष महेश कुमार खनाल र दाङको घोराई महानगरपालिका नम्बर 4 का वडा अध्यक्ष मधुसूदन शर्माको पद पनि रिक्त भएको छ। अब विदेशको खबर। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतको इतिहासमै सबैभन्दा लामो समय शासन गर्ने निर्वाचित प्रधानमन्त्री बन्नुभएको छ। 2014 मे 26 प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिनुभएका मोदीले आज 4,399 दिनको कार्यकाल पूरा गर्नुभएको भारतीय संचार माध्यमले जनाएका छन्। प्रधानमन्त्रीको रूपमा उहाँको यो लगातार 3रो कार्यकाल हो। यसअघि यो कीर्तिमान पूर्व प्रधानमन्त्री जवाहरलाल नेहरूका नाममा थियो। उहाँ 4,398 दिनसम्म प्रधानमन्त्रीको पदमा रहनुभएको थियो। यसैबीच सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्रीको कीर्तिमान बनाउनुभएका मोदीलाई विश्वभरका नेताहरूले बधाई दिइरहेका छन्। अब खेल खबर। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा र एसियाली फुटबल महासंघ एएफसीले अखिल नेपाल फुटबल संघ एन्फामाथिको हस्तक्षेप नरोकिए नेपाललाई अन्तर्राष्ट्रिय फुटबलबाट तत्काल निलम्बन गर्ने चेतावनी दिएको छ। फिफा र एएफसीले संयुक्त रूपमा पत्र लेख्दै राष्ट्रिय खेलकुद परिषद राखेपछि एन्फामाथिको निलम्बन फुकुवा गरे पनि अरू निर्णय अझै पूर्ण रूपमा खारेज नभएको भन्दै ध्यानकर्षण गराएका हुन्। राखेपछि यसबारेमा भोलिसम्ममा चित्तबुझ्दो जवाफ नदिए नेपाललाई तत्काल निलम्बन गर्नका लागि यो विषय फिफा काउन्सिलमा पेश गर्ने पत्रमा उल्लेख छ। एएफसीले भोलिसम्ममा राखेपको गएको चैत 12 गतेको निर्णय पूर्ण रूपमा खारेज भएको लिखित प्रतिबद्धता पनि माग गरेका छन्। राखेपले चुनाव रोक्न, विधान संशोधन गर्न र जिल्ला संघहरूको चुनाव गराउन एन्फालाई दिएको निर्देशनलाई फिफा र एएफसीले तेस्रो पक्षको अनुचित हस्तक्षेप भएको ठहर गरेका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभा बैठक सूचना टाँसेर स्थगित। राष्ट्रपा सभापति रवि लामिछानेले बोलाएको बैठक निष्कर्षविहीन, विपक्षी दलहरू छुट्टै छलफलमा। सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्मका लागि थप, अहिलेसम्म 3,500 भन्दा केही बढ़ीले मात्रै विवरण बुझाए। चिकित्सकका लागि सामाजिक सञ्जाल प्रयोग सम्बन्धी आचार संहिता जारी, बिरामीको परिचय खुल्ने गरी भिडियो वा तस्विर सामाजिक सञ्जालमा राख्न निषेध। नरेन्द्र मोदी भारतमा सबैभन्दा लामो समयसम्म शासन गर्ने निर्वाचित प्रधानमन्त्री जवाहरलाल नेहरूको कीर्तिमान तोडियो। र एन्फामाथिको हस्तक्षेप नरोकिए तत्काल प्रतिबन्ध लगाउने फिफा एएफसीको चेतावनी।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
2: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त, म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 082-5635-775।
2: सम्पर्क नम्बर 98-478-26-873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
8: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
9: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू मेडिकल आइसियु लगायत सुगर प्रेसर, थाइराइडको चेक जाँच तथा उपचार सेवा,
10: छाती, मुटु, दम, क्षयरोग सम्बन्धी बिरामीको चेक जाँच तथा उपचार,
9: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेक जाँच तथा उपचार,
10: डेङ्गु, मलेरिया, निमोनिया, टाइफाइड साथै विभिन्न रोगहरूको चेक जाँच तथा उपचार सेवा,
9: अन्य विशेषज्ञ सेवाहरू,
10: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
11: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
9: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
11: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
9: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
11: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
9: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 082-5635-218।
12: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
13: आया, मम्मी मम्मी दाँत दुख्यो।
14: मम्मी मेरो दाँत बङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
15: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या।
16: तिमीलाई थाहा छैन र, अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
14: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
16: दाँत गिजा, मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
12: लामो समय फिलिपिन्स, बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
17: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
18: सम्पर्क बिआर डेन्टल, न्यू रोड साझेदारी टोल, यामाहा शोरूम नजिकै।
19: सम्पर्क फोन नम्बर 082-5590-222।
20: सुरोट, चुट्टी, पुकार, खैनी जस्ता छुट्टीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
21: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-008804, 98-43-008804, www.pashupatiicare.com।
6: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
19: हाम्रा सेवाहरू
6: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
19: छाती, दम, निमोनिया, खोकी, छेरो,
6: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
19: मधुमेह, सुगर, मिर्गौला रोग, पिसाब,
6: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
19: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
6: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
19: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
6: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
19: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
6: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
19: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
6: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श,
19: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गना हुने,
6: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिन्थाहरू आउने तथा थाइराइड,
19: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
22: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 9848726001।

बिहार आवाज सिंह का आवाज पश्चिम नेपाल का आवाज रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज को आफ्नै प्रस्तुति रेडियो कार्यक्रम लेख्दैछ को फाकामा प्राविधिक मित्र प्रदीप अधिकारी सँगै म कार्यक्रम प्रस्तोता अमृता डागीको तर्फबाट तपाई रेडियो कार्यक्रम लेख्दैछको फाका 3 बजेको नेपाल खबर र केही व्यापारिक विश्रामपछि करिब करिब 4 बजेसम्म रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुन्न सक्नुहुन्छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुन्न सक्नुहुन्छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ। लोक तथा दोरीकी संगीतको संगालो रेडियो कार्यक्रम लेखबेसीको फागा फरक बार फरक श्रृंखलाको साथमा तपाईँको माझमा आउने गर्दछौ। आज भने हामी बुधबार श्रृंखलामा छौ, तपाईँकै लोक भाका शून्य श्रृंखलामा छौ। 082-582-8054 को टेलिफोन नम्बर डायल गरेर आउँदै गर्नुहोस्। हामी भने कार्यक्रमको शुभारम्भ गर्छौ यो निकै नै मिठो सांगीतिक आवाजबाट।

एकदमै मिठो गीत तपाईँको माझमा प्रस्तुत गरेका थियो। गीतपछि पुनः स्वागत छ। रेडियो कार्यक्रम लेखबेसीको फाकामा छौं। मलाई टेक्निसियनबाट चाहिँ प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म। कार्यक्रम प्रस्तुता अमृता डाइकी, बाँकी साथ तपाईँको छ। हामीलाई फ्रिक्वेन्सीबाट 91.4 MHz मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुन्न सक्नुहुन्छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुन्न सक्नुहुन्छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ है। फरकबार फरक श्रृंखलाको साथमा तपाईँको माझमा आउने गर्दछौ। आज भने हामी बुधबार श्रृंखलामा छौं, तपाईँकै लोकभाका शून्य श्रृंखलामा छौं। आफूलाई मन परेको लोकभाका चाहिँ आजको श्रृंखलामा चाहिँ सुनाउन सक्नुहुनेछ। सबैजना साथीहरू आफ्नो काममा व्यस्त हुनुहुन्छ होला, सुस्त हुनुहुन्छ होला है। हजुरहरू यदि सम्भव छ, यदि आफूलाई मन परेको लोकभाका सुनाउन चाहनुहुन्छ भने जोडिन सक्नुहुनेछ। साथीहरू आउनुभयो भने पक्कै पनि हामी कुराकानीलाई चाहिँ जोड्नेछौ। यति बेला फेरि पनि मिठो सांगीतिक आवाज प्रस्तुत गर्छौ, त्यस पछाडि आउने नै छौ। सुन्दै गर्नुहोला।

0: अह एकदमै मिठो गीत तपाईँको माझमा प्रस्तुत गरेका थियो। गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम लेखबेसीको फाकामा छु। हामीलाई फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुन्न सक्नुहुन्छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुन्न सक्नुहुन्छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ है। मलाई टेक्निसियनबाट चाहिँ प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तुता अमृता डाकी बाँकी साथ तपाईँको छ। फरक बार फरक श्रृंखलाको साथमा तपाईँको माझमा आउने गर्दछौ। आज भने हामी बुधबार श्रृंखलामा छौ, तपाईँकै लोकफाका सुन्ने श्रृंखलामा छौ। आफूलाई मन परेको लोकफाका आजको श्रृंखलामा चाहिँ सुनाउन सक्नुहुनेछ। यति बेला टेलिफोनमा कुनै सहभागी साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौ। नमस्कार।
1: नमस्कार,
0: शुभ नाम? टोपेन्द्र नेपाली आउनुभयो है?
1: हजुर।
0: सन्चै हुनुहुन्छ नि?
1: ठिकै छ ठिकै छ। काठमाडौँ गएको रुगा लाग्यो अनि त्यसभरि कुनै पनि नगरेर आज गरौँ कि भनेर गरे।
0: काठमाडौँ गएपछि रुगा लाग्यो है?
1: चिसो छ हजुर,
0: हो नि हो नि, यताको अत्याधिक गर्मी उताको चिसो है।
1: हजुर,
0: ठिक छ, आफ्नो ख्याल गर्नु होला। सहभागी त छन्, खुसी लाग्यो। नास्ता खानुभयो? ल ठिक छ, एकछिन पछाडि पक्कै पनि खानु नि। आज हामीलाई लोकगीत सुनाउनु पर्छ, सुरु गरौँ है?
1: सर ठिक छ, खानुभयो हजुरले नास्ता?
0: हाम्रो भइसक्यो है।
1: हजुर हजुर, ल हुन्छ। ए बर्खा लायो मेरो बर्खा लायो हल जुवा गोरुको काँधैमा, बर्खा लायो हल जुवा गोरुको काँधैमा, मेरो माया साखी दिनु माटीको माटी खोला उर्लेर आयो आउने थिएन, मायाले बोलायो आधी खोला उर्लेर आयो आउने थिएन, मायाले बोलायो। हजुर रुगा पनि लागेको छ।
0: छोटो मिठो गीत गाउनु हजुरलाई धन्यवाद दिन चाहन्छु। अब नै छुट्टिनु पर्छ, आफ्नो सङ्घ साथीलाई सम्झिनुहोस्।
1: सर्वप्रथम त हजुरलाई धेरै दिनका भेट भयो, प्राविधिक बस्नु भएको प्राविधिक साथी प्रदीप अधिकारीलाई, मेरा साथीहरू भन्दाखेरि आरआर मगर, जगत चौधरी, मुस्कान घिसी लगायत राधा आचार्य र गर्द सिंहलाई सम्झिँदै बिदा हुन्छ। हवस् नमस्कार।
0: अस्ट्रेलियो नमस्कार। सम्झिनु भएको थियो टोपेन्द्र नेपाली रतनपुरबाट फोन देख्नुहुन्थ्यो। हाम्रो निमी साथी पनि हुनुहुन्छ, रेडियो प्रेमी साथी हुनुहुन्छ, सहभागिता सुनाइराख्नुहुन्छ। सो अब पालो तपाईँको छ 082-5650 को टेलिफोन नम्बर चाहिँ डायल गरेर आउन सक्नुहुनेछ। फरक बार फरक श्रृंखलाको साथमा तपाईँको माझमा आउने गर्दछौ। आज भने हामी बुधबार श्रृंखलामा छौ, तपाईँकै लोकफाका सुन्ने श्रृंखलामा छौ। हामीलाई फ्रिक्वेन्सी 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्र

अह एकदमै मिठो गीत तपाईँको माझमा प्रस्तुत गरेका थियो। गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम लेखबेसीको फाकामा। मलाई टेक्निसियनबाट चाहिँ प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तुता अमृता डागी बाके साथ तपाईँहरूको छ। हामीलाई फ्रिक्वेन्सीबाट 91.4 MHz मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुन्न सक्नुहुन्छ भने इन्टरनेटबाट www.radioamp.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुन्न सक्नुहुन्छ। त्यस्तै हाम्रो पात्र र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुन्न सक्नुहुनेछ। फरक बार फरक श्रृंखलाको साथमा तपाईँको माझमा आउने गर्दछौ। आज भने हामी बुधबार श्रृंखलामा छौ, तपाईँकै लोकभाका शून्य श्रृंखलामा छौ है। सबैजना साथीहरू आफ्नो काममा व्यस्त हुनुहुन्छ होला, सुस्त हुनुहुन्छ होला है। कतिपय साथीहरू गोठालोतिर गएर पनि हामीलाई सुनिराख्नु भएको छ होला भने कतिपय साथीहरू पसल व्यवसायमा बसेर पनि हामीलाई सुनिराख्नु भएको हुन्छ। कतिपय साथीहरू भने घरैसी काम गर्दै पनि हामीलाई सुनिराख्नु भएको हुन्छ। हजुरहरूको टाइम छ, सम्भव छ, तपाईँलाई पनि आफ्नो प्रतिभा सुनाउन मनपर्छ भने 082-5650 टेलिफोन नम्बर चाहिँ डायल गर्न सक्नुहुनेछ। हजुरहरू पनि जोडिनु होला। यति बेला छोटो मिठो गीत प्रस्तुत गर्छु, त्यस पछाडि आउने नै छौ, सुन्दै गर्नुहोला।

0: आह एकदमै छोटो मिठो गीत तपाईँको माझमा प्रस्तुत गरेका थियौ। गीत पछि पुनः स्वागत छ रेडियो कार्यक्रम लेक बिसीको भाकामा। यति बेला टेलिफोनमा कुनै सहभागी साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। नमस्कार।
1: नमस्ते। नमस्ते।
0: आह नमस्कार, हजुरको शुभ नाम?
1: ए कृष्ण चौधरी।
0: कृष्ण चौधरी आउनु भयो है,
1: अन्तिममा फोन लाग्यो।
0: भाग्यमानी हुनुहुँदो रहेछ है।
1: हजुर, अब फुर्सद पनि अलिकति थिएन, त्यही भएर अहिले फुर्सद मिलाएर अलिक गरे भनौँ, सम्झ्यो भनौँ।
0: ओके, व्यस्त हुनुहुन्छ, सम्झिनुहुन्छ, खुसी लाग्छ। अन्तिम चरणमा आउनु भएको छ हजुरको लोकगीत सुनमा है।
1: ल ए कति सारी भाकी हौ ठुली ताला टुली खेलेको बतुली बिर्सियो कि कुन्नी बिर्सियो कि कुन्नी एउटै सबको हालेको तिम्रै रातो चुनी बिर्सियो कि कुन्नी एउटै सबको हालेको तिम्रै रातो चुनी। हजुर यता है अन्तिम जस्तो छ भने है।
0: आफ्नो छ साथीलाई सम्झिनुहोस् है त।
1: हजुरलाई अनि पराग बस्नुभएको हुनेलाई अनि जसले लेख्नुहोस् भएको सुनिरहनु सम्पलाई भन्दैछु भएर
0: नमस्ते। नमस्कार, सम्झिनु भएको थियो कृष्ण चौधरी फोन दिए हुनुहुन्थ्यो। एकदमै मिठो गीत गाएर गइसक्नु भएको छ। अब भने तपाईँको माझबाट छुटेर जाने बेला भइसकेको छ। कार्यक्रमको लागि छुट्याएको निर्धारित समय चाहिँ सकिने लागिसकेको छ। यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोता साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि सहभागिता सुनाएर आफूलाई मन परेको लोक भाका सुनाउने साथीहरूलाई पनि विशेष विशेष धन्यवाद दिन चाहन्छु। र टेक्निसियनमा साथ दिनुहुने टेक्निसियन मित्र हुनुहुन्छ प्रदीप अधिकारीलाई पनि विशेष विशेष धन्यवाद भन्दै आजको श्रृंखला कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव पनि प्रतिक्रिया दिन नबिर्सन भन्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तोता अमृता डागीलाई पनि विदा दिनुहोस्। नमस्कार।

0: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यस्तो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
4: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड, इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क मोबाइल 98477977
7: र 98578309।
8: के तपाईँलाई विद्युतीय पोल चाहिएको छ?
9: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले
8: विगत 15 वर्षदेखि विद्युत विस्तारमा गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको श्री सत्यसाई कंक्रिट पोल इण्डस्ट्रीज प्रणाली सतबरियाबाट आईएसआई प्रमाणपत्र प्राप्त कच्चा पदार्थबाट निर्मित विभिन्न साइजका विद्युतीय पोल प्रयोग गरी वर्षौं वर्ष ढुक्क रहनुहोस्।
10: सम्पर्क श्री सत्यसाई कंक्रिट पोल इण्डस्ट्रीज प्रणाली, जिसस रोड, घोराही दाङ।
8: फोन नम्बर 082-560-7788।
10: सम्पर्क व्यक्ति महेश चौधरी, मोबाइल नम्बर 98128-24072।
11: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
12: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नु भएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
11: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
13: सम्पर्क स्थान घोराई चौध, नयाँ बजार, बाल विकास स्कुलको अगाडि।
8: फोन नम्बर 082-560-7779,
13: मोबाइल नम्बर 98-494-67487।
14: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
15: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
14: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
15: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
14: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
15: ल ल काका, गइहाले म।
16: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
17: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
16: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय, गणेश हलको पूर्वतर्फ, न्यू रोड, ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98-498-87741।
18: मध्य पश्चिम ट्राङ्क्याक, यति बेला अपराह्नको 4 बजेको छ।

अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद एक महिना थपेर असार मसान्तसम्म कायम गरेको छ। आयोगका अध्यक्ष राजेन्द्र कुमार भण्डारीका अनुसार स्वदेश तथा विदेशमा रहेका पदाधिकारीले विवरण संकलनमा समय अपुग भएको भन्दै बारम्बार आग्रह गरेपछि यो निर्णय लिइएको हो। नवयुवा आन्दोलनका क्रममा कतिपय कारणले आगजनीमा परेर विवरण संकलनमा कठिनाई भएको पनि उहाँले बताउनुभयो। अध्यक्ष भण्डारीले यो अन्तिम पटकका लागि मात्र म्याद थपिएको र अब पुनः म्याद नथपिने स्पष्ट पार्दै सम्बन्धित सबै अनिवार्य रूपमा विवरण दाखिला गर्नुपर्ने बताउनुभयो। अहिलेसम्म 3500 भन्दा धेरैले सम्पत्ति विवरण बुझाइसकेका छन् भने 60 वटा उजुरी पनि प्राप्त भएका छन्। आयोगले 2048 सालपछि सार्वजनिक पदमा रहेका सेवानिवृत्त भएका वा हटिसकेका राजपत्रांकित विशिष्ट एवं प्रथम श्रेणीका सबै कर्मचारीले विवरण बुझाउनुपर्ने जनाएको छ। आयोगले पछिल्ला 35 वर्षको अवधिलाई दुई चरणमा विभाजन गरी छानबिन अगाडि बढ़ाउने तयारी गरेको छ। अध्यक्ष भण्डारीले 40-50 हजार जनाको सम्पत्ति विवरण प्राप्त हुने अपेक्षा राख्दै निर्धक्क भएर विवरण पेश गर्न सबैलाई आग्रह गर्नुभएको छ। नेतृत्व पाएसँगै नवगठित विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले संस्थागत र नीतिगत काम शुरू गरेको छ। नेपाल सरकारको पछिल्लो कार्य विभाजनबाट साबिक शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट विज्ञान तथा प्रविधि हटाएर नवप्रवर्तन थपेर विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय स्थापना भएको हो। यस मन्त्रालयमा स्वतन्त्र सांसद महावीर पुनले मंगलबारदेखि मन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्दै आउनुभएको छ। मन्त्रालयका सचिवका रूपमा इन्जिनियरिङ सेवाका प्रमिला बज्राचार्यले पनि केही दिन अघि जिम्मेवारी पाउनुभएको थियो। सचिव बज्राचार्यले मन्त्रालयले सिंहदरबार स्थित साबिक युवा तथा खेलकुद मन्त्रालयको कार्यालयबाट काम शुरू गरेको जानकारी दिनुभयो। मन्त्री पुनले नयाँ मन्त्रालयले शून्यबाट काम थाल्नुपर्ने भएकाले पदबहाली पश्चात मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण ओएनएम गर्ने निर्णय गर्नुभएको थियो। सचिव बज्राचार्यले मन्त्री पुनले भने चाहिँ आफूहरूले शून्यबाट शुरू गरेको बताउँदै मन्त्रालयको वेबसाइटको नमूना तयार गरेर सूचना प्रविधि विभागलाई दिइसकिएकाले प्रणालीगत कारणले 72 घण्टापछि अपलोड हुने जानकारी आएको बताउनुभयो। नवप्रवर्तन मन्त्रालयमा हाल दरबन्दी 24 जना कर्मचारीले काम गर्दैछन् भने नयाँ संगठन संरचना बनेपछि संख्या बढ़ाइने जनाइएको छ। मन्त्री पुन मन्त्रालयमा सरकारी निवास कायम गर्ने गरी आजदेखि सिंहदरबारमा सर्नु भएको छ। नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूका लागि सामाजिक सञ्जाल प्रयोग सम्बन्धी 8 बुँदे आचार संहिता जारी गरेको छ। आचार संहिता अनुसार दर्तावाल चिकित्सकले काउन्सिलमा दर्ता भएका उपाधि बाहेक अन्य उपाधि सामाजिक सञ्जालमा प्रयोग गर्न पाउने छैनन्। यस्तै उपचार सम्बन्धी जानकारी दिँदा वैज्ञानिक रूपमा स्थापित तथ्य मात्र लेख्नुपर्ने र सम्भव भएसम्म सन्दर्भ सामग्री उल्लेख गर्नु अनिवार्य हुनेछ। बिरामीसँग सम्बन्धित कुनै पनि जानकारी सार्वजनिक गर्दा सुसूचित मंजूरी लिनु अनिवार्य छ। साथै बिरामीको परिचय खुल्ने गरी कुनै पनि भिडियो वा तस्विर सामाजिक सञ्जालमा राख्न निषेध गरिएको छ। अनलाइन परामर्शका हकमा लिखित अभिलेख राख्नु अनिवार्य हुनेछ र भौतिक जाँच आवश्यक देखिएमा बिरामीलाई अनिवार्य रूपमा भेटेर वा सुझाव दिनुपर्नेछ। अनलाइन र भौतिक परामर्श दुवैको कानूनी दायित्व बराबर रहने व्यवस्था गरिएको छ। कुनै पनि चिकित्सकले पदीय र पेशागत मर्यादा विपरीतका अभिव्यक्ति सम्प्रेषण गर्न नपाउने स्पष्ट व्यवस्था आचार संहितामा छ। र दाङ महिला जेसिसले जेसिस सप्ताह 2026 कार्यक्रम अन्तर्गत 5 औं दिन आज बिहान घराईमा रहेको स्लो स्कूटी रेस प्रतियोगिता सम्पन्न गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ संघको सहकार्यमा आयोजना गरिएको उक्त कार्यक्रम घराई 15 स्थित जिल्ला समन्वय समिति अगाडिको सड़कमा भएको थियो। सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा लक्ष्मी गैरी पहिलो, अनिता ढकाल दोस्रो र शीतला मगर तेस्रो हुनुभएको थियो। दाङ महिला जेसिस अध्यक्ष अर्चना शर्माको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक डाक्टर हेमबहादुर केसी र घोराई उपमहानगरपालिका 15 का अध्यक्ष रमेश पाण्डे, त्रिभुवन नगर जेसिस अध्यक्ष मेनराज भाटले विजेतालाई पुरस्कार प्रदान गर्नुभएको थियो। हवस् त, अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: खुशीको खबर
2: यदि उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ, यदि त्यस्तो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 का लागि सीसीभीटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
1: हाम्रा विशेषताहरू:
3: आधुनिक प्रयोगशाला,
1: अत्याधुनिक सर्वेक्षण उपकरण,
3: अनुभवी प्रशिक्षक,
1: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
3: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
1: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सडक, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
3: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
1: आजै रजना टेक्निकल कलेज घुराए 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावि रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ।
1: सम्पर्क फोन नम्बर 082-560-204,
2: सम्पर्क मोबाइल नम्बर 98578-30672 र 98699-64-848।
4: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।
5: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
6: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
5: हाम्रा सेवाहरू:
6: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
5: अर्डर अनुसार खाली बोतलको उत्पादन,
6: 20 लिटर जारमा होम डेलिभरी सेवा।
5: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर हरवेन्द्र केसी, फोन नम्बर 082-560-021 र होटल दाङगारी नजिक जीवन चौधरी, मोबाइल नम्बर 98478-63-375।
6: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्।
3: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
2: विशेषज्ञ डाक्टरी सेवाहरू:
3: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
2: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
7: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
2: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
3: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98478-10-030 र 98-29-54-555।
8: नेपाली जुत्ता घर,
1: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
8: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट।
1: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
8: स्वदेशी उत्पादनको प्रवर्धन गरौ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टी, थारू गल्ली, घुराही दाङ।
1: सम्पर्क मोबाइल नम्बर 98577-71546।

0: का बेस्ट प्रोडक्ट हरू कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अडगुरी
2: एक हप्तादेखि यो दाँत दुखेको देखि छ फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ अब यसको उपचारको लागि कहाँ जाने होला
3: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
2: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा
2: बाङ्गा टिङ्गा दाँत मिलाउने
4: शल्यक्रिया गरेर दाँत निकाल्ने
2: खाली ठाउँमा दाँत भर्ने
4: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने
2: मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने श्वास गनाउने दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
4: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दान सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98-578-43-123
5: भर्ना खुल्यो
6: ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ
5: कार्यक्रमहरू
6: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे
5: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना
7: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज गोराई 16 सानी अम्बापुर सरादाङ
8: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684 98-512-32-28
6: र 98-578-37-255

0: मम्मी दाँत दुख्यो।
1: मम्मी मेरो दाँत बङ्गो आयो। साथीहरु सधैँ जिस्किरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
2: हेलो श्रीमान ज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल होराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
4: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 0825902022।
1: सुरोट सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिमल बीआर डेन्टलको सहकार्यमा जारी सन्देश।
7: स्वदेश तथा विदेशका फाइभ स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
8: क्षेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
7: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
8: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
7: तालिममा दिइने विषयहरू
8: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
7: स्पेशल सेफ तालिम
8: जापानिज सुशी तालिम
7: वेट्रेस
8: टुरिस्ट गाइड।
7: हाम्रा विशेषताहरू
8: स्वदेश तथा विदेशका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
7: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
8: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
7: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
8: तालिम सात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ।
7: सम्पर्क मोबाइल 98410170909।
8: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल।

0: 6.9 को standard display, AI powered camera, 2 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्न बारम्बार
1: भर्ना खुल्यो।
2: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
1: हाम्रा विशेषताहरू
2: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
1: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
2: शान्त तथा पारिवारिक वातावरण भएको
1: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
2: तिहार सुसारको राम्रो व्यवस्था भएको
1: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने
2: घरको जस्तै माया पाउने
3: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
4: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल राई उपमा नगरपालिका 15 दाङ चैक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
3: सम्पर्क फोन नम्बर 082-5-63-387 सम्पर्क मोबाइल नम्बर 98-6-69-86-303 र 98-6-62-25-183
5: मध्यपश्चिम ट्याङ च्याट यति बेला बेलुकीको 5 बजेको छ।

0: 91.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: के गर्ने बाबु,
6: छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहियो नि, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने।
5: फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
1: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
7: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाग,
9: सम्पर्क मोबाइल 98478727977
10: र 98578309।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद करता सोई इंटरनेट पैकेज नया जड़ान को लागी गिफ्ट करने मौका सफल रेफरल में आपको लागी एक महीना फ्री इंटरनेट बाय नेट अब सब कनेक्टेड।
1: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
2: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू
2: ब्लड प्रेसर हाई लो भएका
1: कोलेस्ट्रोल बढी भएको
2: मुटुको गति एक नास नभएको
1: मुटु ढुकढुक हुने डर लागे जस्तो महसुस हुने
2: मुटुको बासोक मुटु सुन्निएको हृदयघात भएको
1: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा
2: मुटुको भल्को अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98478-28913 र 98095-12871।
4: नेपाली जुत्ता घर
5: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
4: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% बम्पर छुट।
5: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
4: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली हुराही दाङ।
5: सम्पर्क मोबाइल नम्बर 98577-71546।
6: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
7: क्षेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
6: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
7: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
6: तालिममा दिइने विषयहरू
7: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
6: स्पेशल सेफ तालिम
7: जापानिज सुशी तालिम
6: वेट्रेस
7: टुरिस्ट गाइड।
6: हाम्रा विशेषताहरू
7: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
6: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
7: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
6: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
7: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
6: सम्पर्क मोबाइल 98410-17-09 98410-17-09।
7: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल।
8: खुल्यो खुल्यो खुल्यो परिचित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
9: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लोज तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
8: बिस्तारै जोर्नीहरू र औंलाहरू बाँगिँदै जाने
9: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
8: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने
9: छालामा दागहरू आउने कपाल झर्ने
8: शरीर फुल्ने र चिलाउने हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा
9: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
8: बारम्बार गर्भपतन भएमा
9: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
8: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
9: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
8: बिना कारण शरीरको तौल घटेमा
9: ढाड दुखेमा कम्मर दुखेमा
8: गाउट तथा युरिक एसिडको समस्या
9: बारम्बार आँखा रातो भएमा
8: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा,
9: बारम्बार लामो समय सम्म ज्वरो आएमा,
8: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा,
9: लामो समयदेखि छाला कडा भएमा,
8: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
9: युवा अवस्थामा पक्षघात भएमा,
8: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
9: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
8: कम उमेरमा हृदयघात मुटु रोग भएमा,
9: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
8: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
9: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
9: फोन नम्बर 0825916770,
8: मोबाइल नम्बर 98578343। परीक्षित फार्मेसी दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।

0: रेट छ कत्रो नो इट लाइक प्रो राशि थाहा पाऊ फ्रम टु एन्ड फ्रो साथ यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
2: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
3: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
2: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
3: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
2: हुलासले बनाउँदैछ परिवार एक साथ

0: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
1: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
1: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
0: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
1: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858735060। सम्पर्क सिभिल फर्मा घुराही 15 सडक विभाग रोड दाङ।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाम बिरामी भए गोर्खा हस्पिटल दाम फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव संगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 चुलिसपुर चोक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुदिन बागवानद्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
10: अन्य 6 विशेषज्ञ डाक्टरी

0: सेवाहरू।
1: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
0: मुटु रोग विशेषज्ञ डाक्टर
1: कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमन सिमखडा।
2: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसी पुत्रोक दान। सम्पर्क फोन नम्बर 0825616683 र सम्पर्क मोबाइल नम्बर 9847725700।
3: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहज जानकारी गराउँदछौ।
4: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
5: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
6: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
7: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
8: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
9: इन्डोस्कोपी सेवा
8: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
10: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छाने द्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 0825607634 र 0825601038।
11: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
12: विशेषज्ञ डाक्टरी सेवाहरू:
11: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा।
12: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
13: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
12: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
11: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
12: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
11: सम्पर्क फोन 0825590079, मोबाइल नम्बर 9848710030 र 9829954555।
14: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
15: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
14: अन्य सेवाहरू:
7: हाट जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
16: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
7: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
17: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
11: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
13: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 0825616694। सम्पर्क मोबाइल नम्बरहरू 9857830145, 9848303153 र 9649141944।
18: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
7: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
19: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
7: डाक्टरद्वारा दिइने सेवाहरू:
19: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गराउने सिँगान आउने, हाच्छु आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
9: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
19: घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटी भित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, तङसिल आइरहने,
9: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
20: नोट, धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
19: बिरामी जाँच हुने मिति यही जेठ 30 गते शनिबार, समय बिहान 10 बजेदेखि।
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
19: नोट, सर्जन डाक्टर राजीव ढकालद्वारा हरेक दिन चेक जाँच गरिन्छ र साथै कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
9: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9908।
21: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
22: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
21: हाम्रा विशेषताहरू
22: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
21: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
22: शान्त तथा पारिवारिक वातावरण भएको,
21: प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
22: तिहार सुसारको राम्रो व्यवस्था भएको,
21: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
22: घरको जस्तै माया पाउने,
23: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
24: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15 दाङ, सहित गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
23: सम्पर्क फोन नम्बर 082-5-63-387, सम्पर्क मोबाइल नम्बर 98-69-86-303 र 98-62-25-183।
25: खुसीको खबर।
26: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
25: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-5-90-847, 082-5-90-847।
27: होइन, कसलाई के भयो?
28: हजुर बुबा अलि सिरियस हुनुभयो, आइसियू चाहिन्छ रे, त्यसैले नेपालगञ्ज लैजान हिँडेको।
27: कहाँ नेपालगञ्ज दौडाउन लागेको? हाम्रै दाङ घोराईको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आइसियूहरू छन् नि, अनि किन कुरै नबुझी दौडेको?
28: ल ल, एम्बुलेन्सलाई घोराही गोगली भानपुरतिर मोड्नुहोस् त, यही यस्तो आइसियू सेवा भएको थाहा नभएर धन्न हजुरबुवाको ज्यान, समय र पैसा बर्बाद नभएको।
27: घोराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआइसियू, बच्चाका लागि पीआईसीयू लगायत 60 आइसियू सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्।
28: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घोराही बर्गदुवा दाङ। सम्पर्क फोन नम्बर 082-5-91-101 र मोबाइल नम्बर 97-090-65-255।
29: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
30: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
29: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-5-90-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-5-78-53-825।
31: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधि द्वारा विभिन्न रोग को चेक जाँच तथा उपचार गरिन्छ।
0: हाम्रा सेवाहरू
31: डाक्टर हेमकर गेवाली द्वारा दिइने सेवाहरू
0: छाती दम निमोनिया खोकी छेरो
31: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
0: मधुमेह सुगर मृगौला रोग पिसाब
31: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
0: डाक्टर कृष्ण तिमल सिन्हा द्वारा दिइने सेवाहरू
31: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
0: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
31: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
0: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
31: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
0: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
31: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
0: कान पाक्ने कानबाट पिप बगिरहने कान गड्ढा हुने
31: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
0: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
29: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478826001
1: होइन भाइला लखर लखर कहाँ हिँडिस्
2: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
1: अरे केटा उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
2: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
1: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
2: ल ल काका गइहाले म
3: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
2: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
3: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98498877141

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम टाइम चेक, यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी शान्त कुमार बुढामगरसँगै अमर क्षितिजको तपाईलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: सरकारले मल खरिद गर्न नसक्दा यस वर्ष पनि दाङमा रासायनिक मलको अभाव हुने, के गरेर धानको ब्याड राख्ने र रोपाई गर्ने भन्ने चिन्तामा किसान।
1: सरकारको सूचना प्रणालीमा 25 लाख किसान सूचीकृत, सूचीकृत किसानको वर्गीकरण गरेर अनुदान तथा सहुलियतका कार्यक्रम अगाडि बढ़ाइने सरकारको योजना।
0: सरकारले गरेको विभेदकारी निर्णयको विरोधमा दाङका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालय अगाडि 1 घण्टा धरना, सरकार आफ्नो निर्णयबाट पछि नहटे, आन्दोलनलाई निरन्तरता दिने चेतावनी।
1: र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बीमा सेवा अस्थायी रूपमा बन्द, दाङ महिला जेसिसको घोराईमा स्लो स्कूटी रेस प्रतियोगिता सम्पन्न।
0: अब खबर विस्तारमा।
1: सरकारले पर्याप्त मात्रामा रासायनिक मल खरिद नगर्दा यस वर्ष पनि रासायनिक मलको अभाव देखिने भएको छ। दाङमा 65,980 हेक्टर खेतीयोग्य जमीन रहेको छ भने 39,000 हेक्टरमा धान खेती मात्रै हुने गरेको छ। वार्षिक रूपमा दाङ जिल्लामा मात्रै यूरिया, डीएपी र पोटास गरी 32,821 मेट्रिक टन रासायनिक मल आवश्यक पर्दछ। तर आवश्यक माग भएको कोटा भन्दा आधा जति मात्रै पनि मुस्किलले आयात हुँदा किसानले मल सहज रूपमा पाउन सकेका छैनन्। धान खेतीका लागि ब्याड राख्ने र रोपाई गर्ने दिन नजिकै गर्दा सरकारले पर्याप्त मात्रामा रासायनिक मल खरिद गर्न नसक्दा यो वर्ष पनि दाङ लगायतका जिल्लामा रासायनिक मलको अभाव देखिन थालेको छ। दाङमा रासायनिक मल वितरणका लागि घोराई, तुलसीपुर र लमही गरी 3 स्थानबाट कृषि सामग्री कम्पनीले मल बिक्री गर्दै आएको छ भने घोराईमा साल ट्रेडिङले पनि मल बिक्री गर्ने गर्दछ। तुलसीपुर क्षेत्र र सल्यानका लागि मल बिक्री गर्दै आएको कृषि सामग्रीसँग दाङको लागि कुनै पनि रासायनिक मल मौजदात रहेको छैन भने लमही क्षेत्रमा रहेको थोरै मौजदातलाई जेठ 26 गतेदेखि बिक्री गर्न लागि छ। रोल्पा र रूकुम सहित घोराई उपमहानगरपालिका तथा बंगलाचुली गाउँपालिकाका लागि मल बिक्री गर्ने कृषि सामग्री लिमिटेड संघ थोरै मात्रामा रासायनिक मल मौजदात रहेको छ। पालिकाहरूले रासायनिक मल बिक्री गर्ने सहकारीका लागि कोटा निर्धारण गरेसँगै घोराई स्थित कृषि सामग्री कम्पनी लिमिटेड घोराईले जेठ 28 गते रासायनिक मलको बिक्री गर्ने तयारी गरेको जनाएको छ। घोराईमा रहेको कृषि सामग्री कम्पनी लिमिटेडमा घोराई उपमहानगरपालिका, बंगलाचुली गाउँपालिका र रोल्पा तथा रूकुमका लागि भनेर यूरिया 856 मेट्रिक टन, डीएपी 750 मेट्रिक टन र पोटास 89 मेट्रिक टन रासायनिक मल मौजदात रहेको छ। घोराई उपमहानगरपालिका क्षेत्रमा 73 वटा र बंगलाचोली क्षेत्रमा 6 वटा रासायनिक मल वितरण गर्ने सहकारी रहेका छन् भने कृषि सामग्री कम्पनी तथा साल ट्रेडिङमा आबद्ध 267 सहकारीहरू रहेका छन्। गत पुष महिनादेखि दाङ जिल्लामा कुनै पनि रासायनिक मलको आयात भएको छैन भने गाउँ गाउँमा रहेर सहकारी तथा किसानहरूले के गरेर धानबाली लगाउने भन्ने चिन्ता रहेका छन्। यसै सन्दर्भमा रहेर आज हामीले घोराई स्थित कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख डेभिड हमाललाई रासायनिक मलको आपूर्ति कसरी भइरहेको छ, कति रासायनिक मल मौजात र के कसरी वितरण भइरहेको छ भनेर सोधेका छौं।
2: अहिले चाहिँ हाम्रो रासायनिक मलको अवस्था चाहिँ यो हाम्रो वेस्ट एसियाको जुन वार चलिरहेको छ त्यो कारणले गर्दाखेरि चाहिँ विगत हाम्रो भनौँ माघदेखि नै, अघिल्लो वर्षको माघ महिनादेखि नै नयाँ मल चाहिँ आपूर्ति हुन सकिरहेको अवस्था चाहिँ छैन। होइन, हाम्रो यहाँ घोराई शाखामा पनि तपाईँको माघ अथवा फागुनमा होला अन्तिम यहाँ चाहिँ भैरवबाट चाहिँ हाम्रो गाडी आएर यहाँ गोदाममा चाहिँ झरेको होला, त्यसपछि चाहिँ नयाँ मल चाहिँ आएको छैन। अब हाम्रो सम्पूर्ण मलहरू चाहिँ के हुन्छ भन्दाखेरि मेनली मिडल इस्टदेखि, रसियादेखि, ती मुलुकहरूदेखि चाहिँ आउने गर्छ। अब त्यहाँ नै वार अहिले दुईटै, रसियामा पनि वार भइरहेछ, वेस्ट एसियामा पनि वार भइरहेछ। त्यो कारणले गर्दाखेरि चाहिँ मलको अवस्था चाहिँ अहिले चाहिँ हाम्रा लागि चाहिँ नाजुक नै छ भन्नुपर्छ हामीले चाहिँ। होइन,
3: अहिले वितरणको अवस्था चाहिँ के छ? यहाँ चाहिँ अहिले कति मल स्टकमा छ अथवा छैन, के छ
2: स्टक? चाहिँ हामीसँग यस्तो छ, स्टक के छ भन्दाखेरि हामीसँग अहिले युरिया हेर्दाखेरि चाहिँ 856.8 मेट्रिक टन छ हामीसँग। डिएपी चाहिँ हामीसँग 705.85 मेट्रिक टन छ। त्यस पछाडि पोटास चाहिँ हामीसँग 89.85 मेट्रिक टन चाहिँ मौजदात रहेको अवस्था छ। तर यो तपाईँले अहिले हेर्दाखेरि धेरै मौजदात देखिए तापनि, अघि तपाईँले सोधे जस्तै तुलसीपुर कार्यालयमा मल छैन भन्ने कुरा गर्नुभयो उहाँको प्रमुखले, होइन? त्यसै कारणले गर्दाखेरि यही गोदामको मल पनि तुलसीपुर पनि परिचालन गर्ने भन्ने चाहिँ हाम्रो आन्तरिक छलफल पनि भइरहेको छ। त्यही भएर यो मलले हामीले रोल्पा पनि पुर्याउनु पर्नेछ, रुकुम पनि पुर्याउनु पर्नेछ। र यसमै कति के पनि छ भन्दाखेरि तपाईँको कुनै सहकारीले त मल लाँदैनन्, सबैले मल लान्छन् भन्ने ग्यारेन्टी हुँदैन। त्यही भएर रोल्पा र रुकुमकाले पनि नलगेको मलको केही मौजदात पनि यसैमा जोडिएको अवस्था छ। त्यो चाहिँ हामीले पुनः उता चाहिँ पठाइसकेका छौँ। यो स्टक चाहिँ त्यसरी चाहिँ अलिकति धेरै देखेको अवस्था चाहिँ छ। अब हाम्रो लुम्बिनी प्रदेश प्रादेशिक कार्यालय चाहिँ हामीलाई घोराएर बङ्गलाचुलीको लागि नयाँ कोटा चाहिँ पठाइसकेको अवस्था छ। त्यो कोटा चाहिँ हामीले चाहिँ अहिले पालिकामा पठाइसकेको अवस्था छ र पालिकाबाट निर्णय भएर आइसकेपछि कुन सहकारीलाई कति दिने भन्ने चाहिँ त्यसपछि निर्णय हुन्छ र त्यही अनुसारले चाहिँ हामीले चाहिँ वितरण गर्ने गरेका छौँ।
3: मोटामोटी अहिले एउटा सहकारीले चाहिँ कति जति जस्तो घोराई उपमहानगरपालिकाकै हकमा कुरा गर्ने हो भने 73 सहकारीहरू छ, बङ्गलाचुलीमा 6 सहकारीहरू छ, होइन? मोटामोटी एउटा सहकारीले कति जति मल पाउँछन् होला?
2: मोटामोटी यस्तो हुन्छ, ठ्याक्कै त्यो भन्नुपर्दा तपाईँको अब के छ भन्दाखेरि हाम्रो वडा अनुसार सहकारीको संख्या फरक फरक छ, खेतीयोग्य जमिन पनि फरक फरक छ, कृषकको संख्या पनि फरक फरक छ। त्यो कारणले गर्दाखेरि चाहिँ ठ्याक्कै एउटा सहकारीले यो यति नै पाउँछ भन्ने ग्यारेन्टी चाहिँ गर्न सकिँदैन अहिले नै। तर अब जुन वडामा चाहिँ कम सहकारी छ त्यो सहकारीले तुलनात्मक रूपमा बढी मल पाउने भयो। अब जुन वडामा बढी सहकारी छ त्यो वडाले चाहिँ अलिकति त्यो वडाको सहकारीले चाहिँ अलिकति कम मल चाहिँ पाउने अवस्था रहन्छ। किनभने मान्यो तपाईँको एउटा वडालाई त 500 बोरा मल छुट्या छ, त्यहाँ 10 सहकारी छन् भने त एउटा सहकारीले 50-50 पर्ने भयो। तर त्यही 500 बोरा अर्को वडामा एउटा मात्रै सहकारी छ भने त उसले त 500 नै पाउने हो, त्यो अवस्था छ। त्यसैले हाम्रो कुनै वडामा 2, कुनै वडामा 3, कुनै वडामा 8 सहकारी पनि हुनुहुन्छ। त्यो 8 हुने सहकारी हुने वडाको सहकारीले चाहिँ एउटा सहकारीले त्यही सरदर 30 बोराको दरले पाउनु होला, कहीँ एउटा 2 हुनुहुन्छ त्यहाँ 100-150 दरले पाउनु होला।
3: अहिलेको स्थितिलाई हेर्दाखेरि अब भोलि के हुन्छ भन्न त सकिने भएन। अहिलेको स्थितिलाई हेर्दाखेरि अहिले यो सिजनमा मल चाहिँ पर्याप्त रूपमा किसानले पाउलान् जस्तो देखिँदैन।
2: अहिले चाहिँ हाम्रो अब पाउलान् जस्तो देखिँदैन भन्दा पनि अब अहिले चाहिँ सरकारले पनि प्रयास गरिरहेको छ, होइन? भारतसँग पनि G2G को लागि सम्झौताको लागि प्रयासरत छ। त्यताबाट मल आउन सक्यो भने चाहिँ हामीलाई त्यति गाह्रो चाहिँ हुँदैन। असारसम्मलाई पनि हामीलाई चाहिँ जेमतेन वितरण गर्ने मल चाहिँ हामीसँग स्टकमै पनि छ, होइन? भारतबाट आयो भने असार पछिलाई पनि त्यसले सहजै गराउँछ। तर अब कुनै पनि बाहिरबाट मल चाहिँ आउन सकेन भने त्यो अवस्था रह्यो भने चाहिँ मलको चाहिँ अलिकति हाहाकार हुने अवस्था चाहिँ आउन सक्छ।
0: निजी क्षेत्रका संचार माध्यम र संचारकर्मीमाथि सरकारले गरेको विभेदकारी निर्णयको विरोधमा नेपाल पत्रकार महासंघ दाङ शाखाको अगुवाईमा जिल्लाका सम्पूर्ण क्रियाशील पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय दाङ अगाडि 1 धरना दिएका छन्। नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको सर्कुलर अनुसार देशव्यापी आन्दोलन कार्यक्रम अन्तर्गत दाङमा पनि 1 धरना कार्यक्रम आयोजना गरिएको हो। पत्रकारहरूले सरकारले विज्ञापन तथा सार्वजनिक सूचनामाथि नियन्त्रण कायम गर्न खोजेको भन्दै उक्त निर्णय प्रेस स्वतन्त्रता तथा स्वतन्त्र संचार माध्यममाथिको हस्तक्षेप भएको बताएका छन्। उनीहरूले संचार क्षेत्रलाई कमजोर बनाउने तथा निजी मीडियाको अस्तित्वमाथि नै चुनौती सिर्जना गर्ने निर्णय तत्काल सच्याउन सरकारसँग माग गरेका छन्। धरना कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन, महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, पूर्व अध्यक्ष केएल बुढाथोकी, लक्ष्मी आचार्य लगायतको सहभागिता रहेको थियो। धरना कार्यक्रममा सहभागी पत्रकारहरूले सरकार आफ्नो निर्णयबाट पछि नहटेर माग सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने चेतावनी दिएका छन्। साथै प्रेस स्वतन्त्रता, नागरिकको सुसूचित हुने अधिकार तथा स्वतन्त्र पत्रकारिताको संरक्षणका लागि एकजुट भएर संघर्ष जारी राख्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। यसबीचमा सरकारको स्वेच्छाचारी निर्णय विरूद्ध दाङमा संकलन गरिएको हस्ताक्षर सरकारलाई पठाइएको छ। दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनलाई उक्त हस्ताक्षर बुझाइएको हो।
1: दाङ महिला जेसिसले जेसिस सप्ताह 2026 कार्यक्रम अन्तर्गत पाँचौ दिन आज बिहान घोराईमा स्लो स्कूटी रेस प्रतियोगिता सम्पन्न भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ संघको सहकार्यमा आयोजना गरिएको उक्त कार्यक्रम घोराई पन्ध्र स्थित जिल्ला समन्वय समिति अगाडिको सड़कमा भएको थियो। सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा लक्ष्मी गैरी पहिलो, अनिता ढकाल दोस्रो र शीतला मगर तेस्रो हुनुभएको थियो। महिला जेसिस अध्यक्ष अर्चना शर्माको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक डाक्टर हेम बहादुर केसी र घोराई उपमहानगरपालिका पन्ध्रका अध्यक्ष रमेश पाण्डे, त्रिभुवन नगर जेसिस अध्यक्ष मिनराज भाटले विजेतालाई पुरस्कार प्रदान गर्नुभएको थियो।
0: राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा स्वास्थ्य बीमा अन्तर्गतका सम्पूर्ण सेवाहरू अस्थायी रूपमा बन्द भएका छन्। स्वास्थ्य बीमा बोर्डको सफ्टवेयर प्रणाली परिमार्जन तथा स्तर उन्नति अपग्रेड गर्नुपर्ने भएकाले प्रतिष्ठानले आज एक सूचना जारी गर्दै यो सेवा स्थगन गरिएको जनाएको छ। प्रतिष्ठानका प्रशासनका अनुसार स्वास्थ्य बीमा बोर्डले हालै जारी गरेको स्वास्थ्य बीमा बोर्ड सुविधा थैली तेस्रो संशोधन 2083 बमोजिमका नयाँ विवरण र संशोधित दर रेट माग दावी सम्बन्धी सफ्टवेयरमा अध्यावधि गर्नुपर्ने भएकाले सेवा रोक्नु परेको हो। अस्पतालले अर्को सूचना प्रकाशित नभएसम्मका लागि बीमा अन्तर्गतका सेवाहरू पूर्ण रूपमा बन्द रहने जनाएको छ। सफ्टवेयर व्यवस्थापनका कारण सेवाग्राहीमा पर्न गएको असुविधालाई ध्यान दिँदै अस्पतालले प्राविधिक काम सम्पन्न हुनासाथ सेवा पुनः सञ्चालन हुने जानकारी दिएको छ। अचानक सेवा बन्द हुँदा नियमित ओपीडी तथा अन्य उपचारका लागि आउने बीमाका बिरामीहरू भने प्रभावित बनेका छन्।
1: चारपाङ्रे सवारीका पारखीहरूलाई मध्यनजर गर्दै घोराईमा आमोडा कम्पनीको विद्युतीय कार शोरूमको उद्घाटन गरिएको छ। घोराई 14 रतनपुरमा रहेको शोरूमको आज एक कार्यक्रमको आयोजना गरी दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीले उद्घाटन गर्नुभएको हो। शोरूम संचालक सुदर्शन गिरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि जोशीले चारपाङ्रे सवारीका पारखीहरूका लागि ओमोडा कम्पनीले बजारमा ल्याएको यो कार आरामदायी र स्तरीय रहेको बताउनुभयो। पेट्रोलियम पदार्थको महँगीका समयमा यस खालका विद्युतीय सवारीहरू वातावरण मैत्री र प्रयोगकर्ताहरूका लागि पनि फाइदाजनक रहेको बताउनुभयो। कम्पनीका प्रतिनिधि तपेन्द्र भट्टले लामो समयदेखि सेवा दिँदै आएको र नेपालका लागि आरामदायी यात्रामा यो गाड़ी निकै सुविधाजनक रहेको बताउनुभयो। कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासनले व्यावसायिक सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण संगीता गिरीले गर्नुभएको थियो।
0: नेपाल संस्कृत विश्वविद्यालय र भारतको बनारस हिन्दू विश्वविद्यालय बीच प्राज्ञिक ज्ञान आदान प्रदानका लागि सम्झौता भएको छ। संस्कृत विश्वविद्यालयका कुलसचिव माधव अधिकारी, सांस्कृतिक अध्ययन केन्द्रका कार्यकारी निर्देशक टीकाराम बुढा र बनारस हिन्दू विश्वविद्यालयका संस्कृत विद्या धर्म विज्ञान संकायका डीन राजाराम शुक्लाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ। दुवै विश्वविद्यालय बीच विभिन्न अध्ययन अनुसन्धानका काममा सहयोग र सहकार्य गर्ने गरी दाङको बेलझुण्डीमा सम्झौता पत्र आदान प्रदान गरिएको छ। संस्कृत शिक्षाका साथै अन्य विभिन्न प्राज्ञिक काममा मिलेर काम गर्दै संस्कृत शिक्षाको प्रवर्धनमा योगदान दिन सम्झौताले सहयोग पुर्याउने संस्कृत विश्वविद्यालयका निमित्त उपकुलपति सुदन कुमार पौडेलले बताउनुभयो। संस्कृत विश्वविद्यालयले यसअघि पनि भारतका विभिन्न विश्वविद्यालयसँग सम्झौता गरी अध्ययन अनुसन्धानमा सहकार्य गर्दै आएको संस्कृत विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले बताउनुभयो। यस सम्झौताबाट दुई देशका विश्वविद्यालयमा रहेका ज्ञानको भण्डार उपयोग गर्न सहज हुने बनारस हिन्दू विश्वविद्यालयका डीन शुक्लाले बताउनु भएको छ।
1: घोराई उपमहानगरपालिका वडा नम्बर चारका वडा अध्यक्ष मुनाल घिमिरे पदमुक्त हुनुभएको छ। उहाँलाई निर्वाचन आयोगले पदमुक्त गरेको हो। 2079 स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्ष निर्वाचित भई अहिले राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभएको थियो। सोही कारण निर्वाचन आयोगले उहाँलाई पदमुक्त गरेको हो। आयोगले आज गोर्खापत्र दैनिकमा सार्वजनिक सूचना प्रकाशित गर्दै राजनीतिक दल सम्बन्धी ऐन अनुसार ती जनप्रतिनिधिहरूको पद स्वतः रिक्त भएको जानकारी दिएको हो। राजनीतिक दल सम्बन्धी ऐन 2073 दफा 32 उपदफा 1 र राजनीतिक दल सम्बन्धी नियमावली 2074 नियम 22 बमोजिम दल त्याग गरेको बेहोरा एमालेको केन्द्रीय सचिवालयले आयोगलाई बुझाएको सोही सिफारिशका आधारमा निर्वाचन आयोगको जेठ 26 गतेको निर्णय अनुसार घिमिरे लगायतका जनप्रतिनिधिहरूको पद स्वतः रिक्त भएको हो। रिक्त भएका सबै पद स्थानीय तह निर्वाचन 2079 निर्वाचित वडा अध्यक्षहरू हुन्।
0: कृषि वन तथा पर्यावरण मन्त्रालयले किसान सूचीकरण प्रणालीमा देशभरका झण्डै 25 लाख किसान आबद्ध भएका छन्। किसानलाई जमीनको विवरण र खेती उत्पादनका आधारमा सूचीकरण अभियानमा 25 लाख किसान सूचीकृत भएको मन्त्रालयले जनाएको छ। उत्पादन वृद्धि गर्न आवश्यक सहुलियत तथा सुविधा दिने उद्देश्यले किसानलाई विद्युतीय प्रणाली मार्फत सूचीकृत गरिएको कृषि सूचना केन्द्रका अधिकृत सञ्जीव पण्डितले जानकारी दिनुभएको छ। कृषि गणना 2078 अनुसार देशभर 41,30,000 संख्या रहेकाले बाँकी 16 लाख भन्दा धेरै किसान सूचीकृत हुन बाँकी रहेको पनि मन्त्रालयले जनाएको छ। बाँकीलाई पनि सूचीकृत गर्ने काम भइरहेको अधिकृत पण्डितले बताउनु भएको छ। सबै किसानलाई सूचीबद्ध गरेपछि निर्वाहमुखी किसान, साना किसान, मझौला किसान र ठूला किसान गरी 4 प्रकारमा वर्गीकरण गर्ने मन्त्रालयको योजना छ। वर्गीकरण पछि परिचय पत्र वितरण, विद्युतीय सूचना प्रणालीमा जोड्ने लगायतका कार्यक्रम गरिनेछ। परिचय पत्रका आधारमा सरकारले अनुदान सहित रासायनिक मल, बिउ अनुदान, सेवा व्यवस्थापन लगायत सुविधा सहित उपलब्ध गराउन सहज हुनेछ। सरकारले छोट किसानहरूलाई आफ्नो नाम दर्ता गराउन पनि आह्वान गरेको छ।
1: नेतृत्व पाएसँगै नवगठित विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले संस्थागत र नीतिगत काम शुरू गरेको छ। नेपाल सरकारको पछिल्लो कार्य विभाजनबाट साविक शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट विज्ञान तथा प्रविधि हटाएर नवप्रवर्तन थपेर विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय स्थापना भएको हो। यस मन्त्रालयमा स्वतन्त्र सांसद महावीर पुनले मंगलबारदेखि मन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्नु भएको छ। मन्त्रालयका सचिवका रूपमा इन्जिनियरिङ सेवाका प्रमिला बज्राचार्यले पनि केही दिन अघि जिम्मेवारी पाउनु भएको हो। सचिव बज्राचार्यले मन्त्रालयले सिंहमा दरबार स्थित साविक युवा तथा खेलकुद मन्त्रालयको कार्यालयबाट काम शुरू गरेको जानकारी दिनुभएको छ।
0: सरकारले विद्यार्थीहरूको व्यक्तिगत विवरण अनाधिकृत व्यक्ति वा संस्थालाई उपलब्ध नगराउन देशभरका सबै विद्यालयहरूलाई निर्देशन दिएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जारी गरेको परिपत्रमा विद्यार्थीको नाम, थर, जन्ममिति, सम्पर्क नम्बर, इमेल जस्ता व्यक्तिगत विवरणहरू अभिभावकको स्वीकृति बिना कसैलाई पनि नदिन भनेको हो। केन्द्रमा प्राप्त उजुरी र गुनासाहरूमा विद्यालयहरूले विद्यार्थीहरूका व्यक्तिगत विवरण शैक्षिक परामर्शदात्री संस्था, ट्यूशन सेन्टर, विभिन्न व्यापारी कम्पनीहरूलाई उपलब्ध गराएको र यसले विद्यार्थीहरूमा अनावश्यक मानसिक दबाव परेको उल्लेख गरिएको छ। केन्द्रका निर्देशक नीलकण्ठ ढकालले हस्ताक्षर गर्नुभएको विज्ञप्तिमा विद्यार्थीहरूको गोपनीयता, सुरक्षित शैक्षिक वातावरण र अनावश्यक प्रभावबाट संरक्षण गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको हो।
1: मध्यपश्चिम खबरमा अब देश बाहिरको समाचार। इरानले आफ्नो हेलिकप्टर खसालेको र त्यसको बदलामा इरानमाथि जवाफी आक्रमण गरेको अमेरिकाले जनाएको छ। इरानमा श्रृंखलाबद्ध आक्रमण गरेको उसको दावी छ। अमेरिकी सेनाले इरानको हवाई प्रतिरक्षा प्रणाली, नियन्त्रण कक्षहरू र राडार क्षेत्रलाई निशाना बनाएर आक्रमण गरिएको जनाएको बीबीसीले उल्लेख गरेको छ। इरानी सरकारी संचार माध्यमहरूका अनुसार पर्सियन गल्फ क्षेत्रमा विस्फोटनका आवाज सुनिएका थिए। यो मिशन इरानको अनुचित आक्रमण विरूद्धको प्रतिक्रिया मात्रै रहेको अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमले आफ्नो विज्ञप्तिमा जनाएको छ। इरानले हर्मुज जलमार्ग नजिक नजिकै आफ्नो हेलिकप्टर खसालिदिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनु भएको छ।
0: मध्यपश्चिम खबरमा अब खेल खबर। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा र एसियाली फुटबल महासंघ एएफसीले अखिल नेपाल फुटबल संघ एन्फा माथिको हस्तक्षेप नरोकिए नेपाललाई अन्तर्राष्ट्रिय फुटबलबाट तत्काल निलम्बन गर्ने चेतावनी दिएको छ। फिफा र एएफसीले संयुक्त रूपमा पत्र लेख्दै राष्ट्रिय खेलकुद परिषद राखेपछि एन्फा माथिको निलम्बन फुकुवा गरे पनि अरू निर्णय अझै पूर्ण रूपमा खारेज नभएको भन्दै ध्यान आकर्षण गराएका हुन्। राखेपछि यसबारेमा भोलिसम्ममा चित्तबुझ्दो जवाफ नदिए नेपाललाई तत्काल निलम्बन गर्नका लागि यो विषय फिफा काउन्सिलमा पेश गरिने पत्रमा उल्लेख गरिएको छ। फिफा र एएफसीले भोलिसम्ममा राखेपको गएको चैत 12 गतेको निर्णय पूर्ण रूपमा खारेज भएको लिखित प्रतिबद्धता पनि माग गरेका छन्।
1: र मध्यपश्चिम खबरको अन्त्यमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 33.5 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 19.5 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घोराईले जनाएको छ। दाङमा आज 14 मिलिमिटर पानी परेको छ। अहिलेको हावाको गति 0.5 मिटर प्रति सेकेण्ड रह्यो भने सापेक्षित आर्द्रता 59% रहेको मौसम कार्यालयकी प्रमुख श्री रिजालले जानकारी दिनुभएको छ।
0: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षकहरू फेरि एकपटक।
1: सरकारले मल खरिद गर्न नसक्दा यस वर्ष पनि दाङमा रासायनिक मलको अभाव हुने, के गरेर धानको ब्याड राख्ने र रोपाई गर्ने भन्ने चिन्तामा किसान।
0: सरकारको सूचना प्रणालीमा 25 लाख किसान सूचीकृत। सूचीकृत किसानको वर्गीकरण गरेर अनुदान तथा सहुलियतका कार्यक्रम अगाडि बढ़ाउने सरकारको योजना।
1: सरकारले गरेको विभेदकारी निर्णयको विरोधमा दाङका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा 1 घण्टा धरना। सरकार आफ्नो निर्णयबाट पछि नहटे, आन्दोलनलाई निरन्तरता दिने चेतावनी।
0: र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बीमा सेवा अस्थायी रूपमा बन्द। दाङ महिला जेसिजको घोराईमा स्लो स्कूटी रेस प्रतियोगिता सम्पन्न।
1: हवस् त, अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
0: तपाईँ हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी, प्राविधिक मित्र अमृता डाङ्गी तथा तपाईँ श्रोतालाई पनि धन्यवाद दिँदै म अमर क्षितिज
1: अनि म शान्त कुमार बुढामगर पनि बिदा हुन्छौ। नमस्कार।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी
3: बोल दिन।
2: एलईडी टीवी किन्न नजाने?
3: जान्न।
2: फ्रिज डिफ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
3: पाइनी भएर त जान लाग्यो नि।
2: हो र कहाँ?
3: भन्दिन के?
2: सत्य भन्दिनौ।
3: आई लभ यु पिंकुली भनेको।
2: हो एसी कुलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झि पर्ने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: कति जोडी फिल्म भन्ने पनि थाहा छैन उहाँहरूलाई।
6: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र रोल नम्बर 1।
5: अर्को वर्ष यसलाई कष्ट बनाएर तपाईँकै हातबाट छात्र भित्री लिन आउँछु।
6: लाली बजार र मिज्यू
7: तपाईँहरूको जुन मितेरी सानो छ नि त्यसलाई त्यति हल्का रूपले चाहिँ नलिनु भन्छ है।
5: मेन्सन लिएर
8: हामी जन्मजात नै सिकारी हुँ, सिकारी पुरै टाइलेट मलाई चाहियो।
1: VFX सिनेमाज कुराही 10 नारायणपुर सौडीकुला दाङमा एक्सन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र रामनाम

0: Hello, from America, Waka Waka, Washington DC, George W. Bush, hello, hello, hello.
1: यसैगरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड।

0: 6.9 को सांदा डिस्प्ले AI powered camera, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्न बारम्बार
1: आया मम्मी मम्मी दाँत दुख्यो
2: मम्मी मेरो दाँत बाङ्गो आयो साथीले सधैँ जिस्काइरहन्छन् स्कुलमा जान लाज लाग्ने भइसक्यो
3: हेलो श्रीमानज्यू मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि लौ हिँड
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकाससँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला
5: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ
6: सावधान उस्ता उस्तै नामबाट नझुकिनुहोला है बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै
4: सम्पर्क फोन नम्बर 0825902222
2: न्यू रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ रेडियो मध्यपश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश
8: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
9: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड
8: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा हुल्लास बासमती राइस जिरा मसिनो राइस
9: हुल्लासको कुरुम कुरुम चिउरा हुल्लासको इडली राइस
8: हुल्लासले बनाउँदैछ परिवार एक साथ
10: भर्ना खुल्यो
11: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
10: हाम्रा विशेषताहरू
11: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
10: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
11: शान्त तथा पारिवारिक वातावरण भएको
10: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
11: तिहार सुसारको राम्रो व्यवस्था भएको
10: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने
11: घरको जस्तै माया पाउने
12: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
13: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ चेक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
12: सम्पर्क फोन नम्बर 0825 63 387 सम्पर्क मोबाइल नम्बर 98669386303 र 98662523183
14: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
15: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथ रोग युरिक एसिड लोड्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
14: बिस्तारै जोर्नीहरू र औलाहरू बाँधिँदै जाने
15: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
14: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने
15: छालामा दागहरू आउने कपाल झर्ने
14: शरीर फुल्ने र चिलाउने हड्डी घिएमा खोक्रो भई बारम्बार भाँचिएमा
15: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
14: बारम्बार गर्भपतन भएमा
15: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
14: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
15: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
14: बिना कारण शरीरको तौल घटेमा
15: ढाड दुखेमा कम्मर दुखेमा
14: गाउट तथा युरिक एसिडको समस्या
15: बारम्बार आँखा रातो भएमा
14: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
15: बारम्बार लामो समयसम्म ज्वरो आएमा
14: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
15: लामो समयदेखि छाला कडा भएमा
14: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
15: युवा अवस्थामा पक्षघात भएमा
14: मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ
15: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
14: कम उमेरमा हृदयघात मुटु रोग भएमा
15: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
14: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
15: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
15: फोन नम्बर 0825916077,
14: मोबाइल नम्बर 98578343। परीक्षित फार्मेसी दाङ, बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली।
15: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
16: ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083/84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
15: कार्यक्रमहरू:
16: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे,
17: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना।
18: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज घोराई 16 सानी अम्बापुर सरादाङ।
19: फोन नम्बर 0825562601, 98578353990, 98578313684, 98512323228
16: र 98578337255।
20: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: नेपाली आमा वीरको रगत जोगाउन साथी हो, राष्ट्रिय स्वाधीनता रक्षाको लागि लडाउन साथी हो, जुटाउन साथी हो।
1: नमस्ते, म रामकृष्ण ढकाल। तपाई सुन्दै हुनुहुन्छ तपाईको आफ्नै रेडियो, रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज।

0: वाय नेट को बाय वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वाय नेट अब सब कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जानी होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहालेँ
3: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर्स जय उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा
2: सम्पर्क मोबाइल नम्बर 9822964264
5: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
6: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
7: उपचार हुने रोगहरू
6: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
7: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
6: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
7: हड्डी खिएको लसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
6: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
7: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
6: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
8: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 विपिसोक दाङ सम्पर्क फोन नम्बर 9866 61 694
9: विनय सर नमस्कार कतै जान लाग्नु भएको जस्तो छ नि
10: बिमा गराउन जाँदैछु
9: बिमा किन गर्नु पर्यो सर बिमा
10: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन् त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशु पक्षी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि
9: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर
10: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ बिमा कम्पनी स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ
9: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर
11: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने कसैले भनेको कुरालाई मात्र आधार नलिने आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन
9: क्षति भई बिमा दाबी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर
10: दाबी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ यदि दाबी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दाबी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ
9: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिएन सरलाई धेरै धेरै धन्यवाद अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु
12: नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
2: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
2: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
1: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
2: सम्पर्क मोबाइल नम्बर 9858-44-722, 9858-38-35-060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड डाल।
3: नेपाली जुत्ता घर
4: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
3: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट।
4: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
3: स्वदेशी उत्पादनको प्रवर्धन गरौ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली घुराही दाङ।
4: सम्पर्क मोबाइल नम्बर 9857-71-546।
5: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
6: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
5: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
6: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट: सेट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
5: तालिममा दिइने विषयहरू:
6: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
5: स्पेशल सेफ तालिम,
6: जापानिज सुशी तालिम,
5: वेट्रेस,
6: टुरिस्ट गाइड।
5: हाम्रा विशेषताहरू:
6: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
5: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
6: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
5: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
6: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ।
5: सम्पर्क मोबाइल 9841-17-09, 9841-17-09।
6: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
4: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
7: यसरी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 लागि सिटी भिटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
4: हाम्रा विशेषताहरू:
8: आधुनिक प्रयोगशाला,
4: अत्याधुनिक सर्वेक्षण उपकरण,
8: अनुभवी प्रशिक्षक,
4: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
8: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
4: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सडक, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
8: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
4: आजै रजना टेक्निकल कलेज घोराई 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
7: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावि रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ।
4: सम्पर्क फोन नम्बर 082-560-204,
7: सम्पर्क मोबाइल नम्बर 98578-30672 र 98699-64848।
9: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा संयुक्त जनशक्ति र सफल भविष्यको आधार।
4: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
7: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
4: डाक्टरद्वारा दिइने सेवाहरू:
7: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, हाच्छिउ आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
4: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
7: घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, तङसिल आइरहने,
4: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
7: नोट: धेरै ठाउँ जताएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला। बिरामी जाँच हुने मिति: यही जेठ 30 गते शनिबार, समय बिहान 10 बजेदेखि।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: नोट: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धित सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
4: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89028।
10: होइन माइला, लखर लखर कहाँ आइनेस्?
11: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
10: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
11: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
10: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
11: ल ल काका, गइहाले म।
12: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
13: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
12: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498-87741।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। प्रधानमन्त्रीको अभिव्यक्तिमाथि संसदमा चर्को बहस, प्रतिपक्षको कड़ा आपत्ति, सीमा विवादमा सरकारको स्पष्टीकरण, लिपुलेख कालापानी नेपालको अभिन्न अंग रहेको सरकारको भनाई।
1: प्रधानमन्त्रीज्यूले संसदमा उल्लेख गर्नुभएको विषय मूलत दशगजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित छन्।
0: कांग्रेस महाधिवेशन तयारीमा, सदस्यता अध्यावधि नगर्ने, जनप्रतिनिधि महाधिवेशनबाट बाहिरिने, आर्थिक विधेयकमा चलखेलको आरोप, भ्रामक रहेको अर्थमन्त्रीको दावी।
2: प्रधानमन्त्रीलाई विवादित बनाउने, प्रधानमन्त्री पछि अर्थमन्त्रीलाई विवादित बनाउने, यति हो, सबै राष्ट्रको हितमा छ।
0: चितवन सहित विभिन्न जिल्लामा चैते धानमा नेट ब्लास्ट रोगको संक्रमण, रोग नियन्त्रणका उपाय अप्नाउन विज्ञको सुझाव, देशभर 25,00,000 किसान सूचीकरण प्रणालीमा आबद्ध।
3: रियल किसान हो भने एक किसिमको आइडेन्टिटी पनि हो यो एउटा कुरा होइन।
0: र एसिया कप सपना अधुरै, थाइल्याण्डसँग पराजित हुँदै नेपाल क्वार्टर फाइनलबाट बाहिरियो।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: संसद लोकतन्त्रको बलियो आधार र नीति निर्माणको प्रमुख थलो हो, तर पछिल्लो समय यो जनसरोकारका मुद्दा भन्दा व्यक्ति र दलगत स्वार्थ प्रदर्शन गर्ने मञ्च जस्तो बन्दै गएको देखिन्छ। जनताका समस्या भन्दा भाषण अवरोध र राजनैतिक प्रतिस्पर्धाले प्राथमिकता पाउँदा महत्वपूर्ण कानून र नीतिहरू ओझेलमा परेका छन्। संसदको गरिमा जोगाउन दलहरू जिम्मेवार, मर्यादित र परिणाममुखी बन्न आवश्यक छ, अन्यथा जनतामा संसदप्रतिको विश्वास झन कमजोर हुँदै जानेछ। अब खबर सन्तोषी रावलबाट।
5: परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री बालिन शाहले सीमा सम्बन्धी दिएको अभिव्यक्ति, दशगजा क्षेत्रमा नेपाल भारत दुवैको जमीन उपभोग भइरहेको विषयमा केन्द्रित रहेको स्पष्टीकरण दिनुभएको छ। आजको प्रतिनिधि सभा बैठकमा परराष्ट्र मन्त्री खनालले प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्तिका बारेमा स्पष्टीकरण दिँदै लिपुलेख, लिम्पियाधुरा र कालापानी लगायतका क्षेत्रहरू नेपालको अभिन्न भूभाग रहेको र यस विषयमा सरकारको आधिकारिक धारणा स्पष्ट रहेको दावी गर्नुभयो। सीमा सम्बन्धी समस्यालाई कूटनीतिक माध्यम र ऐतिहासिक तथ्य तथा नक्साका आधारमा समाधान गर्न सरकार प्रतिबद्ध रहेको र यसका लागि भारतसँग निरन्तर संवाद भइरहेको जानकारी गराउनुभयो।
1: प्रधानमन्त्रीज्यूले संसदमा उल्लेख गर्नुभएको विषय मूलत दशगजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित छन्। नेपाल भारत सीमा निर्धारण गर्दा नदी सिमाना क्षेत्रमा फिक्स्ड बााउण्ड्री प्रिन्सिपल अवलम्बन गरिएकोले क्रस बोर्डर अकुपेशन भई एक देशका नागरिकले अर्को देशको भूभागभित्र पर्ने जग्गामा खेतीपाती गर्ने तथा बसोबास गर्ने अवस्था रहेको छ।
5: प्रधानमन्त्री शाहले 1816 सुगौली सन्धिको सन्दर्भमा बेलायतको भूमिका बारे दिएको अभिव्यक्तिका बारेमा स्पष्टीकरण दिँदै मन्त्रीले नेपालले कुनै तेस्रो पक्षको मध्यस्थता खोजेको नभई ऐतिहासिक तथ्य र सन्दर्भ सामग्रीका लागि मात्र तत्कालीन हस्ताक्षरकर्ताको नाम उल्लेख गरेको प्रश्न पार्नुभयो। सीमा विवाद नेपाल र भारतको द्विपक्षीय विषय भएको र यसलाई आपसी समझदारीमै टुंग्याउनु पर्नेमा सरकार अडिग रहेको उहाँको तर्क थियो।
1: नेपाल इण्डिया बााउण्ड्री वर्किङ ग्रुप र अन्य संयन्त्रहरूले म्यापिङको कार्य गरिरहेका छन्। यस विषयमा विस्तृत विवरण पछि प्राप्त हुनेछ। प्राविधिक समितिको अध्ययनले कतिपय स्थानहरूमा हाल नेपालको उपयोग र उपभोगमा रहेको जग्गा भारततर्फ पर्न सक्ने र हाल भारतको उपभोग र उपयोगमा रहेको जग्गा नेपालतर्फ पर्न सक्ने देखाएको छ।
5: यसै गरी दशगजा क्षेत्रको अतिक्रमण र सीमा स्तम्भहरूको व्यवस्थापनका लागि प्राविधिक टोलीहरू सक्रिय रहेको र जोइन्ट फिल्ड सर्वे टीमले विभिन्न स्तरमा काम गरिरहेको मन्त्रीले बताउनुभयो। सीमा क्षेत्रमा रहेका समस्यालाई वैज्ञानिक ढंगले समाधान गर्न र दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सरकारले राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गरिरहेको उहाँले सदनलाई विश्वास दिलाउनुभयो। यसैबीच उहाँले भारत भ्रमणका क्रममा भारत भारतका विदेश मन्त्री एस जयशंकर र भारतीय सुरक्षा सल्लाहकार अजित डोभाल बीच भेटवार्ता भएको बताउनुभयो। वहाँले आफ्नो भारत भ्रमण दुई देशबीच सम्बन्ध सुदृढ गर्न फलदायी भएको विश्वास आफूले लिएको बताउनु भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता विश्वराज आङदेवेले प्रधानमन्त्री शाहको राष्ट्रियताप्रतिको निष्ठामाथि प्रश्न उठाउनु भएको छ। वहाँले आज बसेको प्रतिनिधि सभाको बैठकमा नेपालले पनि भारतको सिमाना मिचेको छ भन्ने प्रधानमन्त्री शाहको अभिव्यक्तिलाई आलोचना गर्दै उक्त अभिव्यक्तिलाई आपत्तिजनक, गैर जिम्मेवार र लज्जास्पद रहेको बताउनुभयो। सम्बोधनका क्रममा वहाँले नेपाल कहिल्यै कसैको उपनिवेश नबनेको भन्दै प्रधानमन्त्रीले वीर गोर्खालीको स्वाभिमानमा प्रधानमन्त्रीले चोट पुर्याएको आरोप लगाउनुभयो।
6: फेरि कुनै दिन छापामार शैलीमा प्रधानमन्त्रीजी आउनुहोला, फेरि अर्कै त्यस्तो नहोस् मेरो मुलुकको प्रधानमन्त्रीले, तर डर लाग्छ फेरि कुनै उदण्डता मचाइदिनु होला, डर लागिराखेको छ। तर म अब उपरान्त म उहाँलाई खोज्न चाहन्न, किन भन्दाखेरि मेरो मुलुकको समस्या प्रश्नहरू उहाँको उपस्थिति भन्दा पनि ठूलो छ, भन्दा पनि संवेदनशील छ, त्यसकारण म उपरान्त अब खोज्न चाहन्न।
5: त्यस्तै नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले संसद सुचारूका तीनवटा उपायबारे जानकारी दिनुभएको छ। बैठकमा दलका तर्फबाट धारणा राख्दै संसदीय दलका नेता थापाले संसद सुचारूको विषय प्रधानमन्त्रीको हातमा रहेको भन्दै नेपालले भारतको सीमा मिचेको कुरा ऐतिहासिक कमजोरी हो भनेर स्वीकार गरेमा संसदको गति विरूद्ध अन्त्य हुने रासोपा सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन शाहलाई आफ्नो अभिव्यक्ति फिर्ता लिन निर्देशन दिनुपर्ने र सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीले बोकेको वक्तव्यलाई संसदको अभिलेखबाट हटाउने रूलिङ गरेमा समस्या समाधान हुने बताउनुभयो।
7: सम्माननीय प्रधानमन्त्रीको हातमा छ यो संकटको समाधान। उहाँले यो रोस्टममा आएर मैले जे बोले, भारत नेपालले भारतका धेरै जग्गाहरू मिचेको छ भन्ने कुरा जो मैले भने, यो इतिहासको तथ्यसित मेल खाँदैन छ, यो मेरो ठूलो ऐतिहासिक भूल थियो भनेर स्वीकार गर्ने हो भने यो संकट हल हुन्छ।
5: अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले नेपालको ऐतिहासिकै सबैभन्दा ठूलो वित्तीय अपराधबारे छानबिन अघि बढ़ाइरहेकाले सरकारमाथि नियोजित रूपमा ठूलो छाप्ने प्रयास भइरहेको बताउनु भएको छ। आजको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै वहाँले पछिल्लो समय आर्थिक विधेयकमा भन्सार दर हेरफेर गरिएको र दस्तावेजमाथि पानाहरू गायब पारिएको भनी आएका समाचारहरू भ्रामक र अतिरञ्जित भएको स्पष्ट पार्नुभयो। समितिमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले सुशासनको नारा लिएर आएको सरकारलाई कमजोर बनाउने नियतले केही विषयलाई मात्र उचालेर आधारहीन आरोप लगाएको बताउनुभयो।
2: प्रधानमन्त्रीलाई विवादित बनाउने, प्रधानमन्त्री पछि अर्थमन्त्रीलाई विवादित बनाउने, यति हो। संसदको महासचिवलाई चिठी लेखेर बकाइदा यी सच्याई हो। अहिले मैले भनेकै पाँच छवटा कुराहरूलाई सच्याएर हजुरहरूको यसमा चिरकटो भनेर प्रचारित गरिएको छ, चिरकटो होइन, सिङ्गो पानालाई हजुरहरूको विधेयकमा टाँसेर आएको छ, ताकि बहस हुँदा हजुरहरूले सोध्न सक्नुहुने थियो मलाई। सबै राष्ट्रको हितमा छ, आम जनताको हितमा भएका कुनै कुत्सित मनसाय नभएका कुराहरू यहाँ स्पष्ट छन्। त्यसपछि चाहिँ अनि हाउगुजी शुरू भयो।
5: चैते धानमा घाँटी मरूवा अर्थात नेक ब्लास्ट रोग संक्रमण देखिएको छ। चितवन, धादिङ, मकवानपुर लगायतका जिल्लामा चैते धान बालीमा रोगको संक्रमण देखिएको हो। चितवनको पूर्वी क्षेत्रमा लगाइएको चैते धानमा घाँटी मरूवा अर्थात नेक ब्लास्ट रोगको संक्रमण देखिएको र दाना नलाग्ने तथा बाल्ला सुक्ने समस्या आएको कृषि अनुसन्धान परिषदले जनाएको छ। राप्ती, खैरहानी, रत्नगर लगायत पूर्वी चितवनका अधिकांश क्षेत्रमा रोगको संक्रमण देखिएको बताउनुभयो। यस वर्ष वैशाख यता लगातार पानी परेपछि रोग फैलिएको हुन सक्ने अनुमान छ। पानी पर्ने रातमा चिसो र दिउँसोमा तातोका कारण तापक्रममा उतार चढ़ाव हुँदा ढुसी जन्य रोग फैलिन अनुकूल वातावरण बनेको धानबाली विज्ञले बताएका छन्। यो रोग संक्रमण घटाउन के गर्ने? नेपाल कृषि अनुसन्धान परिषदका कृषि वैज्ञानिक डाक्टर उज्जवल कुशवाहले सीआईएनसँग भन्नुभयो,
8: यो ढुसी जन्य रोग, यो ब्लास्ट चाहिँ विशेष गरी 25-30 डिग्री तापक्रममा र हावामा पानीको मात्रा बढ़ी छ, जसलाई हामी ह्युमिडिटी भन्ने गर्छौ, पानीको आर्द्रता, त्यो हावामा पानीको आर्द्रता 80% भन्दा बढी छ र त्यसपछि तापक्रम 25-30 डिग्री सेन्टिग्रेड छ भने यस्तो कन्डिसनमा यो रोग व्यापक रूपमा सर्ने गर्छ अर्थात लाग्ने गर्छ। एक दुई दिनमै बाली नै सखाप एक हप्ता भित्रमा जुन खेतमा लाग्यो बाली नै सखाप पारिदिन्छन्।
5: धानलाई यो संक्रमणबाट रोकाउनको लागि के गर्नुपर्छ? अब
8: यसबाट बचाउनलाई सर्वप्रथम त उन्नत जातका बिउहरू लगाउनु पर्यो। नयाँ जुन सरकारले प्रमाणित गरेका बिउहरू छन्, सरकारले लिज गरेका बिउहरू छन्, सिफारिश गरेका बिउहरू छन्, ती जातहरू लगाउनु पर्यो।
5: कृषि वन तथा पर्यावरण मन्त्रालयले किसान सूचीकरण प्रणालीमा देशभरका करिब 25 लाख किसान आबद्ध रहेको जनाएको छ। किसानलाई जमीनको विवरण र खेती उत्पादनका आधारमा सूचीकरण गरिएको हो। उत्पादन वृद्धि गर्न आवश्यक सहुलियत तथा सुविधा दिने उद्देश्यले किसानलाई विद्युतीय प्रणाली मार्फत सूचीकृत गरिएका कृषि सूचना तथा प्रशिक्षण केन्द्रका सूचना अधिकारी डाक्टर प्रकाश राज विष्टले सीआईएनलाई जानकारी दिनुभयो।
3: अब भविष्यमा किसान जति पनि नेपाल सरकार, स्थानीय सरकार अथवा प्रदेश सरकारले दिने सेवा सुविधाहरू सहुलियतहरू पछि चाहिँ यो किसान सूचीकरणमा आबद्ध भएको किसानलाई मात्रै दिने भन्ने यसको लङ्गसम उद्देश्य पनि हो। जबसम्म यो सूचीकरणमा आबद्ध भएपछि उनलाई परिचय पत्र जारी गरिन्छ। परिचय पत्र जारी गरेपछि अब जब यो हाम्रो सबै सब्सिडीहरू जुन हाम्रो त्यसलाई आबद्ध गरिन्छ नि, त्यसपछि चाहिँ सबै उनीहरूको खातामा अथवा उनीहरूले कसले कुन किसानले कति अनुदान अथवा के कति सहयोग कसले पाएछ जब त्यो लिङ्क गर्ने पनि हो कि यसको उद्देश्य।
5: साझा खबरमा विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले परमाणु तथा सुरक्षा सम्बन्धी सम्झौता गर्न ढिलाइ भएको बताउनु भएको छ। ट्रम्पले ढिलाइ गर्दा त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभयो। सामाजिक सञ्जाल ट्विटर सोशलमा लेख्दै ट्रम्पले इरानको सैन्य क्षमता पूर्ण रूपमा कमजोर भइसकेको दावी गर्नुभयो। उहाँले इरानको सेना, नौसेना तथा वायु सेवालाई लक्षित गर्दै पूर्ण रूपमा पराजित भइसकेको टिप्पणी गर्नुभयो। अब खेल खबर। नेपाली महिला क्रिकेट टोली एसएससी महिला प्रिमियर कप क्रिकेटको क्वार्टर फाइनलबाट बाहिरिएसँगै एसिया कपमा छनौट हुन असफल भएको छ। एसियाली खेलकुदमा छनौट हुन नसकेको दोस्रो दिनमा महिला क्रिकेट टोली एसिया कपमा पनि छनौट हुन नसकेको हो। आज बिहान मलेसियाको वायु सेवा ओभलमा सम्पन्न भएको क्वार्टर फाइनल खेलमा नेपाल थाइल्याण्डसँग 56 रनले पराजित भयो। थाइल्याण्डले दिएको 131 रनको लक्ष्य पछ्याइएको नेपालले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 74 रन मात्र बनाउन सक्यो।

0: खबर सुन्दै गर्नु होला।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहार हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत फरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।

0: प्रोडक्टहरू कोकोनट, सोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रिम मिल्की बटर तथा डाइजेस्टिभ होल विथ बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी चाहि नाइस अडगुरी।
2: मसान्तसम्म थप गरेको छ। सम्पत्ति विवरण बुझाउने दायराभित्र परेका पदाधिकारीहरूले आफूहरूले सम्पत्ति सम्बन्धी विवरण संकलनका क्रममा रहेको र समय अपुग भएको जनाएपछि अन्तिम पटकका लागि विवरण बुझाउने गरी एक महिना म्याद थप गरिएको आयोगका प्रवक्ता गणेश केसीले जानकारी दिनुभएको छ। यति बेला नेपालका अधिकांश स्थानमा प्री मनसून सक्रिय भइरहेको छ, तर हिमाली जिल्ला हुम्लाको दक्षिणी भेगमा भने खडेरी परेको छ। गएको माघदेखि पर्याप्त पानी नपर्दा किसानले लगाएका बाली सुक्न थालेपछि खाद्यान्न उत्पादन घट्ने चिन्ता बढ़ेको हो।
3: हुम्लाको सर्केघाट गाउँपालिका दुई रिपका साउरी कार्कीको खेतबारीमा उम्रिएका बाली पहेलिँदै सुक्न थालेका छन्। गएको माघ महिनादेखि आवश्यक मात्रामा पानी नपरेपछि पानीको अभावसँगै बालीमा रोग र किराको प्रकोप पनि बढ्दै गएको उहाँ बताउनुहुन्छ। खडेरीले खेतीपाती मात्रै होइन जनजीवन र पशुपालनलाई समेत असर पारेको छ। वर्षा नहुँदा वन क्षेत्रमा घाँस पलाउन नसकेपछि पशु चौपायलाई आहाराको समस्या भएको छ। यता धुलो र तातो मौसमका कारण रुगाखोकी, झाडा पखाला जस्ता स्वास्थ्य समस्या देखिन थालेको स्थानीय बताउँछन्। अदनचुली गाउँपालिका दुई अब घरका कलबुढा पानी नपर्दा खेती र पशुपालन दुवै संकटमा परेको बताउनुहुन्छ। हुम्लाको दक्षिणी क्षेत्रमा अधिकांश किसान आकाशे पानीको भरमा खेती गर्छन्। सिंचाई सुविधा न्यून भएकाले वर्षा नहुँदा खेती नै प्रभावित हुने गरेको छ। अहिलेको खडेरीले आगामी खाद्यान्न उत्पादनमा गम्भीर असर पार्ने चिन्ता किसानमा छ। ताजाकोट गाउँपालिका एक जिमानाका पदम खड्काका अनुसार बालीसँगै रूख र बोट बिरुवा समेत सुक्न थालेका छन्।
4: जल
3: तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा मनसुन भित्रिन अझै केही दिन बाँकी छ। सामान्यतया जुन 13 तारीक अर्थात जेठ 30 आसपास मनसुन नेपाल प्रवेश गर्ने गर्दछ। हाल सक्रिय प्री मनसुन प्रणालीका कारण देशका विभिन्न भागमा वर्षा भइरहेको भए पनि पूर्वी वायु पूर्णरूपमा सक्रिय नभएकाले केही स्थानमा पानी पर्ने र केही स्थानमा नपर्ने अवस्था रहेको मौसमविदहरू बताउँछन्। मौसम पूर्व अनुमान महाशाखाका मौसमविद विनु महर्जनका अनुसार मनसुन भित्रिएपछि मात्रै देशभर नियमित वर्षाको सम्भावना बढ्नेछ।
4: अर्को ठाउँमा जाँदाखेरि त्यहाँ जलवाष्पयुक्त हावा भेट्यो भने चाहिँ उक्त सिस्टमले पानी पार्ने गर्दछ होइन। अब यो प्री मनसुनमा चाहिँ लगभग यस्तो नै यो खण्डित वर्षाको सम्भावनाहरू धेरै हुन्छ कि, त्यही भएर पनि यो जुन यो पश्चिमी भूभागमा छ नि त्यो ती स्थानहरूमा चाहिँ पर्याप्त जलवाष्प

0: ठाउँहरू छैन, अझै जाँदै सुक्खा सुक्खा नै देखिन्छ यो पश्चिमी भूभागहरूमा।
1: हुम्लाको दक्षिणी क्षेत्रमा गएको माघेता उल्लेख्य वर्षा भएको छैन। लामो खडेरीका कारण जेठमा बिच्याइने गहुँ बालीको उत्पादन समेत घटेको स्थानीय बताउँछन्। अब कार्तिकमा पाक्ने मुख्य बाली समेत प्रभावित हुने संकेत देखिएपछि किसानहरू सम्भावित खाद्य संकट र भोकमरीको चिन्तामा छन्। बेलुमाया महतारा, सीआईएन रेडियो कर्णाली आवाज, सिमकोट हुम्ला।
2: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। लामो समयदेखि सड़क सुरक्षा ऐन जारी गर्न अलमल।
3: अब हामीले चाहिँ पहिलेदेखि उठाएर विषय चाहिँ सड़क सुरक्षा ऐन पास नभएको स्थिति हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सड़क सुरक्षा ऐनमा चाहिँ काम भइरहेको छ।
2: सड़क दुर्घटनाको जोखिम कम गर्न नीतिगत सुधार आवश्यक, तर संसदमा छलफल कम, विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा, टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
5: डाक्टरद्वारा दिइने सेवाहरू
4: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया,
5: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
4: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
5: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
4: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
5: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि, मोबाइल नम्बर 98494-67487।
6: होइन हो साथी, आज निकै तनावमा छौ त, के भो भने?
7: के भो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
6: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
7: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
6: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
8: नारायणी टेलर्स, सहित उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई दाङ।
7: सम्पर्क मोबाइल नम्बर 98229264।
9: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
10: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र ₹50 मा।
11: घुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, घुराही दाङ। फोन नम्बर 0825162110। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मन्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
2: न्यूनीकरणका लागि आवश्यक कानूनी आधार कमजोर बनेको छ। ऐन जारी गर्न भएको अलमल र सड़क दुर्घटनाको जोखिम कम गर्न संसद र सांसदको भूमिकाको बारेमा रासोपाका सांसद आशिष गजुरेलसँग साथी लीलप्रकाश चन्दले कुराकानी गर्नुभएको छ।
3: फेरि मन्त्रालय गएर त्यसरी चाहिँ गरेको छैन मैले।
12: सभापति भएपछि
3: किनभने अब हामी त सरकारलाई पनि सजग गर्ने, निर्देशन दिने, समन्वयन गर्ने त्यो अधिकार त समितिले राख्छ।
12: तर राम्रो कुरा भन्नको लागि त सभापतिको रूपमा म भएँ, त्यसकारणले नजाने कि अथवा दूरी कायम गर्ने कि भन्ने त्यति नै आएछ।
3: त्यो छैन, होइन, अब आवश्यकता अनुसारले आफ्नो चाहिँ विज्ञताको आधारमा, आफ्नो अनुभवको आधारमा त्यसको लागि त सभापतिकै हैसियत त हुँदैन।
12: तर आज धेरै हिमचिम भयो भने भोलि समितिले कुनै निर्देशन दिनु पर्दाखेरि केही गाह्रो पिरियो भन्यो कि भन्ने त्यो पनि डर
3: छ। अब हामी त जे भए पनि अब एउटा डेलिभरी गरौँ भन्ने हो, सामान्य प्रधानमन्त्रीजीको स्पिरिट पनि त्यही हो। एनी हाउ हामी त डेलिभरी गर्न भनेर त्यही हिसाबले नै आयो र हामी पनि राजनीति नगरेको मान्छेलाई एउटा आशिष गजुरेललाई सिन्धुली क्षेत्र नम्बर 2 किन जितायो भन्दाखेरि यो प्राविधिक मान्छे हो, अनुभव छ, काम गर्ने क्षमता छ, त्यही भएर नै जिताएर पठाउनु भएको हो।
12: प्रधानमन्त्रीज्यूले पनि बोलाउनु भयो छलफलको लागि. सांसदसँग भेटेको त भइ नै हाल्यो, तर एउटा विज्ञताको आधारमा यसमा के गर्न सकिन्छ भन्ने खालको त्यस्तो पनि संवादहरू हुन्छन्.
3: त्यसपछि भएको छैन, प्रधानमन्त्री कार्यालयबाट चाहिँ यो यातायात व्यवस्थापन ट्राफिक व्यवस्थापनको मिटिङमा चाहिँ गएको छु. सामान्य प्रधानमन्त्रीज्यूको त त्यसरी अरू मिटिङमा गएको छैन.
12: त्यसो भए अब यो जुन सड़क पूर्वाधार र दुर्घटना जुन बढ़िरहेको छ नि, त्यसलाई अब कसरी रोक्न सकिन्छ? त अब तपाईँ सांसदको रूपमा, समितिको सभापतिको रूपमा यसबारेमा केही सोचिराख्नु भएको छ? अब चाहिँ के नगरिन हुने हो छिटो छिटो?
3: अब हामीले चाहिँ पहिलेदेखि उठाएर विषय चाहिँ यो सड़क सुरक्षा ऐन पास नभएको स्थिति हो. त्यसले चाहिँ अहिले हामी मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सड़क सुरक्षा ऐनको ऐनमा चाहिँ काम भइरहेको छ होइन. यो अन्तिम चरणमै छ, अन्तिम चरणमै छ. त्यसमा अब हामीले पनि धेरै इनपुट दियौं, त्यसमा अरू चाहिँ विज्ञहरूको पनि राय लिएर त्यो भन्यौं. त्यो
12: कस्तो छ व्यवस्था ऐनमा के ल्याउन खोज्नुहुन्छ?
3: अब सड़क सुरक्षा ऐनमा जुन एउटा व्यावहारिक पाटोहरू हामीले हेरिराखेका छौं, जस्तै अब जनचेतनाको कार्यक्रमहरू भयो र यो नियम मिस्नेकोलाई चाहिँ कड़ाभन्दा कड़ा कारवाही हुने हिसाबले, र महत्वपूर्ण त्यसमा विषयवस्तु भनेको चाहिँ सड़क सुरक्षा परिषदको गठन हो. किनभने
12: यसले के गर्छ?
3: किनभने एउटा आजको दिनमा हेर्नुभन्दा 24 घण्टा सड़क सुरक्षा हेर्ने कुनै पनि निकाय छैनन्. सबैसँग चाहिँ अलिअलि अधिकार छ, त्यही भएर एउटा अधिकार सम्पन्न सड़क सुरक्षा परिषद गठन हुन्छ. त्यसले नै सम्पूर्ण सड़क सुरक्षाको जिम्मेवारी लिन्छ, 24 घण्टा उसले जिम्मेवारी दिन्छ. त्यो हिसाबले अहिले सड़क सुरक्षा ऐन ड्राफ्ट भइरहेको छ, विधेयकको रूपमा त्यो अगाडि बढ्छ. र त्यो भएपछि एउटा हामीले चाहिँ सड़क सुरक्षाको लागि डेडिकेटेड निकाय भयो भने यसले धेरै नै फरक पार्छ भनेर चाहिँ यसलाई नै प्राथमिकतामा दिएर हामीले काम अगाडि बढाएको.
12: अहिले पनि अब बाटोघाटोमा हेर्यो भने प्रहरी प्रशासनको उपस्थिति चाहिँ अलि देखिने हो, तर परिषद नै भयो भने के हुन्छ? परिषद थप सक्रिय हुने र प्रहरी प्रशासनले सहयोग गर्ने हो कि, अथवा त्यसले कसरी के परिकल्पना गरिरहेको छ?
3: अब मेन सड़क सुरक्षा हेर्ने चाहिँ सड़क सुरक्षा परिषद हुन्छ. अब परिषद आफैले सबै काम गर्ने होइन, ट्राफिक प्रहरीले त अब कसैले ट्राफिक नियम मिच्या छ भने कारवाही गर्ने उसको जिम्मेवारी हो, त्यो जिम्मेवारी उसैको रहन्छ होइन. सड़क बनाउने चाहिँ जिम्मेवारी चाहिँ सड़क विभागकै हुन्छ, तर अब सड़क सुरक्षा परिषदले चाहिँ यो सड़कको स्तर यो हुनुपर्छ, यसको सड़क सुरक्षाको मापदण्ड यो हो, तैँले बनाउँदा यो लागू हुनुपर्छ भन्ने खालको चाहिँ नियमहरू ल्याउँछ. जस्तै यातायात व्यवस्था विभागले विभागको लागि चाहिँ तेरो चाहिँ चालक अनुमति प्राप्त गर्ने चाहिँ इक्जाम परीक्षाहरू कस्तो हुन्छ, यस्तो हुनुपर्छ, यस्तो भयो भने अझ सुरक्षित हुन्छ भन्ने कुरा त्यो निर्देशन दिन सक्ने त्यस्तो खालको चाहिँ कामहरू गर्छ. अब काम गर्ने भनेको त सरकारवाला निकाय हो, तर त्यसको कमान्ड कसले गर्छ भन्दा सड़क सुरक्षा परिषदले गर्छ. आज तपाईँले हेर्नुभयो भनेदेखि सड़कको निर्माण पनि सड़क विभागले गर्छ, त्यसको स्तर पनि सड़क विभागले नै चाहिँ निर्धारण गर्छ, र सड़क सुरक्षाको विषय पनि ऊ आफैले हेर्छ भनेपछि उसलाई त्यो त मिल्दैन नि त, कतै न कतै त्यो त मिलेन नि त भनेपछि अब सड़क सुरक्षा परिषदले के गर्छ भन्दा यो सड़क त बन्यो तर सड़क सुरक्षामा हुने खोइ यहाँ चाहिँ साइन छैन, सिग्नल छैन, फुटपाथ छैन, यस्तो चाहिँ यो सुरक्षित फुटपाथ छैन भन्ने कुरो त सड़क सुरक्षा परिषदले जानकारी लिएर त्यो चाहिँ निर्देशन दिन सक्ने त्यस्तो खालको चाहिँ हामीले परिकल्पना गरिराखेका छौँ.
12: परिषद बन्ने बित्तिकै सबै समस्याको समाधान भइसक्ने हो कि त्यो परिषद गठन भइसकेपछि पनि सरकार अथवा सरकारवाला निकायले यो काम गरेन भने फेरि प्रभावकारी नहुन सक्छ भन्ने हो?
3: स्पष्ट भिजन प्रस्तुत गरेर काम गर्यो भनेदेखि त डेलिभरी भइहाल्छ. जस्तो अहिले देखेका छौँ नि हामी सबैले, सामान्य प्रधानमन्त्रीज्यू बालेन्द्र शाह भएपछि उहाँले एउटा उद्देश्य राखेर काम गर्नु भएको छ, त्यसमा सफल भइरहनु भएको छ नि त होइन. मुख्य गर्नुपर्ने तालुक निकायले डेलिभरी गरौं भन्यो भने त हुने रहेछ भन्ने कुरा त प्रष्ट भयो नि त. सड़क सुरक्षा ऐन आउँदैमा, सड़क सुरक्षा परिषद गठन हुँदैमा चाहिँ सड़कमा चाहिँ मान्छे मृत्यु हुने, दुर्घटना जीरो हुने त होइन. यो निकायले काम गरेपछि, यो निकायले चाहिँ प्रभावकारी ढंगले काम कारवाहीहरू अगाडि बढाएपछि त दुर्घटना कम हुन्छ, दुर्घटना कम चाहिँ घाइते कम हुन्छ, मृत्यु सड़क दुर्घटनामा मृत्यु कम हुन्छ.
12: अहिले समस्या भनेको नियमको पालना नगरेर हो कि बनेका संरचनाहरूको गुणस्तर अथवा त्यसमा केही लापरवाही कमजोरी भएको कारणले
3: सबै हो. सड़क दुर्घटना भनेको तपाईँको एउटा सिस्टम हो क्या. त्यो सिस्टममा के पर्छ भन्दा सड़क पूर्वाधार पर्यो, सवारी साधन पर्यो, सड़क प्रयोग गर्दा पर्यो। सड़क प्रयोग गर्दामा चालक, सहचालक, मोटरसाइकल चालक, ट्याक्सी चालक, पैदल यात्री, साइकल चालक, हैन व्हील चेयर चालक सबै पर्यो नि त। त्यो भयो। अनि नियम कानून चाहिँ स्पष्ट नहुनु र नियम कानून फितलो हुनु, जनचेतनाको कार्यक्रमहरू अगाडि नबढाउनु, अनि अर्को कुरा चाहिँ तपाईँको चाहिँ प्रविधि मैत्री नहुनु होइन, अनि कडा भन्दा कडा नियम पालना नगराउनु होइन, र दुर्घटनापछिको तत्काल उद्धार नगराउनु, यी त सड़क सुरक्षाका समस्याहरू हुन् त मूलभूत रूपमा सिस्टममा।
12: अहिले यो ऐनमा चाहिँ उद्धारको कुरा जोड गर्न खोज्नु भएको केही छ तपाईँ?
3: यसमा चाहिँ एउटा चाहिँ तपाईँको डेडिकेटेड चाहिँ उद्धारको चाहिँ एउटा संयन्त्र बन्छ, ऊ 24 घण्टा त्यसको लागि अलर्ट भएर बस्छ।
2: प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी दिनुभएको अभिव्यक्ति, दशगजा क्षेत्रमा नेपाल भारत दुवैको जमीन उपभोग भइरहेको विषयमा केन्द्रित रहेको परराष्ट्र मन्त्री शिशिर खनालले बताउनु भएको छ। नेपाली कांग्रेस संसदीय दलका नेता विष्णुराज आग्नेले प्रधानमन्त्री शाहको राष्ट्रियताप्रतिको निष्ठामाथि प्रश्न उठेको बताउनु भएको छ। अर्थमन्त्री डाक्टर सोनी मुवाले नेपालको इतिहासकै सबैभन्दा ठूलो वित्तीय अपराध बारेमा छानबिन अघि बढ़िरहेकाले सरकारमाथि नियोजित रूपमा हिलो छ्याप्ने प्रयास भइरहेको बताउनु भएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले किसान सूचीकरण प्रणालीमा देशभरमा 25 लाख किसान आबद्ध भएको बताएको छ। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले परमाणु तथा सुरक्षा सम्बन्धी सम्झौता गर्न ढिलाइ गरेको बताउनु भएको छ। र नेपाली महिला क्रिकेट टोली एसीसी महिला प्रिमियर कप क्रिकेटको क्वार्टर फाइनलबाट बाहिरिएसँगै एसिया कपमा छनौट हुन असफल भएको छ।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम ट्याङ च्याक यति बेला रात्रिको 8 बजेको छ।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: प्रधानमन्त्रीको अभिव्यक्ति बारे परराष्ट्र मन्त्रीको जवाब, विपक्षी दलका नेताले बोलेसँगै खुल्यो सदनको अवरोध।
0: विपक्षी दलका सांसदको अभिव्यक्तिमा सत्ता पक्षको नियमापत्ति, श्रम संस्कृति पार्टीको नाराबाजीपछि बजेटमाथिको छलफल शुरू।
1: परीक्षामा जफत गरिएका मोबाइल फोन नष्ट नगर्न सर्वोच्चको अन्तरिम आदेश, ट्रेड युनियन खारेज गर्ने रिट निवेदनमाथिको सुनवाई हेर्दा हेर्दैमा।
0: इरानद्वारा अमेरिकी सैन्य आक्रमणको कड़ा निन्दा, राष्ट्रिय सार्वभौमिकताको खुला उल्लंघन भएको आरोप।
1: र इन्फामाथि फेरि निलम्बनको खतरा, फिफा र एएफसीले राखे प्रसंग बागे लिखित स्पष्टीकरण।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अनटाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।
3: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। परराष्ट्र मन्त्री शिशिर खनालले सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिको जवाब दिनुभएको छ। यही जेठ 17 गते प्रधानमन्त्री शाहले प्रतिनिधि सभाको बैठकमा सांसदहरूका प्रश्नको जवाब दिने क्रममा नेपालले पनि भारतको जमीन मिचेको अभिव्यक्ति दिनुभएको थियो। सो अभिव्यक्तिको विरोधमा विपक्षी दलले संघीय संसदका दुवै सदन चल्न दिएका थिएनन्। लामो रस्साकसीपछि विपक्षी दलले आज प्रतिनिधि सभाको बैठकमा परराष्ट्र मन्त्री खनाललाई बोल्न दिएका हुन्। हिजो बोल्न नपाएका परराष्ट्र मन्त्री खनालले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति क्रसर बोर्डर अकुपेशनसँग सम्बन्धित रहेको भन्दै बचाव गर्नु भएको छ।
4: नेपाल भारत सिमाना अन्तर्गत सुस्ता र लिम्पिया धुरा, लिपुलेक तथा काले पानी क्षेत्रमा नक्साङ्कन हुन बाँकी रहेको छ। ती स्थान बाहेक अन्य केही स्थानहरूमा क्रस बोर्डर अकुपेशन तथा 10 गजा अतिक्रमणको समस्याहरू विद्यमान छन्। सम्माननीय प्रधानमन्त्रीज्यूले संसदमा उल्लेख गर्नुभएको विषय मूलत 10 गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित छन्। नेपाल भारत सीमा निर्धारण गर्दा नदी सिमाना क्षेत्रमा फिक्स्ड बाउन्ड्री प्रिन्सिपल अवलम्बन गरिएकोले क्रस बोर्डर अकुपेशन भई एक देशका नागरिकले अर्को देशको भूभागभित्र पर्ने जग्गामा खेतीपाती गर्ने तथा बसोबास गर्ने अवस्था रहेको छ।
0: प्रधानमन्त्रीको अभिव्यक्तिको आशयबारे सोही दिन परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत स्पष्ट पारेको उल्लेख गर्दै उहाँले सीमा विवादका विषय कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न दुवै देशका सरकार तत्पर रहेको बताउनुभयो। भारतसँगको सीमा विवाद सुल्झाउन प्रधानमन्त्रीले इंग्ल्याण्डसँग पनि कुरा भइरहेको बताएपछि तेस्रो पक्षलाई तानिएको भन्दै आलोचना भइरहेको छ। परराष्ट्र मन्त्री खनालले त्यसबारे पनि प्रस्ट्याउने प्रयास गर्नुभयो।
4: सम्माननीय प्रधानमन्त्रीज्यूले 2083 जेठ 17 गते संघीय संसदमा नेपालको सीमा सम्बन्धी विषयमा जवाफ दिने क्रममा नेपालको सीमाङ्कन सन् 1816 सुगौली सन्धिसँग प्रत्यक्ष रूपमा सम्बन्धित भएकोले मित्र राष्ट्र संयुक्त अधिराज्यको नाम उल्लेख गर्नुभएको हो। यसमा तेस्रो पक्षको मध्यस्थता हामीले खोजेका होइनौ, खालि तत्कालीन अवस्थाको थप सन्दर्भ सामग्री रेफरेन्स मटेरियल्सहरू केही भए ती स्वाभाविक रूपमा समस्या समाधानमा सहयोगी हुन सक्ने हुनाले आवश्यक परेमा त्यसको उपयोग गर्ने विषयलाई सम्माननीयज्यूले इंगित गर्नुभएको हो।
0: मन्त्री खनालले नेपाल भारत सीमा व्यवस्थापन सम्बन्धी संयुक्त कार्य समूह ज्वाइन्ट वर्किङ ग्रुप अन बोर्डर म्यानेजमेन्टको बैठक आगामी अगस्तमा आयोजना गरिएको जानकारी पनि गराउनुभयो। उहाँका अनुसार नेपाल भारत बीचको समन्वय, सहकार्य र साझेदारीलाई थप प्रभावकारी बनाउन स्थापित विभिन्न द्विपक्षीय संयन्त्रलाई पुनः सक्रिय बनाइएको छ। उहाँले नेपाल भारत सीमा क्षेत्रमा रहेका सीमा स्तम्भहरूको मर्मत, पुनर्स्थापना र पुननिर्माणको काम अघि बढ़िरहेको पनि बताउनुभयो। उहाँले हाल संयुक्त फिल्ड सर्वे टोलीले विभिन्न स्थानमा स्थलगत काम गरिरहेको र यसका लागि चारवटा छुट्टा छुट्टै टोली परिचालन गरिएको बताउनुभयो। त्यसक्रममा उहाँले आफ्नो भारत भ्रमणबारे पनि जानकारी गराउनु भएको थियो।
1: परराष्ट्र मन्त्रीपछि बोलेका विपक्षी दलका नेताहरूले प्रधानमन्त्रीले नै संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने बताएका छन्। उनीहरूले प्रधानमन्त्रीलाई संसदमा उपस्थित हुन रूलिङ गर्न र सीमा सम्बन्धी उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता विश्वराज आङदेन्देले प्रधानमन्त्रीको अभिव्यक्तिको समर्थन गर्ने सत्तापक्षका सांसदहरूको भूमिका देखेर आफू लज्जित भएको टिप्पणी गर्नुभएको छ।
5: जब प्रधानमन्त्रीजीले त्यस्तो बोल्नुभयो तब राष्ट्रपाका माननीय सदस्यज्यूहरूले जो मेरो व्यक्तिगत चिन्जानको पनि हुनुहुन्छ, मेरो अत्यन्तै धेरै आदरणीय पनि हुनुहुन्छ, मेरो समकालीन साथीहरू हुनुहुन्छ, उमेरले सानो होला बुद्धिले धेरै ठूलोहरू हुनुहुन्छ, समर्थनमा ठोक्नु भएको त्यो टेबलको ड्याङ ड्याङ ड्याङ त्यो आवाजले आज पनि मलाई चैनले निन्द्रा आउन दिएको छैन। यति त म भन्छु सभामुखमा मापाउ सभा महोदय, मैले यो जन्ममा देखेको अहिलेसम्मकै सबैभन्दा लज्जास्पद र सबैभन्दा दुखद दृश्य थियो त्यो। म दुःख व्यक्त गर्दछु।
1: त्यति मात्र होइन, आङदेम्बेले सरकारको नीति कार्यक्रम राष्ट्रपतिले वाचन गरिरहँदा प्रधानमन्त्री संसदबाट हिँडेको, प्रधानमन्त्रीलाई बढ़ुवाका लागि मेसेज पठाउँदा बिना पक्राउ पुर्जी कर्मचारी पक्राउ परेको र सामाजिक सञ्जालमा मजाक उड़ाएको गृहमन्त्री सुदन गुरूङलाई सरकारी छानबिन समिति बनाएर चोख्याएको भन्दै आपत्ति जनाउनुभयो। प्रधानमन्त्री बालिनमाथि मात्र होइन, उहाँले रासोपा सभापति रवि लामिछानेको अहिलेको भूमिकामाथि पनि प्रश्न उठाउनु भएको छ। पहिले टीभीमा कार्यक्रम चलाउँदा करका दर हेरफेर गरेका अर्थमन्त्रीमाथि आगो ओकल्नेहरू अहिले बरफ किन, आङदेम्बेको प्रश्न थियो।
5: सुशासनको नारा दिएर चुनाव जित्ने तर संसदलाई भ्रष्टाचारको मुद्दा लागे निलम्बन नहुने गरी संसदको नियमावली बनाउने, छानबिन आयोगका नाममा छलछाम आयोग बनाउने, तब प्रतिवेदन पढ्नै परेन, दोषविहीन करार, आफै झाँक्री, फेरि आफै पुरस्कृत हुने, यो पनि लेखिराख्नु भएको होला। हिजो प्रश्न गर्दा मन्त्रीको बारे प्रश्न उठ्दा सबै आगो, आज अर्थमन्त्रीको बारे गम्भीर प्रश्न उठ्यो, सबै बरफ किन।
1: भारत भ्रमणमा जानुभएका लामिछानेले त्यहाँ सीमाको कुरा नगरेको तर नेपाल फर्केर ढोल बजाएर समस्या समाधान नहुने भनेर गैर जिम्मेवार अभिव्यक्ति दिएको बताउनुभयो। नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले रासोपाका तत्कालीन महासचिव मुकुल ढकालले लगाएको आरोप अहिले मिलेको दावी गर्नुभएको छ।
6: कुनै शीर्ष नेताले प्रधानमन्त्री हुनको निम्ति म जे पनि गर्न तयार छु, जे पनि सम्झौता गर्न तयार छु, यो कुरा भारतको प्रधानमन्त्रीसम्म पुर्याइदिनु पर्यो, त्यो जिम्मेवारी मलाई दिएका थिए भन्ने मुकुल ढकालको त्यो खुलासा त अहिले पनि चाहिँ इतिहासका पानाहरूमा चाहिँ पल्टाएर हामीले हेर्ने हो भने हामी त्यो भेटाउन सक्छौ। त्यो बिन्दुलाई अहिलेको यो बिन्दुसित जोड्ने हो भने चाहिँ हामी यो संकटको स्रोतहरू चाहिँ बुझ्न सक्छौ।
1: बादलले अहिलेको नेपालको राजनीतिक संघर्ष पाकिस्तानी मोडलतिर उन्मुख रहेको, रासोपाकै एक सांसदको आशंका रहेको तर्फ ध्यानकर्षण गराउनु भएको छ।
6: नेपाल कतै पाकिस्तानी मोडलतिर त उन्मुख छैन, नेपालको शासन व्यवस्था, नेपालका शासकहरूको चाहिँ कार्यशैली कतै त्यो दिशातिर उन्मुक्त छैन भन्ने गम्भीर आशंका स्वयं रासोपाका सांसदले पनि उठाउनु भएको छ।
1: नेकपा र राप्रपाका सांसद बोलेपछि सभामुख डोलप्रसाद अड्याले संसदको कार्यसूची अघि बढ़ाउन खोज्दा श्रम संस्कृति पार्टीका सांसदहरूले बोल्नकै लागि नाराबाजी गरेका थिए। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बिना अनुमति उठेर लगातार बोलेपछि सभामुखले बोल्न नदिएरै कार्यसूची अघि बढ़ाउनु भएको थियो। ओइलमा पुगेर केही बेर नाराबाजी गरेपछि मात्रै सभामुखले साम्पाङलाई बोल्न दिनुभएको थियो। विपक्षी दलका सांसदको अभिव्यक्तिमा सत्तापक्षका सांसदले नियमापत्ति जनाएका थिए। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी सांसद रिमा विश्वकर्माले साम्पाङको शैली बारे सदनको ध्यानकर्षण गराउनु भएको थियो।
7: प्रतिनिधि सभा नियमावलीको 21 कमा प्रष्ट रूपमा लेखिएको छ, सभामुखको ध्यानकर्षण गर्नको निमित्त उठ्नुपर्ने र सभामुखले निजको नाम बोलाएपछि वा इशारा गरेपछि मात्र बोल्नुपर्ने। घमा पनि स्पष्ट लेखिएको छ, अशिष्ट अश्लील अपमानजनक आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी बोल्न र कुनै व्यक्ति जाति धर्म भाषा वा लिङ्गलाई होच्याउने वा अरू कुनै किसिमले असर पर्ने गरी बोल्न र असंसदीय शब्द प्रयोग गर्न नहुने। प्रतिपक्षी दलका माननीयहरूले पटक पटक यस सदनको अपमान गर्दै नियमावलीको उल्लंघन गर्नुभएका कारणले म सदनको यस विषयमा गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु।
1: त्यस्तै कांग्रेस संसदीय दलका नेता आङदिम्बेकको अभिव्यक्तिमा रासोपाकी अर्के सांसद समीक्षा बासकोटाले नियमापत्ति जनाउनु भएको थियो।
8: यहाँ हामी सदनको चिर हरण गरेको हेर्न आएको होइन, 35 वर्षदेखि बेस्थितिको बोझ बोकेर नागरिकको चिर हरण भएको चाहिँ हामी मेटाउन आएको हो। त्यही भएर म भन्न चाहन्छु सम्माननीय सभामुख महोदय, संसदको चिर हरण भन्ने शब्द र विपक्ष सत्ता पक्षका 182 जना सांसदलाई जुन मुर्दा शान्ति भनेर मुर्दाको स्वरूप दिएको छ यो आपत्तिजनक छ, यो रेकर्डबाट हटाइयोस् भन्न चाहन्छु।
0: नेपाल परिवेशमा बजेट माथिको छलफलमा विपक्षी दलको आक्रोश लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
9: डिजिटल ब्याङ्किङका लागि आवश्यक सतर्कता अपनाऊ। डिजिटल ब्याङ्किङ कारोबारका लागि सार्वजनिक स्थानका वाईफाई नेटवर्क प्रयोग गर्दा तपाईँको ब्याङ्किङ विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्ने जोखिम हुन्छ। यस्ता नेटवर्कमा विभिन्न ह्याकरले वित्तीय विवरणमा पहुँच पुर्याई सोको दुरूपयोग गर्न सक्छन्। तसर्थ आफ्नो व्यक्तिगत तथा ब्याङ्किङ विवरणको सुरक्षा सुनिश्चित गर्न सुरक्षित र विश्वसनीय नेटवर्क मार्फत मात्र अनलाइन ब्याङ्किङ कारोबार गर्नुपर्दछ। अनलाइन ब्याङ्किङ कारोबार गर्दा ब्याङ्कको आधिकारिक वेबसाइट र एप्लिकेशनको प्रयोग गरी कारोबार गर्ने पासवर्ड र पिन कोड समय समयमा परिवर्तन गर्नुपर्दछ। साथै वित्तीय कारोबार सम्बन्धी ओटीपी र पिन कोड आफूसँग सुरक्षित राख्नुपर्दछ। सार्वजनिक स्थानका वाईफाई नेटवर्क प्रयोग गरी विद्युतीय ब्याङ्किङ कारोबार गर्दा सचेत बनाऊ। नेपाल राष्ट्र ब्याङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा, फोन नम्बर 01-5719-605, गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
10: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
11: मार्बलका सिपिपिसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीपीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
12: सुरक्षा घरको साथ जीवन दर्शन।
3: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज।
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: अवरोध हटेसँगै प्रतिनिधि सभामा आर्थिक वर्ष 2083-84 को बजेटमाथि छलफल शुरू भएको छ। आजको बैठकमा 7 जना सांसदले धारणा राखेका छन्। नेपाली कांग्रेसका सांसद नरेन्द्र कुमार केरूङले 35 वर्षसम्म देशमा केही भएन भन्ने रासोपाका सांसदहरूको भाष्य गलत भएको दावी गर्नुभयो। 2008 सालको पहिलो बजेट र वर्तमान बजेटको आकार बीच तुलना गर्दै विगतको योगदानलाई अवमूल्यन नगर्न सुझाव दिनुभयो।
13: 2008 सालबाट प्रारम्भ भएको हाम्रो बजेटको इतिहासमा यसपटक हामीले हाम्रा विद्वान अर्थमन्त्रीज्यूबाट ती सबै जनताहरूलाई समय सापेक्ष रूपमा सम्बोधन होला भन्ने हामीले अपेक्षा गरेका थियौं। अत्यन्तै प्रचण्ड रूपमा प्राप्त भएको बहुमतलाई जनताको पक्षमा सदुपयोग होला भन्ने हामीले आशा गरेका थियौं, अपेक्षा गरेका थियौं, तर अपेक्षित रूपबाट त्यो हुन सकेन।
1: नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद पुष्पराज कण्डेलले बजेटको आकार ठूलो देखिए पनि स्रोत अनिश्चित नरहेको बताउनुभयो। धेरैजसो राजस्व स्रोत अप्रत्यक्ष करमा जोडिएकाले यो बजेटले सर्वसाधारणहरूलाई मारमा पार्ने भन्दै प्रतिगामी बजेटको संज्ञा दिनुभयो।
14: मूलत अप्रत्यक्ष करमा जोड़ दिएको छ यो बजेट, त्यसमा पनि मूल्य वृद्धि करमा नै जोड़ दिएको छ र प्रत्यक्ष कर र त्यसमा पनि आयकरको भार कम गर्ने सोच देखिन्छ। अप्रत्यक्ष कर आफै प्रतिगामी कर हो, जसको मूल भार जन समाजका तल्लो वर्गका मानिसहरूले वहन गर्नुपर्ने हुन्छ। अप्रत्यक्ष करबाट उठेको रकम समाजको तल्लो वर्गमा पुर्याउने हिसाबले खर्च गर्ने काम भएमा त्यसलाई केही रिकभर गर्न सकिन्छ, कर न्याय प्राप्त गर्न सकिन्छ, तर यो बजेटले त्यतातर्फ पनि ध्यान दिएको देखिँदैन।
1: त्यस्तै श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सीमा क्षेत्रमा बजेट प्रयोग गर्नुपर्ने सुझाव दिनुभयो। सांसद राईले भौगोलिक समावेशिताको आधारमा बजेट विनियोजन गर्न सुझाव दिनुभयो।
15: सरकारसम्मले सीमा क्षेत्रमा सबैभन्दा बढी बजेटहरू लानु पर्यो. त्यहाँ कम्तीमा त कालो पनि लिपुलेका लिपियाधुरक हामी कुरा गर्छौँ. त्यहाँ तपाईँको यस्तो अवस्था छ, हामीले त पुलै निर्माण गरेको छौँ त्यहाँनिर, यहाँलाई थाहै छ. त्यसै कारणले गर्दाखेरि हामीले लाने बजेटहरूमा कम्तीमा जहाँ जहाँ सीमा क्षेत्र छ त्यहाँ बढीभन्दा बढी बजेट खनाएर त्यहाँ तपाईँको सबैको आधारभूत आवश्यकताहरू बाटोघाटोहरू राम्रो बनाइदिनुपर्छ. र फेरि भन्न चाहन्छु, हिमाल र पहाड़लाई कहिले पनि नहेपियोस्, सहर केन्द्रित बजेट नल्याइयोस्. हस्, धन्यवाद.
1: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी सांसद लिमा अधिकारीले विगतको तुलनामा यसपटकको बजेट निकै रूपान्तरणकारी रहेको दावी गर्नुभयो.
16: अर्थतन्त्रको समग्र समस्याहरूलाई स्थायी रूपमै समाधान गर्नका लागि एउटा गहिरो सर्जिकल अपरेशनका रूपमा यो बजेट आएको छ. यसले नेपालको अर्थतन्त्रको व्यापक पुनर्संरचना मात्र होइन कि शासकीय सुधारको पनि पुनर्संरचनाको लय समातेको मैले अनुभूत गरेको छु.
1: रासोपाकै अर्का सांसद विपिन आचार्यले यो सरकारले एआई प्रविधिबारे ल्याएको नयाँ नीति प्रशंसनीय रहेको बताउनुभयो.
0: रासोपाकै अहिले महाधिवेशनको तयारी पूर्व प्रदेशको अधिवेशन चलिरहेको छ. आज कोशी प्रदेश अधिवेशनमा सहमति हुन नसक्दा नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढ़ाइँदैछ. जहाँ छ जनाको सभापतिमा दावी छ भने सदस्यका लागि 76 जनाको दावी रहेको छ. हिजो शुरू गरिएको बागमती प्रदेश अधिवेशनको निर्वाचन प्रक्रियामा प्रवेश गरेर स्थगित भएको छ. भोलिका लागि घोषणा भएको मध्य प्रदेशको अधिवेशन निर्धारित अवधि अगावै हिजो अनिश्चितकालका लागि स्थगित गरिएको थियो. केन्द्रीय समितिको निर्णय अनुसार 29 गते गण्डकी प्रदेश अधिवेशन, 30 गते लुम्बिनी प्रदेश अधिवेशन, 31 गते कर्णाली प्रदेश अधिवेशन र असार 1 गते सुदूरपश्चिमको प्रदेश अधिवेशन हुनेछ. त्यसपछि राष्ट्रिय महाधिवेशन चितवनमा हुनेछ.
1: सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप गरिएको छ. आयोगले 2063 सालदेखि 2082 चैतसम्म सार्वजनिक उच्च पदमा रहेका, राजनीतिक दल सेवानिवृत्त भएका, पदबाट हटिसकेका पदाधिकारी र तिनका परिवारको नाममा रहेको सम्पत्ति विवरण बुझाउन जेठ मसान्तसम्म समय दिएको थियो. तर सम्पत्ति विवरण बुझाउने दायराभित्र परेका पदाधिकारीले आफूहरूले सम्पत्ति सम्बन्धी विवरण संकलनका क्रममा रहेको र समय अपुग भएको जनाएपछि अन्तिम पटकका लागि विवरण बुझाउने गरी एक महिना म्याद थप गरिएको आयोगका अध्यक्ष राजेन्द्र कुमार भण्डारीले जानकारी दिनुभयो. जेएनजी आन्दोलनका क्रममा कतिपय कार्यालय आगजनीमा परेर विवरण संकलनमा कठिनाई भएको हुन सक्ने अनुमान गरिएको छ. आयोगले निर्धक्क र निष्पक्षी भएर सम्पत्ति सम्बन्धी प्रमाण राखेर आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ.
0: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी प्रमुख सचेतक खुशबु ओलीले संसदमा बोलेकै भरमा आफूलाई बलात्कार र ज्यान मार्ने धम्की आएको विषय उठाएपछि गृहमन्त्री सुदन गुरूङले छानबिन गरेर कार्यवाही गर्ने आश्वासन दिनुभएको छ. आजको बैठकमै ओलीलाई भेटेर गृहमन्त्री गुरूङले दोषीमाथि कार्यवाही अघि बढ़ाउने भन्दै प्रक्रियामा जान आग्रह गर्नुभएको थियो.
1: सर्वोच्च अदालतले सिराहामा परीक्षामा जफत गरिएका मोबाइल फोन र त्यसमा रहेका डाटा नष्ट नगर्न अन्तरिम आदेश जारी गरेको छ. अधिवक्ता अनिल कुमार शाह लगायतले दायर गरेको रिटमा आज न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले सुनवाई गर्दै यो आदेश गरेको हो. जिल्ला प्रशासन कार्यालय सिराहाको 2082 वैशाख 13 गतेको सूचनाका आधारमा परीक्षा हलभित्र भेटिएका मोबाइल र त्यसको डाटा जफत गरी नष्ट गर्ने कार्य नगर्न र नगराउन अदालतले सरकारका नाममा अन्तरिम आदेश दिएको छ. रिट निवेदकको तर्फबाट अधिवक्ताहरू विकास यादव र अनिल कुमार शाहले बहस गरेका थिए. बहसपछि अदालतले सुविधा र सन्तुलनको दृष्टिले मुद्दाको अन्तिम टुंगो नलागेसम्म ती सामग्री नष्ट गर्न नहुने ठहर गरेको छ. यो विषयमा 15 दिनभित्र महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाब पेश गर्न कारण देखाउ आदेश समेत जारी गरेको छ. त्यस्तै सर्वोच्च अदालतले ट्रेड युनियन खारेज गर्ने निर्णय विरूद्ध परेको रिट निवेदनमाथिको सुनवाई नसकिएपछि हेर्दा हेर्दैमा राखेको छ.
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला.
17: राज, कस्तो राज्य त लगाएको मेड इन बंगाली हो नि त राम्रो त भइहाल्छ नि
18: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्याएर यो जुत्ता
17: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको
18: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
17: एकपटक दंगालीबाट किनेर हेर न
18: लौ त म दंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है
19: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
17: स्कूल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
20: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
21: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सतीको घरमा
17: प्रोप्राइटर सोमराज रैदास
22: सम्पर्क फोन नम्बर 0825367775
17: सम्पर्क नम्बर 98478263
23: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा
24: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्
25: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने सिल्का हान्ने पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 0825365509 र मोबाइल 98453065323
1: स्वास्थ्य बीमा मार्फत उपलब्ध गराइने र निजी औषधि पसलहरूमा बिक्री हुने औषधिको गुणस्तरमा कुनै भिन्नता नरहेको पाइएको छ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले राष्ट्रिय सतर्कता केन्द्र संघको समन्वयमा गरेको तुलनात्मक गुणस्तर विश्लेषणले दुवै माध्यमबाट उपलब्ध हुने औषधिहरू समान रूपमा गुणस्तरीय र स्वीकृत मापदण्ड अनुकूल रहेको देखाएको हो
26: पछिल्लो केही हप्ता यता बर्ड फ्लू संक्रमणका कारण कुखुरा र अण्डा नष्ट गर्ने क्रम बढ़ेको छ हालसम्म 5,53,750 कुखुरा नष्ट गरिएका छन् प्रभावित 10 जिल्लामा 72 फार्मका लेस कुखुरा र स्थानीय जातका कुखुरा नष्ट गरिएको हो
1: मिलेनियम च्यालेन्ज अकाउन्ट एमसीए नेपालले 2 नयाँ सब स्टेशन र 297 किलोमिटर प्रसारण लाइन निर्माण कार्य शुरू गरेको छ एमसीए नेपाल विकास समितिले आज मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी नेपाल कम्प्याक्टको विद्युत प्रसारण आयोजना अन्तर्गत रातमाते सब स्टेशन र नयाँ दमौली सब स्टेशन तथा 297 किलोमिटर लामो जलविद्युत प्रसारण लाइनको निर्माण कार्य औपचारिक रूपमा शुरू गरेको हो
26: लगातार 4 कारोबार दिन घटेको नेप्से परिसूचक आज सामान्य अंकले बढ़ेको छ नेप्से 2.57 अंकले बढ़ेर 2736 बिन्दुमा कायम भएको छ आज 4,29,74,00,00,000 रूपियाँको कारोबार भयो बजार बढ्दा 127 कम्पनीको शेयर मूल्य बढ़्यो 134 कम्पनीको शेयर मूल्य घट्दा 10 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ
1: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार इरानले आफ्नो सार्वभौमिकता र क्षेत्रीय अखण्डतामाथि आक्रमण भएको भन्दै अमेरिकी सैन्य कार्यवाहीको कड़ा निन्दा गरेको छ इरानी विदेश मन्त्रालयले आज जारी गरेको विज्ञप्तीमा स्टेट अफ होर्मुज क्षेत्रमा अमेरिकी सैन्य हेलिकप्टर दुर्घटनापछि संयुक्त राज्य अमेरिकाले इरानको दक्षिणी क्षेत्रमा सैन्य आक्रमण गरेको आरोप लगाएको छ अमेरिकी आक्रमणले अन्तर्राष्ट्रिय कानून तथा इरानको राष्ट्रिय सार्वभौमिकताको खुला उल्लंघन गरेको इरानको आरोप छ त्यसको प्रतिक्रिया स्वरूप इरानी सशस्त्र बलले आत्मरक्षाको अधिकार प्रयोग गर्दै मध्य पूर्व स्थित अमेरिकी सैन्य आधार र सम्पत्तिलाई लक्षित गरी जवाफी कार्यवाही गरेको जनाएको छ इरानले क्षेत्रीय देशहरूलाई आफ्नो भूमि र सैन्य सुविधा इरान विरूद्धका आक्रमणकारी गतिविधि तथा संगठित अपराधका लागि प्रयोग हुन नदिन आग्रह गर्दै भविष्यमा त्यस्ता गतिविधि दोहोरिएमा जवाफी कदम चालिने चेतावनी दिएको छ
26: नेपाल परिवेशमा अब खेल समाचार विश्व फुटबलको सर्वोच्च निकाय फिफा र एसियाली फुटबल महासंघ एएफपीले एएफसीले राष्ट्रिय खेलकुद परिषद राखे प्रसंग एन्फा सम्बन्धी विवादमा लिखित स्पष्टीकरण माग गरेको छ। फिफा र एएफसीले राखेपलाई भोलिसम्म जवाब दिन आग्रह गर्दै आवश्यक आश्वासन प्राप्त नभए एन्फामाथि पुनः निलम्बनको कार्यवाही अघि बढ़ाउने चेतावनी दिएका छन्। फिफा र एएफसीले एन्फाका महासचिवलाई पठाएको पत्रमा राखेपले गत मे 15 पठाएको पत्रबारे उल्लेख गर्दै एन्फामाथि लगाइएको निलम्बन फुकुवा गरिएको विषयलाई स्वागत गरेका छन्। तर राखेपले गत मार्च 25 गरेको निर्णयका अन्य प्रावधानहरू अझै पूर्ण रूपमा खारेज नभएको भन्दै दुवै संस्थाले चिन्ता व्यक्त गरेका छन्।
1: नेपाली महिला क्रिकेट टोली एसिया कपमा पनि छनौट हुन असफल भएको छ। आज मलेसियामा भएको क्वार्टर फाइनलमा नेपाल थाइल्याण्डसँग 56 रनले पराजित भएको हो। थाइल्याण्डले प्रस्तुत गरेको 131 रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 74 रन मात्र बनाउन सक्यो। नेपाली महिला टोली गत साता भएको एसियन गेम्सको छनौटमा पनि निर्णायक खेलमा चीनसँग पराजित भएर एसियन गेम्समा छनौट हुन असफल भएको थियो।
26: नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दिपेन्द्र सिंहरी आईसीसी टी20 आई अलराउण्डरको वरियतामा 4 स्थानमा उक्लिएका छन्। आईसीसीले आज जारी गरेको नयाँ वरियता अनुसार दिपेन्द्र 5 4 स्थानमा उक्लिएका हुन्। उनको रेटिङ अंक पनि हालसम्मकै उत्कृष्ट 256 पुगेको छ। नेपाली ओपनर ब्याटर कुशल भुर्तेलले पनि आईसीसी टी20 अन्तर्राष्ट्रिय ब्याटिङ वरियतामा 6 स्थानको छलाङ मार्दै 60 स्थानमा पुगेका छन्। हालै सम्पन्न एसियाली खेलकुद छनौटमा भुर्तेलले उत्कृष्ट प्रदर्शन गरेका हुन्। अब विश्वकप फुटबलको प्रसंग।
2: विश्वकप फुटबलको महासंग्राम भोलि राति हजारौं दर्शकको उपस्थितिका बीच शुरू हुँदैछ। उद्घाटन खेल भोलि राति नेपाली समय अनुसार 12:15 शुरू हुँदैछ। मेक्सिकोमा हुने उद्घाटन खेलका लागि विश्वभरका खेल प्रेमी त्यहाँ पुगेका छन्। अर्को खेल पर्सि बिहान 7:45 मेक्सिकोमै कोरिया गणतन्त्र र चेकिया बीच हुनेछ। यसपटक 3 देशमा विश्वकपका बाँकी खेलहरू हुँदैछन्। यसपटकको विश्वकपलाई मर्यादित बनाउन विश्व फुटबलको सर्वोच्च संस्था फिफाले केही महत्वपूर्ण नयाँ नियम लागू गर्दैछ। नयाँ नियम अनुसार खेलका क्रममा झडप वा विवादको अवस्था सिर्जना हुँदा खेलाड़ीले आफ्नो मुख छोप्न पाउने छैनन्। यदि कुनै खेलाड़ीले त्यस्तो अवस्थामा मुख छोपेको पाइएमा रेफ्रीले सिधै रातो कार्ड देखाउन सक्नेछन्। यसले भेदभावपूर्ण टिप्पणी वा अनुचित व्यवहार लुकाउने सम्भावना कम गर्ने विश्वास फिफाले लिएको छ। त्यस्तै रेफ्रीको निर्णयको विरोधमा सामूहिक रूपमा मैदान छाड्ने वा अन्य खेलाड़ीलाई मैदान छाड्न उक्साउने कार्यलाई पनि कड़ाईका साथ नियन्त्रण गरिनेछ। यस्तो अवस्थामा खेलाड़ी वा टोलीका अफिसियललाई रातो कार्ड देखाइनेछ भने खेल नै प्रभावित भए सम्बन्धित टोलीले खेल गुमाउन सक्नेछ। यसपटक भिडियो असिस्टेन्ट रेफ्री अर्थात भीएआरको भूमिका पनि थप विस्तार गरिएको छ। अब स्पष्ट रूपमा गलत दोस्रो पहिलो कार्ड, गलत खेलाड़ीलाई कार्ड दिइएको अवस्था तथा गलत रूपमा प्रदान गरिएको कर्नर किकको निर्णयमा समेत भीएआरले हस्तक्षेप गर्न सक्नेछ। समय खेर फाल्ने प्रवृत्तिलाई रोक्न पनि नयाँ व्यवस्था गरिएको छ। गोलरक्षकले बल अनावश्यक रूपमा धेरै समय समातेर राखे वा खेल शुरू गर्न ढिलाइ गरे रेफ्रीले 5 सेकेण्डको काउन्ट डाउन शुरू गर्नेछन्। समयभित्र बल रिलीज नभए विपक्षी टोलीलाई कर्नर किक प्रदान गर्न सकिने व्यवस्था गरिएको छ। थ्रो इनमा ढिलाइ गरे पनि बल विपक्षी टोलीलाई दिन सकिनेछ। खेलाड़ी परिवर्तनका क्रममा पनि नयाँ समय सीमा तोकिएको छ। प्रतिस्थापन गरिएका खेलाड़ीले 10 सेकेण्डभित्र मैदान छाड्नुपर्नेछ। अन्यथा मैदान प्रवेश गर्न लागेको खेलाड़ीले 1 मिनट कुर्नुपर्ने हुन सक्छ। घाइते खेलाड़ीको उपचार सम्बन्धी नियममा पनि परिवर्तन गरिएको छ। मेडिकल स्टाफले मैदानमै उपचार गरेपछि अधिकांश अवस्थामा ती खेलाड़ीले खेल पुनः शुरू भएपछि कम्तीमा 1 मिनट मैदान बाहिर बस्नुपर्नेछ। यसले चोटको बहानामा समय खेर फाल्ने प्रवृत्ति कम हुने अपेक्षा गरिएको छ। फिफाले यी नियमहरूले खेललाई अझ व्यवस्थित, निष्पक्ष र दर्शक मैत्री बनाउने विश्वास व्यक्त गरेको छ। विश्वकप 2026 48 टोली सहभागी हुँदैछन् र कुल 104 खेल खेलाइनेछ। नयाँ ढाँचा र नयाँ नियम सहितको यो विश्वकप फुटबल इतिहासकै सबैभन्दा ठूलो संस्करण बन्ने अपेक्षा गरिएको छ।
26: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: प्रधानमन्त्रीको अभिव्यक्ति बारे परराष्ट्र मन्त्रीको जवाब, विपक्षी दलका नेताले बोलेसँगै खुल्यो सदनको अवरोध,
26: विपक्षी दलका सांसदको अभिव्यक्तिमा पनि सत्ता पक्षको नियमापत्ति, चरम संस्कृति पार्टीको नाराबाजीपछि बजेटमाथिको छलफल शुरू,
1: परीक्षामा जफत गरिएका मोबाइल फोन नष्ट नगर्न सर्वोच्चको अन्तरिम आदेश, ट्रेड युनियन खारेज गर्ने रिट निवेदनमाथिको सुनवाई हेर्दा हेर्दैमा,
26: इरानद्वारा अमेरिकी सैन्य आक्रमणको कड़ा निन्दा, राष्ट्रिय सार्वभौमिकताको खुला उल्लंघन गरेको आरोप,
1: र इन्फामाथि फेरि निलम्बनको खतरा, फिफा र एएफसीले राखे प्रसंग मागे लिखित स्पष्टीकरण।
26: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छौ। नमस्कार।

0: नमस्ते, म राजु लामा। तपाई सुन्दै हुनुहुन्छ तपाईकै आफ्नै रेडियो रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, न्युरोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेसन लगा

0: तर्फ गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोनमा टिप्नुस् 082-5563-414।
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: कोराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कोराही दान फोन नम्बर 082-5561-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
4: भर्ना खुल्यो।
5: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
4: हाम्रा विशेषताहरू
5: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
4: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
5: शान्त तथा पारिवारिक वातावरण भएको,
4: प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
5: तिहार सुशासन राम्रो व्यवस्था भएको,
4: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
5: घरको जस्तै माया पाउने,
6: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
7: सम्पर्क शिशु आदिशिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15 दाङ, चेक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
6: सम्पर्क फोन नम्बर 082-5563-387। सम्पर्क मोबाइल नम्बर 98-6-69-86-303 र 98-6-62-25-183।
8: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चोक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
9: डाक्टर मोहम्मद अनुद्दीन बागवानद्वारा दिइने सेवाहरू,
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
10: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
12: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
8: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू,
13: कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
8: मुटु रोग विशेषज्ञ डाक्टर
13: कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
14: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-5561-683 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700।
15: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
16: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
17: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
18: हाडजोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
19: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
16: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
19: इन्डोस्कोपी सेवा
16: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
17: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
16: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-5560-734 र 082-5560-138।
17: एमबीबीएस एमडी न्यूरो साइकाट्रिक टाउको नशा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको
3: दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
13: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
13: टाउको, नसा, मन, यौन तथा दुर्व्यसन सम्बन्धी,
3: टाउको दुख्ने, पोल्ने, सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
13: मन आत्तिने, डराउने, तर्सिने, मन उदास हुने, धेरै शंका लाग्ने, एकान्तमा बस्न मन पराउने, कानमा केही आवाज आए जस्तो महसुस हुने, बारम्बार आत्महत्याको विचार आउने,
3: छारे रोग, वास्तविकता भन्दा बाहिरको कुरा गर्ने, बहकिने, रिसाउने, दोष लगाउने, अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
13: जाँड, रक्सी, चुरोट, गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा।
9: बिरामी जाँच निमित्त यही असार 13 गते शनिबार
5: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 0825904010, मोबाइल नम्बर 9847828913 र 9805912871।
20: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
21: एक हप्तादेखि यो दाँत दुखेको देखिछ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
9: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: डाक्टरद्वारा दिइने सेवाहरू:
13: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
7: बाङ्गा टिङ्गा दाँत मिलाउने,
13: शल्यक्रिया गरेर दाँत निकाल्ने,
7: खाली ठाउँमा दाँत भर्ने,
13: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
7: मुखमा घाउ खटिरा आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
13: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दाङ। सम्पर्क फोन नम्बर 0825903050 र सम्पर्क मोबाइल नम्बर 9857843123।
22: नाक, कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल, घोराही दाङमा।
3: नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
22: अन्य सेवाहरू:
9: हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
23: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
9: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
24: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
13: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 0825106094। सम्पर्क मोबाइल नम्बरहरू 9857830145, 9848301053 र 9649141944।
25: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दाङ। सम्पर्क नम्बर 9843008804, 9843008804, www.ospatiicare.com।
13: खुसीको खबर।
3: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
19: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 0825908047, 0825908047।
26: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
22: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल, एमबीबीएस, एमएस, र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
26: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहीदान। सम्पर्क फोन नम्बर 082-590-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा प्रधानमन्त्रीको सीमा सम्बन्धी विवादित अभिव्यक्ति बारे परराष्ट्र मन्त्रीको स्पष्टीकरण भन्छन्।
1: आफ्नो उपभोगमा रहेको जग्गाको दावी दुवै पक्षले गर्ने गरेका छन्। प्रधानमन्त्रीज्यूको भनाईको सन्दर्भ यही प्राविधिक यथार्थ र क्रस बोर्डर अकुपेसनसँग जोडिएको छ।
0: निजामती सेवामा बाध्यकारी अवकाशको चर्चा बारे के भन्छन् विज्ञ?
2: कसली रिटायरमेन्ट गर्ने होइन, स्वैच्छिक रूपमा अवकाश दिनलाई एउटा राम्रो प्याकेज दिइदियो भने भइहाल्छ। पहिले प्रयोग पनि त भएको हो कोलिन एक्टको।
0: र अमेरिका र इरानद्वारा एक अर्का विरूद्ध थप कार्यवाहीको नयाँ चेतावनी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन र दहालबाट सुन्नुहोस्। इरानको सरकारी संचार माध्यमले अमेरिकी हमलामा दुईवटा रिजर्भोयरमा क्षति पुगेपछि दक्षिणी नगर सिरिकमा हजारौं मानिसहरू पिउने पानीबाट वञ्चित भएको बताएका छन्। संयुक्त राज्य अमेरिकाको सेनाले सोमबार अमेरिकी हेलिकप्टरलाई खसालिएको बदलामा इरानी निशानाहरूमा आक्रमण गरिएको जनाएको छ। त्यसको जवाफमा इरानले उक्त क्षेत्रका अमेरिकी अखडाहरूमा हमला गरेको थियो। राति भएको हमलापछि इरानी विदेश मन्त्रालयका प्रवक्ताले वाशिङटनले परस्पर बाजिने सन्देशहरूको प्रवाह, मागहरूको फेरबदल र युद्धविरामको बारम्बार उल्लंघनबाट शान्ति सम्झौताको सम्भावनामा क्षति पुर्याएको बताए। इजरायली सेनाले दक्षिणी लेबनोनमा रहेको साइडन शहरमा हवाई आक्रमण गरेका विवरणहरू आएका छन्। फ्रान्सेली समाचार संस्था एएफपीका एकजना पत्रकारले एउटा कार जलेको देख्नु अघि विस्फोटनको आवाज सुनेको जनाएका छन्। सोमबार इजरायल र इरानले आपसी लड़ाई स्थगित गर्ने सहमति गरेका थिए र इजरायलले लेबनोनको राजधानी बेरूतमाथिको आक्रमण रोकेको थियो। तर इजरायली सेनाले दक्षिणी लेबनोनमा रहेको हिजबुल्लाको ठेगानामा आफूले हमलाहरूलाई निरन्तरता दिएको जनाएको छ। राष्ट्रसंघका मानवाधिकार सम्बन्धी उच्चायुक्तले आफूले द्वन्द्वका पक्षहरूले गरेको भनिएको मानवाधिकार उल्लंघनको जाँचका लागि एउटा मिशन केही समयमा नै लेबनोन पठाउन लागेको बताएका छन्। पाकिस्तानले भनेको छ उसले अफगानिस्तानसँगको सीमानामा शंकास्पद उग्रवादीहरू लुक्ने अखडाहरूमा गरेको आक्रमणमा दर्जनौं विद्रोहीहरू मारिएका छन्। संचार मन्त्री उता उल्ला तररले एउटा तालिम केन्द्रसहित चारवटा निशाना ध्वस्त बनाइएको बताए। यसअघि अफगान तालिबानले तीनवटा प्रान्तमा गरिएको आक्रमणमा बालबालिका सहित 13 जना सर्वसाधारण मारिएको बताएको थियो। दुवै पक्षका दावीको स्वतन्त्र पुष्टि हुन सकेको छैन। इस्लामाबादबाट बीबीसीकी क्यारोलिन डेभिस भन्छिन्, अफगान तालिबानका प्रवक्ताले पाकिस्तानले हत्या गरेको भन्दै बालबालिकाको विभत्स तस्वीर सार्वजनिक गरेका छन्। पछिल्लो 8 महिनामा दुवै देशबीचको सम्बन्ध नाटकीय रूपमा बिग्रिएको छ। अफगान तालिबानले यस्ता समूहलाई संरक्षण गरेको सधैँ अस्वीकार गर्दै आएको छ। बीबीसीकी क्यारोलिन डेभिस। हङकङका अधिकारीहरूले एउटा सार्वजनिक आवासीय परिसरमा गत वर्ष भएको भीषण आगलागीका घटनामा 7 व्यक्ति र 2 कम्पनी विरूद्ध मुद्दा दायर गरेका छन्। गएको नोभेम्बरमा

0: फुककोटमा सातवटा अग्ला भवनहरूको संरचनामा आगो लाग्दा 168 जनाको ज्यान गएको थियो र म्यानमारमा सैन्य सरकार विरूद्ध लड़िरहेका विद्रोहीहरूले बीबीसीसँग जनशक्ति र उपकरणको अभावका कारण आफूहरूले पकड़ गुमाउँदै गएको बताएका छन्। नयाँ ड्रोन प्रविधि र जबरजस्ती गरिएको 10,000 सैन्य भर्तीले जुन्टालाई गुमाएका भूभाग नियन्त्रण गर्न मद्दत पुर्याएको देखिन्छ। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। प्रधानमन्त्री वालेन्द्र शाहको हालैको सीमा मामिला सम्बन्धी विवादित अभिव्यक्तिबारे परराष्ट्र मन्त्री शिशिर खनालले आज सदनमा उपस्थित भएर सरकारको धारणा स्पष्ट पारेका छन्। प्रधानमन्त्री शाहले केही दिन अघि सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि भारतको जग्गा मिचेको अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले त्यसबारे जवाफको माग गर्दै सदन चल्न दिएका थिएनन्। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र विपक्षी दलका नेताहरूबीच आज बिहान भएको छलफलमा प्रधानमन्त्रीको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रीले धारणा राख्ने सहमति भएपछि सदनको कार्यवाही अघि बढ़ेको हो। एक रिपोर्ट। प्रधानमन्त्री शाह स्वयंले सदनमा उपस्थित भएर जवाफ दिनुपर्ने विपक्षी दलहरूको निरन्तरको मागका बावजूद उनी उपस्थित नभएपछि उनका तर्फबाट परराष्ट्र मन्त्री खनालले सदनमा स्पष्टीकरण दिएका हुन्। नेपालले पनि भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति क्रस बोर्डर अक्युपेशनसँग सम्बन्धित रहेको मन्त्री खनालको दावी थियो।
2: प्राविधिक समितिको अध्ययनले कतिपय स्थानहरूमा हाल नेपालको उपयोग र उपभोगमा रहेको जग्गा भारततर्फ पर्न सक्ने र हाल भारतको उपभोग र उपयोगमा रहेको जग्गा नेपालतर्फ पर्न सक्ने देखाएको छ। आफ्नो उपभोगमा रहेको जग्गाको दावी दुवै पक्षले गर्ने गरेका छन्। सम्माननीय प्रधानमन्त्रीज्यूले संसदमा राख्नु भएको भनाईको सन्दर्भ यही प्राविधिक यथार्थ र क्रस बोर्डर अकुपेशनसँग जोड़िएको छ।
1: त्यस्तै भारतसँगको सीमा मामिलामा यूकेले पनि सरोकार राख्नुपर्ने भन्ने प्रधानमन्त्री शाहको अभिव्यक्तिबारे परराष्ट्र मन्त्री खनालले भने,
2: यसमा तेस्रो पक्षको मध्यस्थता हामीले खोजेका होइनौ। खाली तत्कालीन अवस्थाको थप सन्दर्भ सामग्री केही भए ती स्वाभाविक रूपमा समस्या समाधानमा सहयोगी हुन सक्ने हुनाले आवश्यक परेमा त्यसको उपयोग गर्ने विषयलाई सम्माननीय ज्यूले इंगित गर्नुभएको हो।
1: परराष्ट्र मन्त्रीको प्रस्तुतीकरणपछि आफ्नो धारणा राखेका नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज अङ्डेम्बेले प्रधानमन्त्रीको भनाईमै मात्रै अल्मलिएर संसदको अमूल्य समय खेर फाल्न नहुने निष्कर्षमा आफू पुगेको बताए। बजेट र अन्य अत्यावश्यकीय विषयहरूमा छलफलको खाँचो औल्याउँदै उनले भने,
3: प्रधानमन्त्रीजीलाई संसद नचाहिएला तर प्रतिपक्षलाई संसद चाहिएको छ। उपरान्त म उहाँलाई खोज्न चाहन्न, किन भन्दाखेरि मेरो मुलुकको समस्या प्रश्नहरू उहाँको उपस्थिति भन्दा पनि ठूलो छ, संवेदनशील छ।
1: आङदेम्बेले प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन आँट नगरेकोमा सभामुख डोल प्रसाद अर्यालमाथि पनि प्रश्न उठाए। त्यस्तै नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले परराष्ट्र मन्त्री खनालको स्पष्टीकरणप्रति विमति प्रकट गरे।
4: विदेश मन्त्रीले प्रधानमन्त्रीको पक्षबाट उहाँको वक्तव्यलाई यहाँ रक्षा गर्ने त्यो सही थियो त्यो भनाई भन्ने कुराहरू चाहिँ यहाँ भनेर जानुभयो, त्यो स्पष्टीकरणसित हामी सहमत छैनौ। त्यो स्पष्टीकरण प्रधानमन्त्रीले नै दिनुपर्छ। उहाँ यो संसदको उपहास गरेर उपेक्षा गरेर उहाँ किन यो संसदमा फेरि आउन चाहनुहुन्न, यसको चाहिँ के अर्थ हो?
1: त्यसै गरी नेपाली कम्युनिष्ट पार्टीका प्रमेश हमालले पनि परराष्ट्र मन्त्रीको स्पष्टीकरणलाई आफ्नो दलले नस्वीकार्ने बताए। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले उनकै शब्दमा प्रधानमन्त्रीका तर्फबाट भएको त्रुटिलाई मन्त्रीले सच्याउनुपर्ने परिस्थिति आएको टिप्पणी गरे। उनले प्रधानमन्त्रीको अभिव्यक्तिलाई सभामुखले नै अभिलेखबाट हटाइदिन उचित हुने धारणा समेत राखे। मुख्य प्रतिपक्षी नेपाली कांग्रेस सहितका विपक्षीहरू सदनको कार्यवाही अघि बढ़ाउन सहमत हुँदा श्रम संस्कृति पार्टीका सांसदहरूले भने राष्ट्र मन्त्री खनालले आफ्नो भनाई राख्ने क्रममा विरोध जनाएका थिए। अब अर्को प्रसंग। सरकारले एकपटकका लागि 55 वर्ष उमेर पुगेका वा 30 वर्ष सेवा अवधि पुगेका निजामती कर्मचारीलाई अवकाश दिने गरी कानून ल्याउन लागेको प्रति कतिपय विज्ञहरूले आपत्ति जनाएका छन्। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती सेवा विधेयकको मस्यौदा तयार गरी अहिले उक्त मस्यौदा कानून न्याय तथा संसदीय मामिला मन्त्रालय पठाएको जनाएको छ। ऐन लागू हुने मितिसम्म 55 वर्ष उमेर पूरा गरेका वा 30 वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई एक पटकका लागि अनिवार्य अवकाश दिने व्यवस्था मस्यौदामा समावेश गरिएको बताइएको छ। यसै सन्दर्भमा हामीले लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीलाई सम्पर्क गरी शुरूमा यस्तो व्यवस्था लागू गर्नु

0: कति उचित हुन्छ भनेर सोधेका छौ।
1: गभर्नमेन्टले एउटा राइट साइडमा ल्याउन ठुलो कदम लिन खोजेको देखिन्छ, तर त्यो प्रशासनको प्रिन्सिपलको दृष्टिकोणले राम्रो मानिँदैन। किनभने तपाईँलाई यदि एउटा ठुलो संख्यामा कर्मचारीहरूलाई अवकाश दिनु हो भने उनीहरूलाई आकर्षक प्याकेजहरू ल्याएर उनीहरूलाई स्वैच्छिक रूपमा नै अवकाश दिन सकिन्थ्यो। तर के हुन्छ भने ऐन ल्याउने ऐन पनि फेरि कस्तो भने त्यो दिन एक लट खाल्ने त्यसरी फेरि 60% गराउने, एक पटकलाई अन्याय हुन्छ। त्यो चाहिँ कानुन दृष्टिकोणले पनि मिलेन, न्याय संकट पनि भएन। त्यसरी के गर्नुपर्छ भने ठिक छ, सरकारलाई चाहिँ आफूसँग लय मिलाउन सक्ने कर्मचारी भएनन् होला पुराना कर्मचारी, वा कर्मचारीको संख्या बढी भएर त्यसलाई साट्नु पर्यो होला। त्यसका उपायहरू भने दुई तिनवटा हुन सक्दैन, दरबन्दी फ्रिज गर्ने एउटा फ्रिज र दरबन्दी, दोस्रो भइरहेका कर्मचारीलाई एउटा गोल्डन ह्यान्डसेकको राम्रो प्याकेज लिएर स्वैच्छिक रूपमै अवकाश दिन लाउने, यो गरेको भए राम्रो हुन्थ्यो। तर जुन अहिले हल्ला आएको छ त्यो त्यति प्रिय कदम होइन। यो कदम पहिले 49 सालमा गिर्जा प्रसाद कोइरालाले गरिसकेका हो, त्यो बेला पनि 3,000 भन्दा बढी कर्मचारी अवकाशमा आउन 58 मा 60 बाट 58 मा झारेर र 30 वर्ष, त्यो बेला पर्दा सिस्टम थियो, पर्दा सिस्टमबाट पनि 2-3 जना कर्मचारी अवकाश दिएर
2: अहिले त एकैपटक लगभग 10,000 कर्मचारीले अवकाश लिँदा
1: अनुभवी कर्मचारीहरू अवकाशमा जान्छन्। त्यो राष्ट्रको लागि धेरै ठुलो क्षति हुन्छ, धेरै तालिम लिएका र धेरै अनुभवी कर्मचारीहरू, राष्ट्रले ठुलो लगानी गरेका अनुभवी कर्मचारी बाहिर जानु भनेको सरकारलाई नै भोलि अप्ठ्यारो पर्ने हो।
2: यस्तो खालको व्यवस्था ल्याइन लाग्नुको एउटा कारण चाहिँ कम्प्युटर लगायतका दक्षता नभएका कर्मचारीहरू पनि छन्, तिनीहरूलाई पनि लक्षित गरिएको
1: भन्नुभयो। त्यसै कस्तो हुन्छ भने अहिलेको नयाँ प्रविधिमा अभ्यस्त छैनन् कि भन्ने चाहिँ एउटा हामी त्यसलाई लुडाइट भन्छौँ, लुडाइट लुडाइट छन् कि सिनियर लेभलमा अथवा त्यो पुरानो कर्मचारीमा भन्ने हो। तर अहिले मेरो आफ्नो जहाँसम्म मैले थाहा पाए अनुसार, मैले बुझे अनुसार, अहिलेका सिनियर लेभलका सचिवहरू अथवा सहसचिवहरू पनि यसमा अभ्यस्त छन्, कमी छैन उनीहरूमा। अर्को कुरो के हुन्छ भने अहिलेको म्यानेजमेन्टको प्रिन्सिपल, अहिले नयाँ प्रिन्सिपल डेभलप भएको छ जुन पहिलेको जस्तो होइन। अहिले के भनिन्छ त भने त्यो ह्युमन रिसोर्स जुन एउटा हामीले तालिम दिएर ट्रेन गरेको हुन्छ त्यो भनेको एसेट हुन्, त्यसमै गुणाले उनीहरूलाई बाँधेर राख्ने, छोड नदिने, बरु करारमा भए पनि राख्ने, त्यस्तो प्रिन्सिपल आइरहेको छ अन्यत्र। हामी चाहिँ के गर्छौँ भने हामी चाहिँ उनीहरूलाई घर जाउँ भन्छौँ भने पनि अलिकति प्रिन्सिपलले पनि मिलाएको छैन। गुर्जा प्रसाद कोइरालाको टाइममा 30 वर्षको उसले हटाउँदाखेरिको परिस्थिति भनौँ, मैले त्यो बेला म कार्यरतै थिएँ, त्यो बेला कस्तोसम्म अवस्था भयो भने मुख्य सचिवदेखि लिएर महत्वपूर्ण मन्त्रालयका सचिवहरू 5 वर्ष पुगेको सहसचिव नभएर करारमा राख्नु परेको थियो।
2: त्यसले कार्य सम्पादनमा असर गर्यो कि गरेन त, अथवा अब
1: अनुभव जस्तो अनुभवको कमी, अनुभव भने यति ठुलो चिज हो जुन चाहिँ ठुल्ठुला निर्णयमा त्यो रिफ्लेक्ट हुन्छ। अनुभव, अनुभवी सचिवहरू, अनुभवी कर्मचारीहरू, अनुभवी विभागीय प्रमुखहरूले चाहिँ सही गाइडेन्स दिन्छन् सरकारलाई। सरकार त यत्रो ठुलो म्यान्डेट लिएर आएको छ, उसलाई धेरै काम गर्नु छ, त्यो अवस्थामा कर्मचारीहरू चाहिँ अनुभवी पनि चाहिन्छ।
2: एकापट्टिबाट हेर्दाखेरि चाहिँ अहिले अब मन्त्रालयको साइज घटाउनेदेखि लिएर मन्त्रालय मर्ज गर्ने जुन काम भइरहेको छ त्यो हेर्दाखेरि कर्मचारीहरू ठुलो संख्यामा काम नपाउने अवस्थाले गर्दा पनि हो कि सरकारले?
1: हो तर कर्मचारी बढी भए हटाउनै पर्छ त, त्यसको लागि उपाय भनिन् त भैले, कर्मचारी हटाउनु पर्छ, त्यसको लागि फोर्सली रिटायरमेन्ट गर्ने होइन, स्वैच्छिक रूपमा अवकाश दिनलाई एउटा राम्रो प्याकेज ल्याइदियो भने भइहाल्छ। पहिले प्रयोग पनि त भएको हो त्यस्तो गोल्डन ह्यान्डसेकको।
0: उनी थिए लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनाली, साथी विनिता दाहालसँग कुरा गर्दै। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, दुवै पक्षले एक अर्का लक्षित आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका वरिष्ठ अधिकारीहरूले थप कार्यवाहीको नयाँ चेतावनी दिएका छन्। इरानका विदेश मन्त्रीले कुनै पनि आक्रमण वा जोखिमलाई जवाफ नदिई नछाड्ने बताएपछि ट्रम्पले तेहरानले मूल्य चुकाउनु पर्ने बताएका छन्। बीबीसीका विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
3: ट्रुथ सोसियलमा लेख्दै राष्ट्रपति ट्रम्पले इरानी सेना पूर्ण भद्रगोलको अवस्थामा रहेको र उनकै शब्दमा अधिकांश जल सेना र वायु सेना जस्तै अब लगभग अस्तित्वमा नै नरहेको उल्लेख गरेका थिए। राष्ट्रपति ट्रम्पले तेहरानले सम्झौता गर्न अति धेरै समय खर्चिएको भन्दै उसले अब त्यसको मूल्य चुकाउनु पर्ने बताए। यसअघि इरानका विदेश मन्त्री अब्बास अराक्चीले आफ्नो मुलुकले कुनै पनि हमला वा जोखिमको जवाफ नदिएर नबस्ने बताउँदै अमेरिकाले लड़ाईको मैदानमा पराजय बेहोरे बताएका थिए। खाड़ीमा आफ्नो सेनाको हेलिकप्टर खसालिएपछि अमेरिकाले इरानी अखडाहरूलाई बुधबार निशाना बनाएको थियो। जवाफमा इरानले खाड़ी क्षेत्रका अमेरिकी अखडाहरूमा आक्रमण गरेको थियो। हुर्मुज जलमार्ग नजिकै अवस्थित इरानको प्रतिरक्षा प्रणाली, स्थल कन्ट्रोल केन्द्र र रेडारलाई निशाना बनाइएको अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले बताएको छ। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोरले आफूले 21 अमेरिकी अखडाहरूमा आक्रमण गरेको बताएको थियो। यसअघि मंगलबार राष्ट्रपति ट्रम्पले अमेरिका र इरान एकदमै राम्रो सम्झौताको लगभग नजिक पुगेको बताएका थिए। बुधबार इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले अमेरिकाले परस्पर बाजिने सन्देश पठाएर कूटनीतिक प्रक्रियामा क्षति पुर्याइरहेको र बारम्बार आफ्ना माग र अडानहरू बदलिरहेको बताए। उनले कूटनीतिक प्रक्रियामा न्यूनतम स्थिरता आवश्यक रहने भन्दै इरानले परिस्थितिको पुनः मूल्यांकन गर्नुपर्ने अवस्था रहेको बताएका थिए।

0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
2: मध्यपश्चिम जाँच यति बेला रात्रिको 9 बजेको छ।

0: राति 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। सरकारले प्राप्त मात्रामा रासायनिक मल खरिद नगर्दा यस वर्ष पनि रासायनिक मलको अभाव देखिने भएको छ। दाङमा 65,980 हेक्टर खेतीयोग्य जमीन रहेको छ भने 39,000 हेक्टरमा धान खेती मात्रै हुने गरेको छ। वार्षिक रूपमा दाङ जिल्लाका लागि मात्रै युरिया, डीपी र पोटास गरी 32,821 मेट्रिक टन रासायनिक मल आवश्यक पर्दछ। तर आवश्यक माग भएको कोटा भन्दा आधा जति मात्रै पनि मुस्किलले आयात हुँदा किसानले मल सहज रूपमा पाउन सकेका छैनन्। धान खेतीका लागि ब्याज राख्ने र रोपाई गर्ने दिन नजिकै जाँदा सरकारले प्राप्त मात्रामा रासायनिक मल खरिद गर्न नसक्दा यो वर्ष पनि दाङ लगायतका जिल्लामा रासायनिक मलको अभाव देखिन थालेको छ। दाङमा रासायनिक मल वितरणका लागि खुराही, तुल्सीपुर र लमै गरी 3 स्थानबाट कृषि सामग्री कम्पनीले मल बिक्री गर्दै आएको छ भने खुराहीमा साल्टेरिङले पनि मल बिक्री गर्ने गर्दछ। तुल्सीपुर क्षेत्र र सल्यानका लागि मल बिक्री गर्दै आएको कृषि सामग्रीसँग दाङको लागि कुनै पनि रासायनिक मल मौजदात रहेको छैन भने लमै क्षेत्रमा रहेको थोरै मौजदातलाई जेठ 26 गतिदेखि बिक्री गर्न लागेको छ। रोल्पा र रुकुम सहित खुराही पुमहा नगरपालिका तथा बंगलासुली गाउँपालिकाका लागि मल बिक्री गर्ने कृषि सामग्री कम्पनी लिमिटेडसँग थोरै मात्रामा रासायनिक मल मौजदात भएको छ। पालिकाहरूले रासायनिक मल बिक्री गर्ने सहकारीका लागि कोटा निर्धारण गरेसँगै खुराही स्थित कृषि सामग्री कम्पनी लिमिटेड खुराहीले जेठ 28 गते रासायनिक मलको बिक्री गर्ने तयारी रहेको सुनाएको छ। खुराहीमा रहेको कृषि सामग्री कम्पनी लिमिटेडमा खुराही उपमहानगरपालिका, बंगलासुली गाउँपालिका, रोल्पा तथा रुकुमका लागि भनेर युरिया 856 मेट्रिक टन, डीपी 750 मेट्रिक टन र पोटास 99 मेट्रिक टन रासायनिक मल मौजदात गरेको छ। खुराही उपमहानगरपालिका क्षेत्रमा 73 वटा र बंगलासुलीमा 6 वटा रासायनिक मल वितरण गर्ने सहकारी रहेका छन् भने कृषि सामग्री कम्पनी तथा साल ट्रेडिङमा आबद्ध 267 सहकारी रहेका छन्। गत पुष महिनादेखि दाङ जिल्लामा कुनै पनि रासायनिक मलको आयात भएको छैन भने गाउँगाउँमा रहेका सहकारी तथा किसानहरू के गरेर धानबाली लगाउने भन्ने चिन्तामा रहेका छन्। निजी क्षेत्रका संचार माध्यम र संचारकर्मीमाथि सरकारले गरेको विभेदकारी निर्णयको विरोधमा नेपाल पत्रकार महासंघ दाङ शाखाको अगुवाईमा जिल्लाका सम्पूर्ण क्रियाशील पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय दाङ अगाडि 1 घण्टा धरना दिएका छन्। नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको सर्कुलर अनुसार देशव्यापी आन्दोलन कार्यक्रम अन्तर्गत दाङमा पनि धरना कार्यक्रम आयोजना गरिएको हो। पत्रकारहरूले सरकारले विज्ञापन तथा सार्वजनिक सूचनामाथि नियन्त्रण कायम गर्न खोजेको भन्दै उक्त निर्णय प्रेस स्वतन्त्रता र स्वतन्त्र संचार माध्यममाथिको हस्तक्षेप भएको बताएका छन्। उनीहरूले संचार क्षेत्रलाई कमजोर बनाउने तथा निजी मीडियाको अस्तित्वमाथि नै चुनौती सिर्जना गर्ने निर्णय तत्काल सच्याउन सरकारसँग माग गरेका छन्। धरना कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रयासन, महासंघ दाङ अध्यक्ष सन्तोष सुवेदी, पूर्व अध्यक्ष केएल बुढाथोकी, लक्ष्मी आचार्य लगायतको सहभागिता रहेको थियो। धरना कार्यक्रममा सहभागी पत्रकारहरूले सरकार आफ्नो निर्णयबाट पछि नहटेर माग सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रमहरू निरन्तर दिने चेतावनी दिएका छन्। साथै प्रेस स्वतन्त्रता, नागरिकको सुजित हुने अधिकार तथा स्वतन्त्र पत्रकारको संरक्षणका लागि एकजुट भएर संघर्ष जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यसबीच सरकारको स्वच्छ जारी निर्णय विरूद्ध दाङमा संकलन गरिएको हस्ताक्षर सरकारलाई पठाइएको छ। दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा फुनलाई फुसाएको हो। र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान खुराहीमा स्वास्थ्य बीमा अन्तर्गतका सम्पूर्ण सेवाहरू अस्थायी रूपमा बन्द भएका छन्। स्वास्थ्य बीमा बोर्डको सफ्टवेयर प्रणाली परिमार्जन तथा स्तर उन्नति गर्नुपर्ने भएकाले प्रतिष्ठानले आज एक सूचना जारी गर्दै सेवा स्थगन गरेको सुनाएको हो। प्रतिष्ठान प्रशासनका अनुसार स्वास्थ्य बीमा बोर्डले हालै जारी गरेको स्वास्थ्य बीमा बोर्ड सुविधा थैली तेस्रो संशोधन 2083 बमोजिमका नयाँ विवरण र संशोधित दर रेटहरू माग दावी सम्बन्धी सफ्टवेयरमा अध्यावधिक गर्नुपर्ने भएकाले सेवा रोक्नु परेको हो। अस्पतालले अर्को सूचना प्रकाशन नभएसम्मका लागि बीमा अन्तर्गतका सेवाहरू पूर्ण रूपमा बन्द हुने सुनाएको छ। सफ्टवेयर व्यवस्थापनका कारण सेवा ग्राहीमा पर्न गएको असुविधाप्रति ध्यान दिँदै अस्पतालले प्राविधिक काम सम्पन्न हुनासाथ सेवा पुनः सञ्चालन हुने जानकारी दिएको छ। अचानक सेवा बन्द हुँदा नियमित उपचार तथा अन्य उपचारका लागि आउने बीमाका बिरामीहरू पनि प्रभावित भएका छन्। हौस्त अहिलेलाई राति 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा समाचारका साथ हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
7: सम्पर्क मोबाइल 98478727979।
8: र 98578309।

0: बायोनेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट बायोनेट अब सबै कनेक्टेड।
1: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गुराईको दिव्य फार्मेसीमा।
2: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार,
3: डाक्टरद्वारा दिइने सेवाहरू, पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
4: बिना टाका प्रभावकारी उपचार,
2: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श,
4: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ,
2: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै डिस्चार्ज,
4: नोट फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ। बिरामी जाँच निमिति यही असार 12 गते शुक्रबार
1: दिव्य फार्मेसी कोराई 15 सड़क विभाग रोड, सम्पर्क फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-28913, 98-478-26163 र 98-095-12-861।
5: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाड जोड्नी, नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-568-509 र मोबाइल 98-453-0653-23।
6: दिनेश सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
7: बिमा गराउन जाँदैछु।
6: बिमा किन गर्नु पर्यो सर? बिमा
7: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
6: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
7: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ। बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ।
6: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
7: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने, सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने, अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
6: क्षति भई बिमा दाबी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
7: दाबी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दाबी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दाबी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
6: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु।
8: नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 सम्पर्क गर्नुहुन अनुरोध छ।

0: हार्दिक अभिवादन कार्यक्रम साहित्यिक डबरीको तर्फबाट म शारदा शर्मा आदरणीय श्रोता मित्रहरू शब्दको साधनामा समर्पित मनहरूलाई सृजनाको सुभाषमा रमाइरहनुभएका साहित्य प्रेमी आत्माहरूलाई तथा श्रुति संस्कृतिको यो उज्यालो यात्रामा सहयात्री बन्नुभएका सम्पूर्ण महानुभावहरूलाई फेरि पनि हार्दिक साहित्यिक अभिवादन गर्न चाहन्छु। बीबीसी नेपाली सेवापछिको यस रात्रिकालीन साहित्यिक यात्रामा रेडियो मध्यपश्चिमको नियमित साप्ताहिक प्रस्तुति साहित्यिक डबली लिएर म उपस्थित भएकी छु। साहित्य जहाँ जीवनका अनकन्टार अनुभूतिहरूले शब्दको आकार ग्रहण गर्छन्, जहाँ समयका पच्चापहरू इतिहास बन्छन् र जहाँ कृतज्ञता करुणा प्रेम तथा चेतनाका स्वरहरू मानव सभ्यताको उज्यालो धरोहरका रूपमा सुरक्षित रहन्छन्। आजको श्रृंखलामा हामी एउटा संस्थागत सूचना भन्दा धेरै माथि उठेर साहित्यिक संस्कारको एउटा सुन्दर पक्ष कृतज्ञताको संस्कृतिमाथि विमर्श गर्नेछौ। आउनुहोस् शब्द र संवेदनाको यही उज्यालो यात्रामा केही क्षण सँगै हिँडौं। श्रोता मित्रहरू, मानव सभ्यताको दीर्घ यात्रामा केही यस्ता मूल्यहरू छन् जसले समाजलाई केवल व्यवस्थित मात्र बनाउँदैनन्, उसलाई सभ्य पनि बनाउँछन्। यस्ता मूल्यहरू मध्ये एक हो कृतज्ञता। कृतज्ञता त्यो भाव हो जसले उपलब्धिको शिखरमा उभिएर पनि आफ्ना आधारहरू बिर्सन दिँदैन, जसले सफलताको प्रकाशमा आफ्ना सहयात्रीहरूको अनुहार खोज्न सिकाउँछ, जसले यात्रालाई केवल व्यक्तिगत विजय होइन सामूहिक उपलब्धिका रूपमा हेर्ने दृष्टि प्रदान गर्छ। विशेष गरी साहित्यको संसार त यो मूल्य अझ महत्वपूर्ण हुन्छ किनकि साहित्य एक्लो साधनाको परिणाम भए पनि यसको विकास सामूहिक चेतनाको उपज हो। एउटा स्रष्टाको कलमलाई पाठकको माया चाहिन्छ, संस्थाको संरक्षण चाहिन्छ, अग्रजहरूको प्रेरणा चाहिन्छ र समाजको विश्वास चाहिन्छ। यही विश्वास, यही सहकार्य र यही आत्मीय सम्बन्धको जगमा उभिएर दाङको साहित्यिक धरोहर राप्ती साहित्य परिषद केन्द्र आफ्नो गौरवपूर्ण यात्राको 49 वसन्त पार गर्दै 50 स्वर्णिम वर्षतर्फ अग्रसर भएको छ। हालै सम्पन्न 49 वार्षिकोत्सव समारोह तथा 16 साधारण सभा पश्चात परिषदले सार्वजनिक गरेको हार्दिक धन्यवाद ज्ञापन केवल औपचारिक अभिव्यक्ति मात्र होइन, यो साहित्यिक मूल्य, संस्थागत संस्कार र आत्मीय सम्बन्ध प्रतिको सम्मानको जीवन्त दस्तावेज हो। आदरणीय श्रोता, साहित्य केवल पुस्तकका पानाहरूमा सीमित रहने विषय होइन, यो समयको साक्षी पनि हो र समाजको स्मृति पनि हो। कुनै साहित्यिक संस्था जब आफ्नो वार्षिक उत्सव मनाउँछन्, केवल औपचारिक कार्यक्रम मात्र सम्पन्न हुँदैनन्, त्यहाँ विचारहरूको आदान प्रदान हुन्छ, सृजनाका स्वरहरू गुन्जिन्छन्, अनुभवका दीपहरू प्रज्वलित हुन्छन् र साहित्यिक यात्राका नयाँ सम्भावनाहरू उद्घाटित हुन्छन्। यही सन्दर्भमा जेठ 23 र 24 गते दाङको घोराईमा सम्पन्न राप्ती साहित्य परिषद केन्द्रको 49 वार्षिकोत्सव समारोह तथा 16 साधारण सभा साहित्य कला संस्कृति र स्रष्टाहरूको उल्लेखनीय जमघटका रूपमा सम्पन्न भएको थियो। आजको साहित्यिक डबलीको यो विशेष श्रृंखलामा हामी उक्त समारोहका विविध गतिविधि, प्रस्तुत गरिएका साहित्यिक सामग्री, व्यक्त गरिएका विचारहरू, सम्मान तथा सृजनाका क्षणहरूलाई स्मरण गर्दै यस कार्यक्रमको साहित्यिक सेरोफेरोलाई श्रोतामाझ पुनः प्रस्तुत गर्ने प्रयास गर्नेछौ। कार्यक्रम स्थलमा गुन्जिएका शब्दहरू, मञ्चबाट व्यक्त भएका अनुभूतिहरू, स्रष्टाहरूका सृजनात्मक अभिव्यक्तिहरू र साहित्यिक चेतनाले निर्माण गरेको वातावरणलाई आजको यस यात्रामा हामी श्रुति मार्फत पुनः अनुभूत गराउनेछौ। राप्ती साहित्य परिषदको 49 वार्षिक उत्सव तथा 26 साधारण सभा सम्पन्न भएको छ। परिषदका केन्द्रीय अध्यक्ष कमलमणि देवकोटाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर सुदन कुमार पौडेलले दाङमा साहित्यिक वातावरण निर्माण गर्न, प्रतिभा उजागर गर्न र साहित्यकारहरू बीच सुसम्बन्ध कायम गर्न राप्ती साहित्य परिषदले नेतृत्वदायी भूमिका निभाएको कुरा बताउनुभयो। उहाँले साहित्यले समाजलाई जोड्ने र राजनीतिले अलिअलि फोड्ने गरेको धारणा राख्दै यस मानेमा राजनीति साहित्य भन्दा उत्कृष्ट रहेको बताउनुभयो। कार्यक्रमका विशिष्ट अतिथि राप्ती साहित्य परिषदका संस्थापक अध्यक्ष नारायण प्रसाद शर्माले हिजोका कठिन दिनहरूको स्मरण गर्दै भविष्यका लागि सचेत र एकताबद्ध हुनुपर्ने धारणा राख्नुभयो। अर्का विशिष्ट अतिथि प्राज्ञ डाक्टर अमर गिरीले राप्ती साहित्य परिषद परिवर्तनको संवाहक भएको कुरा उल्लेख गर्दै अहिले यस खालका संस्थाहरूको महत्व झनै बढेको बताउनुभयो। भैरवबाट आउनुभएका प्राज्ञ गजलकार बुध राणाले साहित्यिक माहौल लोभ लाग्दो भएको बताउँदै आफू लगायतका धेरै साहित्यकारहरू पुरस्कृत भएकोमा खुशी प्रकट गर्नुभयो। सो अवसरमा ईश्वरी बिना राष्ट्रिय भाङमय पुरस्कार नारायण प्रसाद शर्मालाई प्रदान गरिएको थियो। यसै गरी राप्ती साहित्य पुरस्कार डाक्टर सुदीप गौतमलाई, विष्णु नुमा साहित्यिक पुरस्कार स्मृति योगीलाई, डोमा देवी साहित्य पुरस्कारलाई कर्ण प्रखर प्रकृति धितालाई प्रदान गरिएको थियो। यसै गरी देवेन्द्र चन्द्र साहित्य पुरस्कार बोध राणालाई, तिलका तुलसीराम स्मृति साहित्य पुरस्कार सागर गैरेलाई, मधु गीत संगीत पुरस्कार शेरबहादुर डाङीलाई, उपेन्द्र रत्न शोभा साहित्य पुरस्कार मोहन केसीलाई, प्रेम नारायण सावित्रा हेमकुमारी प्रज्ञा पुरस्कार गोविन्द पोखरेललाई, श्री बहादुर दिलमाया साहित्य पुरस्कार एसबी थापालाई, टेक बहादुर सुवर्ण राजकुमारी साहित्य पुरस्कार भीमबहादुर शाहीलाई, गोपाल चन्द्र प्रज्ञा पुरस्कार तुलसी केसीलाई, खोपीलाल हुकुमा देवी छन्द पुरस्कार जीवी चिन्तनलाई प्रदान गरिएको थियो। पद्म प्रसाद रूपसा प्रहर पुरस्कार सुशील पुन बिरहीलाई, नित्यानन्द प्रज्ञा पुरस्कार बसन्त अनुभवलाई, जीवन चक्र साहित्य पुरस्कार देवी कुमारी गुरुङलाई, कपिल मुनि भक्त कुमारी शिवाकोटी स्मृति पुरस्कार स्मृति श्रेष्ठ सम्मान सानु गुलमेलीलाई, पद्मकुल हास्य व्यङ्ग्य पुरस्कार उदय जीएमलाई प्रदान गरिएको थियो। यसै गरी राप्तीका श्रष्टाहरूद्वारा 2081 सालमा प्रकाशित पुस्तकहरू मध्येबाट डाक्टर कृष्णराज ऋषिद्वारा लिखित लक्ष्मण रेखा महाकाव्यलाई राप्ती सृजना पुरस्कार 2082 पुरस्कृत गरिएको थियो। संस्कृतिविद प्राध्यापक डाक्टर दोर्ण प्रसाद रजौरी पुरस्कार संस्थापक देवेन्द्र कुमार रिजाल र थारू भाषा साहित्य तथा संस्कृति मञ्च देउखरीलाई संस्थागत सम्मान गरिएको थियो। पुरस्कृत प्रतिभा तथा सम्मान स्रष्टाको परिषदका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक शर्मा समीरले गराउनु भएको सो अवसरमा परिषदका केन्द्रीय सल्लाहकार डाक्टर टीकाराम उदासीको गजलको पर्यवेक्षण समालोचना, रुकुम पूर्वका शाखा सल्लाहकार कमान सिंह विष्टको माटोको बिम्ब कविता संग्रह विमोचन गरिएको थियो। डाक्टर सुदीप गौतम, जीवी चिन्तन, शेरबहादुर डाङी, डाक्टर कृष्णा डिसी, देवी कुमारी गुरुङ, बसन्त अनुभव लगायतले रचना वाचन गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण महासचिव आदिम केसीले गर्नुभएको थियो। राप्ती साहित्य परिषद केन्द्रले स्वर्ण जयन्तीको तयारीमा लाग्न शाखाहरूलाई निर्देशन दिएको छ। परिषदका केन्द्रीय अध्यक्ष कमलमणि देवकोटाको अध्यक्षता एवं केन्द्रीय सल्लाहकार पुरूषोत्तम खनालको प्रमुख आतिथ्यतामा भएको 27 साधारण सभाले 84 सालमा परिषद 50 वर्ष पुगेको अवसरमा स्वर्ण जयन्ती मनाउने बताएको छ। यसै गरी परिषदका 6 जिल्ला शाखाले वार्षिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। परिषदको मुखपत्र अन्तर्ध्वनि नियमित प्रकाशन गर्न आजीवन सदस्यता प्रदान गरिएको छ। व्यक्तिले एक पटक 2005 अन्तर्ध्वनि पाउने कार्यकारी सम्पादक डाक्टर टीकाराम उदासीले जानकारी दिनुभयो। कार्यक्रममा लेखक संघका अध्यक्ष खगराज नेउपानी, संस्थापक ऋषिराज जंगली, सल्लाहकार पद्मप्रसाद शर्मा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष दीपक शर्मा समेतले र सञ्चालन चाहिँ सचिव शारदा शर्माले गर्नुभएको थियो। साहित्यिक संस्थाहरू केवल कार्यक्रमका आयोजक मात्र होइनन्, तिनीहरू समाजको बौद्धिक चेतना, सांस्कृतिक निरन्तरता र सृजनात्मक ऊर्जाका संवाहक पनि हुन्। यिनै मूल्य र मान्यताहरूलाई आत्मसात गर्दै आयोजित उक्त समारोहमा प्रमुख अतिथिका रूपमा नेपाल संस्कृत विश्वविद्यालयका निमित्त उपकुलपति प्राध्यापक डाक्टर सुदन कुमार पौडेलका यी विचारहरूले साहित्य सृजना र संस्कृति बीचको अन्योन्य सुदृढ सम्बन्धलाई अझ स्पष्ट बनाएका छन्।
1: एउटा अग्रणी साहित्यिक संस्था हो। साहित्यिक संस्था मात्रै होइन, यो राप्ती क्षेत्रको चेतनाको, यहाँको जागरणको, यहाँको परिवर्तनको पर्याय संस्था। यहाँ एक खालको साहित्यिक वातावरण सृजना गर्नको लागि धेरै ठूलो मेहनत गरेको छ। अहिले राप्ती साहित्य परिषद दाङमा मात्रै सीमित छैन, यो प्युठान, रोल्पा, दुईवटै रुकुम, त्यसै गरी यता सल्यान सबै पुगिसकेको छ। अब साहित्यको विशेषता नै भन्नुपर्छ, साहित्यले के गर्छ भने सधैँ जोड्ने काम गर्छ। राजनीतिले अलिअलि फोड्ने काम गर्छ, साहित्यले जोड्ने काम गर्छ। अब सल्यानलाई पढेर कर्णाली प्रदेशभित्र लगिदिए, तर राप्ती साहित्य परिषदको लागि सल्यान अहिले पनि राप्तीमै छ, त्यो राप्ती नै छ अहिले पनि। त्यसले गर्दाखेरि यो साहित्यको विशेषताभित्रै मान्नुपर्छ। अब मलाई अत्यन्त खुसी लाग्यो आज यो कार्यक्रममा उपस्थित भएर विभिन्न कविहरूका खास गरी पुरस्कृत प्रतिभाहरूका रचनाहरू सुन्ने अवसर मैले प्राप्त गरेँ। हाम्रो योगी, हाम्रो के अरे पुरस्कृत योगी बहिनीले तुलसी बेचेर निम बेचेर आहा कति राम्रो, तुलसी बेचेर निम बेचेर सिम बेचेर पढ्न जाने विवश मान्छेहरूको जुन कथा, गरिबीको यथार्थमा बाँचेका मान्छेहरूको जुन कथा, त्यसै गरी हाम्रो राजकुमारीले अक्षरका खेतीहरूको कथा, त्यसै गरी हाम्रा भुज राणाले दाङमा छलाङ मार्दै आएको र दाङमा आउँदाखेरि मनाङको जस्तै शीतलता अनुभव गरेको जुन स्मरण सुनाउनुभयो, त्यसै गरी हाम्रो कृष्णराज ऋषिले आमाको महिमा गान गरेको छन्दोबद्ध रचना, आ कति सुन्दर सृजनाहरू आज सुन्ने मौका मैले प्राप्त गरेँ। मलाई लाग्यो अझै पनि दाङमा कविता जीवित छ, यहाँ अझै पनि भावना जीवित छ, यहाँ अझै पनि सौन्दर्य र कलाप्रतिको अनुराग जीवित छ भनेर भन्ने मैले अनुभव गरेँ। यसप्रति म सबै कविहरूप्रति हार्दिक आभार व्यक्त गर्छु। हुने गर्छ तर एकैछिन रसाउँछ गाइदिन्छ त्यो हुन्छ, त्यो आफै उत्पन्न हुन्छ, त्यसलाई कसैले उत्पन्न गर्नु पर्दैन। त्यो आफ्नो संस्कारको कारणले गर्दाखेरि, आफ्नो पूर्वजन्मको वासनाको कारणले गर्दाखेरि त्यो कवि आफै उत्पन्न हुन्छ। त्यही भएर मलाई पूर्वजन्ममा विश्वास लाग्छ। एउटै गर्भमा जन्मेका दुईटा हजुरहरूले हेर्नुहोस्, एउटै गर्भबाट जन्मेका दुईटा जुम्ल्या बच्चाहरूमा एउटा कवि भन्छ, अर्को केही पनि नभएको मूर्ख पनि भन्छ, कसरी भन्छ त्यस्तो? एउटै समयमा जन्मेको उही आमाको गर्भबाट जन्मेको उही बेलामा जन्मेको मान्छे एउटा कवि अर्को मूर्ख कसरी भन्छ? कसरी भन्छ भने पूर्वजन्मको संस्कार हुन्छ, पूर्वजन्म हुन्छ त्यस कारण बन्छ। त्यस कारणले गर्दाखेरि के त भनेर भन्दाखेरि पूर्वजन्म छ, पूर्वजन्म छ र मान्छेमा त्यो संस्कार हुन्छ। कवि भनेर भनेको केवल कविता लेख्ने मान्छे मात्रै होइन, कवि भनेर भनेको त के हो भने सम्पूर्ण 64 कलाको सृजना गर्ने मान्छे कवि हो। 64 कला सृजना गर्ने ऊ, यिनी राम्रा राम्रा घरहरू बनाउने, राम्रो राम्रो बाटाहरू बनाउने, राम्रा राम्रा बगैँचाहरू बनाउने, राम्रो राम्रा वस्त्रहरू बनाउने, राम्ररी कपाल काट्न जान्ने, राम्ररी लुगाहरूमा बुट्टाहरू हान्न जान्ने, राम्रो राम्रा व्यञ्जनहरू पकाउन जान्ने सबै मान्छे कवि हो। किनभने त्यो प्रतिभा नभइकन, त्यो कल्पना नभइकन, त्यस किसिमको पहिलो बिम्ब सृजना गर्ने क्षमता नभइकन तिनी कुनै पनि काम गर्न सकिँदैन। सबै काम गर्नलाई के चाहिन्छ भने पहिले कल्पना चाहिन्छ। राम्रो सुन्दर घर बनाउने एउटा इन्जिनियरले पनि एकदमै एकान्तमा बसेर त्यो घरको कल्पना गर्छ, आफ्नो मस्तिष्कमा त्यसको कल्पना गर्छ र त्यसपछि आएर त्यसको स्केच बनाउँछ। जसरी कविले कविताको स्केच गर्छ, त्यसै गरी इन्जिनियरले पनि घरको स्केच गर्छ। त्यसकारण त्यो इन्जिनियर पनि एक खालको कवि नै हो। त्यसै गरी राम्रो बगैँचा बनाउने मालीले पनि के गर्छ भने त्यो बगैँचाको स्केच गर्छ, बगैँचाको सुन्दरताको पहिले आफ्नो मस्तिष्कमा त्यसको खाका खिच्छ र आएर के अरे तपाईँको त्यो बगैँचा बनाउँछ, सुन्दर बगैँचा बनाउँछ। बाटो बनाउने एउटा ज्यामी पनि कवि हुनसक्छ। त्यस कारणले गर्दाखेरि कविको व्यापक अर्थ पनि छ। कवि भनेर भनेको वास्तवमा के हो भने कवि निरङ्कुशा कवय भनेर भनिहाल्छ। निरङ्कुशा कवय, कविहरू के हुन्छन् भने निरङ्कुश हुन्छन्। निरङ्कुश भनेर भनेको अङ्कुश नभएका, अथवा तपाईँको कसैले भनेको नटेर्ने, आफ्नो आफ्नो आफ्नो म भित्रको आनन्दमा आफै रमाउने, आफ्नो भित्रको आनन्दमा रमाउने, बाहिरका कुरासँग मतलब नगर्ने, कसैले भनेको नमान्ने, आफ्नो मनले जे भन्छ, आफ्नो विवेकले जे भन्छ त्यो कुरा बाहेक अरू कुराहरूलाई वास्ता नगर्ने, त्यस्ता किसिमका हुन्छन् कविहरू। त्यस कारणले गर्दाखेरि कविहरू के हुन् त भनेर भन्दाखेरि कल्पनाका खानीहरू हुन्। उनीहरूले कल्पना गरेर समाजलाई बाटो देखाउँछन्, एउटा नयाँ सुन्दर काव्य संसारको सृजना गर्छन् र त्यसपछि आएर भोलि गएर यस्तो संसार बनाउनुपर्छ, यस्तो समाज बनाउनुपर्छ, यस्तो बाटोमा हामी हिँड्नुपर्छ भनेर समाजलाई, व्यक्तिहरूलाई, के अरे आफ्नो पछाडि लाग्ने अनुयायीहरूलाई बाटो देखाउँछन्। त्यस कारणले गर्दाखेरि कविहरू भनेर भनेको समाजका अग्रगामी व्यक्तित्वहरू हुन्, समाजका नेताहरू हुन्, समाजको नेतृत्वकर्ताहरू हुन्। त्यस कारणले हामीहरूले त्यही नेतृत्वकर्ताको भूमिका महाजन हो यन गत पन्था भनेर भन्छ, जुन बाटो ठुला मान्छेहरू हिँड्छन् त्यही बाटोमा अरू मान्छेहरू पनि हिँड्ने गर्छन्, त्यही बाटोमा उनीहरू के गर्छन् भने अरूले ठुला मान्छेहरूले गरेको बाटोलाई पछ्याएर, ठुला मान्छेहरूले अनुसरण गरेको बाटोलाई पछ्याएर अरू मान्छेहरू हिँड्ने गर्छन्। त्यसकारण कविहरूले आफ्नो त्यो प्रतिष्ठा कायम राखेर काव्य रचना गर्नुपर्छ भनेर भन्ने मलाई लाग्छ। त्यसकारण त्यो कुरामा हामीहरू सचेत बनेर हाम्रा काव्यलाई पनि त्यही स्तर, त्यही गति, त्यही मर्यादा र त्यही स्थान दिएर हामीले के अरे काव्यहरू सृजना गर्न सकौँ भनेर भन्ने पनि म कामना गर्दछु। र आज जुन जुन कविहरू पुरस्कृत हुनुभयो सबैलाई हार्दिक बधाई छ। यहाँहरूको उत्तरोत्तर प्रगतिको सुस्वास्थ्यको म कामना गर्दछु। यहाँहरूको काव्य यात्राको उत्तरोत्तर प्रगतिको कामना गर्दछु। यहाँको काव्यमा एउटा कमनीयता आओस्, एउटा कलात्मकता आओस्, स्तरीयता आओस् र एउटा शाश्वत चेतना आओस्। शाश्वत चेतना, शाश्वत चेतना भनेर भनेको के त भनेर भन्दाखेरि सत्यप्रतिको निष्ठा जुन कहिल्यै पनि के हुँदैन त भनेर भन्दा बासी हुँदैन, कहिल्यै पनि त्यो हुँदैन के अरे मरेर जाँदैन, त्यो सधैँभरि अमर रहन्छ। त्यस्तो किसिमको हाम्रा कविहरू, कति कविहरू अहिले हुनुहुन्न यो संसारमा भौतिक रूपमा, तर उहाँका काव्यहरू अहिले पनि उत्तिकै सान्दर्भिक छन्, अहिले पनि उत्तिकै पढ्दाखेरि हामीलाई उत्तिकै आनन्द आउँछ, उत्तिकै अहिलेकै समाजको वर्णन हो कि जस्तो लाग्छ। त्यस्ता काव्यहरू सृजना गर्ने चेतना यहाँहरूमा पैदा होस् भनेर भन्ने म कामना गर्छु। र त्यसै गरी यो राज्य साहित्य परिषदको 49वां वार्षिकोत्सव र 26वां साधारण सभाको पनि म सफलताको कामना गर्दछु। र आज अत्यन्त भव्य रूपमा यो सम्पन्न भएको छ। आज मेरो मित्र हाम्रो राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्रको डाइरेक्टर हुनुहुन्छ, साथी राज्य साहित्य परिषदको पूर्व अध्यक्ष पनि हुनुहुन्छ डाक्टर टिकाराम उदासी, उहाँको काव्यको उहाँको यो पुस्तकको गजलको पढेको छैन भन्ने पुस्तकको विमोचन गर्ने अवसर पनि मैले प्राप्त गरेँ। त्यसै गरी हाम्रो कमान सिंह विष्टज्यूको माटोको बिम्ब पुस्तकको पनि विमोचन गर्ने अवसर प्राप्त गरे। त्यसै गरी मलाई हाम्रो सुशील सरले यो सर्वोदयको यो वर्ष 5 अङ्क 5 पनि उपहार स्वरूप दिनुभएको छ, उहाँलाई पनि धेरै धन्यवाद ज्ञापन गर्दछु। त्यसै गरी मलाई लक्ष्मण रेखा हाम्रो कति राम्रो कविता छ हाम्रो डाक्टर कृष्णराज जीसी छन्द कवितामा त साह्रै सुन्दर कविता लेख्नुहुन्छ, उहाँले साह्रै स्तरीय कविता लेख्नुहुन्छ, उहाँको लक्ष्मण रेखा काव्य पनि मलाई उपहार स्वरूप दिनुभएको छ, आज पुरस्कृत पनि हुनुभएको छ, म उहाँप्रति पनि आभार व्यक्त गर्दछु। त्यसै गरी तुलसी केसी आज पुरस्कृत अर्को प्रतिभा हुनुहुन्छ, उहाँले स्वयंमा हराउने बाटाहरू यो पुस्तक पनि मलाई उपहार दिनुभयो। त्यसै गरी हाम्रो भीमबहादुर साई हाम्रो नेपालगञ्जको कवि, पहिले दैलेखको अहिले नेपालगञ्जको कवि हुनुहुन्छ, उहाँले जोगी र भोइको संवाद यो पुस्तक पनि दिनुभएको छ मलाई, यो पनि काव्य नै हो। त्यसै गरी अर्को उहाँकै पुस्तक झ्यालबाट बाहिर हेर्दा यो पनि मैले प्राप्त गरेको छु। त्यसै गरी हाम्रो खगराज नेपाली सर लयन खगराज नेपाली सरले मलाई कमलबडी सरले भन्दै हुनुहुन्छ, उहाँले पहिले कम्प्युटर चलाउन जान्नुहुन्नथ्यो, कम्प्युटर गर्न जान्नुहुन्नथ्यो, उहाँले 70 वर्ष पुगेपछि कम्प्युटर गर्न सुरु गरेर अहिले आफैले कम्प्युटर गरेर 3 किताब बनाइसक्नुहुन्छ, त्यसमध्येको यो किताब एउटा हो, आफैले गरेको उहाँले कम्प्युटर आफै सिकेर यो उमेरमा आफै सिकेर आफै टाइप गरेर आफैले छपाई गरेको खगराज नेपालीजीको यो राष्ट्रका चिन्तक पुस्तक पनि मैले प्राप्त गरेको छु। त्यसै गरी अन्तर्ध्वनि हाम्रो राप्ती साहित्य परिषदको 89वां अङ्क पनि मैले प्राप्त गरेको छु, म सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु। र पुनः मलाई यो अवसर प्रदान गर्नुभएकोमा यहाँहरू सबैप्रति हार्दिक आभार व्यक्त गर्दै यो सभाको अथवा यो साधारण सभाको सफलताको शुभकामना सहित मेरा विचार शब्दहरू यहाँ ल्याउँछु।
0: उक्त समारोहमा विशिष्ट अतिथिका रूपमा उपस्थित वरिष्ठ साहित्यकार तथा पत्रकार नारायण प्रसाद शर्माज्यूको गहन शुभकामना सँगै उहाँको रचना पनि सुनौ।
2: यो बेलामा हामी साहित्यकारहरूले सोच्नुपर्ने कुरा के हो भने अबको कुरा कस्तो हुनुपर्छ त हिजोको 50 वर्ष अघिको समाजलाई चाहिने कुरा त हो, 50 वर्षको चाहिँ आज पाइ चाहिने कुरा कस्तो हुन्छ त के एउटै धर्ना एउटै सोच एउटै तरिका कुनै शब्द शब्दमा पनि कत्रो कत्रो परिवर्तन आइसकेको छ भावनामा कत्रो कत्रो परिवर्तन आइसकेको छ त्यस कारणले हामीले पाठकहरूको मन जित्ने किसिमबाट नयाँ ढङ्गले सोच्नुपर्छ जस्तो मलाई लाग्दैन त्यसो भएको हुनाले त्यो पुरानो संकीर्णता हामी अत्यन्त संकीर्ण जमानामा पनि थियौँ यो पनि साँचो हो अहिले पनि ठाउँ ठाउँमा साहित्यिकहरू पनि विभाजित छन् असङ्गठित छन् कुण्ठित छन् एक अर्काप्रति तर यो क्षेत्रमा मलाई थोरै गौरव गर्न मन लाग्छ कि हामीले 6-7 जिल्ला 8-10 जिल्लालाई सङ्गठित साहित्यिक दृष्टिकोणले पूर्वाग्रह मुक्त भएर समाज अगाडि बढाउनको निम्ति केही अभियान हामीले गरिसकेका छौँ हाम्रो यहाँ साहित्यको माध्यमबाट जनतामा एकताको भावना ल्याउनमा हाम्रा साथीहरूले ठुलो योगदान गर्नुभएको छ त्यस भएको हुनाले म संक्षेपमा यति आग्रह गर्न चाहन्छु समयलाई बुझेर नयाँ शास्त्र रचना गरौँ नयाँ चिन्तन गरौँ आजको दुःख दर्दलाई मेटाउन हाम्रा संस्थाहरू सफल हुनुहोस् किन खोजिन्छ खुसी आफ्नै खुसी आफै कसले खोस्ला आफ्नै खुसी आफै कसले खोस्ला र बिखुसी कसको रोजाइ होला र आफ्नै खुसी आफै कसले खोस्ला र बिखुसी कसको रोजाइ होला र अफसोस केही नदेख्ने हामी अफसोस केही नदेख्ने हामी भित्रको खजाना नहेरेर भित्रको खजाना नहेरेर बाहिर बाहिरै भौँतारिने हामी आफ्नै आँखाले हेर्दैनौँ हामी आफ्नै आँखाले हेर्दैनौँ हामी अर्काकै चस्मा लगाउँछौँ हामी अर्कैको बुद्धिमा बाँच्छौँ हामी अर्कैको लहलहीमा दौडेका हामी पत्याउनै गाह्रो छ यो कुरा दृष्टिभ्रम भएको छ हाम्रो के छैन हामीभित्र के छैन हामीभित्र हँ के छैन हामीभित्र हँ मन मस्तिष्क हृदय छ अल्प चक्षु दिव्य चक्षु दुवै छ सिर्जन गर्ने हात खुट्टा छन् ठिक भेटी छुट्याउने विवेक छ प्रेम छ करुणा छ भावना छ आफ्नै अनुभवको खजाना खाली राखेर आफ्नै अनुभवको खजाना खाली राखेर अन्तर्मनको आवाज आफै नसुनेर कसैले भनिदिएको भरमा लक्ष्य लेखिदिएको भरमा अर्कैको हल्लै हल्लामा परम्पराको थोत्रो डोरीमा झुन्डिएका हामी आफैलाई आफै नचिन्ने हामी धन्यवाद
0: अब पालो स्रष्टाका सृजना स्रष्टाकै आवाजमा उक्त विशेष कार्यक्रममा गरिएका रचनाहरू आज पस्किने जमर्को गर्दैछौ सर्वप्रथम प्रस्तुत गर्दै हुनुहुन्छ गजलकार एकनारायण चापागाई।

0: कुमबाट तुलसी केसी को सिर्जना
1: मानिसहरू आफ्नो आफ्नो खोपड अलग अलग ब्रह्माण्ड बोकेर हिँडिरहेका छन्। मानिसहरू आफ्नो आफ्नो खोपडीभित्र अलग अलग ब्रह्माण्ड बोकेर हिँडिरहेका छन्। कसैको टाउकोमा युद्ध छ, कसैको टाउकोमा युद्ध छ, कसैकोमा मौनको महासागर, कसैकोमा प्रश्नले उम्रिएको मरुभूमि, कसैको टाउकोमा युद्ध छ, कसैकोमा मौनको महासागर, कसैकोमा प्रश्नले उम्रिएको मरुभूमि। हामी कसैलाई भेट्दा केवल अनुहारहरू ठोकिन्छन्, हामी कसैलाई भेट्दा केवल अनुहारहरू ठोकिन्छन्, आत्माहरू होइन। आँखाले आँखाको भाषा बुझ्छ भन्छन्, तर आँखाहरू पनि आफ्नै डरको कुहिरोले ढाकिएका झ्यालहरू जस्ता लाग्छन्। मानिस त एउटा खोल हो लाग्छ, मानिस त एउटा खोल हो जसको भित्र अर्थको सर्प कुण्डल मारेर बसेको छ। लाग्छ मानिस त एउटा खोल हो जसको भित्र अर्थको सर्प कुण्डल मारेर बसेको छ, कहिल्यै पूर्ण रूपमा देखिन नचाहने। म तिमीलाई बुझ्छु भन्ने दाबी समुद्रलाई मुठीमा समेट्ने प्रयास जस्तो लाग्छ। तिमी हाँस्दा म त्यसलाई खुसी खान्छु, तिमी हाँस्दा म त्यसलाई खुसी खान्छु, तर त्यो हाँसो तिमी भित्रको चिच्याहाटको मुखौटा पनि हुनसक्छ। कसैलाई पूर्ण रूपमा चिन्नु ईश्वर बन्नु खोज्नु जस्तै हो, कसैलाई पूर्ण रूपमा चिन्नु ईश्वर बन्न खोज्नु जस्तै हो, किनकि मानिस बुझिने वस्तु होइन, यो अनुभूत गरिने रहस्य हो।
0: साहित्यकार महेश नौपानीको सृजना।
2: शीर्षक चाहिँ छ, म बाँच्न खोज्दैछु सधैँ कलोमा, कहाँ गयो जो नशा नशाको

0: फलोमा म बाँच्न खोज्दै छु सधैँ कलोमा, छिमेक पारी खुसीले बसेको म लोभ गर्दैछु यहाँ फसेको, लिएर ठेक्का अझ यो थलोमा म बाँच्न खोज्दैछु सधैँ कलोमा, छखेत बाँझो मल नै भएन सिँचाइ गर्ने जल नै भएन, दिएर आफ्नो हक त्यो थलोमा म बाँच्न खोज्दैछु सधैँ कलोमा, उघार आँखा जनता मनैको नगर्नु कोही पछुतो धनैको, बनेर ज्ञानी बसयो थलोमा नबाँच्न खोज्न खोज अब त्यो कलोमा, नबाँच्न खोज अब त्यो कलोमा।
1: साहित्यकार दामोदर पौडेलको सिर्जना।
2: प्रकृतिले हामीलाई के दिएन, प्रकृतिले हामीलाई के दिएन, वृक्ष दियो, उपवन दियो, नदी ताल झरना दियो, सागर दियो, थल दियो, जल दियो, फलफूल दियो, अन्नपात दियो, स्वच्छ वायु निशुल्क उपहार दियो, प्राणी जगतकै लागि जीवन दान दियो, प्राणी जगतकै लागि जीवन दान दियो, सबैको लागि उत्तिकै सम्मान दियो, प्रकृतिले हामीलाई सबै थोक दियो भन त के दिएन, हिमाल दियो, हिमनदी दियो, द्वीप दियो, विशाल भूभाग दियो, बस्नको लागि वासस्थान दियो, आफ्नै शीतल छाया दियो, सबैमा बराबरी माया दियो, लौ भन त प्रकृतिले हामीलाई के दिएन, विभेद सुन्न असीम आनन्द दियो, सबै जातको फुलबारीमा नाना थरीका रंग दियो, सबै प्राणी बाँच्नकै लागि आश्रय दियो भन त हामीलाई के दिएन, हामी आफूलाई सचेत मानव भन्छौ तर हामीले प्रकृतिलाई खै के दियौं, हामीले त ईर्ष्या दियौं, जलन दियौं, अहंकार दियौं, यसै धरतीमा जन्म लियौं, आसुरी स्वभाव दियौं, जसले जीवनदान दियो, मानवको लागि सम्मान दियो, अन्न वस्त्र पानी दियो, नाना थरीका खानी दियो भन त प्रकृतिले हामीलाई के दिएन, तर हामीले भने सदैव उसकै शोषण गरिरह्यौं, यो त अलि कम भयो भनी दोहन गरिरह्यौं, उसले त निस्वार्थ भावले सेवा गर्यो, बैगुनीलाई गुल लगाउँदा धरती आफू स्वयं मर्यो, हामीले मात्र सबै थोक लियौं, प्रकृतिलाई हामीले खै के दियौं, प्रकृतिलाई जित्न खोज्दा आफू मात्र खिच्न खोज्दा, स्थलतर जलतर नवतर सबै मार्यौं, पर्यावरण दूषित पार्यौं, हामी मानव हो कि दानव हौ, आफूले स्वयं आफूलाई मार्यौं, एउटा बाचता गर्न सकिन्थ्यो नि, प्राणी जगतलाई बचाउन त सकिन्थ्यो नि, त्यो पनि त गरेनौ, हामी मानव हौ कि दानव हौ, अब आऊ अब एउटा बाचा गर्नै पर्छ हेर, यही धरतीमा आखिर सबै मर्नै पर्छ हेर, त्यसैले संरक्षण गरौं प्रकृति आफ्नै हुन् भनेर, सफा राखौं जननी आफ्नै हुन् भनेर, जसले हामीलाई सबै थोक दियो उसको हामी सम्मान गरौं, प्रकृतिलाई मास्न खोज्ने आफू मात्र हाँस्न खोज्ने स्वार्थीहरूको सदैव भर्सना गरौं, आऊ अब सबै मिलेर शुद्ध मनले प्रकृतिको अर्थ।
1: अब पालो सिस्नो पानी नेपालका दीक्षित डाक्टर लोकराज पराजुलीको सिर्जना।
3: हामी कवि साहित्यकारहरू आइसक्रिम पनि पोलेर खान्छौ, हामी कवि साहित्यकारहरू आइसक्रिम पनि पोलेर खान्छौ, कोही कोही साहित्यकारहरू कसैको मन पोलेर जान्छौ, कोही कोही साहित्यकारहरू मिठो बोलेर जान्छौ, तर यहाँबाट राप्ती साहित्य परिषदमा जो आउँछौ हामी दल बदल मादल यी सबैका रङ्गी चङ्गी चस्मा खोलेर जान्छौ, रङ्गी चङ्गी चस्मा खोलेर जान्छौ, सबैलाई नमस्कार। अब हिजो मात्र नेपाली फोड्यौं जोड्यौं दल बन्यौं, हिजो मात्र नेपाली फोड्यौं जोड्यौं दल बन्यौं, छलफल गरेर मिठो सफल बन्यौं, छलफल गरेर मिलेर सफल बन्यौं, आज एकता कता कता, आज एकता कता कता, यता उता जता तता, आज एकता कता कता, यता उता जता तता, नबर्सने अँधेरो।

0: मात्र गर्दने बादल बन्यो नबर्दने नबर्सने गर्दने मात्र अँध्यारो बादल बन्यो एउटा यो र धेरै कुरामा झुक्यौं धेरै हाम्रा आदरणीय नेताहरू वास्तवमा नेता नै हो तर त्यसको लागि हरियो रङ खोज्दैमा कागज साग हुँदैन हरियो रङ खोज्दैमा कागज साग हुँदैन अझै पनि मान्छेलाई के विश्वास छ सर्पले टोसिहाल्यो भने त्यो विषालु रहेछ भने त्यो सर्प हामीले बुझ्ने नाग हुँदैन विषालु रहेछ सर्प भने हामीले बुझ्ने त्यो नाग हुँदैन इमान्दारिता अझै पनि छ तर इमान्दारिता अझै पनि छ जहाँ इमान छ त्यहाँ दाग हुँदैन नझुक्किनु होला मेरा मित्र नझुक्किनु होला मेरा मित्र बिरालाहरू धेरै छन् अनुहार मिल्दैमा बाघ हुँदैन अनुहार मिल्दैमा
1: सृजनाका यी स्वरहरूले शब्दको शक्ति संवेदनाको गहिराई र साहित्यको सौन्दर्यलाई थप उज्यालो बनाएका छन् यस्ता रचनाहरूले साहित्यिक कार्यक्रमहरूलाई केवल औपचारिक समारोह होइन अनुभूतिको उत्सव बनाउने गर्दछन् अब कार्यक्रमको अन्तिम चरणतिर आइसकेका छौं कृतज्ञता व्यक्त गर्दै राप्ती साहित्य परिषद केन्द्रका अध्यक्ष कमलमणि देवकोटाले आफ्नो धन्यवाद मन्तव्य व्यक्त गर्दै हुनुहुन्छ यो सँगै हामी आजको विशेष प्रस्तुतिको साहित्य परिषदको 49औं वार्षिक उत्सव समारोह तथा 16औं साधारण सभाका विविध आयामहरूलाई समारोह यो प्रयास यहाँहरूलाई मन परेको विश्वास लिएका छौं साहित्य समाजको स्मृति हो संस्कृतिको संवाहक हो र मानवीय चेतनाको उज्यालो अभिव्यक्ति हो यस्ता साहित्यिक अभियानहरू निरन्तर सशक्त बन्दै जाउन् भन्ने शुभेच्छा सहित त्यही गरी यति बेर कार्यक्रम सुनेर साथ दिने हाम्रा सम्पूर्ण श्रोतालाई धन्यवाद दिँदै म कार्यक्रम सञ्चालिका शारदा बिदा चाहन्छु तपाईँको साता सृजनशील बनोस् नमस्कार
2: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र रोल नम्बर 1
3: अर्को वर्ष यसलाई कष्ट बनाएर तपाईँकै हातबाट छात्रवृत्ति लिन आउनेछ
2: लाली बजार र मिज्यू
4: तपाईँहरूको जुन मितेरी सानो छ नि त्यसलाई त्यति हल्का रूपले चाहिँ नलिनु भन्छ है म
5: के टेन्सन लिएर
6: तपाईँहरू
7: जानिरहेको

0: नमस्ते, म राजु लामा। तपाई सुन्दै हुनुहुन्छ तपाईकै आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 MHz।
1: यो दाँत दुखेर मर्नु भयो।
2: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
1: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
2: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
1: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
2: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
3: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
4: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
5: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, किजाबाट रगत आउने, किजा सुनिने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
7: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराइदाङ।
4: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
7: 98-41-68-47-46।
4: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
8: मध्य पश्चिम टाइम चेक, यति बेला रात्रिको 10 बजेको छ।

राति 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागेको नमस्कार। डाङ महिला जेसिसले जेसिस सप्ताह 2026 कार्यक्रम अन्तर्गत पाँचौं दिन आज बिहान घोराहीमा सुलो स्कूटी रेस प्रतियोगिता सम्पन्न भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय डाङ संघको सहकार्यमा आयोजना गरिएको उक्त कार्यक्रम कोराही 15 स्थित जिल्ला समन्वय समिति अगाडिको सड़कमा भएको थियो। सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा लक्ष्मी गैरे पहिलो, अनिता ढकाल दोस्रो र शीतला मगर तेस्रो हुनुभएको थियो। दाङ महिला जेसिस सदस्य अर्चना शर्माको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायक उपरीक्षक डाक्टर हेमबहादुर केसी र कोराही उपमहानगरपालिका 15 अध्यक्ष रमेश पाण्डे, त्रिभुवन नगर जेसिस अध्यक्ष मिनराज फाटले विजेताहरूलाई पुरस्कार प्रदान गर्नुभएको थियो। कोराही उपमहानगरपालिका वडा नम्बर 4 वडा अध्यक्ष मुनाल गिरी पदमुक्त हुनुभएको छ। उहाँलाई निर्वाचन आयोगले पदमुक्त गरेको हो। 2079 स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्ष निर्वाचित भई अहिले राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभएको थियो। सोही कारण निर्वाचन आयोगले उहाँलाई पदमुक्त गरेको हो। आयोगले आज गोर्खा पत्र दैनिकमा सार्वजनिक सूचना प्रकाशित गर्दै राजनीतिक दल सम्बन्धी ऐन अनुसार 30 जनप्रतिनिधिहरूको पद स्वत रिक्त भएको जानकारी दिएको हो। राजनीतिक दल सम्बन्धी ऐन 2073 दफा 32 उपदफा 1 र राजनीतिक दल सम्बन्धी नियमावली 2074 नियम 22 बमोजिम दल त्याग गरेको बिहोरा एमालेको केन्द्रीय सचिवालयले आयोगलाई बुझाएको सोही सिफारिशका आधारमा निर्वाचन आयोगले जेठ 26 गतिको निर्णय अनुसार घिमिरे लगायतका जनप्रतिनिधिहरूको पद स्वत रिक्त भएको हो। रिक्त भएका सबै पद स्थानीय तह निर्वाचन 2079 निर्वाचित वडा अध्यक्षका हुन्। कृषि वन तथा पर्यावरण मन्त्रालयको किसान सूचीकरण प्रणालीमा देशभरका झण्डै 25 लाख किसान आबद्ध भएका छन्। किसानलाई जमीनको विवरण र खेती उत्पादनका आधारमा सूचीकरण अभियानमा 25 लाख किसान सूचीकृत भएको मन्त्रालयले जनाएको छ। उत्पादन वृद्धि गर्न आवश्यक सहुलियत तथा सुविधा दिने उद्देश्यले किसानलाई विद्युतीय प्रणाली मार्फत सूचीकृत गरिएको कृषि सूचना केन्द्रका अधिकृत सञ्जीव पण्डितले जानकारी दिनुभयो। कृषि जनगणना 2078 अनुसार देशभर 41,30,000 संख्या रहेकाले बाँकी 16 लाख भन्दा धेरै किसान सूचीकृत हुन बाँकी रहेको पनि मन्त्रालयले जनाएको छ। बाँकीलाई पनि सूचीकृत गर्ने काम भइरहेको अधिकृत पण्डितले बताउनु भएको छ। सबै किसानलाई सूचीबद्ध गरेपछि निर्वाचन मुखी किसान, साना किसान, मझौला किसान र ठूला किसान गरी 4 प्रकारमा वर्गीकरण गर्ने मन्त्रालयको योजना छ। वर्गीकरणपछि परिचय पत्र वितरण, विद्युतीय सूचना प्रणालीमा जोडिने लगायत कार्यक्रम गरिनेछ। परिचय पत्रका आधारमा सरकारले अनुदान सहित रासायनिक मल, बिउ, अनुदान सेवा व्यवस्थापन लगायत सुविधा सहित उपलब्ध गराउन सहज हुनेछ। सरकारले छूट किसानहरूलाई आफ्नो नाम दर्ता गराउन आह्वान समेत गरेको छ। र नेतृत्व पाएसँगै नवगठित विज्ञान प्रविधि तथा नव प्रवर्धन मन्त्रालयले संस्थागत र नीतिगत काम शुरू गरेको छ। नेपाल सरकारको पछिल्लो कार्य विभाजनबाट साबिक शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट विज्ञान तथा प्रविधि हटाएर नव प्रवर्धन थपेर विज्ञान प्रविधि तथा नव प्रवर्धन मन्त्रालय स्थापना भएको हो। यस मन्त्रालयमा स्वतन्त्र सांसद महावीर पुनले मंगलबारदेखि मन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्नु भएको छ। मन्त्रालयका सचिवका रूपमा इन्जिनियर सेवाका प्रमिला वज्राचार्यले पनि केही दिन अघि जिम्मेवारी पाउनु भएको थियो। सचिव वज्राचार्यले मन्त्रालयले सिंहदरबार स्थित साबिक युवा तथा खेलकुद मन्त्रालयको कार्यालयबाट काम शुरू गरेको जानकारी दिनुभयो। मन्त्री पुनले नयाँ मन्त्रालयले शून्यबाट काम थाल्नुपर्ने भएकाले पद बहाली पश्चात मन्त्रालयको गठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने निर्णय गर्नुभएको थियो। सचिव वज्राचार्यले मन्त्री पुनले भने चाहिँ आफूहरूले शून्यबाट शुरू गरेको बताउँदै मन्त्रालयको वेबसाइटको नमूना तयार गरेर सूचना प्रणाली विभागलाई दिइसकेकाले प्रणालीगत कारणले 72 घण्टापछि अपडेट हुने जानकारी आएको बताउनुभयो। नव प्रवर्धन मन्त्रालयका हाल दरबन्दी 24 जना कर्मचारीले काम गर्दैछन् भनी नयाँ संगठन संरचना बनेपछि संख्या बढ़ाउने
अपनाइएको छ। मन्त्री पुन मन्त्रालयसँगै सरकारी निवास कार्यालय गर्ने गरी आजदेखि सिंहदरबारमा सर्नु भएको छ। हस्त अलीलाई राति 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। यही हाइलाइट सँगै आजका लागि हाम्रा दिवा तथा रात्रिकालीन प्रसारण सेवा यही पूरा हुन्छ। हामीलाई दिनभर सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोताहरूलाई धेरै धन्यवाद। भोलि बिहान 5 बजेको समयसँगै फेरि हामी आउने नै छौं। त्यतिन्जेलसम्मका लागि रेडियो मध्यपश्चिम परियालाई आज्ञा दिनुहोस्। नमस्कार, शुभरात्री।

प्रभात दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरुको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

0: आवाज पश्चिम नेपाल को आवाज आवाज हिंद को आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।
1: कुनै बेला जापान एउटा अचम्मको जोडी थियो, जोइरुको श्रीमानसँग एक अर्कामा निकै प्रेम भएका जोडी। तर कुनै कारणवश जोई अर्थात श्रीमती भयंकर रोगको शिकार बन्छिन्। त्यसपछि भने अब यी श्रीमती संसारमा रहने छाँटघाट देखिए। श्रीमान प्रति उनको बिछट्टै माया प्रेम लगा जित्ने, त्यसकारण उनले मर्दा मर्दै आग्रह गरे, सोधे, प्रिय म त जाँदैछु संसार छोडी, म गइसकेपछि अर्को त बिहे गर्दैनौ किनकि तिमी मलाई यति माया गर्छौ र मलाई विश्वास छ, भरोसा छ कि तिमीले अर्को बिहे गर्ने छैन र आज त तिमीले कसम खानुपर्छ मेरो अगाडि म जीवित रहन्छु कि म गएपछि अर्को बिहे गर्ने छैनौ। यदि तिमीले गर्यौ भने यदि तिमीले कथम कदाचित अर्को बिहे गर्यौ भने म भूत बनेर तर्साउँछु, स्वयंसँग बस्न दिन्न म। बुझ्यौ नि कुरा? बुझ्यौ? श्रीमानले प्रेम पनि छ, माया पनि छ, डर पनि लाग्यो, टाउको हल्ला र केही दिनपछि श्रीमती संसार छोड्छ। पहिला कथालाई हेर्नु पर्यो, त्यसपछि उनले एउटा लामो समयसम्म कुनै पनि महिला केटीमाथि आँखा लगाएन, किनकि डर पनि थियो र प्रेमी पनि थियो, माया पनि थियो, त्यस कारण उनले कुनै पनि केटी हेरेनन्। तर समय अलि लामो बित्दै गएपछि पुराना यादहरू कमजोर हुँदै गयो र नयाँ नयाँ भेटिने तरुणीहरू प्रति आँखा बिस्तारै सन्किन थाल्यो। अब बिस्तार बिस्तारै एकजना केटीसँग लगाव बढ्छ, प्रेम हुन्छ र एक दिन एङ्गेजमेन्टको कुरा चल्छ, त्यसपछि त बिहे नभन्दै यिनीहरूले औठी साटा साट गरेर एङ्गेजमेन्ट गरे र त्यो रात यिनी केटा मान्छे सुत्न जाँदा साँच्चै भूतले तर्साउनुहुन्छ। साँच्चै भूतले तर्साउनुहुन्छ, मेरो कुरा नमानी आखिर तिमीले बिहे गर्ने तर्खर नै गर्यो होइन, तिमीलाई म छोड्दिन, तिमीलाई म चयनसँग बस्न दिन, चयनसँग न उठ्न दिन्छु न सुत्न दिन्छु, ल सुतेर हेर। यसरी त्यो रात भूतले तर्साएपछि साँच्चै सुत्न सके, ठिकै छ। अब एक रात ठुलो प्रभाव भोलि भने भूतले तर्साउँछ, त्यही चुनौती, बे गरिस् भने पर्सि पनि त्यही चुनौती। त्यसपछि त मानसिक रूपमा विक्षेप हुँदै गए यी पात्र, यी केटा साह्रै भयो। अब शारीरिक रूपमा पनि कमजोर हुन थाल्यो, अब दिउँसै पनि चयन भएन किनकि त्यत्रो रात नसुतेपछि मानसिक रूपमा त विक्षिप्त हुनु स्वाभाविकै हो, भएन बा। अब गुरु कहाँ जाने, डक्टर कहाँ, वैद्य कहाँ जाने काम त भइसक्यो, त्यसबाट पार लागेन, अब जाने अन्तिम ठाउँ कहाँ, गुरु कहाँ जाने। जापानमा जेन मास्टर्सहरू, त्यसको परम्परा आज पनि जीवित छ, जसले जिन्दगी सत्यको खोजमा, दुःख मुक्तिको खोजमा लगाउँछन्, सारा कुरा छोडेर उनीहरूलाई भिक्षुक भन्छन्, सारा कुरा त्यागेर, ए टु जेड सांसारिक कुरा त्यागेर केवल मुक्ति खोज्ने मान्छेको नाम, समूहको नाम भिक्षुक। हिन्दू धर्म साधु भनिन्छ, क्रिस्टियनिटीमा मङ्क्स भनिन्छ, नन्स भनिन्छ, त्यस्तो एक जमात त छँदैछ र जापानमा ज्ञानहरूको जमात छ। अनि एउटा ज्ञान मास्टर जो त्यो बेलाका मुक्त पुरुष भनिने, एनलाइटन भनिने मास्टर थिए, पुग्छन् अनुनय विनय गर्छन्, आफ्नो दुःख बिसाउँछन्, भन्थे मलाई त बाँच्न गाह्रो भयो। कहानी यस्तो छ, सारा कहानी सुनाइदियो, अब के गरौँ मैले? डाक्टर वैद्य जो जो भेटिन्छन् सबैसँग यसबाट, यो भूतबाट छुटकारा मागे थिएँ, कसैले मलाई छुटकारा दिन सकेन। जहिले पनि सुत्न जाँदा भूतले मलाई तर्साउँछ, त्यसकारण अन्तत हजुर बाहेक मैले अरू कोही पनि उपाय देखिनँ, ठूलो आशा लिएर आएको छु। यिनी त मुक्त आत्मा, अरूभन्दा फरक, निको स्वाभाविक, यिनले सहजै एउटा उपाय बताए, भिक्षुकले सहजै उपाय बताए। ल आज राति सुत्नु जाँदा एक मुठी केराउ लिएर गोजीमा हालेर सुत्नु, अनि जब तिमी सुत्छौ त्यही बेला तिमीलाई तर्साउन आउँछ, तिमीले भने अनुसार गोजीमा हात हाल, केराउ छिटो, र त्यो भूतलाई सोध, मेरो मुठीमा कतिवटा केराउका दाना छन्, यदि यो दाना एक्ज्याक्टली यति छ भनेर भन्न सक्यो भने म तिम्रो कुरा मान्छु र बिहे क्यान्सल गरिदिन्छु, बिहे गरिदिनु। त्यति भनिदिनु, यदि मेरो मुठीमा रहेको केराउको दानाको संख्या तिमीले बताउन सक्यौ भने म सधैँको लागि बिहे क्यान्सल गरिदिन्छु। यति मात्रै नाक खुम्छ, यतिले भूत भाग्छ, भाग्छ भाग्दैन मलाई थाहा छैन, तर तिमीले यति गर्नु, यति मात्रै मलाई थाहा छ, उपाय बताइदिउ अब गर। त्यो मान्छेलाई जोग जस्तो पनि लाग्यो, यस्तो सामान्य कुराले पनि भूत भाग्छ के भन्ने आयो, बहुतै सामान्य कुरा, यतिले पनि भूत भाग्छ, तामी झाँक्री कहाँ गएको भए के गर्न लाउँछ, भूत भगाउने भनेर ढ्याङ्रो ठोक्न लाउँछ, भूत मन्साउन लाउँछ, मसानमा जान लाउँछ, के गर्छन् त्यहाँ रिचुअल्सहरू थुप्रै छन्। यहाँ त एउटा एकमुठी केराउ भएको काम गरेर होला, यसले शङ्का थियो। त्यो शङ्काको बावजुद पनि गुरु मुक्तात्मा थियो, त्यसकारण श्रद्धा थियो, आस्था थियो। त्यो श्रद्धा र आस्थाको कारणले गर्दा यो तुच्छ देखिने, सामान्य देखिने, जोक देखिने कुरा पनि उनले गरे। नभन्दै त्यो रात पनि भूतको आवाज आउँछ, न्याङ गरेर, र गुरुले भने अनुसार गोजीमा हात हाले, केराउ छिके र भने, र भन्नु त भूतिनी, भन्नु त मेरो हातमा कति दाना केराउ छन्, यदि तिमीले ठ्याक्कै भन्न सक्यौ भने म अब बिहे गर्ने एङ्गेजमेन्ट तिमीलाई तोडिदिन्छु, बिहे गर्दैन, कहिले पनि गर्दैन, र भन्न सकेनौ भने म तिम्रो कुरा मान्दिन। यो जेन कथा हो, तपाईँलाई के लाग्छ? तपाईँलाई मनोरञ्जनको लागि कथा पस्किएको होइन, पोइन्ट टु बी नोटेड, तपाईँलाई जगाउनको लागि पस्किएको। इट इज नट एन एन्टरटेनमेन्ट, इट इज द सिरियस फिलोसफिकल इस्यु। इफ यु क्यान डिल विथ इट, यु क्यान चेन्ज योर लेभल अफ कन्सियसनेस। फेरि पनि बुझ्नुहोस्, नबुझेसम्म बुझ्नुहोस्। जेन कथा इन्टरटेनमेन्टको लागि, कथाहरू प्राय इन्टरटेनमेन्टको लागि हुन्छ, मनोरञ्जन, मनोहर कथा हो। तर यो कथा एकजना साधकलाई जिन्दगीभर साधना गरेर पनि पार नलागेको अवस्था, लेभल चेन्ज नभएको अवस्थामा यस्ता कथाहरूले लेभल चेन्ज गर्नुहुन्छ। त्यसकारण जवाफ अरूबाट आउनुभन्दा अगाडि नै साधकले, शिष्यले दिमाग मथिङ्गल तताउनु पर्ने हुन्छ, माथा पछि गर्नुपर्ने हुन्छ, दिमाग कागती जस्तै निचोर्नु पर्ने हुन्छ, निचोर्नुहोस् कागती जस्तै आफ्नो दिमाग। कति दाना छ मेरो हातमा, अब भूतिनीले के गर्दो होला, भन्नु सक्दो होला या नसक्दो होला? भूत भनेको त भूत, किनकि उसँग शरीर छैन, भूत भनेकै शरीर नभएको चेतनालाई भूत भनिन्छ, के रे, शरीरविहीन चेतनालाई भूत भनिन्छ, अब शरीर सहितको चेतनालाई अद्भुत भनिन्छ। सो खुब मथिङ्गल तपाईँहरू बस्नुहोस्, जवाफ दिन सक्ला नसक्ला, किनकि शरीरविहीन चेतना भएपछि त्यसमा कन्सियस माइन्ड पनि छ, सब कन्सियस माइन्ड पनि छ, सुपर कन्सियस माइन्ड पनि छ, त्यो सर्वव्यापी हुन्छ, सबै ठाउँमा पुग्छ, त्यस अनुसार भूतलाई थाहा नहुने कुरै हुँदैन। अब भन्न सकिएला कि नसकिएला, अब कथाको क्लाइमेक्स, अद्भुत क्लाइमेक्स हो, के होला क्लाइमेक्स, कथा कसरी टुङ्गो लाग्यो त्यो पनि सोच्नुहोस्। त्यो रातपछि भूतिनी कहिले आयो, किनकि भूतिनीले जवाफ दिए, तपाईँलाई कथाको पुच्छर र सिंह अझै देखिरहनु भएको छैन होला है? कथाको सिंह र पुच्छर देखिरहनु भएको छैन भने बहुत गम्भीर भएर सोच्नुहोस्। किनकि मनोरञ्जनको लागि होइन यो कथा, तपाईँको चेतनामा क्रान्ति ल्याउनको लागि यस्तो कथा पस्किएको हुन्छ। सो अब यो सम्पूर्ण कथाको चिरफार
2: दात गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
3: त्रिभुवन विश्वविद्यालयबाट एमडी गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
2: अनुहारका हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
2: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
2: अत्याधुनिक मेसिन द्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत फरिने,
2: दाँतको पोस्ट तथा कोल प्रविधि द्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धति द्वारा उपचार,
2: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
3: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि, फोन 082562707।
6: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: किराले खाएको दाँत निकाल्ने,
8: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
7: खाली ठाउँमा दाँत राख्ने,
8: दाँतको जरेदेखि उपचार गर्ने,
7: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
8: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
9: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
6: सम्पर्क फोन नम्बर 082-590-466 98-29-81-50-53।
10: खुशीको खबर
11: एसी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 का लागि सिटी भिटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
10: हाम्रा विशेषताहरू
12: आधुनिक प्रयोगशाला,
10: अत्याधुनिक सर्वेक्षण उपकरण,
12: अनुभवी प्रशिक्षक,
10: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
12: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
10: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सड़क, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
12: सिमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
10: आजै रजेना टेक्निकल कलेज घोराई 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
11: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावी रजेना टेक्निकल कलेज घोराई 18 रजेना दाङ।
10: सम्पर्क फोन नम्बर 082-560-204,
11: सम्पर्क मोबाइल नम्बर 98578-30672 र 98699-64848।
13: रजेना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।
10: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
11: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
10: डाक्टरद्वारा दिइने सेवाहरू
11: नाग बुझिने सिंगान आइरहने पहेलो गराउने सिंगान आउने हाच्छु आइरहने गन्ध थाहा नपाउने नाक भित्र मासु पलाएको नाक बाङ्गो भएको नाग बज्ने
10: कान दुख्ने कान पटक पटक पाकिरहने पानी वा पिप बग्ने कान कराउने कम सुनिने वा बहिरोपन कानको जाली वा पर्दा फाटेको
11: घाँटी दुख्ने केही अड्केको जस्तो हुने स्वर फेरिएको वा घाँटी बसेको घाँटी भित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको घाँटीको क्यान्सर जिब्रो चेप्टिएको सफा र स्पष्ट उच्चारण नहुने सफा बोली नफुट्ने टङ्सिल आइरहने
10: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ
11: नोट धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला बिरामी जाँच हुने मिति यही जेठ 30 गते शनिबार समय बिहान 10 बजेदेखि
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
11: नोट सर्जन डाक्टर राजीव ढकालद्वारा हरेक दिन चेक जाँच गरिन्छ र साथै कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ
10: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 14 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 98479 57193 र 98128 9928

0: कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल विथ बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: हीरा काटने हीरे मराखे
3: नमस्ते म रामकृष्ण काल तपाई सुन्दै हुनुहुन्छ तपाईको आफ्नै रेडियो रेडियो मध्य पश्चिम 91.4 मेगा
4: कथाको प्रारम्भ हुन्छ श्रीमान र श्रीमतीको संवादबाट म मर्दा तैले अर्को बिहे गर्न पाउँदैनस् that is not love प्रेममा आग्रह हुँदैन प्रेममा तैले यो गर्नुपर्छ त्यो आग्रह भयो भने त्यो प्रेम हो त्यसलाई कन्डिसनल लभ भनिन्छ सामान्य भाषामा प्रेम त त्यसैलाई भन्ने हो हाम्रो तर त्यस्तो प्रेमले जिउँदा मात्रै दुखी बन्ने होइन मर्दा पनि दुखी बन्ने रहेछ ऊ मर्दा मर्दै पनि ऊ दुखी भएर मर्नु पर्यो यानि साँच्चै प्रेम भएको भए प्रेममा दुःख हुन्छ र भने इफ देयर इज पेन द्याट इज नट लभ द्याट इज लोभ एलोभी लोभ त्यो लोभ शब्दबाट नै लभ शब्द बनेको भनिन्छ संस्कृतको लोभ शब्द अङ्ग्रेजमा आउँदा आउँदै लभ भयो किनकि लोभ खुब गरिन्छ फेरि पनि इफ देयर इज लभ ट्रु लभ जसलाई ट्रु लभ प्लाटोनिक लभ अनकन्डिसनल लभ विभिन्न नाम छ प्रेम छ भने पीडा हुँदैन अब हाम्रो समाजमा र हाम्रो भोगाईमा के त प्रेम छ र त पीडा छ जति गहिरो प्रेम हुन्छ त्यति बढी पीडा हुन्छ हामीलाई यस अर नो जति बढी प्रेम छ नि गहिरो त्यति बढी पीडा छ किनकि त्यो मान्छे जसमाथि मैले प्रेम गरेँ त्यो हराउला भन्ने पीडा त्यसले छोड्ला भन्ने पीडा उसलाई केही होला भन्ने पीडा प्रेमले स्वर्ग र नर्क एकसाथ भोगाइदिन्छ हामीलाई हाम्रो प्रेम एकातिर स्वर्ग लगे जस्तो गराइदिन्छ अर्कोतिर पुरा नर्कमा ढस्काइदिन्छ हाम्रो प्रेम यानि मान्छेको प्रेम सामान्य मान्छेको प्रेम सो इट इज नट लभ द ट्रु लभ अनि याद राख्नुहोस् ट्रु लभ ट्रु लभ के भने हामी ट्रु लभ के हो भन्ने कुरा जिजसले मात्रै भन्न सक्छ उनको एउटा विश्वविख्यात सबैले कोट गर्ने महावाक्य छ गड इज लभ अल लभ इज त्यो हो ट्रु लभ क्या ट्रु लभ भनेको र भगवान भनेको दुई कुरै होइन इज द सिनोनिम त्यसकारण वेयर देयर इज लभ इफ इट इज द ट्रु लभ देयर इज नो पेन देयर क्यानट बी पेन इफ देयर इज अ पेन देयर इज नट लभ अब मान्छेको लागि त यो कुरा मिल्दैन हाम्रो लागि त मिल्दैन हाम्रो लागि त प्यार सुरु भयो कि एकातिर प्यार सुरु हुन्छ अर्कोतिर पीडा सुरु हुन्छ त बाउ हाम्रो कहानी त टार्गल जान्छ प्यारको साथसाथै पीडा बढ्दै जान्छ प्यार बढ्यो पीडा बढ्यो अनि एउटा रमाइलो अनुभव पनि छ प्यार घट्यो पीडा पनि घट्यो एकजना केटी मैले साह्रै मन पराएँ केटा मन पराएँ जे जति मन पराउँदै गएँ पीडा पनि बढ्दै जान्छ अनि बिस्तार बिस्तारै विभिन्न कारणले उसलाई मन पराउन छोड्दै जाँदा पीडा पनि घट्दै जान्छ यो अनि प्यार किन गरेको भन्नाले पीडाबाट बाहिर आउनुलाई तर हुन्छ के त भन्नाले प्यारलल भन्छ प्यार त्यसकारण द्याट इज नट लभ त्यसकारण द्याट इज नट गड जो जिजसले भने जस्तो लभ इज गड अर गड इज लभ अब हाम्रो त लभ इज डग सो फेरि पनि याद राख्नुहोस् इफ लभ इज ट्रु इफ लभ इज रियली ट्रु मन्दिर जानु पर्दैन प्रेमी कहाँ छ मस्जिद जानु पर्दैन चर्च धाउनु पर्दैन किनकि चर्च धाउनु मन्दिर जानु या मस्जिदमा फोप्टु परेर वन्दना गर्नु केका लागि त्यही दुःखबाट मुक्त हुनुको लागि या सर्नु केका लागि प्रेम जहाँ छ दुःख छ अब गर्नु चाहियो त्यसकारण प्यार छ दिलमा भने कुनै भगवानको आवश्यकता पर्दैन भगवान मात्र होइन कुनै चिजकै आवश्यकता पर्दैन प्यार स्वयंमा तृप्ति तपाईँलाई अनुभव पनि होला तपाईँ कन्डिसनल्ली नै सही प्रेमको पराकाष्ठामा पुगिरहेको बेलामा प्रिय टिम बाहेक मलाई केही चाहिँ जसलाई मैले साँच्चै प्यार गरेँ उसलाई मैले तर्साउनु पर्छ र तर्साउनु हुन्छ र एक समयसम्म त्यो केटाले कसैलाई हेर्दा पनि हेरेन एक समयसम्म धेरै दिन जोगाउन सक्दैन आफूलाई कसम धेरै दिन चाहिँ बचाउन सक्दैन जोगाउन सक्दैन किनकि संसार परिवर्तनशील छ, मन त्योभन्दा छिटो परिवर्तित हुन्छ, मनमा नै परिवर्तन। त्यसकारण इमोसनमा ठोकेपछि बुद्धि समाप्त हुन्छ, यो सन्देश ठिक छ। म बिहे गर्दिनँ अर्को प्रिय कसम खाटै थिए, म बिहे गर्दिनँ भनेको बुद्धिले भनेको, तर्कले भनेको, तर एउटा केटी देखेपछि त्यो तर्क समाप्त, किनकि फिलिङ्स जाल्छ। त्यसकारण जहिले पनि फिलिङ्स भनेको 5000 गुणा बढी शक्तिशाली हुन्छ तर्क बुद्धि। त्यसकारण तपाईँको तर्क टिक्दैन धेरै, किन भन्नाले तपाईँमाथि हावी हुने अर्को तत्व छ फिलिङ्स। हामीले जीवनमा भनेका कुराहरू हजारौं कुरा गर्न सक्दैनौ हामी, किन सक्दैनौ भन्नाले त्यो भन्दाखेरि बुद्धिको भरमा भन्छौ लजिक गरेर, त गर्ने बेलामा फिलिङ्स जाग्दिन्छ पोजिटिभ नेगेटिभ उठेर। त्यो फिलिङ्स जाग्यो भने अनि भनेका कुरा गर्दैनौ हामी, किनकि मैले कसैलाई तँलाई यति पैसा दिन्छु भनेकै हो प्रेममा या विभिन्न कारणवश, तर पैसा दिने बेलामा लोभ जाग्यो भने, फिलिङ्स जाग्यो भने अनि लोभले जित्छ। त्यसकारण बुद्धि जहिले पनि कमजोर हुन्छ बापको अगाडि। दोस्रो सन्देश, एक दिन इङ्गेजमेन्ट गरेरै छाडे केटा, लाख मनाउको बावजुद पनि, अनि इङ्गेजमेन्ट गरेकै रातमा भूतले तर्साउन आयो। त्योभन्दा अगाडि त आएन, त्यही रातमा भूत किन आउँछ? त्योभन्दा अगाडि पनि प्रिय तिमीले त मेरो कुरा मान्यौ, अहिलेसम्म त कसैलाई नहिरेकोले म बहुत धन्य छु, म बहुत खुसी छु भन्न आउनु पर्ने होइन पहिल्यै? पहिले किन आएको? उसले कसम नतोड्दा त आउनु पर्थ्यो नि त्यो बेला। अब फेरि प्रश्न तपाईँहरूतिर नै तेर्छुन्छ, किन अगाडि किन भन्दै जान्छ? जवाब मलाई होइन आफैलाई दिने। जुन दिनमा उनले इङ्गेजमेन्ट गरे त्यसपछि ऊ किन डरायो त भन्नाले, तिमीले बिहे गर्यौ भने म तर्साउन आउँछु। द्याट वर्ड हिप्नोटाइज्ड, द्याट इज द हिप्नोसिस। त्यो शब्द जुन छ नि, जुन दिनमा तिमीले बिहे गर्छौ त्यो दिनमा म तिमीलाई तर्साउन आउँछु भन्ने त्यो शब्दले त्यो केटालाई त्यो फिलिङ्स आइरहेको। अब श्रीमती मर्दैछन्, दुःख त हुन्छ नै, त्यो दुःख भएको बेला, फिलिङ्स लागेको बेला जो विचार थपियो, फिलिङ्स र विचार, भाव र विचार जहाँ जोडिन्छ त्यहाँ हिप्नोसिस जोडिन्छ। सो ऊ हिप्नोटिक अवस्था भयो, अनि बिहे नगर्दासम्म त्यसले त काम गर्ने कुरा भएन, त्यस कारण त्यहाँ बुदा। तर जुन दिनमा बिहे भयो नि त्यो रातमा उनले कानमा सुन्न थाल्यो भूतको आवाज। कानमा कसैले नबोल्दा पनि कानले सुन्छ कि सुन्दैन? कसैले नबोल्दैको आवाज, भाषा, शब्द कानले सुन्ला सुन्ला? तपाईँ आफैले खोज्नु तपाईँको कुरा कति ठिक कति गलत म एकछिन भन्छु। कसैले नबोलेका भाषाहरू शब्दहरू जस्तो जस्तै बोलेको आवाज आउला कानमा आउँछ, एउटा कन्डिसन आउँछ जब दिमाग बिग्रिन्छ, एउटा रोग छ स्किजोफ्रेनिया, सिजोफ्रेनिया पनि प्रनाउन्स गर्छ, सुन्नुभएको छ? नजानेर चिजोफ्रेनिया पनि भन्दो होला, स्किजोफ्रेनिया, दिस इज द मेन्टल डिजिज। यदि कसैलाई स्किजोफ्रेनिया जस्तो मेन्टल डिजिजले गाँज्यो भने अब हलुसिनेसन सुरु हुन्छ, अनि उसले आवाज सुन्छ अरूले भने दुरुस्तै सुन्छ, किनकि त्यो सिस्टम छ कि ब्रेनमा।
5: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
6: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
5: हाम्रा सेवाहरू
6: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
5: अर्डर अनुसार खाली बोतलको उत्पादन,
6: 20 लिटर जारमा होम डेलिभरी सेवा।
5: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर हरवेन्द्र केसे, फोन नम्बर 082-5670-021 र होटल डाङगाई नजिक जीवन चौधरी, मोबाइल नम्बर 98478-63-375।
6: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्।
7: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
8: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू
9: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था छारे रोग मिर्गी निन्द्रा नलाग्ने रुङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
10: युनिचियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
9: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
11: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार
12: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
13: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 0825516683 र सम्पर्क मोबाइल नम्बर 9847527
14: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
15: विशेषज्ञ डाक्टरी सेवाहरू
14: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुगिरीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा
15: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा
16: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
15: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
15: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ
14: सम्पर्क फोन 0825590079 मोबाइल नम्बर 9847810030 र 9829554555
17: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरु थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 9843008804 9843008804 www.pashupatiicare.com
18: भर्ना खुल्यो
19: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
18: हाम्रा विशेषताहरू
19: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
18: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
19: शान्त तथा पारिवारिक वातावरण भएको
18: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
19: तिहार सुशासन राम्रो व्यवस्था भएको
18: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने
19: घरको जस्तै माया पाउने
20: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
21: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ चेक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
20: सम्पर्क फोन नम्बर 0825563387 सम्पर्क मोबाइल नम्बर 9869686303 र 9862625183

0: इट लाइक फ्रो
1: फ्रम टू एन्ड फ्रो
0: यसमा हाम्रो पात्र
2: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
3: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
4: ग्रिनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युए द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: कार्यक्रमहरू
4: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे
3: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना
5: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज गोराई 16 सानी अम्बापुर सरादाङ
6: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684 98-512-32-328
4: र 98-578-37-255
7: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
8: तपाईँ सुत्न जाँदा आवाज सुन्नुहुन्छ कि हुँदैन सपना, कुराकानी हुन्छ कि हुँदैन सपना, बोलेको हुन्छ कि हुँदैन, आदेश आएको हुन्छ कि हुँदैन, सबै हुन्छ, चित्र देखिन्छ, आवाज सुनिन्छ, दिमागमा त्यो सिस्टम छ, नहेर्दा पनि देख्ने सिस्टम, नबोलेको कुरा पनि सुन्ने सिस्टम छ दिमागभित्र, अघि पछि त्यो चुपचाप छ कन्सियस माइन्डमा उठ्दा, तर सुत्न जाँदा त्यो एक्टिभ हुन्छ, त्यही कुरा मेन्टल प्रब्लम हुँदा एक्टिभ हुन्छ। त्यसकारण त्यहाँ भूत यो तर्साउन आएको छ नि उसलाई, त्यो ऊ आफै हिप्नोटाइज भएर त्यो दिनमा त्यो आवाज घुम्कियो, त्यो घन्किने सिस्टम यहाँ भित्रै छ। त्यसकारण डक्टरले वैद्यले कसैले पनि ठिक पार्न सकेन, किन सकेन भन्दा त्यो भ्रम थियो, औषधले ठिक हुँदैन भ्रम, र जेन मास्टर अन्तत उनी गुरु गर्नु, गुरुले सिम्पल उपाय बताए, एकमुठी केराउ जित्नु र सोध्नु, त्यो भूतले जवाब दिनुपर्छ, कुन छ मेरो हातमा केराउ, उनले सोधे, दिमागबाट आवाजै आयो, किन भन्नाले थाहा हुनु पर्यो नि कति छ भनेर, त्यो भूतै होइन, त्यो त उसको दिमाग बोलेको, मेन्टल प्रब्लम भएर गाह्रो भयो, र त्यसपछि उनी छर्लङ्ग के भयो त भन्नाले, यदि यो भूत हो भने चाहिँ उसले भन्नुपर्ने, यति भनेर भन्न नसक्नु मतलब भूत होइन मेरो भ्रम, द्याट इज द रियलाइजेसन समस्या हो, त्यसले दफाल तपाईँको, तपाईँ जिन्दगीभर यस्तै आवाज टाउकोमा धन्काएर बसिरहनुहुन्छ, छोराको आवाज भयानक आवाज आउँछ, पापा यसो गरेन भने, श्रीमतीको तैले यसरी गरी, साउको कति गल्ती गरेका छौँ हामीले, कतिले बलात्कार गरेर चुपचाप बसेका छन्, कतिले मान्छे भएर मारेर चुपचाप बसेका छन्, कतिले धोका दिएर चुपचाप बसेका छन्, यहाँ त छ नि आवाज, बेला बेला भनिन्छ, किनकि त्यसले तपाईँको मेन्टल च्याटरलाई बन्द गरिदिन्छ, यो नेगेटिभ एप्रोच भयो, पोजिटिभ एप्रोच के मेडिटेसन, मेडिटेसनमा पनि हुने थियो, यो च्याटर चाहिँ कम हुँदै जान्छ, मेन्टल च्याटर चौचौ चौचौ चौचौ गर्ने मन शान्त हुँदै जान्छ, अनि मेडिटेसनमा हुन्छ नि मन मान्छेलाई ध्यान लाग्दाखेरि गरिरहेको हुन्छ, त्यो भने कि मेन्टल च्याटर इज साइलेन्स्ड। सो अब समस्या के हो त भन्नाले, मेन्टल च्याटर दिमागभित्र आउने चौचौ चौचौ चौचौ, त्यो आफ्नो पनि चौचौ छ, अरूको पनि छ, आमाको खबरदारी, बाउको खबरदारी, कसैको खबरदारी, सबै छ यहाँ, पापा मलाई चाहिँ मोटरसाइकल किनिदिएन भने, गाडी किनिदिएन भने, मलाई थाहा छ नि भनेको, यो पनि चाउचाउ छ त्यहाँ, कतै कतिलाई श्रीमतीले धोका दिएको होला त्यो पनि चाउचाउ छ त्यहाँ, कतिलाई श्रीमानले धोका दिएको होला त्यहाँ चाउचाउ छ, यो सारा च्याउच्याउले जिन्दगीलाई मेन्टल बनाइदिएको छ, बहुत पीडा छ, त्यो विचारमाथि भरोसा टुट्छ। समस्या के त भन्नाले, तपाईँको मनमा विचार च्याउच्याउ च्याउच्याउ गरिरहेको छ, अनि तपाईँ त्यसमाथि भरोसा गरिरहनु भएको छ, जसरी त्यो केटाले भूतमाथि भरोसा गरिरह्यो नि, भूत आएर मलाई तर्सायो, लास्टमा के भयो, भरोसा टुट्यो, किनकि केराउ गर्न सकेन, नसकेपछि हे तेरि यो त भूत होइन रहेछ, यो त मेरो मन रहेछ, सकिन्छ। त्यस्तै तपाईँको मनमा चलिरहने हजारौं विचार, नेगेटिभ विचार खास गरी, त्यसमाथि तपाईँलाई पूर्ण भरोसा छ, त्यसकारण तपाईँ जति कमाए पनि हाँस्न सक्नुभएन संसारको जुन कुनामा गए पनि खुसी हुन सक्दैन किनकि तपाईँलाई तपाईँको मनभित्र घन्किने हरेक नेगेटिभ कुराप्रति भरोसा छ छोराले व्यत्यासै पार्ने भयो भन्ने कुरा यति मान्दैन अब छोराले व्यत्यास पार्छ कि पार्दैन के थाहा त्यो त भविष्यको कुरा तर यो कुरामाथि बाउको भरोसा छ त्यसकारण बाउ रसिद के हेर्नु सक्छ छोराले बर्बाद गर्यो भनेर आफू बर्बाद गर्नुहुन्छ श्रीमतीले बर्बाद गर्ने यसले है केटासँग मस्की मस्की हिँड्छन् मलाई त यसले त्यसरी बेला कति श्रीमानको यो पीडा छ रियलाइजेसन भनेको मेरै मनको यो सँगसँग गर्ने विचारमाथिको भरोसा टुक्नु लेट गो यो विचार हो छोरा बर्बाद होला भन्ने विचार श्रीमतीले धोका दिइलिन् भन्ने विचार श्रीमानले धोका देलान् भन्ने विचार यो त विचार हो किन धोकाले दिएको छ दिइहाल्यो भने ल दिइहाल्यो भने एउटाले धोका दियो भने अर्को ढोका खुल्छ यो त झन् राम्रो भयो छोराले बदमासी गरिहाल्यो भने यही डर होइन तपाईँको छोराले बदमासी गरी हाल्यो भने तपाईँ आजाद भयो स्वतन्त्र भयो किनकि जे पाइ त्यही गर्ने छोरामाथि अब तपाईँले त्यो पछि पछि लाग्नु परिरहेछ त तेरो बाटो समात म मेरो बाटो समात छु मेरो बाटो अन्तिम बाटो आध्यात्मिक हो म भित्र डुब्नको लागि बाटो तैँले खोलिदियो जे गर भनेर छोड्नु मिल्ने द्वार खुल्यो होइन अनि त्यही छोराको मोहको कारण मान्छे आध्यात्मिक हुनै नसकेको छ त्यही छोरीको मोहको कारण त्यस कारण बर्बाद त केही पनि हुँदैन हाँ तपाईँको यो मनको भूतले खाइरहेछ तपाईँलाई छोरा बर्बाद होला छोरी बर्बाद होला यो नै बर्बाद होला स्वास्नी बर्बाद होला स्वास्थ्य बर्बाद मान्छे सिद्धिन्छ आफ्नै नेगेटिभ विचारमाथिको भरोसा जुन बेला तपाईँ भन्न सक्नुहुन्छ म भरोसा गर्दिनँ आफ्नै नेगेटिभ विचार त्यहाँबाट तपाईँको जीवन अन्डा फोडेर निस्केको चरा जस्तै नयाँ संसार देख्नुहुनेछ नयाँ जीवन देख्नुहुनेछ थ्याङ्क यू
9: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सडक विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्
10: हेलो श्रीमान ज्यू मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या
11: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि
10: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
11: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला
9: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ
12: सावधान उस्ता उस्तै नामबाट नझुकिनुहोला है बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल
13: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै सम्पर्क फोन नम्बर 0825902222
10: सुरोट सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ रेडियो मध्यपश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश
14: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
15: हाम्रा सेवाहरू
14: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
15: छाती दम निमोनिया खोकी छेरो
14: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
15: मधुमेह सुगर मृगौला रोग पिसाब
14: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
15: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
14: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
15: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
14: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
15: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
14: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
15: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
14: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
15: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
14: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
15: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
16: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478260001
17: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ
18: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ